0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: फेरि पनि जय मसीह, हामी वचनको समयमा आएका छौँ अनि केही समय हाम्रो मन ध्यानहरूलाई बाइबलको पाठमा लगाउनेछौँ। हामी यसैया छ अध्यायबाट आजको वचन हेर्नेछौँ अनि आज चाहिँ हामीले नयाँ वचन श्रृङ्खला सुरु गर्दैछौँ। यसैया छ अध्यायबाट हामी आज अध्ययन गर्दैछौँ अनि वचनको श्रृङ्खला चाहिँ हामीले मैले यसरी राखिदिएको छु, बाइबलीय प्रार्थनाको अभ्यास। अब यो बाइबलीय प्रार्थनाको ज्ञान होइन, बाइबलीय प्रार्थना हामी अध्ययन गर्नेछौँ, तर उद्देश्य चाहिँ रहनेछ हाम्रो जीवनमा प्रार्थनाको अभ्यास। अब यो नक्कल गर्ने कुरा पनि होइन, के सिकेर जानेर अरू के कति कुछ हामी फरक गर्छु भन्ने मात्र होइन, तर प्रार्थनाको उद्देश्य चाहिँ सधैँ नै एउटा छ। प्रियहरू, अघि पनि मैले सायद भने होला कि प्रार्थनाको उद्देश्य भनेको चाहिँ हामीले परमेश्वरलाई चिन्न सकौँ। आमेन। परिभाषा सजिलो साधारण मैले लिएर आएको छु यसरी कि प्रार्थना भनेको चाहिँ परमेश्वरको उपस्थितिमा गरिने मानिसहरूको अन्तर्क्रिया हो। अब यो साधारण, साह्रै साधारण परिभाषा मैले प्रयोग गरेको छु। अब यसलाई हामी आज बुझ्ने प्रयास गरेछ, अगाडिको दिनहरूमा सुन्ने वचनलाई पनि हामी ध्यान दिनेछौँ कि परमेश्वरको उपस्थितिमा पुगेपछि गएपछि हामीले गर्ने क्रिया प्रतिक्रिया सुन्ने बुझ्ने गर्ने कुराहरूलाई चाहिँ हामी प्रार्थना भनी मानिराखौँ है त। सिमियन वायल भन्ने व्यक्तिले भन्नुभएको एउटा कोटेसन छ है, परहाप्स द बेस्ट वे टु डिस्क्राइब प्रेयर इज टु नोटिस अरे है। अस्ति फ्यामिली लाइफमा पनि मैले भनेको थिएँ यो विषय चाहिँ, प्रार्थनाको एउटा परिभाषा भन्नुपर्दा चाहिँ हाम्रो ध्यान, हाम्रो मनले के कुरा चेतनामा सचेत ध्यानमा राख्छ त्यो कुरा चाहिँ प्रार्थना अरे क्या। उहाँले भने, उहाँकै शब्दमा चाहिँ, प्रेयर कन्सिस्ट सिम्पली इन गिभिङ टु गड अल द केयरफुल अटेन्सन विच द सोल इज केपेबल। हाम्रो प्राण, आत्मा, जीवन जति सक्षम छ त्यो माध्यमबाट परमेश्वरलाई दिने ध्यान अरे, नोटिस, टु गिभ अटेन्सन, ध्यान दिनु। एउटा किताब पढ्दैछु मैले, त्यसको नाम चाहिँ प्रे लाइक मङ्क्स लिभ लाइक फुल्स भन्ने किताब छ अनि त्यसमा टेलर स्टेटन भन्ने व्यक्ति, उहाँ पास्टर हुनुहुन्छ, उहाँले भन्नुभएको छ, वाइ डोन्ट वी प्रे, हामी प्रार्थना किन गर्दैनौँ अरे, थाहा छ प्रार्थना किन गर्दैनौँ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो, दि अबभियस अब्स्टिकल टु प्रेयर लिभ अन द सर्फेस। You're busy, you're social, everything takes time and everything is competing for your attention. किन हामी प्रार्थना गर्दैनौँ भनेर उहाँले यो पुस्तकमा विचार गर्दै गर्दाखेरि चाहिँ, हामी सतै जीवन चाहन्छौँ है। नेपालीको दर्शन सधैँ म भनेको छु, हामी नेपालीको दर्शन चाहिँ एउटै छ अरे, त्यो दर्शन चाहिँ के हो, समाजलाई कुछ देखाउनु छ अनि समाजलाई देखाउनु हाँकिएको जीवनले सधैँ के गर्छ, देखाउने कुराहरूमा बढी ध्यान दिन्छ, देख्नु देखाउनु अनि आफू आफ्नो जीवनबाट द्वारामा हामी सतै जिउने बानी हामीलाई बसेको छ अरे। हामी व्यस्त छौँ, हामी सामाजिक प्राणी हौ, समाजको नजरलाई हेरेर हामी जिउने गर्छौँ अनि त्यसकारणले हाम्रो प्रार्थनाहरू सक्षम, सफल हुन अथवा गहिरो हुन सकेको छैन। अर्को उहाँ भन्नुहुन्छ, प्रेयर डजन्ट रिजल्भ आवर एङ्जाइटी। हामी यस्तो खालको आतुरिताहरूमा जिउँदैछौँ, यस्तो खालको खाँचो, यस्तो खालको अभावमा हामी जिइरहेको छौँ अनि प्रार्थना जति गरे पनि त्यो पुगेको छैन, खोजेको चाहेको कुरा चाहिँ पुर्याउन सकेको छ। हाम्रो एङ्जाइटी, जुन कुराहरूले हामीलाई पीडित राखेको छ, हामी आतुरमा छौँ, हाम्रो रोग छ, बिमार छ, हाम्रो सन्तापहरू छन्, ती सबै कुराहरूबाट हामी मुक्त हुन सकेको छैनौँ अनि हामीले हरेस खाएको छौँ, प्रार्थना किन गर्नु पर्यो त। आखिरमा परमेश्वरलाई कसले देखेछ र अनि कसले जान्ने, कसले जोख्ने, कसैले नजोख्ने हो भनेदेखि किन गर्नु पर्यो त नि। यो खालको विचारहरूको कारण हामी प्रार्थना गर्दैनौँ अरे, हाम्रो एङ्जाइटीहरू रिजल्भ भएको छैन। अनि अर्को चाहिँ, प्रार्थना गर्नु भनेको चाहिँ भल्नरेबल हुनु भन्छ अङ्ग्रेजी, भल्नरेबल हुने शब्द चाहिँ, अब हामी एक प्रकारले जोखिमयुक्त हुन्छौँ, जोखिममा आफूलाई राख्नुपर्ने हुन्छ, हामी असुरक्षित बन्नुपर्ने हुन्छ प्रार्थना गर्नको लागि, असुरक्षित अथवा संवेदनशील बन्नुपर्ने हुन्छ अनि हामीलाई प्रार्थना गर्नु मन लाग्दैन किनभने हामी त्यो अवस्थामा आफूलाई पुग्न पुर्याउन चाहँदैनौँ होइन। भल्नरेबल हुनु, आफू कमजोर हुनु, अरूको अगाडि उदाङ्गो हुनु, परमेश्वरको अगाडि सबै कुरा त खुलै छ नि, अनि त्यसरी देखिनु हामी चाहँदैनौँ अनि त्यो पनि अरूसँग गर्दा फेरि त्यो खालको हाम्रो पोस्चर चाहिँ अरूसँग पनि हुनु पर्यो अनि हामीलाई डर लाग्छ, हामी त्यो खालको जोखिमयुक्त, कमजोर, संवेदनशील, असुरक्षित महसुस गर्न चाहँदैनौँ, त्यस कारणले हामी प्रार्थना गर्दैनौँ अरे, अथवा हुनसक्छ हामीलाई प्रार्थना गर्न आउँदैन। कतिजनाले भन्नुभएछ, अब प्रार्थना गर्ने बेलामा एउटाको नाम फुट लिन्छ एउटाले है, फलाना व्यक्तिले प्रार्थना गरिदिनु हुनेछ, अघि भनेको छैन, अहिलेको अहिले भने अब उसलाई गाह्रो अप्ठ्यारो भइहाल्छ अनि हामी एकदम सेल्फ कन्सियस हुन्छौँ, कसरी गर्ने होला, के भन्ने होला, अरूले सुन्नेले के भन्ला, अनि गर्नु नपर्यो हुन्थ्यो भन्ने भित्रभित्र मनमा हुन्छ, अब बाध्य भएपछि गर्नै पर्यो, धन्यवाद प्रभु भन्यो अनि आमेन. मतलब हामीलाई महसुस भएको चाहिँ मलाई प्रार्थना गर्न आउँदैन, मैले कसरी गर्ने भन्ने हामीलाई महसुस हुन्छ. अथवा हुनसक्छ प्रार्थना भन्ने बित्तिकै हामीलाई चाहिँ माग्नु आउँछ क्या. तपाईँको प्रार्थनाको विषय के छ, अघि ग्रुपमा गर्नुभयो नि होइन, प्रार्थनाको विषय सेयर गर्दै गर्दाखेरि चाहिँ यो कुराको लागि प्रार्थना गर्ने, त्यो सबै विचार गर्नुहोस्, त्यो सबै माग्ने कुराहरू. अब यहाँ मैले लेखेको छु, माग्ने प्रार्थनाले हामीलाई उल्लु बनाएको छ हो कि होइन. अब मैले भने है, यहाँनिर बाइबलले भनेको होइन, मैले भनेको यो चाहिँ प्रार्थना भन्ने बित्तिकै माग्ने कुरा मात्रै आउँछ हामीलाई. किनभनेदेखि परमेश्वर को हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के चाहनुहुन्छ भन्ने कुरा पुरा सायद हामी खालि आफ्नै कुरा, आफ्नै ध्यान, आफ्नै मन, आफ्नै खर्च खाँचो, आफ्नै कुराहरू मात्रै, अभाव, रोग, बिमार माग्नु हामी परमेश्वरमा जाने गरेका छौँ. त्यस कारण के हुन्छ त भन्दा हामी आफू आफूलाई एक हिसाबले प्रार्थनासँग के भने अब बानी नबसेको अथवा असल तरिकाले बुझ्न नसकेको हो कि अनि गर्न चाहँदैन. के माग्ने, प्रभु मलाई मोटरसाइकल दिनुहोस् एउटा नयाँ माग्नु मन लाग्यो है, चाहेको पनि हो, माग्नु मन लाग्यो. अब प्रभुसँग मोटरसाइकल मागेपछि प्रभुले तपाईँलाई दिने कि नदिने, म विचार गर्दै थिएँ कि हामी यो माग्ने प्रार्थना चाहिँ एकदम सिफारिस चाहिँ त्यसमा छ कि भाइ, प्रभुले दिनुभयो भनेदेखि त्यो मोटरसाइकलले तपाईँको जीवनलाई के गर्छ, अब त्यो मोटरसाइकलमा प्रभुलाई तपाईँले कहाँ राख्नुहुन्छ, सुन्नुभएको होला नि कथा कहानी. अब यो यस्तो विचार नि है क्या, प्रभुलाई माग्ने चाहिँ माग्ने होइन, पाइसकेपछि प्रभुलाई कहाँ राख्ने, अगाडिको सिटमा, पछाडिको सिटमा, तल पछाडि डोरी बाँधेर अथवा पाङ्ग्रा मुनि. अब यो अचम्मको विचार आयो क्या मलाई चाहिँ माग्ने प्रार्थनाको विषयमा नि. मोटरसाइकल त माग्छौँ तर पाइसकेपछि हामी प्रभुलाई कहाँ राख्छौँ यो जीवनद्वारा. अझ भन्न मन लागेको छ यहाँनिर, प्रभुलाई नयाँ मोबाइल चाहिँ माग्दै नमाग्नुहोस्, नयाँ स्मार्टफोन प्रभुसँग नमाग्नुहोस्. किन थाहा छ, अस्ति फ्यामिली लाइफमा धेरै सुनिसक्यो यो विषयमा हामीले है. किन भन्दाखेरि अब श्रीमतीलाई गएर, श्रीमती मलाई अझै जवान, अझै सुन्दर, अझै राम्री, अझै पातली श्रीमती दिनुहोस् न भनेर श्रीमतीलाई भने जस्तै हो क्या. अब प्रभुले कसरी दिए त होइन, अहिले त तपाईँले 5 मिनट गर्छ अरे हाम्रो क्रसवे चर्चको अस्तिको सर्वेमा हाम्रो वचन पढ्ने प्रार्थना गर्ने समय चाहिँ 5 मिनट छ अरे. अब नयाँ फोन पायो भने त्यो पनि घट्छ क्या अझै, किनभने तपाईँको ध्यान सबै त्यो फोनले लिन्छ अनि प्रभु कहाँ पुग्नुहुन्छ, अनि प्रभुले दिने कि नदिने त्यो कुरो, त्यो त भएन. अब यो प्रार्थनाको विषयमा विचार गर्दै गर्दै जाँदाखेरि पहिलो कुरा, परमेश्वर ब्रह्ममा हुनुहुन्न, मलाई सबै कुरा थाहा छ, र पनि आज वचनद्वारा पनि हामी हेर्नेछौँ परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ. अनि जब प्रेमको कुरा आउँछ नि, परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ भनेको चाहिँ प्रेमले चाहिँ के गर्छ अरे, डरलाई विलीन गराउँछ, हटाउँछ. प्रेममा डर हुँदैन. अनि यो कुरालाई विचार गरौँ, अनि त्यस कारण हुनुपर्छ पावलले प्रार्थना गर्न सिकाउँदा, एफिसीहरूले प्रार्थना गर्दाखेरि उनीहरूको हृदय स्पर्शित होस्, तपाईँको प्रेमले उनीहरूको हृदय भरियोस् भनेर पावलले एफिसीको मण्डलीको लागि प्रार्थना गरेको हामी पाउँदछौँ. आजको वचनलाई हामी सरस्वती हेर्नेछौँ. यसैया 6 अध्यायबाट हामी के कुराहरू बुझ्ने प्रयास गर्दैछौँ, मसँग पल्टाउनु. यसैया 6 अध्यायको 1-4 पदसम्म तपाईँले हेर्नुभयो भनेदेखि यसको प्रसङ्गलाई म छोटकरीमा राख्न चाहेँ. त्यस समय काल चाहिँ उजिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ. यसैया प्रार्थनामा गएको छ, मन्दिरभित्र छ ऊ, अनि उसले दर्शन पाएको छ, अनि त्यो दर्शनमा परमेश्वरसँग उसले प्रार्थना गरेको छ, परमेश्वर उसँग मुकाबिला गर्दै हुनुहुन्छ. यो प्रार्थनाको माहौल हो. यसको वरिपरि हामीले हेऱ्यौँ भनेदेखि यसैया 1 अध्यायदेखि अघि सुरुमा मैले कल टु वर्शिपमा यसैया 1 अध्यायबाट 1-2 पदहरू पढेको थिएँ. यसैया 1 अध्यायमा हामी देख्दैछौँ कि कसरी यसैयाले यो पुस्तक लेख्न सुरु गर्यो, उसको अगमवाणीको, उसको वचनको, उसको वाणीको कार्यकाल सुरु हुँदाखेरि के भयो. त्यहाँनिर 1 अध्यायको 2 पदमा हेर्नुभयो भनेदेखि, हे आकाश सुन, हे पृथ्वी कान थाप. यो चाहिँ के भन्छ त भन्दा, अगमवक्तासँग एउटा मुद्दा छ, त्यो मुद्दा पेश गर्न ऊ अड्डा अदालत गएको छ, अनि उसले गवाहीहरू बोलाइरहेको छ. अदालतमा कुनै कुरा पेश गर्नु छ भने गवाहीहरू चाहिन्छ, त्यो गवाही चाहिँ उसले बोलाउँदछ, हे आकाश सुन, हे पृथ्वी कान थाप. किनकि परमप्रभु भन्नुभएको छ, मैले छोराछोरीहरूलाई पालन पोषण गरेर हुर्काएँ तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्. आफ्नो छोराछोरी, आफ्नो सन्तानप्रति, आफ्नो करारको सन्तान परिवारप्रति परमेश्वरको एउटा मुद्दा छ. त्यो मुद्दा उहाँले 1 अध्याय पुरै उहाँले व्याख्या गर्नुभएको छ, म सबै पढ्न चाहदिनँ. त्यहाँ तल हेर्नुभयो भनेदेखि 3 पदमा, गोरुले आफ्नो मालिक चिन्छ, गदाले आफ्नो स्वामीको डुर चिन्छ, तर इजरायलले चिन्दै चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्, हाय पापी जाति, दोषले लादिएका मानिसहरू. त्यहाँ तर सुन्दै जानुभयो भनेदेखि इजरायलको अवस्था कहाँ के कस्तो छ भन्ने कुरा त्यहाँ देख्नु. उनीहरू धर्म कर्म गर्न सिपालु छन्, नजानेको होइन. एघार पदमा हेर्नुहोस् त, एक अध्याय एघार पदमा परमप्रभु भन्नुहुन्छ, तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ. बलिदान नल्याएको होइन, भेटी लिएर चर्च नगएको होइन, तर उहाँ भन्नुहुन्छ मेरो लागि के काम लाग्छ. म त भेडाहरूको होम बलि, पालेको मोटा पशुहरूको बोसोको होम बलिदेखि अघाएको छु. साढे थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्न. जब तिमीहरू मसँग भेट्नलाई आउँछौ मण्डलीमा आराधना गर्न, तिमीहरूले चढाएका यी थोकहरू कसले चाहन्छ र मेरो आँगनहरू खुट्टाले कुल्ची मिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ. व्यर्थका बलिहरू नल्याओ. तल पढ्दै अघि नै हामीले सुनेको कति पदहरू पनि छ है, टुहुरा टुहुरीहरूको हेला गर्छौ, विधवाहरूको वास्ता छैन, नहुने गरिब सीमाङ्कितहरूको परवाह छैन तिमीहरूलाई, तर धर्म कर्म गर्नलाई मण्डलीमा सबै विधि पुर्याएर तिमीहरू आएका त छौ नि. मेरो प्रोफेसर मार्क ल्याबर्टनले किताब लेख्नु भएको छ, त्यसको शीर्षक चाहिँ डेन्जरस एक्ट अफ वर्सिप. अनि यो यसैको पुस्तकलाई लिएर उहाँले लेख्नु भएको छ, हाम्रो आराधना चाहिँ कस्तो खतरनाक कुरा हो अरे, कि यदि आराधना गर्ने त्यो अनुसारको कार्य व्यवहार जीवनमा नगर्ने हो भनेदेखि होसियार. हाम्रो आराधना, हाम्रो प्रार्थना अनुसारको जीवन, जीवनशैली, जीवनको विचारहरू, जीवनको सपनाहरू बनिँदै जानु पर्यो नि प्रिय. अनि यी कुराहरू इजरायलको जीवन, जातिको र व्यक्तिहरूको समस्या मान्यो भने उनीहरूभित्र त्यो समस्याहरू छ. अगम वक्ताले सम्बोधन गर्दै हुनुहुन्छ. अब पाँच अध्याय पनि मैले भन्नु मन थियो, त्यहाँनिर केही पदहरू तपाईँले हेर्नुभयो भने, विशेष गरी पाँच अध्यायको सात पद अनि एक्काइस अनि चौबिस पदहरूमा हेर्नुभयो भनेदेखि परमेश्वरले इजरायल परमेश्वरको

जीवन परमेश्वरलाई प्रेम गरेको जीवन शैलीमा देखिएको छैन भन्ने कुराहरू त्यहाँ दोष आरोप छ, अनि त्यहाँ लेखिएको छ धिक्कार अनि इन्साफको कुराहरू त्यहाँ बोलिएका छन्। त्यो कुरा अन्तिम होइन, न्याय चाहिँ परमेश्वर कहिले पनि अन्तिम शब्द होइन अरे, किनकि उहाँले आफ्नो करारको मानिसहरूलाई करारको प्रेम गर्नुहुन्छ, अनि त्यसको शैली त्यसको विचार करारको उहाँसँग प्रेम सम्बन्धको व्यवहार शैलीहरू सिकाउन चाहँदै हुनुहुन्छ। अनि सात अध्यायमा गएर हेर्नुभयो भनेदेखि त्यहाँनिर तपाईँले इमान्युएलको चिन्ह, प्राय हामी क्रिसमसको बेलामा यो चर्चा गर्ने गर्छौँ, कसरी सात अध्यायको एक पददेखि हेर्नुभयो, उजियाका नाति योतामका छोरा आहाज यहुदाका राजा थिए, आरामको राजा रसिन, इजरायलका राजा रजौटाहरू यहाँ छन्, उनीहरू लडाईँ गर्न गए तर विजयी हुन सकेनन्। एक पदमा लेखिएको छ, अनि तल पढ्दै जानुभयो भनेदेखि त्यसो भएदेखि तैँले मसँग चिन्ह माग, विश्व युद्धमा धकिएको छ। आठ अध्यायमा हेर्नु भने असिरियाको विषयमा उनीहरू ठूलो शक्ति लिएर उत्तरबाट इजरायललाई यहुदालाई आक्रमण गर्न आइरहेका छन्। अनि तेह्र अध्यायमा चौध अध्यायमा हेर्नुभयो भनेदेखि त्यहाँ बेबिलोन भन्ने अर्को साम्राज्य निर्माण भइरहेको छ, उनीहरू पनि लडाईँ गर्दै आक्रमण गर्नको लागि यरुसलमतिर आउँदैछन्। अनि तल दक्षिण तर्फबाट चाहिँ मिश्र देश आक्रमण गर्दै आफ्नो देश आफ्नो शक्तिलाई वृद्धि बढाउँदै उनीहरू यरुसलम नजिक आइपुगेका छन्। अनि यी तीन ठूला ठूला शक्तिहरू वरिपरि विश्व युद्धमा भिडेको बेलामा चाहिँ सानो राज्यहरू यहुदा यरुसलम चाहिँ यहुदाको राजधानी हो, अनि इजरायल चाहिँ उत्तर देशको सानो राज्य छ, अनि यी रजौटाहरू चाहिँ मिलेर अब कसरी यो ठूलो ठूलो शक्तिहरूको सामना गर्ने भनेर उनीहरू डर त्रासमा जिइरहेका छन्। राजाको मुटु रुखको पात जस्तो हल्लिएको थियो भनेर लेखेछ कि त्यहाँनिर, किनभने विश्व युद्धमा धकिलिएको छ। समस्या चाहिँ इजरायल मानिसहरूको मुटुभित्रको मात्र होइन, उनीहरूको सामाजिक जातीय मात्र होइन, तर यता हामीले हेऱ्यो भने सात अध्यायमा चाहिँ विश्व युद्धमा धकिलिएको छ। समस्या समस्याले संसार छाएको छ, अनि त्यसको बीचमा प्रियहरू छ अध्याय हामी पाउँदछौ, परमेश्वरले एउटा उपाय राखिदिनु भएको छ, सानो शान्तिको उद्धारको हाम्रो जीवनको सान्त्वनाको एउटा उपाय राखिदिनु भएको छ। त्यो कुरो चाहिँ हामी छ अध्यायमा पाउँदछौ, छ अध्यायको एक पद अघि मैले पढेँ, म पढ्दै जानेछु, माथि एक पदकी फेरि म पढ्छु। उजिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासन विराजमान हुनुभएको देखेँ। यसै अगमवक्त मन्दिरमा छ, वा आराधना गर्न विधिहरू पुर्याएर, किन विधि नपुर्याइकन बलिदान नलिकन नचोख्याइकन खुट्टा नदी हात नधुइकन मन्दिरभित्रको पनि प्रवेश गर्न पाउँदैन थियो। ऊ त्यहाँ भित्र पुगेको छ, परमेश्वरको उपस्थितिमा ऊ छ, अनि उसले परमेश्वरबाट एउटा दर्शन पाएको छ। उसले पाएको दर्शन चाहिँ प्रकाशको पुस्तक जस्तो, त्यहाँ चिन्हहरू छन्, त्यो चिन्हहरूलाई हामी थोरै बुझ्न सक्छौँ, त्यसको गहन रहस्यहरू छ, अनि त्यो चाहिँ हामी सबै बुझ्न सक्दैनौँ, तर हामी विचार गर्नेछौँ। उहाँको मासतिर सराफहरू स्वर्गदूतहरू खडा थिए, प्रत्येक सराफ स्वर्गदूतको छवटा पखेटा थिए, दुईवटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, अनि दुईवटाले उनीहरूले आफ्नो खुट्टा ढाकेका थिए, अनि दुईवटाले उनीहरू उड्दै थिए। सिम्बलिक या चिन्हहरू चाहिँ के कस्तो चिन्हहरू हो त, परमेश्वरको उपस्थितिमा यसै पुगेको छ, उसले दर्शन पाउँदैछ, अनि सराफहरू परमेश्वरको अगाडि उभिने सेवा गर्ने स्वर्गदूतहरूले आँखा नाङ्गो आँखाले परमेश्वरलाई हेर्न सक्दैन, किनकि वचनले भनेको कसैले पनि जिउँदो परमेश्वरलाई देखेर ऊ जीवित रहन सक्दैन, आँखा किन नचिम्लोस् त नि। अनि दुईवटा पखेटाले उनीहरू खुट्टा ढाकेका थिए, किन त्यो खुट्टाले फोहोर काम गर्छ, रगत होला, सिनो टिप्नु कतै जानु परेको थियो होला, फोहोर हिँड्दाखेरिको फोहोरहरू उसले खुट्टा ढाकेको छ, किनकि कुनै पनि अपवित्र कुरा परमेश्वरको अगाडि योग्यको हुँदैन। अनि यी दुईवटा आँखा चेहरा मुहार ढाक्नु, खुट्टा ढाक्नु, अनि दुईवटा पखेटाले चाहिँ उनीहरू उड्दै थिए अरे, त्यसको मतलब चाहिँ उनीहरू स्वतन्त्र थिए, उड्न क्षमता शक्ति भएको क्षमता भएको प्राणीहरू परमेश्वरको अगाडि बाई चोइस सेवा गर्न इच्छाले योजनाले बाई चोइस उनीहरू परमेश्वरको अगाडि आइपुगेका छन्। अनि हाजिर यी सराफहरूले के भन्दैछन् तीन पदमा, अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र पवित्र पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले समेटेर आफ्नो मानिसहरूको माझमा बास गर्न उहाँ आउनु भएको छ। मामुली कुरा होइन, सभा दिनमा उहाँको उपस्थितिमा आएर वर्सिप आराधना गर्नु भनेको चाहिँ साधारण मामुली कुरा होइन प्रियहरू, उहाँको निमन्त्रणा नै तपाईँ र मेरो लागि सबैभन्दा ठुलो कुरा हो। कल टु

0: वर्षीमा भनेको थिएँ, परमेश्वर के भन्नुहुन्छ, म कहाँ हो? एक अध्यायको 18 पद पढेको थिएँ। यीशुले के भन्नुहुन्छ, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो? चेलाहरूको जानुहुन्छ, कम फलो मी, पवित्र आत्मा म तिमीलाई दिनेछु। पवित्र आत्मा मण्डलीमा आउनुहुन्छ अनि उहाँ मण्डली बास, उहाँको आवाज यीशु ख्रिस्टको शब्दहरू उहाँले बुलन्द गर्नुहुन्छ, उहाँले एको गर्नुहुन्छ। भनेदेखि तेस्रो कुरा, 4 पददेखि 6 पदसम्म तिनीहरूको स्वरले ढोकाहरू र जगहरू हल्लिए, मन्दिर धुवाले भरियो। 5 पदमा मैले भने, धिक्कार, म नष्ट भए किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसको बीचमा म बस्दछु र मैले मेरो आँखाले सर्वशक्तिमान परमप्रभु परमेश्वर महाराज धीराजलाई देखेको छु। 6 पदमा तब चिम्टाले वेदीबाट आगोको भुङ्रो हातमा लिएर सराफहरू मध्ये एकजनाले म कहाँ उडेर आए, तिनले मेरो मुख त्यस भुङ्रले छोएर भने, हेर यसले तिम्रो ओठ छोएको छ, अब तिम्रो अधर्म पाप मेटियो, तिम्रो पापको प्रायश्चित भयो। जब यो 5 देखि 7 पदसम्मलाई हामी हेर्दछौ, पवित्र परमेश्वरको उपस्थितिमा जानुको लागि एउटा कुराले हाम्रो खाँचो त्यो चाहिँ हाम्रो पाप प्रायश्चित हुनुपर्ने, हाम्रो अयोग्यताहरू, हामी जस्तो छौँ त्यस्तै जान्छौँ, परमेश्वरको अगाडि कुनै कुरा लुकिएको छैन। तर पहिलो कुरा, परमेश्वरले उहाँको उपस्थिति हामीलाई चेतना, हाम्रो उसमा चाहिँ के आउँछ त भन्दाखेरि, म अयोग्य रहेछु, पापले पतित रहेछु, म उहाँको उपस्थितिको योग्य छैन। जसरी सराफहरूले महसुस गरे, यसै यहाँ अगमवक्ताले त्यही कुरा महसुस गरिरहेको छ कि म त अयोग्य छु। अनि ऊ एउटा अगम वाणी बोल्ने, परमेश्वरको वचन बोल्ने व्यक्तिको एउटा हतियार छ उसको मुख हो, उसले बोल्ने शब्द, उसले भाषण गर्ने विचार, उसको मुख्य हतियार नै ओठ, उसको जिब्रो हो। अनि उसले महसुस गरेको छ कि म त अधर्म पापले ग्रस्त मुख बोकेको मान्छे, म कसरी तपाईँको अगाडि उभिने? त्यो पाप महसुस भएपछि परमेश्वरले के गर्नुहुन्छ, उसलाई आएर छुनुहुन्छ। त्यो सराफहरूले आगोको भुङ्रो उसको मुख छोइदियो अनि हुनसक्छ उसको ओठ जिब्रो डढ्यो अनि ऊ चोखियो, परमेश्वरको आगो, वेदीको आगोबाट ऊ चोखियो, ऊ निको भयो, उसले क्षमा पायो अनि उसको जीवन अब के हुने हो? अब यो वचन खण्ड विचार गर्दै परमेश्वरको उपस्थितिमा गएको व्यक्तिहरूको पहिलो चेतना भनेको हाम्रो पाप अधर्मले हामीलाई बनाएको अयोग्य बनाएको कुराहरू हाम्रो चेतनामा आउँछ अनि हामी त्यसको क्षमा माग्ने है। शब्दले मात्र होइन, प्रभु क्षमा देऊ एउटा गीत गाएर पुग्दैन, हाम्रो कार्य व्यवहारहरू कस्तो हुनु पर्थ्यो होला? मैले विचार गर्दै थिएँ कि परमेश्वरको उपस्थितिमा गइसके, उहाँको पवित्रतालाई देखि सुनि महसुस गरिसकेपछि आफ्नो पाप महसुस, हाम्रो जीवनबाट कार्य व्यवहार कस्तो हुनु पर्ने? हामीले बलि पशु मारेर त ल्याएको छैन कसैले पनि, यहाँ ल्याउनु पर्ने पो थियो कि, बा अनि खरानी धसेर आउनु पर्ने थियो कि, हाम्रो जीवनमा कस्तो देखिन्थ्यो होला? हाँसो लाग्छ पुरानो कराको त्यो विचारहरू देख्दाखेरि। तर आज तपाईँ र मेरो कार्य जीवनको व्यवहार कस्तो हुन्थ्यो होला? केही भेटी लिएर जाने हो कि प्रभुले मलाई यो कुरामा छुटकाएर निको पार्नुभयो, जीवनको अभिव्यक्ति खै त? अनि जीवनबाट यीशुले धर्मगुरुहरूलाई भन्नुभएको जस्तै पश्चाताप अनुसारको फल फलाउ कस्तो हुन्थ्यो होला? क्षमा पाएको जीवनको अभिव्यक्ति अथवा एक्सप्रेसन अनि त्यो क्षमा जिएको जीवनले बोकेर प्रभुको उपस्थितिमा आएको, ल्याएको, फलाएको फलहरू, जीवनबाट फलाएको फलहरू, क्षमा पाएको जीवन कस्तो हुन्थ्यो होला? विचार गर्नुहोस् न है। यसै यहाँ बाँकी जीवन कालो डढेको ओठ लिएर ऊ हिँड्नु पर्यो होला, परमेश्वरको उपस्थितिमा डढेको ओठ जिब्रो, साङ्केतिक हो अथवा यथार्थ हो थाहा छैन। याकुबको जीवन के भयो? परमेश्वरसँग कुस्ती गरेपछि उसको पाङ्रा फुस्कियो अनि जीवनभरि ऊ खोल्च्याङ खोल्च्याङ गर्दै हिँड्ने भयो। अब यो खोल्च्याङ गर्दै हिँडेपछि मान्छेले सोध्यो भयो, के भयो तँलाई? केही त उत्तर दिनु पर्यो। अनि योनालाई सोध्नु भयो, तँलाई के भयो, के भयो होला योना? त्यो माछाको पेटमा 3 दिन बस्दाखेरि एसिड बर्न भयो कि बा? मैले विचार गर्दै थिएँ कि पछि गएर योना 4 अध्यायमा हेर्नुभयो भनेदेखि कसरी त्यो घामको उसले सहनै सकेन, प्रभु बरु मर्न दिनुहोस्, घामले डढेर म मर्न लागेँ, उसको छाला अघि एसिड बर्न भएको थियो होला नि त, घाम सहन नसक्ने, आई डोन्ट नो, मेरो कल्पना मात्रै हो। त्यो बस सिओपिडी श्वास प्रश्वासमा गाह्रो थियो कि 3 दिन 4 दिन माछाको पेटमा बसेपछि त फोक्सोमा केही भयो होला कि बा, आई डोन्ट नो। जीवनमा अपाङ्गता बोकेर जीवन गलत कुरो होइन प्रियर, तर मैले यहाँ भन्न चाहे कि हाम्रो जीवनमा यदि परमेश्वरको उपस्थितिमा पुगेर पत्रुसको जीवन ऊ बाहिर ढोका बाहिर गएर धुरुधुरु रोयो कि प्रभुलाई मैले इन्कार गरेँ भनेर, उसले क्षमा माग्यो, उसले पश्चाताप, उसले क्षमा पायो, तर पनि त्यो आघात बोकेर ऊ जिउनु पर्यो नि त बाँकी जीवन, उसले बिर्सेन त्यो कुराहरू, यद्यपि यहुदा स्कोरिटी आफ्नो ज्यान गुमाउनु पर्यो जीवित परमेश्वरको उपस्थितिमा पुगिसकेपछि मुठभेट होइन ठक्कर भइसकेपछि हाम्रो जीवन पहिला जस्तो हुँदैन नि. फरक के हुन्थ्यो होला? मेरो आँखाले परमप्रभु परमेश्वरलाई देखे भनेको छ यसैले परमेश्वरको उपस्थितिमा. यहाँ मैले लेखिदिएको छु, मेरो जीवनले मेरो आँखा कान इन्द्रियहरू मैले देखेँ, मैले सुने, मेरो इन्द्रियहरू परमेश्वरको उपस्थिति भोगेको भएदेखि, क्षमा पाएको भएदेखि के कस्ता गवाहीका दामहरू शरीरमा बोकेर हामी जिउँथ्यौँ होला. धन्यवाद होस् प्रभुलाई, शरीर एक ढिकै छ, अझै पनि केही फुस्किएको छैन अहिलेसम्म. भन्न चाहेको चाहिँ हाम्रो जीवनबाट गवाही के हुन्थ्यो होला यदि परमेश्वरको उपस्थितिमा हामी पुगेको भएदेखि, मुकाबिला गरेको, परमेश्वरसँग सङ्घर्ष मुकाबिला गरेदेखि हाम्रो जीवनमा गवाहीको दामहरू के हुन्थ्यो होला? विचार गर्नुहोस् न है, जस्ट इमेजिनेसन, ताकि हामी त्यो अनुसार जिउन अनि त्यसको बोलावट, त्यसको बाध्यता, त्यसको दायित्व हामी बोक्न तयार हुन्थ्यौँ होला परमेश्वरको उपस्थितिमा पुगेको जीवनहरू. तल 8-9 पद हेऱ्यौँ भनेदेखि त्यहाँ देख्छौँ, तब मैले परमप्रभुको यो आवाज सुने, म कसलाई पठाऊँ, हाम्रो निम्ति को जाने, अनि मैले भने म हाजिर छु प्रभु, मलाई पठाउनुहोस्. यसैलाई कुनै उपाय रहेन, उसलाई अब कुनै बहाना छैन. परमेश्वर जीवित परमेश्वरको उपस्थितिमा ऊ पुगेको छ, परिवर्तन भएको छ, पवित्र परमेश्वरलाई उसले देखेको छ, सुनेको छ, अनि हुनसक्छ जीवले भोगेको छ, डढेको छ ओठ, जिब्रो अलिक बोधो भयो होला डढेर, तब मलाई पठाउनुहोस् भन्यो होला उसले. डामले आफ गवाही दिन्छ क्या, मलाई पठाउनुहोस्, त्यसो भए जा. उहाँले भन्नुभयो, जाऊ गएर यी मानिसहरूलाई, त्यही इजरायल, त्यही जाति, त्यही मानिसहरू, 1 अध्यायदेखि 5 अध्यायसम्म, त्यही मानिस, त्यही जातिहरू भोलि गएर यरुसलेमबाट सुरु गरेर यी आराधनाको जातिहरू, यरुसलेममा परमेश्वरको उपस्थितिमा बनेको मानिसहरू, उहाँको उपस्थितिद्वारा जिएर बाँचेर आएका मानिसहरूले गएर गवाही दिनको लागि, जबकि संसार विश्व युद्धमा भिडेको छ, शक्तिको प्रतिस्पर्धा छ, राजनीतिक खेलबाड छ, तर संसार त्यहाँ भिडिरहेको छ, यसैले त्यहाँबाट यरुसलेमबाट गएर दिनुपर्ने गवाही. ती मानिसहरूलाई गएर भन, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, आँखा छ तर त्यो समझमा, दिमागमा, ध्यानमा पुग्न सकेको छैन, थाहा पाउँदैनौ. यी मानिसहरूको हृदय नै कठोर छ, तिनीहरूको कान नसुन्ने पारे, तिनीहरूको आँखा बन्द गरिदेऊ, नत्र तिनीहरू आँखाले देख्लन् र कानले सुन्लान्, तिनीहरूको हृदयले बुझ्लान्, फेरि फर्केर तिनीहरू म कहाँ निको हुन आउलान्, एउटा डाहा प्रभुले यहाँ प्रकट गर्नुभएको हामी यहाँ देख्दछौँ. अनि यो कुरा सुन्दै गर्दाखेरि तपाईँलाई थाहा छ कि छैन, यो शब्द जुन 8, 9 र 10 पद छ नि, मत्ती, मर्कुस, लुक्का, यहुन्ना, प्रेरित अध्याय, 5 पुस्तकमा येशु ख्रिस्टले 4 अनि उहाँको चेलाहरूले उच्चारण गरेको शब्द, तपाईँले त्यहाँ फुटनोटमा हेर्नुभयो भनेदेखि 6 अध्यायको 9 र 10 पद चाहिँ मत्ती 13 अध्यायमा, मर्कुस 4 अध्यायमा, लुक्का 8 अध्यायमा, यहुन्ना 12 अध्यायमा, प्रेरित 28 अध्यायमा दोहोऱ्याइएको छ. अब महत्वपूर्ण छ कि छैन यो पाठ? किन होला यी जाति, यी मानिसहरू, मेरो उपस्थितिमा बोलाइएको मानिसहरूले मेरो करार बुझिदिए हुन्थ्यो, मेरो सुसमाचार बुझिदिए, मेरो प्रेमको करार उनीहरूले बुझेर मेरो उपस्थितिमा आएर निको भएर यो ढोकाहरूबाट बाहिर जाँदाखेरि उनीहरूले अब जिउनु पर्ने जीवन बुझिदिए हुने थियो. परमेश्वरको मन मुटुको मर्म चाहिँ त्यो त्यो कुरा हामी यहाँ देख्दछौँ. गवाही, प्रचारको जीवन, परमेश्वरको उपस्थितिमा पुगेर आएको व्यक्तिहरूको अपरिहार्य जीवनशैली. अप्रियहरू बुझ्दै हुनुहुन्छ, अटोमेटिक आउटकम, इनएभिटेबल आउटकम चाहिँ के हुन्छ हाम्रो जीवनहरूबाट? हामीले पढौँ न, परमेश्वरको उपस्थितिमा पुगेका व्यक्तिहरूको जीवनबाट अपरिहार्य अटोमेटिक आफै आउनै पर्ने प्रतिक्रिया, प्रतिफल, गवाही र प्रचारहरू उनीहरू बन्दछन्. हाम्रो जीवन नै डढेको ओठ, जिब्रो बोधो, जीवन नै गवाहीको पात्र हामी बन्दछौँ, ताकि समाज संसारलाई गएर येशु ख्रिस्टको प्रेम, परमेश्वरको करारलाई बुझ्न बुझाउनको लागि हाम्रो जीवनहरू बनेको छ. प्रियहरू, अरू अन्य सपनाहरू हामी उहाँको उपस्थितिबाट बोकेर जान सक्दैनौँ. मिशनल लिभिङ इज इनएभरेबल आउटकम अफ आवर लाइफ इन्काउन्टर विथ द लिभिङ गड, परमेश्वरलाई आराधना गर्न. मिशनल सुसमाचारीय जीवन जिउनु के हुन्थ्यो होला हाम्रो अभ्यास? यसै 6 अध्याय अध्ययन गर्दै गर्दाखेरि प्रार्थना चाहिँ ऊ त्यो प्रवेशद्वार हो. प्रिय, फिल्म हलमा जान्छौँ हामीहरू, अडिसी हेर्न गएको कस्तो खतरा फिल्म बनाएको रहेछ, अनि स्पाइडरम्यान पनि हेर्नुभयो होला, भोलि जाउँ जस्तो लागेछ मलाई चाहिँ। त्यो हलभित्र जाँदाखेरि चाहिँ तपाईँले एउटा टिकट देखाउनु पर्छ कि होइन, फोनमा होस् त्यो टिकट देखाएपछि मात्रै तपाईँलाई भित्र जान दिन्छ उसले। भित्र धेरै कुछ कुराहरू छ, अनेक विचार अनेक कुराहरू चाहिँ भित्र छ, तर त्यो भित्र प्रवेश गर्नको लागि त्यो टर्च लाइटले यसो बाहिर टिकट हेर्छ तपाईँलाई जान दिने कि नदिने। तपाईँ र मेरो लागि प्रार्थना भनेको चाहिँ उहाँको राज्यभित्र, उहाँको संसार, उहाँको यो विचार, उहाँको यो कुराहरू भित्र प्रवेश गर्नको लागि हामी लागि एउटा उपाय दिएको छ, प्रार्थना। त्यो ढोका भित्र जान, उहाँले बोलाउनुहुन्छ, तर भित्र जाने कि नजाने, प्रभुसँग प्रार्थना गरौँ कि त्यो गर्न चाहिँ हामी त्यो प्रवेशद्वार एउटा पदमा पढ्न चाहन्छु। हिब्रू 7:25 भनेअनुसार चाहिँ यसै कारण उहाँ यीशु ख्रीष्टद्वारा परमेश्वर कहाँ आउनलाई पूर्ण रूपले उद्धार दिनुहुन्छ, किनकि उहाँ वाइ कसरी किन, किनकि यीशु ख्रीष्ट सधैँ मध्यस्थ गर्नलाई आज जीवित हुनुहुन्छ अनि जीवित परमेश्वरको अगाडि हाम्रो मध्यस्थता गरिराख्नु भएको छ। योले भन्नु खोजेको चाहिँ के हो भन्दा यीशु ख्रीष्ट आज संसारमा हुनुहुन्न, उहाँ के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, उहाँ स्वर्गमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यो पद अनुसार चाहिँ परमेश्वरको अगाडि तपाईँ र मेरो प्रार्थनालाई मध्यस्थ गर्नको लागि उहाँ बस्नु भएको छ। उहाँको फुल टाइम जब तपाईँ र मेरो प्रार्थना परमेश्वरको अगाडि मध्यस्थ गर्नको लागि, अनि त्यो जिम्मा उहाँले तपाईँ र मलाई दिनुभएको छ। हामी हाम्रो छिमेकी, हाम्रो समाज, हाम्रो संसारको लागि मध्यस्थ गर्न पुजारीहरू हो, प्रार्थना गर्ने हाम्रो हाम्रो जीवनको प्रथम दायित्व है, जब डिस्क्रिप्सन हाम्रो लागि चाहिँ त्यो हो। त्यस कारणले हामी आफ्नो व्यक्तिगत जीवनको लागि, आफ्नो जहाँ छौँ जस्तो छौँ, प्रार्थना गर्न एक कदम, वान स्टेप, कुनै नाटक होइन प्रार्थना गर्नु, कुनै सिकेर भयङ्कर गर्नुपर्ने कुरा होइन रहेछ। हामी जहाँ छौँ जस्तो छौँ यहाँबाट एक कदम सिकौँ, किनकि प्रार्थनाको उद्देश्य चाहिँ परमेश्वरलाई चिन्नु, उहाँसँग अन्तर्क्रिया बोल्नु, बात गर्नु हो। भनेदेखि दोस्रो अन्तिम अभ्यास चाहिँ सभा, जसरी हामी यहाँ जम्मा भएका छौँ र हाम्रो सानो झुण्ड, हामी हप्ता हप्तामा बस्ने सङ्गति गर्ने हाम्रो झुण्डहरू छ, घरमा होस् समाजमा होस्, सानो झुण्डहरू चाहिँ प्रार्थनाको लागि नभई नहुने अभ्यासहरू हुन्, किनकि हाम्रो व्यक्तिगत जीवनमा हामी प्रार्थना गर्न सिक्छौँ गर्छौँ, तर सभामा प्रभुको नजिक आउन यसरी अनि सानो झुण्डमा मिलेर गर्न चाहिँ त्यो चाहिँ नभई नहुने, प्रार्थना गर्न सिक्न मुख्य माध्यम चाहिँ त्यो नै हो प्रभुले दिनुभएको, अनि त्यो गर्न हामी नसुकौँ। आशा छ भोलिको दिनहरूमा यी कुराहरू सिक्दै बुझ्दै जाँदा, वचन बुझ्दै जाँदाखेरि हाम्रो चाहनाहरू बढ्छ होला कि प्रभुसँग नजिक हुन, प्रार्थना गर्न हामी अझै सक्षम हुँदै जानेछ।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

मानिसले जुन कुरामा विश्वास गर्दछ त्यसले तिनीहरूका व्यवहारलाई प्रभावित गर्दैन। हाम्रो शैक्षिक संस्थानहरूमा विकासवादको सिद्धान्तले प्रभाव जमाएकोले गर्दा र सरकारी स्कूलहरू, विश्वविद्यालयहरू र संचार साधन अर्थात समाचार पत्रहरू, पत्र पत्रिकाहरू र टेलिभिजनहरूले निरन्तर यो सिद्धान्त सत्य छ भनी सिकाएकाले के हाम्रो समाज नैतिक रूपले नष्ट हुँदै गइरहेको कुरा स्पष्ट छैन र म केही उदाहरण दिन चाहन्छु। अहिले हाम्रो समयमा गर्भपात अर्थात जन्म नै नभएका शिशुहरूको हत्या गर्नु कानूनी मान्यता दिएको छ। विकासवादीहरूले नजन्मेका शिशुहरूलाई कुनै आन्तरिक मूल्य नभएको भ्रूण जीवको सानो गोला मात्र ठान्दछन्। एक ख्रिस्टियनका निम्ति जन्मेको वा नजन्मेको छोरा होस् वा छोरी त्यो परमेश्वरको स्वरूपमा सृष्टि गरिएको एक व्यक्ति हो र त्यसको मूल्य विचार गर्न सकिँदैन। धार्मिक शिक्षाका विरोधीहरू सुख मृत्युलाई समर्थन गर्दछन्। सुख मृत्यु भनेको वृद्ध र कमजोरहरूको हत्या गर्ने कुरा हो। पवित्र बाइबलले हामीलाई वृद्ध वृद्धहरूलाई आदर गर्नु भनी सिकाउँछ, तिनीहरूको हत्या गर्न सिकाउँदैन। दोस्रो कुरा, संसारको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू किसिमका यौन रोगहरूको महामारी फैलिएको छ। अर्कोतिर पवित्र बाइबलले विवाह गर्नु अघि यौन सम्पर्क नगर्ने र विवाह पछि एकैजना व्यक्तिसित मात्र यौन सम्पर्क गर्ने शिक्षा दिएको छ। यदि मानिसहरूले पवित्र बाइबलको शिक्षा पालन गरेका भए आज संसारमा लाखौं मानिसहरूको ज्यान लिने एड्सको महामारी फैलने थिएन। धार्मिक शिक्षाका विरोधीहरू पुरुष र स्त्री बीच हुनुपर्ने विवाहलाई परिवर्तन गरी पुरुष पुरुष बीच र स्त्री स्त्री बीच विवाह गराउँछन्। निश्चय यस्तो कुराले परिवारलाई टुक्र्याउँछ, परिवारलाई तोड्दछ, जुन परिवारद्वारा वास्तवमा समाज निर्माण हुनुपर्ने हो। सरकारका स्कूलहरूमा बाल बालिकाहरूलाई पशुहरू जस्तै वा अझ त्यो भन्दा खराब प्रकारले जिउन सक्छन् भनी सिकाइन्छ। नास्तिकहरू आत्महत्या, गर्भपात र सुख मृत्युलाई प्रोत्साहन दिन्छन्। अहिलेसम्म जिएका सबैभन्दा बुद्धिमान मानिस सोलोमनले भनेका कुरा सुन्नुहोस्, हितोपदेश 8:36। मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्दछन्। बाइबलीय ख्रिस्टियन विश्वासले जीवनलाई समर्थन गर्छ, चाहे त्यो बालकको जीवन होस् वा वृद्धको। आदरणीय श्रोता मित्र, म तपाईसँग विकासवादको सिद्धान्त र पवित्र शास्त्र बाइबलले के भन्छ त्यो कुरा प्रचार गरिरहेको छु। प्राणी जगत, ब्रह्माण्ड र संसार आफै उत्पन्न भएको भन्ने सिद्धान्त किन झुट हो? विकासवादको सिद्धान्त मान्नेहरू आफै उत्पन्न भएको भन्ने कुराको आधारमा आफ्नो तर्क राख्दछन्, जसमाथि तिनीहरू आफै विश्वास गर्दैनन्। तर एक जिज्ञासु विद्यार्थीका निम्ति यो सिद्धान्त किन झुटो हो सो जान्नु आवश्यक छ। तापक्रम नाप्ने दुईवटा नियमले ब्रह्माण्ड अनन्त हुने कुरा असम्भव छ भनेर प्रमाणित गर्दछ। सरल रूपमा भन्नु पर्दा पहिलो नियमले भन्दछ कि ब्रह्माण्डमा रहेको कुल ऊर्जा स्थिर छ, अर्थात कुनै नयाँ ऊर्जा सृष्टि गरिएको छैन। दोस्रो नियमले भन्छ ब्रह्माण्डमा भएको काममा प्रयोग गर्न सकिने ऊर्जा सकिँदै जाँदैछ, जन घट्दै जाँदैछ। यसको अर्थ के हो? ब्रह्माण्ड सधैँभरि अस्तित्वमा रहन सकेको छैन। श्रोता मित्र, ब्रह्माण्डलाई प्रयोग गर्न सकिने ऊर्जा सहित एक सीमित समयका निम्ति सृष्टि गरिएको थियो, जुन बिस्तारै प्रयोगद्वारा नष्ट भइरहेको छ। यो ब्रह्माण्ड आफै अस्तित्वमा आउन सक्दैन, कुनै थोकले पनि आफैलाई सृष्टि गर्न सक्दैन, किनकि अस्तित्वमा आउनुभन्दा अघि त्यो अस्तित्वमा हुनु पर्दछ। यो तर्कहीन अनि अमिल्दो कुरा हो। कुनै एउटा कारण बिना कुनै थोक अस्तित्वमा आउन सक्छ भनी विश्वास गर्नु विवेकहीन कुरा हो। यसैले ब्रह्माण्डलाई एउटा कारण चाहिन्छ। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यसले हामीलाई पहिलो कारण को थियो भन्ने कुरा बताउँछ। रोमी 1:20 उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका कोखहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यस बनाईले ब्रह्माण्डले परमेश्वरको शक्ति र ईश्वरत्वको साक्षी दिदछ भन्ने शिक्षा दिएको छ। यसकारण प्रमाणलाई इन्कार गर्नेहरूका निम्ति कुनै बहाना छैन। समयका सृष्टिकर्ताको रूपमा परमेश्वर समयदेखि बाहिर हुनुहुन्छ, यसकारण समयमा उहाँको शुरूआत थिएन, उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो। यसैले उहाँलाई कुनै कारणको आवश्यकता पर्दैन, किनभने परमेश्वर आदिदेखि अनन्तसम्म हुनुहुन्छ। ब्रह्माण्ड हुनुभन्दा अगाडि उहाँको अस्तित्व थियो र उहाँले नै
समय सँगसँगै ब्रह्माण्ड र यावतको सृष्टि गर्नुभयो। आदरणीय श्रोता मित्र, यो बडो गजबको कुरा छ। आज विकासवाद मान्नेहरूले परमेश्वरको यति महान कार्यलाई बिर्सिरहेका छन्। परमेश्वरबाट टाढा भएर बनाइएका थोकहरूलाई वास्ता नगरेर आफ्नै इच्छामा उनीहरू रमाइलो गरिरहेका छन्। वास्तवमा जासले एक अनन्त सर्वज्ञानी वा सबैभन्दा बुद्धिमान सर्वशक्तिमान सृष्टिकर्तालाई औल्याउँछ, जो परमेश्वर बाहेक अरू कोही होइन। जब मोसाले परमेश्वरलाई उहाँको नाउँ सोधे, उहाँले भन्नुभयो, म हुँ जो म हुँ। उहाँ फेरि उहाँले भन्नुभयो, इजरायलीहरूलाई तैले यसो भन्नु, म हुँ भन्नेले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो, श्रोता मित्र, इजरायलीहरूलाई भन्, परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वरले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। प्रस्थानको पुस्तक 3:14-16 लेखिएको छ। परमेश्वर आफै अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ। ब्रह्माण्ड कसरी उत्पन्न भयो, यो विषय अति आवश्यक छ। श्रोता मित्र, सत्यताको ज्ञानले तपाईँलाई झुटो विज्ञान र सत्यतालाई दबाउन खोज्ने अधर्मी मानिसहरू दुवैको दासत्वबाट स्वतन्त्र गराउनेछ। मानवीय धारणा र अनुमानहरूमा भरोसा राखी नजिउनुहोस्। परमेश्वर येशू ख्रिस्टको रूपमा प्रकट हुनुभएको छ, त्यसकारण उहाँलाई विश्वास गर्नुहोस् र उहाँमा जिउनुहोस्, किनभने पवित्र शास्त्र बाइबलले भन्छ, परमेश्वर नै सब थोक हुनुहुन्छ, उहाँ बिना कुनै पनि थोक भनिएन न त बन्न सम्भव नै थियो। यो ब्रह्माण्ड उहाँले रच्नु भएको हो, तपाईँ र तपाईँमा भएका सब थोक उहाँले बनाउनु भएको हो। एउटा उद्देश्य राखेर तपाईँलाई उहाँले बनाउनु भएको छ। येशू ख्रिस्ट जो संसारमा आउनुभयो तपाईँलाई खोज्नको निम्ति, तपाईँले आफ्नो सृष्टिकर्तालाई चिन्नुहोस् भन्नको निम्ति येशू ख्रिस्ट यो संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई यस कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, श्रोता मित्र, आज नै येशूमा विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईँको सृष्टिकर्ताको रूपमा मानिदिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नु, येशू नै सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। प्रभु येशूले नै तपाईँलाई विश्वास गर्ने हृदय दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते। दुई हात जोडेर आज फेरि यस चौतारोमा तपाईँलाई म हार्दिक स्वागत गर्दछु। धन्यवाद दिन्छु तपाईँले यो समयलाई पर्खिराख्नु भएको थियो। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। यो संसारमा तपाईँ र म जिउनु पर्छ। जिउने धेरै आधारहरू छन् र एउटा आत्मिक आधार हामीसित जीवित आशा छ। ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। आशा नभएका मानिसहरू कसरी कुरा गर्छन् थाहा छ? यसरी कि गरी खान देऊ कि मरिजान देऊ, कि पुरै फुल्न सकौं कि झरिजान देऊ, कि बारी बस्न सकौं कि तरिजान देऊ, कि माया टिप्न सकौं कि छरिजान देऊ। आशा विहीनको कल्पना गीत कविता। आशा जीवन भएकाहरूसित गर्न सकिन्छ। जिउँदो होन्जेल मानिसको जीवनमा आशा छ, होइन त? म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र श्रोता, तपाईँप्रति कृतज्ञ छु। तपाईँले देखाउनु भएको माया प्रेमको निम्ति हामीलाई तपाईँको निरन्तर सहायता र प्रार्थना चाहिएको छ। हामी हेरिरहेका छौं कि यस कार्यक्रमद्वारा धेरै धेरै मानिसहरूले आफ्नो जीवनमा आशिष पाइरहेका छन्, साथै यस कार्यक्रमलाई आफ्नो जीवनको एउटा अभिन्न अंग बनाएका छन्। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिउन्, उहाँको बाटोमा डोर्याउन्। आमेन। आउनुहोस् सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको

0: काम हुन्छ।
1: हो, आशा यस्तै कुरा हो जसले हामीलाई धेरै धैर्यताको पाठ सिकाउँछ, धेरै हामीलाई कुर्याउँछ। तर पनि आशा जीवन भएकासित गर्न सकिन्छ, जिउँदो हुन्जेलसम्म आशा छ। हो, तपाईँ र मेरो निम्ति ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। म तपाईँसित परमेश्वरको पवित्र वचन पहिलो पत्रुस पहिलो अध्यायको 3-9 पाठ गर्दैछु। जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। परमेश्वर हाम्रा प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्ट पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूका निम्ति साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नओइलने किसिमका छन्। आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयका निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्नो आत्माको मुक्ति पाउँछौ। यो थियो जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। जीवित वचनबाट पहिलो पत्रुस पहिलो अध्याय 3-9। यहाँ जीवित आशाको व्याख्या छ। नयाँ जन्म, नयाँ जीवन, नयाँ आशा, सबै नयाँ कुराहरू। त्यसपछि उत्तराधिकारीपनको यहाँ स्मरण गराइएको छ। हाम्रो सम्पत्ति जुन अविनाशी छ, विशुद्ध छ र नओइलिउने किसिमको छ, अर्थात् सुकेर जाने, नझर्ने किसिमको, नओइलाउने किसिमको। कुन आशा त? कुन आशा भन्दाखेरि तपाईँ र मेरो निम्ति परमेश्वरमा आशा। यो विषयमा त हामीले बुझ्न पर्ने कुरा के छ भने हाम्रो सम्पत्ति के हो त्यो हामीले जान्न सक्नुपर्छ। एफिसी 1:18-19 पदले हाम्रो सम्पत्तिको विषयमा स्पष्ट बताएको छ, म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। फेरि सुन्नुहोस् है, कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। सम्पत्ति के हो त्यो तपाईँ र मैले जान्न पाऊ। असीम शक्तिको असीम महानता परमेश्वरमा तपाईँ र मेरो निम्ति जीवित आशा छ। यो संसारमा मानिसहरूले थरी थरीको आशा दिन्छन् अनि सान्त्वना दिन्छन् तर बिर्सिहाल्छन्, होइन त? कहिलेकाहीँ त्यस्तै काम तपाईँ र मबाट पनि भएको होला। त्यसकारण मुखबाट कसैलाई आशा दिन अगाडि विचार गर्नुहोस् है। तपाईँ र म बाँच्छन् जो मानिसले आशा गर्छन्, ससाना नानीहरूले पनि आशा गर्छन्, बिर्सँदैनन्, बिर्सदैनन्, उनीहरूले बिर्सदैनन्। त्यसै कारण तपाईँ र म त्यसै आशा बाँड्दै नहिँडौ, तर परमेश्वरले तपाईँ र मलाई जीवित आशा दिनुहुन्छ है। उहाँले हामीलाई चाहिँ आशा दिनुहुन्छ, परमेश्वरमा भएको जीवित आशा। रोमी 5:1-5 खण्डमा अझै हामी परमेश्वरको महिमाको सहभागी हुने, उहाँको परमेश्वरका महिमामा सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौ। परमेश्वरमा जुन हाम्रो सहभागिताको आशा छ त्यसमा हामी रमाउँछौ। रोमी 8 अध्यायको 24 र 25 खण्ड पनि म पाठ गर्दैछु, किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। यही आशामा अब देखिने चाहिँ आशा त आशै होइन, जुन कुरा हामी देखिहाल्छौं त्यो त आशा नै भएन, किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। हो, यो आशा सँगसँगै धैर्यताको पनि परीक्षा हुन्छ, किनभने आशा एउटा सान्त्वना हो, आशा एउटा प्रतिज्ञा हो, यसको निम्ति तपाईँ र ममा धैर्यताको आवश्यकता हुन्छ। धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। प्रतिज्ञा पुरानो करारमा अगम वक्ताबाट यसैया 11 अध्यायको 10 पदमा यिसैको वंशबाट एकजना आउनुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ र उहाँमाथि अन्य जातिहरूले आशा राख्नेछन्। हो, परमेश्वरमाथि आशा राख्नेछन्, आफ्नो मुक्तिदातामाथि आशा राख्नेछन्। यो चाहिँ अगम वक्ताबाट आएको परमेश्वरको सन्देश। कुनै बेला हामी आशा विहीन थियौं, के पनि थिएन, आशा नभएको मानिसहरू कस्ता हुन्छन् होला सोच्नुहोस् त तपाईँले। आशै नभएको, कुनै आशा नभएको मान्छे त कस्तो हुन्छ होला? एफिसी 2 अध्यायको 12 पद, याद राख तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। एफिसीको पत्रीमा यहाँ मलाई स्मरण गराइँदैछ कि हामी अन्धकारमा रहँदाखेरि हाम्रा मुक्तिदातालाई नचिनेको अवस्थामा स्मरण गराइँदैछ, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट पनि बाहिर भएका थियो, प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हो, तर अब एउटै जीवित आशा म तपाईँ र म सम्मिलित भएका छौं, बोलाइएका छौं। एफिसी 4 अध्यायको 4-6 जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियो, तपाईँ र म जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। कति आशिषको वचन, एउटै जीवित आशा। एउटै जीवित आशामा तपाईँहरू मेरो बोलावट भएको छ र त्यही आशामा तपाईँहरू म गाभिएका छौं, अर्थात् एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। पहिलो तिमोथी 1 अध्यायको 1 पदले पनि भन्छ, हाम्रो आशा येशु ख्रिस्ट, उहाँ हाम्रो आशा हुनुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति मर्नुभयो। निराशामा पनि आशा, किनभने परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई निको पार्नुहुन्छ। निराशामा पनि आशा, किनभने उहाँसित एउटा सुन्दर योजना छ मेरो निम्ति। निराशामा पनि आशा, किनभने उहाँ फेरि आउँदै हुनुहुन्छ, महिमित आशा। तितसको 2 अध्यायको 13 पदले भन्दछ, हाम्रो धन्यको आशा, हाम्रा महान परमेश्वर मुक्तिदाता येशु ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। आमेन। कुराकानी गर्दा गर्दै समयले बिदाय दिइसक्यो, तर कति आशा, उत्साह, प्रसन्नता हाम्रो हृदयभित्र उब्जेर आउँछ जब हामी परमेश्वर माथिको हाम्रो जीवित आशालाई स्मरण गर्दछौ। यो जीवित आशा ख्रिस्टमाथि हाम्रो, उहाँ हाम्रो निम्ति आशा छ, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ, हामीलाई निको पार्नुहुन्छ, उहाँले सुन्दर योजनामा डोर्याउनुहुन्छ, उहाँ फेरि आउँदै हुनुहुन्छ तपाईँको निम्ति, मेरो निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दियो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: ठूलो सफलताको लागि प्राय ठूलो तयारी चाहिन्छ। जय मसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 23 यहाँहरूलाई स्वागत छ। सबैजना जीवनमा सफल हुन चाहन्छन्। सबैजना पूर्णतया र सन्तुष्टिको जीवन बिताउन चाहन्छन्। हामी सबैको सपना हुन्छ जुन हामी वास्तविकतामा परिणत भएको हेर्न चाहन्छौ। त्यसो भए वास्तवमा आफ्नो सपना पूरा गर्नेहरू र नगर्नेहरू बीच के भिन्नता छ? धेरै जस्तो अवस्थामा त्यो सफलताको लागि आफूलाई तयार गर्ने इच्छा शक्ति नै महत्वपूर्ण भिन्नता हो। तयारीले जीवनमा आफ्नो लक्ष्य हासिल गर्नेहरूलाई ती हासिल नगर्नेहरूबाट अलग गर्छ। सफलता प्राप्त गर्न आवश्यक पर्ने योजना, अनुशासन, कडा परिश्रम र विश्वास योग्यताबाट बस्न सकिँदैन। परमेश्वरले तपाईलाई चाहनु भएको कुराहरू प्राप्त गर्नका लागि तयारी आवश्यक छ र जब तपाई जीवनमा चुनौतीहरू र अवसरहरूको सामना गर्नुहुन्छ, यो तपाईँको पूर्व तयारी हो जसले प्राय ती कुराहरू तपाईँको लागि सकारात्मक वा नकारात्मक रूपमा परिणत हुनेछ कि हुने छैन भनेर निर्धारण गर्नेछ। प्रसिद्ध प्रशिक्षक भिन्स लोम्बार्डीले एक पटक भनेका थिए, भाग्य त्यो हो जहाँ तयारीले अवसरहरूलाई भेट्छ। उनले आफ्नो टोलीलाई लगातार 2 अमेरिकी फुटबल च्याम्पियनशिप खेल जिताउन प्रशिक्षण दिए। उनले आफ्नो सफलताको श्रेय आफ्ना खेलाड़ीहरूले प्रतिस्पर्धाका लागि आफूलाई तयार पार्न गरेको अनुशासन र कड़ा परिश्रमलाई दिए। धेरै मानिसहरू विश्वास गर्छन् कि परिस्थितिले जीवनमा को सफल हुन्छ वा असफल हुन्छ भन्ने कुरा निर्धारण गर्छ, तर सत्य यो हो कि तपाईँ सफल हुनुहुन्छ कि सफल हुनुहुन्न भन्ने कुरा तपाईँले नै निर्धारण गर्नुहुनेछ। संसारभरका देशहरूमा चरम गरिबी र अत्यन्तै कठिन परिस्थितिमा हुर्केका मानिसहरूले जीवनमा ठूलो सफलता हासिल गरेका एक पछि अर्को गवाही छ। उनीहरूको दृढ संकल्प र तयारी गर्ने जोशले नै उनीहरूलाई सफलताको शिखरमा पुर्यायो। लुकाको पुस्तक 14:28-30, तिमीहरू मध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने त्यो धरहरा बनाई सिद्ध्याउने खर्च आफूसित छ कि छैन भने के त्यसले पहिले नै बसेर हिसाब लगाउँदैन र नत्र भने त्यसले जग बसालेपछि सिद्ध्याउन सकिन भने देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्। यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन। प्रिय श्रोता, तपाईँको भविष्यका लक्ष्यहरू के हुन् भनेर सोच्नका लागि आवश्यक समय र प्रयास लगानी गर्नु धेरै महत्वपूर्ण छ। तपाईँको भविष्यमा के प्राप्त गर्न महत्वपूर्ण छ? एक पटक तपाईँले त्यो प्रश्नको उत्तर थाहा पाएपछि तपाईँले विशेष योजनाहरू बनाउनुपर्छ र पालना गर्नुपर्छ जसले तपाईँलाई ती लक्ष्यहरू प्राप्त गर्न नेतृत्व गर्नेछ जुन तपाईँको लागि महत्वपूर्ण छन्। यदि हामी साँच्चै जीवनमा सफल हुन चाहन्छौ भने हामी प्रत्येकले त्यही गर्नुपर्छ। धेरै मानिसहरूले भन्नेछन्, म साँच्चै राम्रो गिटार बजाउने बन्न चाहन्छु। त्यो सपना हो, तर त्यो सपनालाई वास्तविकतामा परिणत गर्न आवश्यक त्यागहरू गर्न कतिजना तयार छन्? कि तपाईँ आफ्नो मेहनतले कमाएको पैसा बचत गर्न तयार हुनुहुन्छ ताकि तपाईँ गिटार किन्न सक्नुहोस्? के तपाईँ कसैलाई गिटारको पार दिन पैसा दिन तयार हुनुहुन्छ? के तपाईँ गिटार बजाउने अभ्यास गर्न आफ्नो धेरै व्यक्तिगत समय समर्पित गर्न तयार हुनुहुन्छ? त्यो सपनालाई वास्तविकताको रूपमा दावी गर्न यो आवश्यक पर्नेछ। हितोपदेशको पुस्तक 14:27, बाहिरको काम पूरा गर र आफ्नो खेतबारी तयार पार अनि त्यसपछि आफ्नो घर बना। सपनाहरू तबसम्म पूरा हुँदैन जबसम्म तपाईँ काम गर्नुहुन्न। तपाईँले के गर्न आवश्यक छ भन्ने तपाईँसँग कुन सपनाहरू छन् जुन तपाईँ जीवनमा आएको हेर्न चाहनुहुन्छ भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो र त्यसपछि तपाईँले ती सपनाहरू पूरा हुनको लागि आवश्यक पर्ने प्रयास गर्नुपर्छ। जुन संकल्पले निर्णय गर्नेछ कि तपाईँ वास्तवमा आफ्नो सपनाहरू पूरा गर्नुहुन्छ कि गर्नुहुन्न। तयारीको कुनै विकल्प छैन, कडा परिश्रम गर्नुहोस्। जसले तपाईँलाई सफलतामा पुर्याउनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: आजी नेना दिएको दु निच्छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। ईश्वर छिट बचया त वयादी जय मसी जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवनया छेन श्रृंखला भाग 13 के छि सकसितन लसकुस छिगु जीवने छगु ई वई बले छित पेखे आक्रमण जुया छंगु जुइफु छित छु मखुगु जिया यु दोष बिपी मनुदेश घेरे याना तगु दुसा उपी सुनान थत चिन्ता झाया छंगु अवस्था वास्तवे छु जुगु धका पिके त ई क्यागु याना चुनुगु मधु इम्स छित दोष बिगु निर्णय यागुदु अले छिगु बारे नियनी त तक्क म मरु थौजी छिपिलिसे इनी तेनुगु ख छु धासा छिगु पक्ष न्याब्ले सु छमदै गुम न्याब्ले छित विश्वास याय त व छिगु पुक्क लुए लङ्के त इमान्दार जुई वेक यु ना इशु ख्रिस्ट ख नापाङ्गु युहुन्ना निगु अत्यायु छगु पद के धया त कुदु ए जी यो पि मस्त छिपिला झिम मस्त थे ख छिमिस पाप याए मते धका हो ख जी चोया सुनगु ख छु जुया छिमिस पाप याए त लासा ए जिमी नापाङ्गु युहुन्ना निगु अध्यायु छगु पद के धया त कुदु ए जिमी मस्त छिपिला जिमी मस्त थे ख छिमस पाप याए मते धका थो जी चोया सुनगु ख छु जुया छिमिस पाप याए लासा निरा श्रीमते छादासा जित ग्वाली याई म येशु ख्रिस्ट बाया न्योने जिगु नीति बिन्ती याना दि छम मनु या त अपराधे पा याई बोले गबले गबले वया त निर्दोष प्रमाणित याए त पेसागत वकिल माली जिमस थुम मनु या त प्रतिवादी वकिल धाए येशु जिमे वकिल ख जी निर्दोष तका घोषणा याए त जी परमेश्वर बाया न्योने वनि म वही ख नापाङ्गु युहुन्ना छगु अध्यायु नेगु पदे धया तगुदु वेकया ज जुझे झिपिन जले चुना चुना धासा छम मेम नाप संगति जुई अले परमेश्वर्या क्या यागु हि झिगु दक्को पाप पाखे शुद्ध याना दि छि याना दिगु सक्ता पाप या त ईश्वया हि शिला छुए धुङ्कल जिमी परमेश्वर बा या न्योने छि धर्मी ख छिस छु ज्याए यागु कारण म पोपरु यीशु क्रुसे छिगु लागि छु कया दिल उके याना छि निर्दोष जुल रोमी सोङ्गु अध्यायु नि सोङ्गु नि पेङ्गु पत्य धातगुदु सकसिन पाप यागुदु उके इपि परमेश्वरया महिमा तापागु तापाए ढुङ्कल एन परमेश्वर दया दुम दुगुनी वेकल ख्रिस्ट्या त छोया एन परमेश्वर दया दुम जुगुनी वेकल ख्रिस्ट्या त छोया भया झि त सकसित न धर्मी याना दिल झी सकसिन गुब्ले गुब्ले दोङ्किफु झिस मेपिनुगु अपेक्षा पूर्ण के असफल जुई थुकी इम त नापा झिस छु धयगु ख व छु यानागु ख उकिया आधार झि त दोष बिगु कारण बि बरु परमेश्वर झि त ख्रिस्ट्या न्योनी जीवन हनेगु अवसर बिहादिगुदु जीगु विगत या दोष वा लज्जा मुक्त जीवन मुयागु ख प्रकाश झिन्युगु अध्याय झिगु पद के धारगुदु अले स्वर्ग पाथे थथे धैगु छगु तस्सगु स जित ताल आ परमेश्वर जित उद्धार यानादी परमेश्वर अधिकार याकेना ख्रिस्ट या त राज्य याका दिल झी परमेश्वर या न्योने झी दाजु किता पिनेगु विरोध याना दोष बित स्वेके म स्त कोफाना हे धुंकल सैतान आ थजागु ज्या याना सुन झीगु विरुद्ध मखु गु दोष बित मनुतेस उके याना सुगुदु इम्स झिमित मत्तिक दोष बिहा सुनि सैतान झी गु नापा दोंगु खया नीति झी त दोषी महसुस याइगु कुतयाई ऊ दोषे कारण झी स त दोषी महसुस याना सुने अले लसताय पल्सा नुगले पीडा ओ निराश जाया सुने थम थथे महसुस या मते छि मेपिन त यागु छु न मखुगु खया त भिङ्के त फक्को कुतया अले नापाया पापया त सुगु व थुना तगु ढका दाबिया परमेश्वर छित गथे स्वै अथे हे थम स्वैगु लेयादिस धर्मया माध्यम हे परमेश्वर छित वया बालाम मचा सृष्टि यागु ख छिगु नापाङ्गु जीवन या त लिउने तोता परमेश्वर छित ख्रिस्ट येशुके बिउगु नोगु जीवन न्यासी उनादिस थोयो वचन नेनादिगुने छि त परमेश्वर स्वभावीमा जयमसी नेनामिपि छिम्स नकटिने हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली। जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक
5: सवादीमा जय मसीह।

आफ्नो व्यस्त जीवनमाथि कसरी नियन्त्रण प्राप्त गर्ने, शान्त हो र म परमेश्वर हुँ भनी जान, जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु, भजन संग्रह 46:10। एकपटक आफैलाई सोध्नुहोस्, के म बिहान उठेदेखि राति नसुतेसम्म काम गर्नको लागि चाबी लगाएर चलाइएको मेसिन हुँ? सायद तपाईँको हरेक दिन यसो भनेर शुरू हुन्छ होला, आज अझ धेरै काम गर्नु छ, हिजो भन्दा धेरै वा अघिल्लो वर्ष भन्दा बढी। यस्तै प्रकारले समय बित्दै जाँदा तपाईँले आफ्नो आत्म मूल्याङ्कन आफूले कमाएको थोक र गरेको कामको आधारमा मात्र गर्न थाल्नुहुनेछ। वर्षमा कति चोटी बच्चाहरूलाई घुमाउन लगे, दिनमा कति धेरै घण्टासम्म म काम गर्न सक्छु, एकै पटकमा कतिवटासम्म मिटिङ भ्याउन सक्छु, यस्तै कुरामा तपाईँ आफ्नो मूल्य खोजिरहनु भएको छ। नाइ भन्नु तपाईँको लागि झनझन गाह्रो हुँदै गइरहेको छ। आजभोलि एउटा नयाँ लतले मानिसहरूलाई आफ्नो बसमा पारिरहेको छ, एउटा यस्तो खराब लत जसले हाम्रो जीवनलाई संक्रमित गरिरहेको छ। यो संक्रमणले हाम्रो रचनात्मक शक्ति, फुर्सदको अनुभूति, खाली समय बिताउनुको आनन्द र मनको शान्तिलाई नाश गर्दछ। यो संक्रमण अरू केही नभएर हाम्रो व्यस्तता हो। यसैको बारेमा डाक्टर रिक र क्यासी फाइन्डले एउटा पुस्तक लेख्नु भएको छ, टु बिजी टु लिभ नाम रहेको उक्त पुस्तकमा लेखकहरूले बताउनु भएको छ कि अधिक व्यस्तता एक खराब लत हो जुन आजको पुस्ताले अपनाएको छ र यो कुराप्रति उनीहरू गर्व गर्छन्। पुस्तक परिचयमा लेखक द्वय लेख्नुहुन्छ, 21 शताब्दीको संस्कृतिले सफलता, स्थिति, वफादारी र उद्देश्यलाई गतिविधिको उच्च मात्राको सन्दर्भमा परिभाषित गर्दछ। अत्याधिक व्यस्तताको अस्वस्थकर नकारात्मक नतिजाहरू धेरै हदसम्म अपरिचित हुन्छन् वा अन्य कारणहरूलाई श्रेय दिने गरिन्छ। तपाईँले थाहा पाउनभन्दा अगाडि नै तपाईँ व्यस्तताको लतमा फँसिसक्नु भएको हुन सक्छ। दिन प्रतिदिन तपाईँ झनझन तनावग्रस्त हुँदै जानुहुन्छ। आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइहरूसँग सानो सानो कुरामा पनि चिडिन थाल्नुहुन्छ। हामी यति साह्रो व्यस्त जीवनशैली जिउँदैछौँ कि हामीसँग आफ्नै लागि, परिवारको लागि अनि परमेश्वरको लागि दिने समय छैन। हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धहरू टुट्नुको प्रमुख कारण पनि यही नै हो। त्यसो भए आजको हाम्रो सबैभन्दा ठूलो आवश्यकता के हो त? आफ्नो अफिसलाई सबैभन्दा धेरै समय दिनु, एकै पटक सकेसम्म धेरै मिटिङमा सहभागी हुन सक्नु वा अझै नयाँ नयाँ सिप सिक्नु आजको अत्यावश्यक आवश्यकता हो कि आफू सुपरम्यान वा सुपर वुमेन होइन र म एकै पटक सबै काम गर्न सक्दिन, मेसिन जस्तो दिनभरि पेलिन सक्दिन भन्ने कुरा स्वीकारेर जीवनमा अलि समय आफ्नो निम्ति निकाल्नु आवश्यकता हो त? परमेश्वर पनि तपाईँले यस्तो खालको व्यस्त जीवन जिएको चाहनुहुन्न भन्ने कुरा बुझ्नु धेरै महत्वपूर्ण छ। प्रिय साथी, तपाईँले जीवनलाई बाँच्न सार्थक बनाउने कुराहरू पुनः सिक्नुपर्छ अनि यो आफ्नो उत्पादन क्षमता बढाउनु होइन तर अरूको निम्ति करुणा, माया र हेरचाह गर्ने आचरण आफूमा विकास गर्नु, आराम गर्नुको महत्व र आवश्यकता बुझ्नु र परमेश्वरले चाहनु भएको व्यक्ति बन्नु हो। तपाईँको प्राथमिकताहरू स्थापित गर्ने एकमात्र सही तरिका भनेको निश्चित कार्यहरू र जिम्मेवारीहरू, तपाईँले ती पूरा गर्न तपाईँले तिर्नुपर्ने मूल्यको लायक छैनन् भनेर पहिचान गर्नु हो। यदि कुनै कुराले तपाईँको उत्तम जीवन, विशेष गरी परमेश्वरले तपाईँको लागि चाहनु भएको जीवन जिउनको लागि नै तपाईँलाई समय दिँदैन, ती कुराहरूलाई आफ्नो एक नम्बर प्राथमिकता बनाउन अस्वीकार गर्नु धेरै राम्रो निर्णय हो। कम्प्युटर, सेलफोन र उच्च तनावको आजको जमाना भन्दा धेरै अगाडि नै परमेश्वरले भन्नुभएको छ, शान्त हो र म परमेश्वर हुँ भनी जान, भजन संग्रह 46:10 पद। वाक्यांश शान्त रहनुहोस्को अर्थ तपाईँको निरन्तर प्रयास, भागदौड, तपाईँको कहिले नसकिने गतिविधि, प्रष्ट रूपमा भन्दा तपाईँको व्यस्तताबाट टाढा बस्नुहोस् भनिएको हो। शान्त हो र म परमेश्वर हुँ भनी जान, के यहाँ जीवनको व्यस्तताबाट टाढा हुनु र परमेश्वरलाई बुझ्ने कुराको बीचमा कुनै सम्बन्ध छ जसले तपाईँलाई महसुस गराउँछ कि उहाँको पर्याप्तता तपाईँको जीवनमा तपाईँले आफ्नो निम्ति गर्न सक्ने कुरा भन्दा बढी महत्वपूर्ण छ? हाम्रो निम्ति शान्त समय आवश्यक छ। हतार हाम्रा धेरै जसो गल्तीहरूको अभिभावक हो। हतारमा काम गर्दा हामीसँग ती कुराहरूको बारेमा सोच्ने, प्रार्थना गर्ने र परमेश्वरको त्यस कुराप्रतिको विचार जान्ने समय हुँदैन, किनकि

भविष्यको कुरा त परमेश्वर मात्र जान्नुहुन्छ कि कुन कुरा उहाँको छोरा छोरीको लागि सही छ। प्रिय मित्र, तपाईँ जति व्यस्त हुन रोज्नुहुन्छ त्यति नै व्यस्त भइरहनुहुन्छ र तपाईँले आफूलाई जति अनुमति दिनुहुन्छ त्यति नै धेरै व्यस्तताको लतमा फस्दै जानुहुन्छ। विश्राम लिनुहोस् साथी, व्यस्तताको प्लग जुन तपाईँको जीवनमा जोडिएको छ त्यो थुतेर फ्यालिदिनुहोस्। व्यस्तताले तपाईँको जीवनलाई पूर्ण नियन्त्रणमा लिनु अघि नै आफ्नो जीवनलाई आफ्नो नियन्त्रणमा लिनुहोस्। जीवन धेरै छोटो छ मित्र, परमेश्वरले दिनुभएको प्रिय मानिसहरूसँग आनन्दको साथमा जीवन बिताउनुहोस्, शान्त रहनुहोस् र परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नुहोस्। अनि सायद तपाईँले बुझ्नुहुनेछ, तपाईँ एक मानव हुनुहुन्छ, रोबोट वा मेसिन होइन र तपाईँको मूल्य तपाईँको उत्पादन क्षमतामा निर्भर छैन।

0: प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: प्रतिज्ञामा औला राख्नु। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। आज म परमेश्वरको एउटा प्रतिज्ञालाई आफ्नो बनाउँदैछु। हुन त म एक चारैवटा हात खुट्टा नचल्ने पक्षघाती भएको नाताले म वास्तवमै त्यो गर्न सक्दिन, तर मैले भन्न खोजेको कुरा तपाईँले बुझ्नुभयो होला। परमेश्वरको वचनबाट जुनसुकै प्रतिज्ञामा आफ्नो औला राख्नु, त्यसलाई आफ्नो दावी गर्नु, अपनाउनु र आफ्नो अधिकार बनाउन पाउनु कति ठूलो कुरा हो। तपाईँलाई थाहा छ, मेरो एकजना साथी छिन् जसले मेरो लागि सधैँ यो गर्छिन्। उनको नाम रिका थेरोन हो र उनी मेरो दुखाइमा एकअर्कालाई ढाडस दिने साथी मध्ये एक हुन्। रिका दक्षिण अफ्रिकामा बस्छिन् र एउटा असामान्य स्नायु र मांसपेशी सम्बन्धी रोगका कारण विगत 10 वर्षदेखि ओछ्यानमै थलिएकी छिन्। अस्ति भर्खरै उनले मलाई यो कुरा लेखिन्, अर्थात उनलाई थाहा थियो कि मेरो दिन दुखाइपूर्ण भइरहेको छ। उनले मलाई इमेल गर्दै भनिन्, जनी, जसका लागि सबै कुरा सम्भव छ, ती परमेश्वरले आफ्नो वचनमा रहेका असंख्य चट्टान जस्तै मजबूत प्रतिज्ञाहरू अनुसार आज यो र हप्ताभरि आफ्नो विजयी दाहिने हातले तपाईँलाई सम्हालुन् र मदत गरून्। अनि रिकाले मलाई चार्ल्स पर्जनको यो शक्तिशाली भनाई पठाइन्। उहाँले लेख्नु भएको थियो, संकटको समयमा मेरो आवश्यकतासँग ठ्याक्कै मिल्ने प्रतिज्ञा भेटाउनु अनि त्यसमा मेरो औला राखेर यसो भन्नु मलाई धेरै मनपर्छ। प्रभु, यो तपाईँको वचन हो, म तपाईसँग विन्ती गर्दछु कि मेरो जीवनमा यसलाई पूरा गरेर यो सत्य हो भनी प्रमाणित गरिदिनुहोस्। म विश्वास गर्छु कि यो तपाईँकै लेखाइ हो र म प्रार्थना गर्दछु कि मेरो विश्वास अनुसार यसलाई पूरा गरिदिनुहोस्। के तपाईँलाई यो भनाई मन परेन र? अनि रिकाले के गरिन् त? उनले स्पर्जनको सल्लाह मानिन्, किनभने त्यो इमेलको लगत्तै उनले भनिन्, यसैले जनी, म यसैया 41:10 जस्ता पदहरूमा आफ्नो औला राखिरहेकी छु, जसले भन्छ कि परमेश्वर मसित हुनुहुन्छ, उहाँले आफ्नो धार्मिकताको दाहिने हातले मलाई सम्हाल्नुहुन्छ, अनि भजन संग्रह 18 आफ्नो औला राखिन्। मलाई सम्झाउँदै परमेश्वर मेरो चट्टान, मेरो खिल्ला, मेरो ढाल, मेरो मुक्ति र मेरो उच्च गढी हुनुहुन्छ। त्यसपछि रिकाले मेरो लागि बाइबलको अर्को प्रतिज्ञामा आफ्नो औला राखिन्। भजन संग्रह 46 मलाई यो प्रतिज्ञा सम्झाउँदै कि परमेश्वर संकट र दुखाईको समयमा मेरो अति नजिकको सहायक हुनुहुन्छ। अनि रिकाले आफ्नो हृदयलाई आशीर्वाद दिँदै एउटा बाइबलको प्रतिज्ञा पछि अर्को प्रतिज्ञामा औला राख्दै निरन्तरता दिइन्। अहो मेरो प्रभु, ओछ्यानमै परेर मेरो कष्टकर परिस्थितिसँग जुधिरहेकी यी प्रिय साथीले ती प्रतिज्ञाहरूको आफ्नो औला राखेर मेरो निम्ति प्रार्थना गरिदिनु, यसले मलाई धेरै नम्र मात्र बनाएन, तर के भए थाहा छ, त्यो दिन दिउँसो ढिलो नगरी मेरो दुखाई कम हुन थाल्यो। म चाहन्छु कि रिकाका लागि पनि त्यो त्यत्तिकै सजिलो भइदियोस्। त्यसैले यसको बदलामा म पनि पक्षघाती औला प्रतिरात्मक रूपमा उनका लागि आत्मालाई झकझकाउने र हृदयलाई बलियो बनाउने बाइबलका प्रतिज्ञाहरूमा राख्छु। तपाईँलाई थाहा छ, भजन संग्रहमा कतै भनिएको छ कि संकटमा हाम्रो सान्त्वना नै यही हो। परमेश्वरका प्रतिज्ञाहरूले हाम्रो जीवनलाई नयाँ बनाउँछन्। रिका यसमा विश्वास गर्छिन्, म यसमा विश्वास गर्छु र म भरोसा गर्छु कि आज तपाईँका कठिनाईहरूमा तपाईँ पनि यसमा विश्वास गर्नुहुन्छ। त्यसैले तपाईँको संकटको समयमा आफ्नो आवश्यकतासँग ठ्याक्कै मिल्ने प्रतिज्ञा खोज्नुहोस् अनि त्यसमा आफ्नो औला राखेर भन्नुहोस्, प्रभु, यो तपाईँको वचन हो, म तपाईँसँग विन्ती गर्दछु कि मेरो जीवनमा यसलाई पूरा गरेर यो सत्य हो भनी प्रमाणित गरिदिनुहोस्। म विश्वास गर्छु कि यो तपाईँकै लेखाइ हो र म प्रार्थना गर्दछु कि मेरो विश्वास अनुसार यसलाई पूरा गरिदिनुहोस्। यी स्पर्शनका शब्दहरू हुन्, तर आज यी शब्दहरूलाई तपाईँका आफ्नै शब्दहरू बन्न दिनुहोस्। अनि अझ एउटा कुरा, यदि पवित्र आत्माले तपाईँको हृदयमा अगुवाई गर्नुहुन्छ भने कृपया मेरो साथी रिका र उनले दिनहुँ भोगिरहेको दुखाइको लागि प्रार्थना गरिदिनुहोस्। जनी र साथीहरूमा हामी सधैँ यही गर्छौ, परमेश्वरका प्रतिज्ञाहरूमा हाम्रा औलाहरू राख्ने काम। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: एड हिन्टन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय क्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
2: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ।

0: तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
5: जय मसीह। नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
6: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज। जय मसीह। नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानौ हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ यस कार्यक्रममा। र नारी आवाज चाहिँ हरेक आइतबार बिहानै यसै समयमा तपाईँको रेडियो स्टेशन अथवा भनौ तपाईँहरूले जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यहाँ चाहिँ प्रसारण भइ नै रहेको छ र तपाईँहरूले सुनेर साथ पनि दिइरहनु भएको छ। म शुरूआतमा नै तपाईँहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। नारी आवाजलाई यति धेरै माया गरिदिनु भएको छ र नारी आवाजबाट तपाईँहरूले पाउनु भएको उत्साहको लागि म पनि एकदमै उत्साहित छु र आज पनि म तपाईँहरूको बीचमा केही त्यस्ता कुराकानीहरू गर्नेछु। मलाई आशा छ तपाईँहरू आज पनि उत्साहित हुनुहुनेछ। र नारी आवाजमा चाहिँ हामीले नारीसँग सम्बन्धित कुराकानी त गर्ने गर्छौ, तर त्यसो भन्दैमा मेरो अनुरोध चाहिँ के छ भन्दाखेरि चाहिँ नारी आवाज नारीले मात्रै सुन्ने अथवा नारीको लागि मात्रै बनिएको कार्यक्रम चाहिँ होइन। किन भन्दाखेरि चाहिँ यो मैले त्यस्तो गर्नै मिल्दैन, यदि मैले गरेँ भने यो कार्यक्रम अधुरो हुन्छ। किन भन्दाखेरि चाहिँ परमेश्वरले नै नर र नारी गरेर बनाउनु भएको छ नि। हामी यो संसारमा समाजमा नर नारी गरेर नै छौं होइन। परमेश्वरको राज्य विस्तारको लागि उहाँलाई आवश्यक भएर नै हामीलाई बनाउनु भएको छ र हामी एकअर्कासँग कनेक्टेड छौं, सम्बन्धित छौं होइन। कसैको घरमा हामी हेर्छौं भने हामी तपाईँ हाम्रै घरमा हेर्छौं भने पनि होइन, काहीँ न काहीँ कतै न कतै हामी यो संसारमा आउनको लागि नारी र पुरुष दुवैको भूमिका छ भन्ने कुरा हामीलाई थाहा छ। कतिपल्ट लाग्न सक्छ मेरो घरमा चाहिँ पुरुष पात्र अलिक कम हुनुहुन्छ, तब पुरुष पात्र नभएको घर तपाईँहरूले देख्नु भएको होला, तर र पनि कुनै न कुनै समय त्यो परिवार हुनुमा चाहिँ पुरुष पात्रहरू पनि त्यहाँ हुनुहुन्छ अथवा भनौ नारी पात्र पनि त्यहाँ हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ परमेश्वरको सृष्टिले नै छुट्याएको कुरा होइन, यो जोड्नु भएको कुरा हो। त्यो कारणले गर्दा पुरुष र नारीलाई परमेश्वर प्रेम गर्नुहुन्छ, तर कति हदसम्म चाहिँ हामी हेर्छौँ भने चाहिँ कति पटक चाहिँ कतिवटा पात्र चाहिँ कमजोर भइरहेको हुन्छ कि कतिवटा पात्रलाई चाहिँ हामीले अलिकति उत्साह अथवा भनौँ इन्करेज गर्यौं भने चाहिँ त्यो पात्रले अझै महत्वपूर्ण भूमिका खेल्न सक्छ है भनेर चाहिँ हामीले कहिलेकाहीँ पुरुषहरूको विषयमा कुराकानी गर्ने गर्छौं, कहिलेकाहीँ नारीको विषयमा कुराकानी गर्ने गर्छौं। यसको उद्देश्य, यो कार्यक्रमको उद्देश्य भनेको चाहिँ हामी नारीहरूलाई पनि परमेश्वरले विशेष रूपमा बनाउनु भएको छ, हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ। यसमा चाहिँ हामी नारी जे पृथक छौं फरक छौं हामी अलग्गिएर प्रभुको महिमा गर्नुपर्छ भन्ने होइन कि त परमेश्वरको महिमा चाहिँ हामी नारीहरूले पनि गर्नुपर्छ हामीलाई पनि त्यो जिम्मेवारी दिनुभएको छ हामी पनि खास छौं हामी पनि विशेष छौं र त्यो जिम्मेवारीलाई हामीले बिर्सनुहुन्न हामी भुल्नु हुँदैन हामी चाहिँ धेरै कुरामा अल्झिएका हुन्छौं कि भुलेका हुन्छौं हामीलाई अल्झाउने कुराहरू धेरै छन् त्यो कारणले गर्दा हाम्रो पनि जिम्मेवारी छ है हामी चुप लाग्ने पात्रको रूपमा चाहिँ बनिएका होइनौ भनेर चाहिँ एउटा उत्साह दिनको लागि घचघचाउनको लागि अनि तपाईँहरूले पनि परमेश्वरको महिमा गर्नुभएको होस् आफ्नो जिम्मेवारी पूरा गर्नुभएको होस् भन्नको लागि हामीले यो कार्यक्रमको शुरूआत गरेका छौं त्यसको लागि त तपाईँ दाजुभाइहरूले सुन्नुभयो भने पनि त तपाईँहरूले ए छोरीहरूलाई पनि सेवकाईमा लाउनु पर्ने रहेछ अथवा मण्डलीमा नारीहरूलाई पनि सेवकाईमा सहभागिता गराउन सकिँदो रहेछ परिवारमै पनि नर र नारी गरेर परमेश्वरको महिमा गर्नु पर्दो रहेछ यो चाहिँ हाम्रो कन्सेप्ट भन्दा पनि परमेश्वरको कन्सेप्ट रहेछ यो चाहिँ आज आएर बनेको कुरा भन्दा पनि हिजो नै बनेको रहेछ अथवा नव सृष्टिमा नै बनेको रहेछ भनेर चाहिँ हामीले यो कुरालाई चाहिँ प्रोत्साहन दिनुपर्छ हामी सुन्छौ नि कतिवटा राष्ट्रहरूमा होइन नारीहरूले यो गर्नुभयो भने चाहिँ एजुकेटेड हुनुभयो अथवा नारीले जब गर्नुभयो भने चाहिँ उहाँहरूलाई यो पुरस्कार दिने अथवा भनौँ नारीहरूले यो काम गर्नुभयो भने यो क्षेत्रमा आउनुभयो भने चाहिँ नारीहरूलाई यो किसिमको सुविधा दिने किन भनेको भन्दाखेरि चाहिँ नारीहरू पनि अगाडि बढ्नु भएको होस् है यो चाहिँ जरुरी छ भनेर चाहिँ त्यो गरिएको हो त्यो कारणले गर्दा यो कार्यक्रमको उद्देश्य पनि तपाईँ आमा दिदी बहिनीहरूमा पनि शुभकामना आउनुभएको होस् यत्तिकै समय नबिताउनुहोस् है अनि तपाईँहरू जहाँ जे गरिरहनु भएको छ त्यहाँबाट प्रभुले महिमा लिनुहुन्छ प्रभुले तपाईँसँग पनि शुभकाई गर्न चाहनुहुन्छ है भनेर उत्साह दिनको लागि हो आज पनि मैले एउटा विषय लिएर तपाईँहरूको बीचमा आएको छु र त्यो विषयमा हामी रहेर कुराकानी गर्नेछौँ पक्कै पनि मलाई आशा छ यो विषयले तपाईँहरूलाई एउटा उत्साह दिनेछ हिजो आजको समयमा मात्रै नभइकन पहिलाको समयमा पनि सुनेको कुरा हो यो र यो विषय मलाई आज कुराकानी गर्न मन लाग्यो किन भन्दाखेरि चाहे त्यो पहिलाको ढुङ्गे युगको कुरा किन्नुहोस् भनौँ न एउटा नेपाली ल्याङ्ग्वेजमा भन्नुपर्दा भाषामा भन्नुपर्दा त्यो पहिलाको सुरुवाती हामी भनौँ न पहिलाको इतिहासमा हेर्ने हो भने पनि र आजको 21औं शताब्दीसम्म आइपुग्दा पनि नारीहरूले जिम्मेवारीहरू निभाउँदै गर्दाखेरि चाहिँ निभाउँदा निभाउँदै पनि निराश भएको देखिएको छ क्या कतिपटक एकदमै भनौँ न उत्साहित नभएको देखिएको छ कतिपटक समाजले परिवारले त्यो जिम्मेवारीको कदर नगरेको देखिएको पनि छ कि अनि त्यो कारणले गर्दा नारीहरू चाहिँ कतिपटक किन गर्ने त भनेर चाहिँ निराश हुनु भएको कि मण्डलीहरूमा पनि कति गरेको तर खोइ त कसले जस दिन्छ र जस नपाएको भनौँ न अनि किन नारीहरू चाहिँ निराश छन् अनि नारीहरूले चाहिँ कसको लागि काम गरिरहनु भएको छ भन्ने विषयमा म कुराकानी गर्न गइरहेकी छु किनकि मानिस किन निराश हुन्छ भन्दाखेरि चाहिँ उसले सोचेको जस्तो भइदिएन भने चाहिँ निराश हुन्छ क्या कहिलेकाहीँ चाहिँ हामी सोच्नुपर्ने कुरा सोच्छौँ कहिले चाहिँ सोच्नै नपर्ने कुरा पनि सोचेर निराश हुन्छौँ कि विशेष गरी चाहिँ नारीहरूको जिम्मेवारी एकदमै भारी छ एकदम धेरै छ खोइ किन हो परमेश्वरको त्यो वचनले चाहिँ नारीहरूलाई भारी नै हुनुपर्छ भन्ने त देखिँदैन फरक जिम्मेवारी हो तर नारीले मात्रै गर्नुपर्छ भन्ने छैन नारीले पाएको जिम्मेवारी नारीले गर्ने पुरुषले पाएको जिम्मेवारी पुरुषले गर्ने त्यो भइदियो भने चाहिँ त्यो हुँदैन थियो होला अथवा भनौ नारीले पनि कतिपटक यसलाई रङ प्रकारले बुझेको पनि हुनसक्छ जे होस् आजको यस कार्यक्रममा चाहिँ म तपाईँहरूको बीचमा हाम्रो परिश्रम र सेवा चाहिँ कसको लागि त हामी नारीहरूले गरेको परिश्रम र सेवा चाहिँ कसको लागि अनि किन चाहिँ तपाईँहरू निराश हुनुभयो त किन आज नारीहरू निराश छन् त भन्ने विषयमा चाहिँ कुराकानी गर्न गइरहेकी छु र सुरुवातमा एउटा गीतको साथ दिन चाहन्छु गीतपछि भने म आउनेछु

बिना मेरो जीवन सोच्न पनि सक्दिन म, निकै नै आशिषमय र एकदमै टचिङ भनौँ न, गीतले भनेको जस्तै साँच्चीकै यसो बिना चाहिँ जिउन सकिँदैन, यो मेरो लागि पनि यो तपाईँको लागि पनि। र तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम नारी आवाज, म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज मैले तपाईँहरूको बीचमा एउटा विषयलाई लिएर आएकी छु, हामी नारीको परिश्रम र सेवा कसको लागि। अनि यो कुरा थाहा नहुँदा चाहिँ धेरै पटक हामी नारीहरू चाहिँ एकदमै निराश भएका छौँ कि, अनि अहिलेको समयसम्म आइपुग्दा फेरि यसको मतलब चाहिँ पुरुषहरू निराश हुनुहुन्न भन्न खोजेको होइन, नारीहरूले चाहिँ धेरैवटा जिम्मेवारीहरू निभाउँदै गर्दा अनि फेरि नारीहरू चाहिँ धेरै पटक निराश छिट्टै भएको कुराहरू पनि देखिन्छ, किनकि जसले धेरै काम गर्छ त्यसको मन पनि दुख्छ भन्छ कि, काम गर्दा गर्दा गर्दा ऊ आफै पनि शारीरिक रूपमा थकान भइरहेको हुन्छ, मेन्टली रूपमा पनि थकान भइरहेको हुन्छ, अनि त्यो काम फेरि त्यस्तो देखिने खालको पनि हुँदैन होइन, नारीको विशेष गरेर त्यो कामहरू हुँदै गर्दा फेरि चाहिँ अनि त्यो कामले थकान हुने अनि जस्तै नपाउने अथवा भनौँ त्यो खालको प्रेम नपाउँदाखेरि अथवा भनौँ त्यो कामको अर्थ नबुझिकन काम गर्दा पनि कतिपटक चाहिँ नारीहरूले चाहिँ कसको लागि म काम गर्दैछु भन्ने कुरामा थाहा नहुँदै गर्दा फेरि पनि यो कुराहरू चाहिँ एकदमै धेरै आइरहेको छ अहिलेको समयसम्म हेर्नुपर्दा चाहिँ मेन्टल हेल्थको कुराहरू आएको छ होइन, हाम्रो मानसिक स्वास्थ्य राम्रो भएन, शारीरिक स्वास्थ्य राम्रो भएन होइन, अब भनौँ सोसियल हुन सकिएन, मान्छेहरूको अगाडि खुलेर मान्छेहरू नारीहरू हिँड्न नसक्नु अथवा समाजमा नारीले प्रतिष्ठित काम गर्न नसक्नु होइन, एक किसिमको कमजोर प्रकारले नारीलाई हेरिनुमा चाहिँ कतिपटक चाहिँ नारीले के बुझेको हुँदैन भन्दाखेरि चाहिँ मेरो परिश्रम र सेवा कसको लागि भनेर नबुझिकन काम गर्दाखेरि चाहिँ धेरै पटक चाहिँ नारीहरू दुखित हुन्छ कि, काम उसले गर्नु

पर्ने हो, उसको जिम्मेवारी पनि हो, उसले पाएको जिम्मेवारी पनि हो। तर उसले चाहिँ त्यो जिम्मेवारीलाई असल प्रकारले निभाउन सक्दैन नि। कतिपटक ऊ रिसाएर गर्छ नि, रोएर गर्छ नि, कराएर गर्छ नि। किन भन्दाखेरि उसले त्यो कसको लागि गर्यो भन्ने इन्टेन्सन चाहिँ उसले त्यो कुराले चाहिँ म्याटर गर्छ जस्तो लाग्छ मलाई। म कसको लागि काम गर्दैछु भन्ने कुरा चाहिँ मैले थाहा पाइनँ भने चाहिँ म दुखित हुन्छु कि होइन। मैले कसमाथि आशा गरेर त्यो काम गरेँ अनि त्यसले चाहिँ मलाई रिजल्ट चाहिँ त्यो अनुसारको मैले चाहिँ पाउँछु नि त। त्यो कारणले गर्दा आज मैले यो कुरालाई विशेष गरी जोड्न खोजिरहेकी छु। अहिलेको समयसम्म आइपुग्दा त नारीहरू घरभित्र मात्रै सीमित हुनुहुन्न, आफ्नो बालबच्चामा मात्रै सीमित हुनुहुन्न, काम घरको भित्रको काम सँगसँगै बाहिरको पनि काम गरिरहनु भएको छ, धेरैचोटि दुखित भइरहनु भएको छ। कस्तो घटनाहरू पनि सुनिन्छन् होइन। हिजो आजै मात्रै पनि हामीले घटनाहरू सुनेका छौँ, कहिले नारीले आफ्नो जीवन अन्त्य गरिरहनु भएको छ, कहिले पुरुषले जीवनलाई आफै नै अप्राकृतिक रूपमा चाहिँ अन्त्य गरिरहनु भएको छ। अनि कारण चाहिँ धेरै पटक यसो हेर्नुपर्दा चाहिँ मेरो जिम्मेवारी, मेरो परिश्रम, मेरो सेवा चाहिँ कसको लागि त भनेर बुझेन भने चाहिँ मान्छे धेरै निराश हुन्छ। अनि मैले भन्न खोजेको कुरा तपाईँहरूले बुझि पनि सक्नु भएको छ होला। यो चाहिँ हाम्रो परिश्रम र सेवा चाहिँ हामीले धेरै पटक चाहिँ व्यक्तिको लागि गरिरहेका हुन्छौँ, मानिसको लागि गरिरहेका हुन्छौँ, कोही होइन व्यक्तिलाई खुसी बनाउनको लागि गरिरहेका हुन्छौँ। हामी नबुझी गरिरहेका हुन्छौँ कि हाम्रो परिश्रम र सेवा चाहिँ। त्यो कारणले गर्दा चाहिँ हामी धेरै पटक चाहिँ त्यो रिवार्डहरू नपाउँदा फेरि, त्यो उत्साहका शब्दहरू नपाउँदा फेरि चाहिँ अनि हामी दुखी हुन्छौँ कि। हामी मानवीय स्वभाव छ नि त, हामीले काम गरिसकेपछि रिटर्न पाउने होइन, त्यसको रिजल्ट पाउने हाम्रो आशा हुन्छ। तर हामीले त्यो बुझेका छैनौँ कि हामीले कसको लागि काम गरिरहेका छौँ र मेरो कामको मूल्याङ्कन चाहिँ भएको छ कि छैन त भन्ने कुरा बुझेका छैनौँ। कति पटक त हामी हदभन्दा बाहिर गएर होइन, एकजनालाई खुसी पार्नको लागि अर्कोजनालाई दुखी बनाएर, मैले समाजको लागि लडेर, मेरो माइतीको लागि लडेर होइन, मैले उनीहरूलाई त्यागेर, मैले साथीभाइ त्यागेर, बाबुआमा त्यागेर तिमीहरूको लागि काम गरे अनि म चाहिँ मैले तिमीहरूबाट जस पाइनँ, प्रेम पाइनँ भन्ने गुनासाहरू तपाईँले गरि पनि रहनु भएको छ होला, तपाईँले सुनि पनि रहनु भएको छ होला। यो किन भयो होला त भन्दै गर्दा चाहिँ मेरो परिश्रम र मेरो सेवा कसको लागि त भन्ने कुरा नबुझेर पो हो कि होइन। तपाईँको जिम्मेवारी के हो भन्ने कुरा नबुझेर हो कि। एउटा नारी यो संसारमा आइसके पछाडि थुप्रो सम्बन्धहरूमा जान्छ र उसलाई धेरै जिम्मेवारीहरू परमेश्वरले, त्यसको मतलब मैले यो धेरै समाजले पनि भनिरहेको हुन्छ, मैले पनि कतिपटक यो कार्यक्रममा भन्दै आइरहेको छु, नारीको जिम्मेवारी धेरै छ भन्दा हामीलाई कतिपटक लाग्न सक्छ, ओहो नारीको जिम्मेवारी त धेरै छ भनेर भन्नुभएको रहेछ, हो रहेछ भनेर हुनसक्छ। जिम्मेवारी बाँडफाँड गर्दा नै परमेश्वरले कसलाई के दिने भनेर विचार गरेर दिनुभएको छ नि त। कसले बच्चा पाउने, कसले बच्चा हुर्काउने, अथवा बच्चालाई कसरी प्यारेन्टिङ गर्ने होइन, घरको काम कसरी गर्ने, नारीले के गर्न सक्छिन्, त्यो क्षमता पनि दिनुभएको छ नि त उहाँले। अनि त्यो अनुसारको कामहरू छ, तर बाइबलमा नारीले यो नै काम गर्नुपर्छ भनेर चाहिँ यो भात पकाउनुपर्छ, तरकारी पकाउनुपर्छ, अथवा नारीले यो गर्नुपर्छ भनेर नलेखिए तापनि, त्यहाँनिर हामी हेर्छौँ भने अब्राहमको उसमा चाहिँ उनले श्रीमतीलाई भनेका छन् नि, तिमीले आरीबाट राम्रो पिठोहरू ल्याएर आरीमा मुछ अनि म गएर चाहिँ त्यो असल त्यहाँको त्यो हुन्छ नि मासुको लागि एउटा पशु मारेर लिएर आउँछु अनि तिमीले यो पकाउनु भनेर, त्यहाँ उनी मात्रै छैन, उनलाई सहयोग गर्ने व्यक्तिहरू पनि छन्, कामको त्यसरी त्यो क्षमता पनि दिएको छ क्या। तर हामी आज तुलना गरिरहेका छौँ अनि के को लागि भन्ने कुरा थाहा छैन हामीलाई, हाम्रो जिम्मेवारी भन्ने कुरा थाहा छैन, अनि हामीले गरेको परिश्रम कसको लागि भन्ने पनि थाहा छैन। अनि त्यो कारणले गर्दा हामी आमा दिदी बहिनीहरू चाहिँ एकदमै दुखी भएको चाहिँ मैले अहिलेको समयहरूमा चाहिँ एकदमै धेरै माफी पनि हुन सक्छु त्यो, र अरू आमा दिदी बहिनीहरूमा पनि त्यो देखिरहेको छु। समाजले पनि हामीलाई त्यसरी नै हेरिरहेको छ अनि हामी धेरै दुखी भएर आफ्नो जीवनमा होइन बाटो नदेखेको कुराहरू पनि हामी देखेका छौँ, मनमुटावका कुराहरू पनि देखेका छौँ। अनि त्यही कुरालाई देख्दै गर्दा मलाई आज यो कुरा गर्न मन लाग्यो। जस्तो
आमा दिदी बहिनीहरूको केसमा हेर्नु पर्दा चाहिँ घर परिवार बाल बच्चा काम होइन समाज यो पनि काम नै हो समाज अनि मण्डली अनि सधैँ कुनै न कुनै काममा चाहिँ आमा दिदी बहिनीहरू खटिरहनु भएको हुन्छ क्या अनि खटिरहनु भएको हुन्छ अनि त्यो खट्ने क्रममा चाहिँ बिहान सबेरैदेखि राति अबेरसम्म हाम्रा हातहरू कहिले पनि रोकिँदैनन् कतिपटक यो कुरा चाहिँ एकदमै सत्य पनि हो हाम्रो आमाको हात हामी हेर्छौँ भने बिहान सबेरदेखि बेलुका राति अबेरसम्म ती हातहरू रोकिएका हुँदैनन् त्यो हुँदा हुँदै पनि कतिपटक कति समयमा चाहिँ यति धेरै गर्दा पनि कसैले हाम्रो कामको कदर गर्दैनन् जस पाउनुको साटो उल्टै आलोचनाहरू निराशहरू होइन त्योहरू पाइन्छ अनि हाम्रो मन दुख्छ हामी भित्रभित्र थाक्छौ अनि उदास हुन्छौ मलाई यसो हेर्दै गर्दा लागेको कुरा चाहिँ नारीलाई प्रेम भए पनि पुग्छ कि कतिबाट प्रेमले तिमीले कति राम्रो गरेको तपाईँले हाम्रो लागि गरिदिइरहनु भएको छ तपाईँको लागि पनि म यो गर्न चाहन्छु भन्ने शब्दहरू नारीले कमै सुन्नु भएको हुन्छ विशेष गरी गृहिणीहरूले अहिलेको समयमा त काम बाहिर काम गर्ने नारीहरूले त घरको काम गर्नै छोडिदिइसक्नु भएको छ त कतिपय आमा दिदी बहिनीहरू भित्रै हुनुहुन्छ अनि उहाँको लागि होइन एउटा चम्चा पखालिदिने अथवा एउटा कचौडा पखालिदिने अथवा उहाँहरूसँग गएर गफ गर्ने सुनिदिने व्यक्तिहरू नपाएको कारणले गर्दा चाहिँ कतिपटक त्यो कुराहरू पनि हुन गएको छ अनि फलस्वरूप हामी नारीहरू चाहिँ धेरै फरक दुखितहरू पनि हुन्छौँ र हामीले चित्त पनि दुखाइरहेका हुन्छौँ अनि हामीले त्यसको बावजुद पनि अब कसरी चाहिँ हामीले आफूलाई खुसी राख्ने कसरी हामीले यसको महत्व बुझ्ने त भन्ने विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु यदि आज तपाईँ अथवा म यही अवस्थाबाट गुज्रिरहेका छौँ भने म आज तपाईँहरूको बीचमा चाहिँ परमेश्वरको वचनबाट नयाँ दृष्टिकोणबाट यो जिम्मेवारीलाई यो गुनासोलाई नयाँ दृष्टिकोणबाट आज हामी हेर्नेछौँ र म तपाईँहरूलाई आशा अथवा उत्साह पनि दिन चाहन्छु पहिलो नम्बरमा आजको टपिक जस्तै हामीले कसका लागि काम गरिरहेका छौं भन्ने विषयमा हामी हेर्नेछौ यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु

सुनेको यहाँ श्रेष्ठ माई गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कति मिठो शब्द यो गीतमा हुरी चल्यो र पनि म लडेको छैन र परमेश्वर मसँग हुनुहुन्छ भन्ने कुरा। अनि आजको संसारमा हामी हेर्दै गर्दाखेरि होइन हामी आफै पनि कतिपटक लडेको जस्तो महसुस, कतिपटक हामी हारेको जस्तो महसुस गरिरहेका छौं। त्यो कारणले गर्दा यो समय आमा दिदी बहिनीहरूलाई भन्न चाहन्छु, तपाईँको जीवनमा मेरो जीवनमा पनि धेरै हुरीहरू चलेको छ होला होइन, धेरै अप्ठ्यारो परिस्थितिहरू भएको छ होला। यो गीतले जस्तै भनौँ न, यो बिहानी म लडेको छैन कारण यीशु भनेर आज हामीले हाम्रो जीवनमा घोषणा गरौँ न होइन। किन भन्दा फेरि चाहिँ दुःख नपर्ने व्यक्ति को छ होइन, निराश नहुने व्यक्ति को छ होला, गाह्रो नहुने व्यक्तिहरू को छ होला। हामीले यसो हेर्दै गर्दा अरूलाई गाह्रो परेको हामी देख्दैनौ। जस्तो सुकै महलमा बस्ने व्यक्तिले पनि अरूलाई नै सुखी देख्छ, अरूलाई नै आनन्दित देख्छ, ऊ आफू दुखी भएको नै महसुस गरिरहेको हुन्छ। तर यदि यो अवस्थाबाट हामी गइरहेका छौँ, हामी कहाँबाट बिलङ गर्छौँ, कहाँबाट ऊ गर्छौँ भन्नुभन्दा नि हामी चाहिँ परमेश्वरबाट चाहिँ बिलङ गर्ने व्यक्तिहरू हौ। त्यो कारणले गर्दा हाम्रो कुराहरूलाई होइन दुःख पनि छ, हामीले गर्नुपर्ने हुन्छ, प्र्याक्टिकल्ली त हामी नै छौँ नि त त्यहाँ, र पनि यो बिहानी भनौँ न होरी चलेको छ होइन, पानी परेको छ, घाम लागेको छ, र पनि हामी लडेको छैनौँ, आत्तिएका छैनौँ। यो गीत सँगसँगै हामी यो घोषणा गर्छौँ आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी आमा दिदी बहिनीहरूले कसका लागि काम गरिरहेका छौं, के तपाईँले विचार गर्नुभएको छ, अथवा यो प्रश्न सोध्दै गर्दा तपाईँले भन्नुभएको छ होला म मेरो छोराको लागि, छोरीको लागि होइन, समाजको लागि, परिवारको लागि, म भइनँ भने त मेरो परिवारै चल्दैन, अथवा मैले हेरिनँ भने त यिनीहरूले खाना पनि पाउँदैनन् होइन, यो सोचेर तपाईँले काम गरिरहनु भएको छ होला। यो रङ होइन, तपाईँहरूले सोचिदिनु भएको छ र त्यो परिवार चलिरहेको छ, परिवारका व्यक्तिहरूले खाना खाइरहेका छन्, र पनि आज हामीले त्यो गर्ने कामहरू चाहिँ कसका लागि गरिरहेका छौँ भन्ने कुरा चाहिँ, यदि हामीले मानिसको लागि मात्रै गरिरहेका छौँ, त्यो जिम्मेवारीलाई चाहिँ मैले गर्नै पर्ने भन्ने हिसाबले गरिरहेका छौँ भने चाहिँ हामी दुःखी हुन सक्छौँ। र यदि तपाईँलाई त्यो जिम्मेवारी छ भने चाहिँ, तपाईँले म गर्छु भनेर गरिरहनु भएको छ भने चाहिँ त्यो राम्रो कुरा पनि हो। त्यो जिम्मेवारीबाट पन्चिएर टाढा भएर आफूलाई राखिरहनु भएको छ भने चाहिँ फेरि त्यो गलत कुरा पनि हो। हामी धेरै जसो दुःखी हुनुको मुख्य कारण के हो त, हामी मानिसलाई खुसी पार्न वा मानिसबाट जस वा प्रशंसा पाउन काम गरिरहेका हुन्छौँ। जब मानिसले हाम्रो कदर गर्दैनन् हाम्रो हृदय टुट्छ। हामी मानिसहरू मानिससँगै बस्छौँ, परिवारमा पनि मानिस छ, काम गर्ने ठाउँमा पनि मानिस छ, मण्डलीमा पनि मानिस छन्, समाजमा पनि मानिस छन्, विश्वभरि नै मानिस छन्, हामी मानिसकै बीचमा काम गर्छौँ होइन। मानिसलाई खुसी बनाउनको लागि अथवा मानिसले के भन्छ होला, मैले गरिनँ भने के हुन्छ होला, मैले गरिनँ भने त परिवारमा केही पनि हुँदैन भन्ने हिसाबले पनि त हामीले गरिरहेका हुन सक्छौँ नि त। कतिपटक चाहिँ साँच्चीकै एउटा महिलालाई धेरै कामको प्रेसराइज पनि भइरहेको हुनसक्छ, उसले गरेन भने उसको परिवारले उसलाई विभिन्न किसिमको होइन भनाइहरू दिन सक्छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ कतिपटक मानिसहरूले जस नदिँदाखेरि मानिसको हृदय टुट्छ। तर परमेश्वरको वचन कलसी 3:23-24 यसरी लेखिएको छ, जे जे काम तिमीहरू गर्छौ त्यो मानिसहरूको निम्ति होइन तर प्रभुको निम्ति गरे चाहिँ तन मनले गर, किनकि तिमीहरूले प्रभुबाट नै प्रतिफल पाउँछौ भनेर त्यहाँनिर लेखिएको छ। म कुनै पनि काम मानिसलाई हेरेर गर्छु भने चाहिँ त्यही प्रकारको प्याटर्नमा म काम गर्छु कि। कतिजना व्यक्तिहरू म देख्छु कि काम गर्ने बेलामा अर्कै व्यक्ति हुन्छ, जस पाउने बेलामा अर्कै व्यक्ति त्यहाँ गएर उभिदिन्छ कि। कतिजना व्यक्तिहरू चलाखी गर्नुहुन्छ काम गर्ने सिलसिलामा होइन, एकजना व्यक्तिले मरिमरि काम गरेको हुन्छ कि, अर्को व्यक्तिले आएर त्यसको जस पाइरहेको हुन्छ, म यो गर्छु त्यो गर्छु यो गर्छु भन्ने। कतिजना व्यक्तिले चाहिँ बिचरा व्यक्तिको लागि काम गरे पनि निस्वार्थ भावमा काम गरिरहनु भएको हुन्छ अनि उसलाई फलको आशा पनि हुँदैन कि, त्यो व्यक्ति कन्टिन्यू काम गरिरहेको हुन्छ। तर कतिजनाले चाहिँ जस पाउनु छ कि मान्छेको अगाडि, अनि जस पाउनको लागि मान्छेलाई देखाइरहेको हुन्छ, भनिरहेको हुन्छ, पढाइरहेको हुन्छ कि मान्छेलाई, म यो गरेँ त्यो गरेँ, मैले तिम्रो लागि यो गरेँ त्यो गरेँ, मलाई यो भयो त्यो भयो भनिरहेको हुन्छ। सायद मलाई लाग्छ
यो खण्डलाई हामीले हेर्ने हो भने जसले परमेश्वरको लागि काम गरेको हुन्छ त्यो व्यक्ति कहिले पनि आफ्नो कामलाई वर्णन गरिरहेको हुन्न, व्याख्या गरिरहेको हुँदैन। उसको जिम्मेवारी के हो र त्यो जिम्मेवारी उसको भागमा परेको हो भने उसले चुपचाप गरिरहेको हुन्छ। मानिसलाई देखाउनको लागि होइन त्यो काम उसले गरेको हुँदैन। अनि प्रतिफल चाहिँ परमेश्वरबाट नै पाइन्छ। कलसी 3:23-24 भन्दछ, आमा दिदी बहिनीहरू जब हामीले पकाउने काम अथवा धुने काम अथवा हेरचाह गर्ने काम, कार्यालयको काम, मानिसको काम अथवा कुनै पनि काम, मण्डलीको काम गर्दैछौ भने चाहिँ तब मानिसले जस दियोस् अथवा नदियोस् त्यसको त्यसले चाहिँ हाम्रो खुसी खोज्न सक्दैन। होइन, मानिसले हाम्रो परिश्रम नदेखे पनि सबै कुरा गुप्तमा देख्नुहुने परमेश्वरले देख्नुहुन्छ र त्यसको न्याय गर्नुहुन्छ भन्ने हेतुले हामीले काम गर्यौं भने चाहिँ हामीले चाहिँ त्यो काम मनदेखि गर्न सक्छौं, राम्रो गर्न सक्छौं, हामी दुखी हुँदैनौ। कसको लागि हामी काम गर्दैछौ भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो। घरमा मान्छे होस् नहोस् होइन, कतिजना व्यक्तिहरू मैले देखेको छु कि एकदम सुतिरहने मान्छे आउने बित्तिकै काम गर्नेहरू, मान्छे आउने बित्तिकै फराक फुरुक गर्नेहरू, तर जब उसले त्यो व्यक्तिहरू कतिजना चाहिँ चलाखी पनि गर्नुहुन्छ, कतिजना एकदमै सोझो पनि हुनुहुन्छ, आमा दिदी बहिनीहरू के देखोस् नदेखोस् भन्ने, तपाईँहरू जसले यसरी काम गरिरहनु भएको छ तपाईँको प्रतिफल चाहिँ परमेश्वरले एकदमै असल प्रकारले पनि दिनुहुनेछ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

0: हजुर निकै नै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र तिम्रो आँसु पुसिदिने चाहिँ उनको नाम चाहिँ येशु हो भनेर चाहिँ यो गीतले हामीलाई बताउँदै थियो। पक्कै पनि हाम्रो जीवनमा चाहिँ हामीलाई साथ दिनुहुने चाहिँ येशु प्रभु नै हुनुहुन्छ। आज मैले तपाईँहरूको बीचमा चाहिँ आज हामी आमा दिदी बहिनीहरू कतिपटक काम धेरै गर्छौ तर निराश पनि धेरै नै हुन्छौ, किन होला? काम गर्ने व्यक्तिहरू चाहिँ एकदमै ह्याप्पी हुनुपर्ने, खुसी हुनुपर्ने होइन, त्यो खालको हुनुपर्ने, तर धेरै पटक जसले धेरै काम गर्छ त्यो चाहिँ निराश भइरहेको हुन्छ। अनि कतिजना व्यक्तिहरू चाहिँ कामै बिना पनि जस पाउने, माया पाउने व्यक्तिहरू पनि हुनुहुन्छ कि मेरो केसमा चाहिँ मलाई के लाग्छ भन्दा कतिपटक कतिवटा प्लेसहरूमा कतिवटा ठाउँहरूमा चाहिँ सायद म व्यक्तिहरूको लागि काम गर्न त्यति नरुचाउने, या त भनौँ व्यक्तिलाई नै खुसी बनाउनु पर्छ भन्ने इन्टेन्सन नभएको कारणले गर्दा होला, कतिपटक त्यो हुन्छ नि फरक प्रकारको बिहेभहरू चाहिँ कतिपटक फेस गरिरहेको हुन्छ जस्तो लाग्छ। यो कुरा तपाईँहरूलाई पनि हुन्छ, जस्ट एउटा फर इक्जाम्पलको लागि, यो नयाँ कुरा हो, म चाहिँ एकदम प्रेरित रहेछु भन्न खोजेको होइन, यो चाहिँ उत्साह पनि पाएको छु मैले, एकदमै सपोर्ट पनि पाएको छु, प्रेम पनि पाएको छु, एउटा कुराकानी गर्दै गर्दा त्यो सिलसिलामा तपाईँहरूलाई उत्साह दिनको लागि यो एउटा उत्साह मात्रै इक्जाम्पल मात्रै मैले दिएको। धेरै पटक धेरै काम गर्ने व्यक्तिहरू चाहिँ धेरै निराश हुन्छ, त्यो थोरै काम गर्ने व्यक्तिहरू अथवा कम काम गर्ने व्यक्तिहरू अथवा व्यक्तिको लागि काम गर्ने व्यक्तिहरू चाहिँ कतिवटा खुसी पनि हुनसक्छ, कतिवटा निराश पनि हुनसक्छ। तर मैले आज तपाईँहरूको बीचमा जोड्न खोजेको कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ तपाईँ जसले काम गरिरहनु भएको छ, जसले तपाईँको इन्टेन्सन भनेको 1% पनि मानिसलाई मात्रै खुसी बनाउनु छैन, तपाईँ एकान्तमा पनि त्यत्तिकै इमान्दार हुनुहुन्छ, मान्छेको भिडमा पनि त्यत्तिकै इमान्दार हुनुहुन्छ, र आफूले पाएको जिम्मेवारीलाई तपाईँ एकदमै हृदयबाट निभाउनुहुन्छ भने चाहिँ तपाईँहरू निराश नहुनुहोस्। निराश बनाउने कुरा चाहिँ धेरै हुनसक्छ, समाज वरिपरिको व्यक्तिहरू, अथवा कतिपटक त तपाईँले काम गर्नुहुन्छ तर त्यो काम ठ्याक्क अर्को व्यक्तिले देखेको छैन तर अर्को व्यक्तिलाई चाहिँ एकदमै उत्साह र एकदम प्रशंसा गरिरहेको छ भने पनि त्यो कुराले निराश नहुनुहोस्। अघि मैले तपाईँहरूको बीचमा एउटा खण्ड पढेको थिएँ, त्यो खण्डले चाहिँ कलसीको पुस्तक 3 चाहिँ भन्दै थियो, जे काम तिमीहरूले गरेका छौ त्यो कामको कदर गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ भनेर चाहिँ भनिएको थियो। अनि त्यो कारणले गर्दा त्यो वचन अनुसारको उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। कहिलेकाहीँ त हामीले काम गरिरहेको, हामीले एकदम मनले काम गरिरहेको समयमा त्यो व्यक्तिले देख्न पनि सक्छ, नदेख्न पनि सक्छ। तपाईँ काम नगरेको समयमा व्यक्तिले देख्न सक्छ, फेरि तपाईँ निराश हुन सक्नुहुन्छ होइन। तपाईँ चुपचाप लाएर बसिरहनु भएको समयमा व्यक्तिहरू आउन सक्छ तर तपाईँले काम गरिरहेको समयमा व्यक्तिले नदेख्न पनि सक्छ। अथवा कतिजना व्यक्तिले चाहिँ काम गर्दा गर्दा गर्दा गर्दा पनि त्यो व्यक्ति जति काम गरे पनि नदेख्ने पनि हुनसक्छ। मानिस परमेश्वर होइन, यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ र काम चाहिँ गर्नुपर्छ है। मान्छेले पनि देख्ने व्यक्तिहरू पनि छन्, कतिपटक मान्छेको कामलाई मान्छेले नै उत्साह दिएको कारणले गर्दा कतिजनामा चाहिँ त्यो परमेश्वरको वचनको हृदय हुन्छ कि, कतिजनामा चाहिँ असल काम गरेको नगरेको देख्ने हृदय हुन्छ र उसले जस पनि दिन्छ र त्यो ठाउँमा उत्साह पनि मिल्छ। मान्छे नचाहिने भन्न खोजेको होइन, त्यो कारणले गर्दाखेरि चाहिँ बाइबलको केही उदाहरणीय प्रेरणादायी नारीहरूको विषयमा म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, जसले चाहिँ मानिसलाई खुसी बनाउन भन्दा पनि परमेश्वरलाई खुसी बनाउन चाहेर उनीहरूको जीवन एकदमै खुसी भएको पनि हामी देख्न सक्छौं। जस्तो मार्था र मरियमको विषयमा लुकाको पुस्तक 10 लेखिएको छ, मार्था सेवा गर्नमा व्यस्त थिइन् तर तिनी मानिसको प्रशंसा र कामको बोझले चिन्तित थिइन्। येशूले तिनलाई मानिसको अल्झनमा चाहिँ मुक्त हुनको लागि भन्नु पनि भएको छ, सिकाउनु पनि भएको छ। तर मरियम चाहिँ परमेश्वरलाई खुसी बनाउने व्यक्ति थिइन्, येशूलाई खुसी बनाउने व्यक्ति थिइन्, त्यो कारणले गर्दाखेरि चाहिँ उनी दुखी नभएको, गनगन नगरेको कुराहरू हामी त्यहाँनिर देख्न सक्छौ। र अर्को चाहिँ डोरकास भन्ने एकजना व्यक्ति छन् जसले चाहिँ तबिता भन्ने पनि छन्, सधैँ गरीब र विधवाहरूको लागि लुगा सिलाउने भलाइ गर्ने काम गर्थिन् भने तिनले कसैको प्रशंसाको लागि होइन प्रभुको प्रेम देखाउने काम गर्थिन् भने तिनको मूल्य हुँदा सबै होइन मृत्यु हुँदा सबै रोएका पनि छन् र परमेश्वर तिनलाई अचम्मसँग जीवित पनि पार्नु भएको छ। थुप्रो कुराहरू छन् कि मान्छेहरूको लागि खुसी बनाउने व्यक्तिको एक्सपेक्टेशन भन्छ नि हाई हुन्छ कि, त्यो मान्छेलाई नै खुसी बनाएन भने ऊ छिट्टै निराश हुन्छ। मिठो गरेर खाना पकायो त्यो खानाको चाहिँ प्रशंसा हुन्छ कि हुँदैन भनेर उसले कुर्यो भने चाहिँ अब कतिजनाको त खाने जाने बानी हुन्छ कि, कति मिठो खाना पकाएको तिमीले भनेर प्रशंसा गरिदिने बानी हुँदैन होइन, त्यो खाए जा गयो पकाउने मान्छे त हो नि यो भन्ने पनि हुनसक्छ कतिजनालाई। त्यो भइदियो भने त्यो व्यक्ति निराश हुन सक्छ, तर मैले मेरो ड्युटी पूरा गरेको आउने पाहुनालाई चाहिँ मैले मिठो बनाएर खुवाउने कोसिस गर्छु, म 100% दिन्छु, अब यसमा चाहिँ रिजल्ट जे भए पनि भनेर उसले तन मनको साथ हेल्दी खाना हेल्दी वेबाट खुसीको साथ रिजल्टको उसलाई कुनै प्रभाव नै छैन कि, किनकि उसले 100% दिएको, उसले सकेको गरेको हो, मेरो एफोर्ट सबै डालेको हो मैले भने पछाडि चाहिँ ऊ चाहिँ अब रिजल्टमा रिजल्ट कुरिरहँदैन कि, ऊ त्यत्तिकै सेटिस्फाई भइरहेको हुन्छ, खुसी हुन्छ, उसले सोध्न सक्छ तपाईँलाई कस्तो लाग्यो भनेर, तर पनि उसलाई अझै बढी त्यो व्यक्तिले मलाई मिठो लागेन अथवा यसमा नुन चर्को रहेछ भनिदियो भने पनि ए मैले नुन बढी हालेछु अब मैले कम गर्नुपर्छ भनेर त्यसले हल्का रूपमा लिन्छ भन्नाले ऊ सिन्सियर हुन सक्छ, तर कतिजनाको चाहिँ ए मैले यति मेहनत गरेर पकाउँदा पनि अझै नुन लागेन भन्ने अथवा यो भएन भन्ने भन्ने बानी पनि हुनसक्छ। रुथको कुरा गरौँ हामी अर्को, आमा दिदी बहिनीहरू किन दुखी हुनुहुन्छ र हाम्रो काम चाहिँ कसको लागि भन्ने विषयमा कुराकानी गरिरहेकी छु म आज। रुथले सासूलाई खुसी बनाउनको लागि काम गरेको थिएन, त्यहाँको समुदायलाई चाहिँ म यस्तो पुगारियो भनेर प्रुभ गर्नको लागि काम गरेको थिएन, उसले परमेश्वरको भय थियो, उसले चाहिँ मैले चाहिँ असल काम गर्नुपर्छ भन्ने थियो। ऊ कहिले पनि त्यो समयमा मोबाइलहरू क्यामेराहरू तेर्साएर त भनौँ उसको काम सिलाबाला बटुलेको त्यो कुरा होइन, उसले एकदम मनदेखि काम गर्यो। सिलाबाला उठाउने काम गर्न लाज लाग्छ होला हामीलाई होइन, अर्काको जुठो भाँडो माझ्न, अर्काको काम गर्न, अरूको सानसानो काम गरिदिन हामीलाई लाज लाग्न सक्छ नि, तर रुथलाई लाज लागेको छैन, उसलाई उसको एउटै कुरा थाहा छ, उसको कर्तव्य थाहा छ कि मैले मेरो सासूलाई लगिनँ भने खाना पाउनुहुन्न, मैले सिलाबाला बटुलिनँ भने हाम्रो कुनै पनि ठाउँ छैन अर्को, हामी अहिले यो परिस्थितिमा छौं, मेरो जिम्मेवारी चाहिँ यो हो भनेर उनले चाहिँ सिलाबाला बटुलेकी छन्, तर उनको काम नोटिस भएको छ, यो कुरालाई हामीले याद गरौं, उनको काम नोटिस भएको छ, त्यो चाहिँ उनले जुन परमेश्वरको भय मान्थिन् र जुन परमेश्वरको भय मानेर उनले काम गरेकी थिइन् उहाँबाट नै नोटिस भएको छ र उनलाई एकदमै ह्याप्पी लाइफ, अथवा त्यो समयमा पनि उनी ह्याप्पी छन् कि, गनगन गरेको दुःख गरेको त्यहाँ देखिँदैन कि, रुत सिलाबाला बटुल्नमा नि खुसी छन्, व्यस्त छिन् कि, ए मान्छेलाई तिमीलाई मन पर्यो कि परेन, मेरो सासूले तपाईँलाई मन पर्यो कि परेन भन्ने कुरा भन्दा पनि आफ्नो कर्तव्यलाई पूरा गरेकी छन्। अनि रुतले आफ्नो सासूलाई होइन नाउमीको सेवा कुनै स्वार्थ वा जस पाउन गरेकी छैनन्, तिनले चाहिँ परमेश्वरमाथि भरोसा गरेर आफ्नो कर्तव्य निभाइन् र परमेश्वरले तिनलाई येशु ख्रीष्टको वंशावलीमा समावेश गर्नुभएको छ। म आमा दिदी बहिनीहरूलाई भन्न चाहन्छु तपाईँहरूले पनि यस्तो काम गरिरहनु भएको छ होला, मैले नामै त लिनको कतिजना हाम्रो लिस्नरहरू हुनुहुन्छ एकदमै आदरणीय लिस्नरहरू जसले चाहिँ यस्तो सेवा गरिरहनु भएको छ आफ्नो परिवारको आफ्नो फ्यामिली होइन आफ्नो सासु ससुराको आफ्नो परिवार पाल्नको लागि अनि आफ्नो बच्चाहरूको लागि प्रार्थना गरिरहनु भएको छ, तर उहाँहरूले जस पाइरहनु भएको छैन, उहाँहरूलाई सपोर्ट छैन र पनि उहाँहरूले गरिरहनु भएको छ। तपाईँहरूलाई म यो वचनबाट उत्साह दिन चाहन्छु, तपाईँ नोटिस हुनुहुन्छ तपाईँको कदर परमेश्वरले गर्नुभएको छ, तन मन र खुसीको साथ कसरी काम गर्ने त होइन, तन मन र खुसीको साथ काम गरेन भने पनि गनगनको कुराहरू आउँछ। जब हामी हाम्रो सेवाको उद्देश्य बनाउँछौ नि, हाम्रो कामलाई सेवाको उद्देश्य अथवा सेवा हो यो मेरो भनेर गर्छौ नि, हाम्रो कामहरू बोझ होइन आराधना भन्छन्, त्यो कारणले गर्दा हाम्रो जिम्मेवारीलाई आराधना कसरी बनाउने, हाम्रो उद्देश्य के हो हामी संसारमा, फेरि म यहाँको काम चाहिँ हतार हतार गरेर जान्छु तर मण्डलीमा चाहिँ छिट्टै जान्छु भनेर तपाईँले पाउनु भएको जिम्मेवारीलाई कतिपटक अस्तव्यस्त बनाएर गइरहनु भएको छ भने तपाईँ गलत त नभनौ होला, तर पनि तपाईँले असल व्यवस्थापन गरिरहनु भएको छैन, तपाईँलाई परमेश्वरले काम दिनुभएको छ त्यो कामलाई पनि आफ्नो जिम्मेवारी पूरा गरेर अनि तपाईँ मण्डलीमा जानुहोस् अथवा तपाईँको सेवामा जानुहोस् होइन, तपाईँ त्यहाँको काम चाहिँ लथालिङ्गै बनाएर चाहिँ जोसुकैले गरोस् घरको काम चाहिँ जेसुकै होस् तर म मण्डली चाहिँ दौडिएर जान्छु अथवा भनौँ जेसुकै होस् म आमा भए पनि के त म गर्दिनँ मेरो बच्चाहरू रोए पनि के त भनेर आफ्नो कतिजनाले चाहिँ आफ्नो एउटा एकातिरको जिम्मेवारी अस्तव्यस्त बनाएर अर्को जिम्मेवारी चाहिँ 100% दिएको पनि देखिन्छ होइन। आफ्नो कामलाई आराधना बनाउनुहोस्। जब तपाईँ घर सफा गर्नुहुन्छ अथवा खाना पकाउनुहुन्छ अथवा अफिसको काम गर्नुहुन्छ, प्रभु म यो तपाईँको महिमाको निम्ति गर्दैछु भनेर तपाईँ गर्नुहुन्छ म गर्छु भने चाहिँ यसले चाहिँ हामीलाई एकदमै खुसी बनाउँछ। अर्को कुरा चाहिँ मानिसको जस पाउन होइन परमेश्वरको प्रतिफलमा आँखा लगाउनुहोस्। भजन संग्रहको पुस्तक 121 मा पनि भनेको छ म मेरो आँखाहरू चाहिँ परमप्रभुतिर लगाउँछु। हाम्रो आँखाहरू लगाउने ठाउँ चाहिँ धेरै छ फेरि संसारमै पनि के यता उता होला, यसले मेरो काम देख्यो कि देखेन, अथवा यो भयो कि भएन, मैले जस पाउँछु कि पाउँदिन भनेर आँखा लगाउनुको सट्टा सिधै परमेश्वरमा आँखा लगाऊ होइन। त्यो भयो भने चाहिँ हाम्रो आँखाहरू त्यहाँ लगाउनुपर्छ। हिब्रूको पुस्तक 6:10 पनि भन्छ परमेश्वरले तिमीहरूका काम र प्रेमलाई बिर्सनुहुने छैन भनेर चाहिँ त्यहाँनिर लेखिएको छ। प्रभुबाट बल माग्नुहोस्, जब तपाईँ थाक्नुहुन्छ प्रभुको नजिक जानुहोस् अनि उहाँले चाहिँ थाकेकाहरूलाई नयाँ बल दिनुहुन्छ। त्यो कारणले गर्दा प्रिय आमा दिदी बहिनीहरूलाई आजको कार्यक्रम मार्फत के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आजैबाट आफ्नो सोचाइ बदलौं र हाम्रो जिम्मेवारी कसका लागि, हाम्रो सृष्टिकर्ता प्रभु येशु ख्रीष्टको लागि अथवा हाम्रो जिम्मेवारी मेरो परिवारको लागि, मेरो श्रीमानलाई देखाउनको लागि, मेरो मान्छेहरूले जज पनि त्यसरी नै गरिदिनुहुन्छ कि हामी मानिसलाई मात्रै दोष छैन यो कुरा, यो सोच्नुमा हाम्रो मात्रै दोष छैन कि कतिपटक चाहिँ मैले देख्दा फेरि उसले कामै गरेको थिएन, मैले हेर्दा फेरि त ऊ त्यहाँ थिँदै थिएन, ऊ पो थियो त त्यहाँ त भनेर हामी जज गर्छौं कि ऊ त्यस्तो व्यक्ति होइन नि, उसलाई त आउँदै आउँदैन अथवा यो गर्दै गर्दैन, उसले गरेकै छैन भनेर भन्छौ कि हामी, गरेको काम त देखिन्छ है फेरि, यो कुरालाई हामीले भुल्नु हुँदैन होइन। त्यो कारणले गर्दा हामी हाम्रो प्रतिफल कसले दिन्छ भन्ने कुरा पनि हामीले चाहिँ एकदमै मध्यनजर गर्नुपर्छ कि, जस्तो स्वर्गमा हुनुहुने हाम्रो पिताले दिने हो कि व्यक्तिले दिने हो भन्ने हाम्रो भरोसा कसमाथि हो त। तपाईँ यहाँ 100% दिनुभयो भने तपाईँको काम नोटिस हुन्छ हुन्छ कि, संसारमै पनि हुन्छ जस्तो लाग्छ मलाई, तर कतिपय ठाउँमा चाहिँ मानिस अलिकति निर्दयी पनि हुन्छ, उसले नदेख्न पनि सक्छ। कतिपटक हामीले चाहिँ मान्छेलाई खुसी बनाउँदा हामीले फेरि त्यसबाट छिट्टै प्रतिफल पाउँछौं कि, अहिले उसलाई प्रमोसन गरिदिने, अहिले उसलाई धन्यवाद दिने, स्याबास पाउने लोभ चाहिँ हाम्रो त्यसमा हुन्छ कि, फेरि पाइ पनि रहेको छौं, संसार यस्तो पनि छ फेरि, तर हामी प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले यो काम गर्नु चाहिँ एकदमै गलत पनि हो। जब हामी मानिसलाई होइन प्रभुलाई खुसी पार्ने काम गर्छौं, तब कसैले जस दिए पनि नदिए पनि मनमा एउटा अलौकिक शान्ति खुसी रहनेछ अनि हामी अझै राम्रो तरिकाले काम गर्न सक्छौं, तन मन दिएर मुस्कुराउँदै आफ्ना जिम्मेवारीहरूलाई पूरा गर्न सक्छौं। परमेश्वरले यो वचनद्वारा हामीलाई यही नै उत्साह दिनुभएको छ, जस्तो प्रभुको निम्ति काम गर्ने भनेर मैले अघि भने कलसी 3:23 र हामी भलाइ गर्नमा हिम्मत नहारौं भन्ने गलाती 6:9 र निराश भएनौ भने चाहिँ हामीले असल फलको फसलहरू काट्नेछौ। हिब्रू 6:10 भनेको जस्तै परमेश्वरले हाम्रो परिश्रम बिर्सनुहुन्न भन्ने उत्साह चाहिँ म तपाईँहरूलाई दिन चाहन्छु। अनि धेरै निराश हुँदा फेरि चाहिँ काम गरिरहँदा जस नपाउँदा, प्रतिफल नपाउँदा, कदर नपाउँदा तपाईँहरू निराश नहुनुहोस्, 100% दिनुहोस्। मैले हिजो आज मात्र एकजना व्यक्तिबाट के सुनेको थिएँ, उहाँले भन्दै हुनुहुन्थ्यो काम चाहिँ गरेँ मैले तर प्रतिफल चाहिँ कहिले पनि आश नगरी गरेँ, त्यो कारणले गर्दा म एकदम सक्सेस भएँ आफ्नो काममा, मैले त्यो कामभन्दा पनि पहिला प्रतिफल हेर्छु नि त, फेरि प्रतिफललाई हेर्ने हो भने चाहिँ यो गरेँ भने मैले त्यो पाउँछु भनेर गर्न थालेँ भने चाहिँ मेरो काममा भन्दा पनि ध्यान कहाँ हुन्छ भन्दा प्रतिफलमा हुन्छ नि त। त्यो कारणले गर्दाखेरि चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु तन मन धन सबै दिएर गर्नुहोस्, तपाईँसँग जे जे छ सबै दिएर तपाईँले जहाँ जहाँ जिम्मेवारी पाउनु भएको छ मुस्कुराउँदै गर्नुहोस्, तपाईँले मुस्कुराउँदै फसलको कटनी गर्नुहुनेछ भन्दै अब भने आजको कार्यक्रमबाट विदा माग्नु पर्ने समय भइसकेको छ। अर्को हप्ता यस्तै उत्साहका कुराकानी लिएर म आउने नै छु। आजलाई भने सम्पूर्ण श्रोतालाई जहाँ जहाँबाट सुनेर साथ दिनुभएको छ, तपाईँहरूले मलाई उत्साह पनि दिनुभएको छ, प्रार्थना पनि गरिदिनु भएको छ, अझै प्रार्थना गरिदिनुहोस् अझै राम्रोसँग तपाईँहरूलाई उत्साह दिन सकौं, तपाईँहरूलाई चाहिने कुराहरू पस्किन सकौं र एकदमै धेरै धन्यवाद तपाईँहरूको लागि म प्रार्थना गर्नेछु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म मलाई सहायता गर्नुभयो। गुड न्यूज एफएमको अन्य प्रसारणलाई सुन्दै गर्नुहोला, केही प्रतिक्रिया छ भने हाम्रो ल्यान्डलाइनमा 4770754 पनि तपाईँले फोन कल गर्न सक्नुहुनेछ भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। दैवसे नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।
1: कोरस नम्बर 161।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू: 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना: यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411-87466, 98411-87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754, 01-4770-754।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। यस कार्यक्रमलाई गीत झ्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
2: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: सालोम मिडिया होम, मोबाइल 9840768602, 9840768602 र 9818251240, 9818251240।
2: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
1: सालोम मिडिया होम काठमाडौँ।
3: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं। रहब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर फोन गरेर मलाई साथ दिन सक्नुहुन्छ र कार्यक्रममा विशेष कार्यक्रम तीनवटा प्रश्न म राख्ने गर्छु कार्यक्रममा र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ गोला प्रथाबाट तपाईँलाई म विजेता बनाउनेछु र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र आजको पहिलो प्रश्न कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबको पहिलो प्रश्न रहेको छ, आदम कति वर्षसम्म बाँचेका थिए? आदम कति वर्षसम्म बाँचेका थिए पहिलो प्रश्न भने। दोस्रो प्रश्न रहेको छ, नुहा कति वर्षसम्म बाँचेका थिए? नुहा कति वर्षसम्म बाँचेका थिए? सारा कति वर्षसम्म बाँचेकी थिइन्? सारा कति वर्षसम्म बाँचेकी थिइन्? हजुर, यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिसकेको छु र अब भने तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9803644646 9803644646। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, मैले तपाईँको लागि फोन नम्बर पनि बताइसकेको छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी भाइ।
2: जयमसी जयसवालजी, आरामै हुनुहुन्छ?
1: आरामै छु भाइ, तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो?
1: खाना भर्खर खाएर आउँदैछु।
2: ए हजुर हजुर, भनेपछि कार्यक्रम सुनिराख्नु भएको छ?
1: सुनिराखेको छु, भर्खर आएर मैले ट्युन गरेको।
2: ल, म प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: प्रश्न राख्नु न।
2: आदम कति वर्षसम्म बाँचेका थिए?
1: 930 वर्ष।
2: नुहा कति वर्षसम्म बाँचेका थिए?
1: 950 वर्ष।
2: सारा कति वर्षसम्म बाँचेकी थिइन्?
1: 127 वर्ष।
2: साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला जयसवालजी, अहिलेलाई छुटौँ है त।
0: कलङ्कीबाट हुनुहुन्थ्यो श्री नारायण प्रसाद जयसवालजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र यो समय तपाईँको निम्ति हो र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र यतिखेर भने फोन लाइनमा कोही मित्र त हुनुहुन्थ्यो तर बाहिरको जानकारी मैले पाइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ र यतिखेर कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो।
3: हेलो, जयमसी हजुर।
2: जयमसी चन्द्रमायाजी, आरामै हुनुहुन्छ? आज त सुरुमै गर्नुभयो। हो हो हो, अनि हजुरको खाना भइसक्यो?
3: हजुर सर, खाना भइसक्यो।
2: हजुर, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्नुहोस् न सर, म जवाब दिने।
2: आदम कति वर्षसम्म बाँचेका थिए?
3: 930 वर्ष भन्न चाहन्छु।
2: नुहा कति वर्षसम्म बाँचेका थिए?
3: 950 वर्ष।
2: सारा कति वर्षसम्म बाँचेकी थिइन्?
3: 127 वर्ष भन्न
2: चाहन्छु। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ। धन्यवाद।
0: जयमसी हुनुहुन्थ्यो चन्द्रमाय मगर्जी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754, हाम्रो फोन नम्बर रहेको छ। र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो।
4: हजुर, अब्राहमजी, जयमसी।
2: जयमसी उत्तमजी, आरामै हुनुहुन्छ?
4: हजुर, म सन्चै छु, तपाईँलाई कस्तो छ?
2: म पनि एकदमै ठिकठाक छु हजुर। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर यतिखेर?
4: हजुर, प्रश्न राख्दै जानुहोस् त, म जवाब दिने कोसिस गर्छु।
2: आदम कति वर्षसम्म बाँचेका थिए?
4: 930।
2: नुहा कति वर्षसम्म बाँचेका थिए?
4: 950।
2: र सहारा कति वर्षसम्म बाँच्नु भएको थियो?
4: 127 वर्ष।
2: धन्यवाद हजुर, कार्यक्रम सुन्दै रहनु होला उत्तमजी, अहिलेलाई छुटौ।
0: उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटीजी, हामीलाई माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो। हेलो
2: हेलो हजुर, जयमसी
5: सर।
2: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: बडीखेलबाट पुष्प कुमार पहाडी।
2: पुष्पजी, आरामै हुनुहुन्छ?
5: हजुर सर, आरामै छु।
2: अनि खाना भयो हजुरको?
5: हजुर, खाना भइसक्यो सर। अनि तपाईँको?
2: मेरो पनि भइसक्यो हजुर। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ पुष्पजी?
5: हजुर, प्रश्न राख्दैन नि त सर।
2: आदम कति वर्षसम्म बाँचेका थिए?
5: 930।
2: नुहा कति वर्षसम्म बाँचेका थिए?
5: 950।
2: सारा कति वर्षसम्म बाँच्नु भएको थियो?
5: 127।
2: धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौ। जयमसी पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गर्नु। मेरो पनि भइसक्यो हजुर। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ पुष्पजी?
5: हजुर, प्रश्न राख्दैन नि त सर।
2: आदम कति वर्षसम्म बाँचेका थिए?

0: 7574 754 अथवा 4777054 हाम्रो फोन नम्बर रहेको छ। र यतिखेर हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैना जी, आरामै हुनुहुन्छ?
1: म आरामै छु, हजुरलाई आरामै हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु नैना जी, बाँचेकै छु नाचेकै छु भन्नुपर्छ।
1: खाना खानुभयो हजुरले?
0: हजुर एकदमै मैले खाइसके। हजुरले?
1: म भर्खर खाएर अनि हतार हतार प्रोग्राममा अहिले भर्खर सुन्दै थिएँ अनि फोन गरिहालेको लागि पनि हाल्यो।
0: हजुर
1: हजुर
0: नैना जी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर
1: प्रश्न राख्नुहोस् न, म उत्तर दिन्छु।
0: हजुर, आदम कति वर्षसम्म बाँचेका थिए?
1: 930 वर्ष।
0: नोहा कति वर्षसम्म बाँचेका थिए?
1: 950।
0: सहारा कति वर्षसम्म बाँचेकी थिइन्?
1: 127 वर्ष।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हजुर हस्, धन्यवाद। जय मसी।
0: धन्यवाद, जय मसी। उहाँ हुनुहुन्थ्यो नैना थापाजी। र यतिखेर कोही मित्र आएको जानकारी मैले पाइसकेको छु कार्यक्रममा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म गोदावरीबाट सानो नगरको टेजर।
0: ए सानु जी, आरामै हुनुहुन्छ?
2: हजुर आरामै छौ, ठिकै छौ। हजुरलाई कस्तो हुनुहुन्छ?
0: हामी पनि सानु जी एकदमै ठिकठाक छौं, सबै कुरा ठिकै छ। अनि गोदावरी कहाँबाट हजुर? गोदावरी त्यो हजुर हजुर हजुर हजुर, त्यो घुम्ने ठाउँतिर त होइन होला, पार्क छ
2: गोदावरी माथि चाहिँ परेन, यता अलि टौखेलभित्र,
0: टोखेलतिर। हजुर धन्यवाद। अनि सानो नगरकोटी जी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हुन्छ, सुरु गर्नुहोस्।
2: पहिलो नम्बर 930, दोस्रो नम्बर 950,
0: हजुर
2: तेस्रो नम्बर 127 भन्न चाहन्छु।
0: धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई चाहिँ छुटौँ है त। सानो नगरकोटी जी हुनुहुन्थ्यो, हामीलाई गोदावरीबाट फोन गरेर साथ दिनुभएको थियो। भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

0: निकै नै अर्थपूर्ण संगीत पछि भने तपाईलाई कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा स्वागत गर्न चाहन्छु र तीनवटा प्रश्न मैले तपाईको निम्ति राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, आदम कति वर्षसम्म बाँचेका थिए? दोस्रो प्रश्न, नोहा कति वर्षसम्म बाँचेका थिए? र तेस्रो प्रश्न, सारा कति वर्षसम्म बाँच्नु भएको थियो? यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं।
1: हेलो
2: हेलो
1: जय मसी पम्पाजी, आरामै हुनुहुन्छ? हजुर, अनि पम्पाजी गीत गाउनुभयो हिजो?
2: के अरे, पछिमा देखाउने समय नहुँदो रहेछ, हिजोको बेलामा म त हुन्छ होला भन्छ नि।
1: हजुर हजुर हजुर,
2: अनि भएन अनि चुपलार बसे।
1: ए ठिकै छ, अब घरमै गाउनुहोस् त्यसो भए। पम्फाजी, अब प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर,
2: प्रश्न जवाब दिन्छु नि हजुर म।
1: हुन्छ, सुरु गर्नुहोस्।
2: 930 वर्ष, दोस्रो 950, तेस्रो 127 वर्ष।
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
0: उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 477075। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। 98023446। हजुर, यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, आहा, बाहिरको जानकारी मैले पाइसकेको छु र तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 477075। र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। 98023446। हजुर, यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: जय
1: मसी। हजुर चित्रजी, आरामै हुनुहुन्छ? अनि खाना भयो हजुरको? हजुर, मेरो पनि भइसक्यो। हजुर चित्रजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
3: हजुर, म प्रश्न उत्तर दिन चाहन्छु।
1: ए हुन्छ, सुरु गर्नुहोस्।
3: प्रश्न, आदमको उमेर 900, नोहको उमेर 950,
1: हजुर,
3: र अर्को चित्रको 127 भन्न चाहन्छु।
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
3: जय
0: मसी। हाम्रो चित्र मगरजी हुनुहुन्थ्यो भक्तपुरबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। र तपाईँ भर्खर रही रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति पस्किरहेको छु र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गरेको छ सालोम मिडिया होमले। सालोम मिडिया होमले हामीलाई स्पोन्सर गरेको छ। र पहिलो प्रश्न रहेको छ, आदम कति वर्षसम्म बाँचेका थिए? दोस्रो प्रश्न रहेको छ, नोआ कति वर्षसम्म बाँचेका थिए? र तेस्रो प्रश्न रहेको छ, सारा कति वर्षसम्म बाँचेकी थिइन्? अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईहरूको लागि।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768002, 9841768002 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244। र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा पस्किरहेको छु श्रोता। र पहिलो प्रश्न रहेको छ, आदम कति वर्षसम्म बाँचेका थिए? यो पहिलो प्रश्न। भने दोस्रो प्रश्न, नोहा कति वर्षसम्म बाँचेका थिए र सारा कति वर्षसम्म बाँचेकी थिइन्? हजुर, यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र यतिखेर भने तपाईँको निम्ति एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु, तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

आदरणीय श्रोता कार्यक्रम तपाईँ हाम्रो प्रश्न तपाईँको जवाबमा यतिखेर हुनुहुन्छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई म स्वागत गर्ने नै छु। हेलो कोही मित्र त हुनुहुन्थ्यो तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु र यो समय तपाईँको निम्ति हो र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र हाम्रो वाट्सएप नम्बर रहेको छ 98024446। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ फेरि पनि कार्यक्रममा म राख्न चाहन्छु। र आजको प्रश्न भने यस प्रकार रहेको छ, तपाईँ भर्खरै सुन्दै हुनुहुन्छ भने आदम कति वर्षसम्म बाँचेका थिए, यो पहिलो प्रश्न भयो। दोस्रो प्रश्न नोहा कति वर्षसम्म बाँचेका थिए, यो दोस्रो प्रश्न भयो। र तेस्रो प्रश्न सारा कति वर्षसम्म बाँचेकी थिइन्। हजुर, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो
1: हेलो
0: हजुर जय मसी.
1: जय मसी अबराम सर.
0: भनेपछि शर्मिलाजी
1: सावित्री शर्मिला बनाइदिनुहुन्छ.
0: सावित्रीजी आरामै हुनुहुन्छ?
1: आरामै छु. हजुरहरूको खाना भयो?
0: हाम्रो खाना भइसक्यो. हजुरको?
1: म खाँदैछु, कल गर्दैछु, खाँदैछु.
0: ए हजुर हजुर. सावित्रीजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर
1: प्रश्न राख्नु न, सजिलो हुन्छ नि.
0: हजुर हजुर एकदमै एकदमै. आदम कति वर्षसम्म बाँचेका थिए?
1: 930 वर्ष भन्न चाहन्छु है.
0: नोहा कति वर्षसम्म बाँचेका थिए?
1: 150.
0: सारा कति वर्षसम्म बाँचेका थिइन्?
1: सारा 127 वर्ष.
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ.
1: हुन्छ, जय मसी.
0: जय मसी. सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ. हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646. हजुर तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँले हाम्रो फोन नम्बर पनि मैले तपाईँलाई बताइसकेको छु के थाहा. आजको विजेता तपाईँ नै पो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड. हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले. यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्न चाहन्थे म तर उहाँ बाहिरिसक्नु भएको छ र यो समय तपाईँको निम्ति हो. तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र यो कार्यक्रमको चाहिँ एउटै उद्देश्य छ. त्यो उद्देश्य भने के हो भने कुनै पनि बेला कसैले तपाईँलाई प्रश्न सोधेको बेला हामीले जवाब दिन सकेनौँ भने हामी साह्रै अप्ठ्यारोमा पर्छौं. त्यो परिस्थिति नआओस् भन्नकै लागि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब. प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ.

0: आहा, यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी सर। हजुर,
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म अहिले माइती देवीदेखि जय मानन्द।
0: ए जयजी, आरामै हुनुहुन्छ?
1: आराम छ सर, हजुरलाई?
0: म पनि एकदमै ठिकठाक छु। अनि खाना भयो हजुरको?
1: मेरो भइसक्यो हजुरको?
0: मेरो पनि 9 बजे नै भइसक्यो हजुर। अब खाना खाने, ए खाजा पो खाने बेला हुन लाग्यो।
1: मैले आज 9 बजे नै हो, आज छुट्टी त हो, तर यहाँ अफिसमा काम मिटिङ भएर अफिसमा आइपुगेँ नि।
0: ए हजुर,
1: अनि यहाँ भर्खर यहाँ रेडियो खोलेर ठ्याक्कै यहाँ हजुरको आउनु सुन्ने भएर
0: खोलिहालेँ। हजुर
1: हजुर,
0: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: म जवाब दिन्छु सर।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: आदमको उमेर चाहिँ 930,
0: हजुर,
1: नुहाको उमेर चाहिँ 950, साराको चाहिँ उमेर 127।
0: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, हस्। धन्यवाद जय मसी। जय महानन्दजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र हामीसँग थोरै समय बाँकी छ, र कति श्रोताको गुनासो हुन्छ कति छुट्टी गर्दा पनि फोनै लागेन भन्ने, तर यो समय तपाईँको लागि हुन सक्छ, र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ, र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा 3 वटा प्रश्न म राख्ने गर्छु। आदम कति वर्षसम्म बाँचेका थिए, यो पहिलो प्रश्न हो भने। दोस्रो प्रश्न, नुहा कति वर्षसम्म बाँचेका थिए, र तेस्रो प्रश्न, सारा कति वर्षसम्म बाँच्नु भएको थियो। हजुर, यो 3 वटा प्रश्नको साथ म उपस्थित भइ नै सकेको छु, र तपाईँले भने हामीलाई साथ दिन सक्नुहुन्छ फोन गरेर। र अहिलेलाई भने म राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687062, 9841687062 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई विदा दिइसकेको छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा मैले पनि आफ्नो तर्फबाट जवाब तपाईँलाई दिनुपर्ने हुन्छ र आजको पहिलो प्रश्न रहेको छ, आदम कति वर्षसम्म बाँचेका थिए? आदम 930 वर्षसम्म बाँचेका थिए। उत्पत्ति 5:5। नोहा कति वर्षसम्म बाँचेका थिए? 950 वर्ष। उत्पत्तिको पुस्तक 9:29। त्यस्तै गरेर सारा कति वर्षसम्म बाँचेकी थिइन्? 127 वर्ष। उत्पत्तिको पुस्तक 23:1 र हामीलाई 10-11 जना श्रोताले फोन गरेर साथ दिनुभयो। सबैलाई त विजेता बनाउन सकिन्न, तर एकजनाको नाम भने गोला प्रथामा पर्न सफल नाम रहेको छ उत्तम शिवाकोटीजी।
3: कंग्रेचुलेशन्स
2: उत्तम सेवाकोटीजी, बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र बधाई पनि दिन चाहन्छु र अरू जो जतिले फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धेरै धन्यवाद। साथ दिनुभयो यसको लागि धन्यवाद र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98-411-87-466, 98-411-87-466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754, 01-4770-754।

0: ए दाइ पख्नुहोस् त पख्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशू ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: गुड न्यूज एफएम 105.1।
16: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2।
17: म्यानेजिङ डिरेक्टर राजन खड्की। फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65।
18: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता आइतबार हामी 1-2 बजेसम्म तपाईँलाई साथी दिइरहेको छौं र अबको लगभग 1 घण्टाको अवधि फरमा हामी भजन गीतहरू गाउनेछौ। अन्ताक्षरी हाम्रो श्रोताहरू माझमा नै हुनेछ र यी सबै कुराहरूबाट हामी प्रभुको महिमा गर्नेछौ। कार्यक्रमको मुख्य उद्देश्य नै हामी परमेश्वरको महिमा गर्न चाहन्छौ र कार्यक्रमका केही नियमहरू छन्। तपाईँको भागमा जुन अक्षर पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत गाउनुपर्ने हुनेछ। एकजना श्रोताले 2 चोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सँगसँगै तपाईँले चाहिँ एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अरू श्रोताले चाहिँ कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र यसरी हामी अन्ताक्षरीलाई अगाडि बढ़ाउनेछौ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई चाहिँ हामी कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत विजेता बनाउँछौ र उहाँले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले र कार्यक्रममा तपाईँले फोन गरेर हामीलाई साथ दिनुपर्ने हुनेछ र फोन गर्नको लागि तपाईँ तयार भएर बस्नुहोला। एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु र यही गीतबाट तपाईँलाई एउटा म अक्षर पनि दिने भएको कारणले गर्दा गीत पनि ध्यान दिएर सुन्नुहोला, सँगसँगै फोन गर्नको लागि तयार भएर बस्नुहोला। म भने गीतपछि उपस्थित हुने नै छु।

0: आहा, नेपाली भाकामा मिठो आवाजमा भनेर निकै नै मिठो गीतबाट कार्यक्रमको हामीले शुरूआत गरिसकेको छौं र फोनलाइनमा कोही श्रोता पनि आइसक्नु भएको छ भने यही गीतबाट तपाईँको लागि मैले अक्षर म लिएर आएको छु महानको म र फोनलाइनमा हुनुहुने श्रोतालाई स्वागत गर्न चाहन्छु यो समयमा. हेलो,
1: गीत बदन गाउँदै परमेश्वरको महिमा गर्छु भने अन्ताश्रीको ढोका ढकढकाउन आए हजुर, म पम्फा रोका पनि. जय मसी हजुर.
0: जय मसी पम्फाजी, जय मसी.
1: आरामै होसिन्छ नि?
0: एकदमै आरामै छौ. तपाईँलाई अहिले कस्तो छ पम्फाजी?
1: म अलिक कम त भइरहेको छु, मेरो श्रीमानलाई अब यहाँ एक्लै छोड्ने मान्छे छैन, छोडेर काम
0: हजुर हजुर हामी प्रार्थना
1: के होस् हुनु भएको थियो अनि टेमटेमा के होस् हुने ऊ थर्मसमा चिया राखेको थियो, मुख धुल्लाऱ्यो थर्मसको चिया हातमा हालिसकेछ है एकछिनमा बाहिर गएको त.
0: हजुर हजुर.
1: अनि त्यो त खस्तै खता मुख धुल्ला अन्त खत्तम भयो तातो चियाले.
0: त्यही त त्यही त.
1: अनि कहिले जगमा पानी लिएर हिँड्ने कहाँ जान लानु भयो भन्यो अनि मुख धुन जानला बाहिर भने फ्रिज खोलेर भित्र पस्न खोज्छन्. के भरे के गरे अब के गरे अब प्रभुलाई धन्यवाद. म त हाँसा हाँसा हैरान भइसक्यो.
0: हजुर हजुर एकदमै केयर गर्नु होला पम्फाजी है.
1: छोरा जाने कि के गर्ने के गर्ने भइसक्यो.
0: एकदमै प्रभुको हातमै राखौँ हामी पनि प्रार्थनामा सम्झिनेछौँ.
1: हजुरले प्रार्थना गरिदिनुभएको छ हजुर सबैजनालाई धन्यवाद हजुर.
0: हजुर पम्फाजी एकदमै
1: इच्छा पुरा होस्.
0: हजुर हो नि पम्फाजी. र यही अवस्था परिस्थिति हुँदै गर्दा पनि प्रभुको महिमा गर्नको लागि फोन गर्नुभएको छ. एकदम धेरै धन्यवाद तपाईँलाई. प्रभुले धेरै आशिष दिनुभएको होस् र अक्षर म रहेको छ पम्फाजी. तपाईँ तयार हुनुहुन्छ?
1: हुन्छ म तयार छु हजुर. परमेश्वरको महिमा भएको
0: आमेन आमेन सुरु गर्नु सक्नुहुनेछ.

0: हुन्छ, धेरै धेरै धन्यवाद पम्पाजी, र अहिलेलाई चाहिँ छिटो हामी जय मसी।
1: हजुर, हाम्रो एकदमै जोसिलो रूपमा हामीलाई कार्यक्रममा साथ दिनुहुने पम्पाजी हुनुहुन्थ्यो, र ल अक्षर तपाईँको लागि छोड्नु भएको छ, र अब तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ अक्षर ल बाट, र लबाट थुप्रै भजन गीतहरू छ, कुनै पनि भजन गीतहरू तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ गाउनु भएर, र हाम्रो फोन नम्बर रहेको छ 01-4870-754, 01-4870-754, र 98-0-23-44-6-46 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ। यो समयमा एउटा गीतको साथमा तपाईँलाई दिन चाहन्छु भन्दै थिए, तर वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो कोही श्रोता हुनुहुन्छ र उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो
2: हेलो,
1: जय मसी नैनाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, आज एकदमै स्वस्थ छु, अस्ति प्रार्थना गरिदिनु भयो, हृदयदेखि धन्यवाद भन्न चाहन्छु। अहिले म त ठिकै छु, हजुरलाई कस्तो छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौ नैनाजी, र प्रभुको महिमा गर्दै भजन गीतहरू गाउन तयार हुनुहुन्छ तपाईँ?
2: हजुर, आमिन, हजुर म छु नि, तयारी छु एकदमै परमेश्वरको महिमा गर्नको निम्ति। हामी संसारमा पृथ्वीमा उहाँकै निम्ति नै हामी छौ, अनि उहाँको महिमा
1: गर्छ। कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, आज एकदमै स्वस्थ छु, अस्ति प्रार्थना गर्छु।

0: संसारमा राख्दै हुनुहुन्छ, राख्नु भएको छ। अनि जतिन्जेल सास रहन्छ उहाँकै महिमा गर्दै हामी अगाडि बढ्नेछौ। म पनि यही भन्न
1: चाहन्छु।
0: अब मेरो लबाट परेको छ है,
1: हजुर, ल अक्षर छ ल लैबरीको ल है त
0: हजुर हुन्छ, म ल लजाउँ है सिवनसम्म यसको नगरमा भन्ने गाउँछु।
1: हुन्छ, सुरु गर्नु।

0: आशिषमय धेरै धेरै धन्यवाद नैनाजी र अहिलेलाई चाहिँ छुटौँ हामी जय हजुर नैना थापाजी हुनुहुन्थ्यो र ऊ अक्षर छोड्नु भएको छ मिठो कोरस गाएर साथ दिनुभएको छ उहाँहरूले र ऊबाट थुप्रै भजन गीत संगीतहरू छन् तपाईँले कुनै पनि एउटा भजन गाएर यो समयमा कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा साथ दिन सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म हेलो
1: हेलो जय मसी
0: जय मसी हजुर सानुजी बोल्दै हुनुहुन्छ
1: हजुर
0: आरामै हुनुहुन्छ तपाईँ
1: आरामै छु एक गुड न्युज एफएम सुन्दै बसिरहेको छु पानी पनि राख्छ यतातिर
0: हजुर एकदमै अहिले पानी पर्ने मौसमहरू छ र सानुजी यही एकदमै यो मौसमलाई अझै आशिषमय बनाउनको लागि ऊ अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ
1: हजुर हुन्छ
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ

साह्रै मिठो भजन गीत गाउनु भयो सानुजी, धेरै धेरै धन्यवाद तपाईँलाई र यसलाई चाहिँ छौँ हामी जय मसी। हजुर, सानु नगरकोटीजी हुनुहुन्थ्यो र उत्सव मनाऊ, ईश्वरको उत्सव मनाऊ बोलको निकै नै मिठो भजन गीत गाउनु भएको छ र ईश्वरको ई अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ। ई अक्षरबाट सुरु हुने भजन गीत तपाईँले गाएर अब हामीले साथ दिन सक्नुहुनेछ कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा, र एउटा गीतको साथ हामी समय दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्कु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813-1895 9813-1895
2: निकै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ जहाँ हामी अन्ताक्षरी खेलिरहेको छौं भजन गीतहरू गाइरहेको छौं गुनगुनाइरहेको छौं र यो समयमा चाहिँ ई अक्षर छ हामीसँग ईश्वरको ई र ई अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ कार्यक्रममा र हामी मिलेर भजन गीतहरू गाउँदै गुनगुनाउँदै प्रभुको महिमा गरिरहेको छौं र हामी अवश्य पनि फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा रिसर्च कार्ड पनि प्रदान गर्छौं वकिट्रबाट र राइजिङ फ्रुट सेन्टरले कार्यक्रममा रिसर्च कार्ड स्पोन्सर गर्नुभएको छ र भजन गीतहरू गाउने यी सबै कुराहरूबाट हामी प्रभुको नै महिमा गर्दछौं र परमेश्वरको महिमा गर्ने एउटा माध्यम हो भजन गीत संगीतहरू पनि र हाम्रो हृदय चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा छ वचनले पनि भन्दछ आत्मा र सत्यताद्वारा चाहिँ हामीले परमेश्वरको नाउँलाई उचाल्नु पर्दछ र त्यसको लागि चाहिँ कतिचोटि हामीले सायद यो कुरा ममा चाहिन्छ त्यो कुरा म राम्रो गाउनुपर्छ होला मैले राम्रो बजाउनुपर्छ होला भनेर हामी सोध्छौं तर त्यो कुराहरूभन्दा पनि परमेश्वरले पहिला हेर्ने चाहिँ हाम्रो हृदय हो हाम्रो हृदय आत्मा र सत्यताका कुराहरू हेर्नुहुन्छ अनि त्यसपछि चाहिँ हामीले गर्ने सबै कुराहरूबाट नै उहाँको महिमा हामीले गर्न सक्दछौं र उहाँको महिमा गर्ने माध्यमहरू मध्येको एउटा माध्यम भनेको चाहिँ भजन गीत संगीतहरू हो र भजन गीत संगीतहरूबाट हामी प्रभुको नाउँलाई उचालिरहेको छौं अन्ताक्षरी खेलिरहेको छौं फोन गरेर तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुनेछ र अर्को एउटा मिठो गीतको साथ यो समय म तपाईँलाई दिन चाहन्छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, फेरि पनि जय मसी।
0: जय मसी, फेरि पनि स्वागत छ नैनाजी तपाईँलाई कार्यक्रममा। अब ईश्वरको ई अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: हजुर, म गाउन चाहन्छु। ईबाट भन्नुभयो?
0: हजुर, ई अक्षरबाट सुरु गर्न सक्नुहुनेछ।
1: हजुर हस्।

0: बिचमा गाइदिएर नर्भसन भयो यताउता
1: भयो कि तर एकदमै राम्रो भयो तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद मिठो भजन गीत गाएर साथीमा भयो र अहिलेलाई चाहिँ हामी छुटौँ नैनाजी जय मसी
0: हजुर जय मसी
1: हजुर हाम्रो नैनाजी हुनुहुन्थ्यो र एकदमै उहाँहरू आमा छोरी मिलेर प्रभुको महिमा गर्दै भजन गीतहरू गाउँदै जानु भएको छ र ह अक्षर तपाईँको लागि छोड्नु भएको छ हालेलुयाको ह र तपाईँले पनि यसरी नै भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्न सक्नुहुनेछ तपाईँले एक्लै पनि गाउन सक्नुहुनेछ तपाईँले साथी सङ्गीहरूसँग मिलेर पनि गाउन सक्नुहुनेछ वाद्यहरू बजाएर गाउन सक्नुहुनेछ जस भजन गीतहरू गाउने र प्रभुको महिमा गर्ने यो समय चाहिँ कार्यक्रममा रहेको छ र फोन गर्दै गर्नुहोला अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँको लागि म यो समय राख्न चाहन्छु।

0: हे रिम टु गीत तपाईँको निम्ति राख्यो फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ. हेलो
1: हेलो
0: फेरि पनि स्वागत छ पम्पाजी तपाईँलाई कार्यक्रममा.
1: धन्यवाद
0: हजुर. र अक्षर सब चाहिँ हालेलुयाको ह तयार हुनुहुन्छ भजन गीत गाउन?
1: हजुर, परमेश्वरको महिमा भएको
0: हुन्छ. सुरु गर्न सक्नुहुनेछ.

0: हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, रहिलाई छुटौँ, जय मसी। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँले र अक्षर छोडिदिनु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
1: हेलो,
0: हजुर जय मसी, हजुर हजुर सावित्रीजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? सावित्रीजी आरामै हुनुहुन्छ?
1: एकदम आराम छु, मेरो कटी कटी आइरहेछ
0: अहिले, अहिले ठिकै सुनिरहेको छ। र अक्षर छ तपाईँको भागमा, भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ? हुन्छ सावित्रीजी, सुरु गर्न सक्नुहुनेछ तपाईँले भजन गीत।
1: रोकेर रोकिँदैन

0: प्रभु
1: सावित्रीजी हुनुहुन्थ्यो, उहाँको एकदमै हामीले आवाजै सुन्न सकेनौ। सायद अलिकति इन्टरनेट कनेक्सनले साथ दिएन जस्तो लाग्यो। सावित्रीजी तपाईँ रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँले फेरि पनि हामीलाई फोन गरेर साथ दिनुहोला, र तपाईँको अलिकति नेटवर्कले गर्दाखेरि अथवा इन्टरनेट कनेक्सनले गर्दा होला तपाईँको आवाज हामीले हामीसँग सुन्न नै सकेनौ। र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ जो जो हामीलाई सुनिरहनु भएको छ, र अक्षरमा नै छौ हामी। हुन त हाम्रो सावित्रीजीले रोकेर रोकिँदैन बोलको कस्तो मिठो भजन गीत गाउँदै हुनुहुन्थ्यो, तर हामीले ठ्याक्कै त्यसलाई पूरा सुन्न र सुनाउन सकेनौ र आवाज राम्रोसँग आएन। र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुनेछ श्रोता, फोन गर्नुहोला, फोनलाई एकदमै खुला रहेको छ। र एउटा गीतको साथ यो समयमा फेरि पनि तपाईँलाई दिन चाहन्छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोन लाइनबाट बाहिरिसक्नु भएको छ। केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गर्न सक्नुहुनेछ र अक्षर हामीसँग अझै पनि छ र अक्षर रबाट भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र 98-03-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हेलो र कोही श्रोता हुनुहुन्थ्यो उहाँसँग कुराकानी गर्न सकिएन र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रममा भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्न सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी साराजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिकठाक, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थनाले या हाम्रो त मण्डली भगवान भत्काउँदै हुनुहुन्छ। अब बनाउने रे ठुलो
0: हजुर, एकदमै राम्रो, वृद्धि हुनु बढ्नु त राम्रो कुरा हो साराजी, होइन?
1: भत्काउँदै हुनुहुन्छ, आज दिनबाट सुरु गर्नु भएको छ।
0: हजुर, तपाईँ चर्चमै हुनुहुन्छ त्यसो भए? चर्चतिरै?
1: हजुर, म चर्चमै छु। दिदी हामीले चाहिँ दिदी बहिनीसँग दुधपट्टि घरमा गर्यौँ,
0: त्यही
1: गरेर यहाँ बल्ल
0: हजुर हुन्छ। धेरै धेरै धन्यवाद र साराजी, र अक्षर छ तपाईँको भागमा, रबाट सुरु हुने भजन गीत गाउन सक्नुहुनेछ यो समयमा?
1: रबाट हो?
0: हजुर हजुर,
1: म रबाट गाउँछु।
0: हुन्छ हजुर।

0: हुन्छ म्याम, थ्याङ्क यू,
1: हुन्छ, फेरि धेरै धन्यवाद साराजी, यसलाई छुटाउँ, जय मसी। र सारा तामाङजी हुनुहुन्थ्यो, रगतले रगतले ईश्वरको रगतले भनेर ल अक्षर तपाईँको लागि छोड्नु भएको छ। र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गर्छु म। हेलो, जय मसी, जय मसी। हाम्रो रुथ मगरातीजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ। र आज ल अक्षरबाट यो समय भजन गीत गाउन तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्न। र लबाट ल जाउँ है सियोनसम्म गाउनु भयो जस्तो लाग्यो मलाई अघि एकजना हाम्रो श्रोताले। तपाईँले अर्को कुनै गाउने प्रयास गर्नुहोस् न। हजुर, हुन्छ हुन्छ हजुर।
0: लै लै लै बरी लै लै।

0: मैले भजन यहाँ के गाउँदै गर्दा यहाँ नहेरी गएको, मैले भुलि पठाएँ लै नहेर्दै गीत गाउँछु ल।
1: लै ए हुन्छ
0: लै लै हो यसको माया लै लै हो लै लै हो यसको माया।

बाटो किन नहोस् उकालो यसुको साथमा काटिन्छ युद्ध छ यहाँ।

हुन्छ, धन्यवाद रुची, अहिलेलाई छुटौँ हामी, जय मसी। र हाम्रो रुथ मगरातीजी कुवेतबाट हुनुहुन्थ्यो। र श्रोता, अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौं, कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। एउटा गीतको साथ दिन चाहन्छु म, गीतपछि लकी ड्र मार्फत एकजना श्रोता जसले रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ उहाँको नाम सहित उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र हामीले लकी ड्र गरिसकेको छ। एकजना श्रोताको नाम पढ्न सफल भएको छ जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाम रहेको छ नैना थापा। र नैनाजी तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात तपाईँले फेरि पनि फोन गर्नुभएर आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई टेपाइदिनुहुन्नको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रममा हामीलाई फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म र रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रूट सेन्टरलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी बिदा हुन चाहन्छौ। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु हजारो छ टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यहोवे इरे चर्च स्थली काठमाडौँको प्रस्तुति कार्यक्रम वचनमा परमेश्वरको मुहार प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म प्रस्तुता अभिषेक सुनवारको साथमा सुन्न न

मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइन बाट सुन्नको लागि www.goodnewsfm.com.np मा तपाईले लगइन गर्न सक्नुहुनेछ। साथै गुड न्यूज एफएम को अफिसियल फेसबुक पेज बाट र हाम्रो पात्रो एप बाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बच्चनमा

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुर्मी जस्मा 105 MHz काठमाडौँबाट र गुर्मी जस्मा 105.6 MHz कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुर्मी जस्माको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्वश्रोताभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा परमेश्वरले चाहनुभएको जीवनको बारेमा हामी कुराकानी गर्ने गर्छौ र परमेश्वरले कस्तो मानिसहरू मन पराउनुहुन्छ त परमेश्वरलाई के गरेको मनपर्छ ती कुरा नै कार्यक्रममा म राख्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुरा नै तपाईँको निम्ति कार्यक्रममा म पस्कनेछु र यतिखेर भने म कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

तिर्खा लाग्दा पानी दियो, फोका लाग्दा रोटी, त्यो कृष्णको बलिदान मै पापीको लागि निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राखे मैले र आज केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। जिन्दगीमा चार कुरा भुलेर पनि नगर्नुहोस्। कतिचोटि तपाईँ र म नि यति महत्वपूर्ण कुरा गरिरहेका हुन्छौ, जब त्यो कुरा गर्छौ नि त्यसले तपाईँ र मलाई बाँचुन् जेलसम्म समस्यामा पारिरहन्छ होइन। त्यो भएर तपाईँ र मैले सानो सानो कुरामा के हुनुपर्छ, होसियारी हुनुपर्छ। र अहिलेको परिस्थितिहरू यस्तो छन्, हेर्दाखेरि यति डरमर्दो घटनाहरू घटिरहेका छन्। एउटा दुई वर्षको, तीन वर्षको, पाँच वर्षको बच्चालाई बलात्कार गरेर मारिन्छ, यस्तो समाजमा छ पनि नगर्नुहोस्। कतिचोटि तपाईँ र म नि यति महत्वपूर्ण कुरा गरिरहेका हुन्छौ, जब त्यो कुरा गर्छौ नि त्यसले तपाईँ र मलाई बाँचुन् जेलसम्म समस्यामा पारिरहन्छौ।

हेर्नुहोस् त, त्यो भएर तपाईँ र म यो यस्तो संसारमा छौँ, त्यो भएर यो संसारको अगाडि तपाईँ र म एउटा उदाहरणीय जीवन त तपाईँ र मैले जिउनै पर्छ होइन। किनभने जबसम्म हामी छोरी मान्छेलाई बचाउन सक्दैनौँ नि, तबसम्म हामी सुरक्षित कहिले हुँदैनौँ। जब छोरी मान्छेलाई हामी सुरक्षा दिन सक्छौँ, हामी स्वयं आफै पनि सुरक्षित हुन्छौँ। त्यो भएर हामी देख्न सक्छौँ अहिले धेरै छोरी चेलीहरू असुरक्षित महसुस गरिराख्नु भएका हामीले देखेका छौँ, सुनेका छौँ, बताएका कुराहरू पनि पाउन सक्छौँ। र कतिचोटि हामी छोरा मान्छे पनि आफूलाई एकदम असुरक्षित महसुस गर्छौँ। तपाईँलाई थाहा छ, कहिलेकाहीँ हामी छोरा मान्छे त हो नि, हामी पनि 11 बजी, 10 बजी, 12 बजी राति हिँड्नुपर्ने हुन्छ विभिन्न कामले गर्दा। तर हामी आफै असुरक्षित छौँ, कतिखेर कसले मार्देला भन्ने हुन्छ हामीहरूलाई पनि होइन। हामी सुरक्षित महसुस नै गर्न सक्दैनौँ क्या। म एकचोटि मेरो जीवनमा यस्तो घटना घट्यो, म विभिन्न कामले गर्दा 10:30 बजी म घर जाँदै थिएँ, अनि त्यहाँ 4-5 जना केटाहरू म जाने बाटोमा बसिरहेका रहेछन्। अनि उनीहरूले भने समा समा यसलाई समा भन्दै थिए, तर मैले मलाई थाहा थियो कि पक्कै पनि यिनीहरूले बाटो छेकिरहेको जस्तो देखेँ क्या मैले। अनि हरन बजार मैले कन्ट्रोल नगरिकन एकदमै स्पिड बाइक कुदाएँ, अनि बाइक कुदाएपछि उनीहरूले मेरो बाइकको पछाडि समाउन खोजिरहेको थिएँ, सकेन। तर उनीहरूको आवाज सुनिरहेको थिएँ, समा समा यसलाई समा भनिरहेको थिएँ। उनीहरूको उद्देश्य के थियो? मलाई समाएर ममा भएको सामानहरू लुट्ने, भरिसके मेरो ज्यान पनि जान सक्थ्यो, धेर पनि भएको थिएन 10:30। हेर्नुहोस् त, त्यो भएर हामी आफै पनि काम छ भने राति निस्किनुहोस्, काम छैन भने ननिस्किनुहोस्। कतिचोटि हामी यस्तो स्वभाव हुन्छ, जान हावा खाराम, हावा खान त जानुहुन्छ, तर कतिचोटि हावा खुस्केका मान्छेहरू बाटोमा भेटिन सकिन्छ, त्यतिखेर तपाईँ र म समस्यामा पर्न सक्छौँ होइन। म एकचोटि मेरो भान्जीलाई एकदमै गाह्रो भएर मैले हस्पिटल लगेको थिएँ, ल्याउँदै थिएँ। हस्पिटलबाट फर्किँदा लगभग राति 12 बजेको थियो, अनि मेरो भान्जीले चाहिँ सुनको सिक्री लगाउनु भएको थियो, अनि त्यो हस्पिटल ठ्याक्क हामीले ट्याक्सी रिजर्भ गऱ्यौँ। त्यो मान्छेले यति पिछा गरे नि हामीलाई, लगभग 1 किलोमिटर जति पिछा गऱ्यो। मैले हेरिरहेको थिएँ, निहालिरहेको थिएँ। उसले यो सोचिरहेको थियो कि यिनीहरू बिचमै कतै ओर्लिन्छन्, त्यो ओर्लिने बेलामा चाहिँ त्यो सिक्री लुट्ने उसको योजना जस्तो लाग्यो मलाई। तर मैले उसलाई वाच गरिरहेको थिएँ, हेरिरहेको थिएँ। अनि त्यसपछि अलिक टाढै जानुपर्ने थियो हामी, त्यसपछि उसले अब नसकिने रहेछ भनेर ब्याग पायो। भन्न खोजेको कुरा के हो भने, सुन चाँदीका कुराहरू यो नलगाएकै राम्रो। सुन चाँदी त चाहिन्छ, तर अति नलगाउनुहोस्, अति हुने बित्तिकै खती हुन्छ, तपाईँ आफै असुरक्षित हुनुहुन्छ होइन। कतिखेर कसले के नजरले हेर्छ, के योजना बनाएको हुन्छ होइन, सुनले गर्दा हामी रहन पनि सक्छौँ, नरहन पनि सक्छौँ। भन्न खोजेको कुरा के भने, सुनै नलगाउनु भनेको होइन, तर सुहाउँदो मात्रै लगाउनुहोस्। हामी देख्छौँ नि विवाहमा, पार्टीमा देखाउनको लागि मान्छेले मेरो त यति छ भनेर देखाउनको लागि लगाएर हिँडेको देखिन्छ, त्यस्तो नगर्नुहोस् होइन। सुहाउनको लागि लगाउनुहोस्, देखाउनको लागि नलगाउनुहोस्, जसले गर्दा हामी असुरक्षित हुन्छौँ। त्यो कुरा पनि हामीलाई याद नै छ। र मैले आज 4 कुरा बताउन चाहन्छु हजुरहरूलाई। सबैलाई खुसी राख्ने कोसिस नगर्नुहोस्। हामी आफू रुएर पनि, आफू भोकाएर पनि सबैलाई खुसी राख्न चाहन्छौँ क्या। तर एउटा कुरा चाहिँ याद गर्नुहोस्, कसलाई खुसी राख्दा हुन्छ, कसैलाई होइन खुसी नराख्दा हुन्छ भन्ने कुरा पनि। कति मान्छे यस्तो हुन्छन् क्या, सबैलाई यति माया गर्छन् भनेर सबैलाई खुसी राख्छन् आफू रितिएर पनि, तर जब तपाईँ र मलाई पर्छ नि त्यतिखेर खोइ पनि हुँदैन। त्यो भएर सबैलाई खुसी राख्ने कोसिस नगर्नुहोस्। सबैभन्दा ठुलो कुरो त तपाईँ आफूलाई खुसी राख्नुहोस्।

आफूलाई खुसी राख्नुहोस्, आफूलाई स्वास्थ्य राख्नुहोस्, अनि त्यसपछि चाहिँ तपाईँ अगाडि बढ्नुपर्छ। होइन, आफू भोकै हुनुहुन्छ अनि अरूलाई खुवाउनुहुन्छ भने त तपाईँ बाँच्नुभयो, हेल्दी हुनुभयो भने भोलि धेरैलाई खुवाउन सक्नुहुन्छ नि। त्यही भएर पहिलो प्राथमिकता भनेको आफूलाई दिनुहोस्, आफू खुसी राख्ने कोसिस गर्नुहोस्। आफू खुसी भएपछि त अरूको माहौल पनि खुसी भइहाल्छ नि, होइन र? त्यो भएर तपाईँ र मैले कति देखेका छौँ हामीले, मान्छेले अरूको लागि नि यति धेरै गरेको देखेको छन् क्या, तर उनीहरूले तपाईँलाई थाहा छ, जब त्यो स्थानमा तपाईँले मान्छेलाई पुर्याउनुहुन्छ नि, उसले तपाईँलाई एकचोटि पनि सम्झिँदैन। त्यो चाहिँ मानवीय स्वभाव हो। त्यो भएर जे गर्नुहोस् आफूलाई गर्नुहोस्, मरेर गर्नुहोस्, तन्देर गर्नुहोस्। कतिचोटि एउटा मान्छेले अर्को मान्छेलाई माथि उठाउनको लागि नि उसले केही नभनी लागेको हुन्छ, तर थाहा छ जब त्यो ठाउँमा पुग्छ नि उसले तपाईँलाई कहिले पनि सम्झिँदैन, किनकि उसले आफ्नो धरातल बिर्सिसकेको हुन्छ। म कहाँबाट आयो, मलाई यो ठाउँमा पुर्याउनको लागि कुन कुन मान्छेको हात छ भन्ने कुरा नै बिर्सिसकेको हुन्छ। र हामी त्यस्ता मान्छेलाई साथ सपोर्ट गरिरहेका हुन्छ भन्नु खोजेको कुरा, सपोर्ट चाहिँ गर्नुपर्छ, फेरि नगर्नु भनेको होइन, तर आफूलाई नै बिर्सेर चाहिँ नगर्नुहोस् भन्नु खोजेको कुरा। आफू रहे पो सबै कुरा रहन्छ, होइन त? त्यो कुरा कति महत्त्वपूर्ण कुरा छ। हेर्नुहोस् न, एउटा कुरा, एकचोटि एकजना व्यक्तिले एउटा कति राम्रो घटना भन्दै हुनुहुन्थ्यो, अथा सम्पत्ति रहेछ क्या उहाँको, अनि उहाँका साथी भए पनि यति क्या धेरै, ऊ जति पनि मान्छेलाई दिन सक्ने खान सक्ने हुनुहुन्थ्यो, तर परिस्थिति यस्तो आयो, उहाँलाई एउटा रोग लाग्यो। त्यो रोग लागिसकेपछि उहाँ हस्पिटल भर्ना हुनु पर्यो, अथाह पैसा लाग्यो, उहाँको सबै सम्पत्ति लगभग सित्यो। उहाँले यति मान्छेलाई सहायता गर्नु भयो अरे, यति मान्छेलाई खुवाउनु भयो अरे, तब हस्पिटलमा चाहिँ नि जब उहाँ बिरामी हुनुभयो नि, मात्रै आफू मात्रै हुनुहुन्थ्यो अरे क्या, आफूलाई रुङ्ने र आफूलाई औषधि खुवाउने मान्छे पनि किनेर राख्नुपर्ने अवस्था भएको थियो अरे। भनेपछि हेर्नुहोस् त, त्यो भएर पहिले हामीले आफूलाई हेर्नुपर्छ। मैले उहाँको जब यो हेर्दै थिएँ, मलाई एकदमै छुए यो मनले, होइन, यो मन भक्कानी हो मेरो, होइन, यति धेरै उहाँले मान्छेलाई यति सपोर्ट गर्नुहुन्थ्यो अरे, साथ दिनुहुन्थ्यो अरे, होइन, अनि धेरैको भविष्य पनि उहाँले बनाइदिनु भयो। तर जब आफू बिरामी भएर अन्तिम अवस्थामा, होइन, उहाँको सबै कुरा सिद्धियो नि त, श्रीमतीले पनि छोड्यो अरे, छोराछोरी पनि आँखा लाखा पाखा लागे अरे, तर जब अन्तिम अवस्थामा चाहिँ उहाँलाई औषधि खुवाउने मान्छे पनि, उहाँलाई कुर्ने मान्छे पनि पैसा तिरेर राख्नु परेको थियो अरे। हेर्नुहोस् त, कस्तो महत्त्वपूर्ण कुरा छ। त्यो भएर जहिले पनि सबैलाई खुसी पार्ने काम मात्रै नगर्नुहोस्, कहिलेकाहीँ आफूलाई पनि खुसी राख्नुहोस्। आफू स्वास्थ्य रहे त सबै कुरा हुन्छ नि, आफू नै नरहेपछि सबै कुरा रहँदैन। त्यो भएर समाज स्वार्थी छन्, हेर्नुहोस्, मान्छेहरू स्वार्थी छन्। तपाईँ र मलाई मान्छेले प्रयोग गरेर अथवा तपाईँ र मलाई सिँढी बनाएर उनीहरू माथि चढ्न सक्छ खोजिरहेका हुन्छन्, तर तपाईँ र मलाई थाहा हुँदैन, हामी निस्वार्थ तरिकाले मान्छेलाई सहायता गर्छौँ। तर जब तपाईँलाई पुल बनाएर मान्छे माथि चढ्छ नि, त्यसपछि उसले तल फर्केर हेर्दैन, कसले मलाई ठेलिरहेको छ भन्ने कुरा हेर्दैन, उसले अझै माथि हेर्छ, तलका कुराहरू बिर्सिसकेको हुन्छ। त्यो भएर परमेश्वरको वचनले भन्छ नि त, मानिसमाथि भरोसा नगर, श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। तपाईँ र मैले परमेश्वरमा भरोसा गरौँ, उहाँले, मान्छेले तपाईँ र मलाई धोका दिन सक्छन्। अहिलेको घटना भने नि, साथीभाइले धोका दिए, होइन, जसलाई उहाँले सपोर्ट गर्नुभएको त्यो मान्छेले धोका दिए, आफ्नो श्रीमतीले छोडेर गइन्, छोराछोरीले छोडेर गए, लास्टमा उहाँ एक्लै हुनु पर्यो। उहाँले सोच्नु भएको थियो होला, मसँग अथाह सम्पत्ति छ, यो सम्पत्ति मलाई बाँचुन्जेल पुग्छ होला, मलाई छोरीले साथ दिन्थिन् होला, छोराले साथ दिन्छ होला, श्रीमतीले साथ दिन्थिन् होला, भैन्जेल त सबै थियो, छोरा थियो, छोरी थियो, श्रीमती थिइन्, वरिपरि मानिसहरू थिए, आफन्त थिए, तर जब जिरोमा पुग्नुभयो कोही पनि थिएन,
त्यो भएर परमेश्वरले भन्नुहुन्छ, जन्म दिने आमा बाबाले छोडे तापनि म तिमीलाई कहिले पनि छोड्ने छुइनँ। त्यो परमेश्वरलाई चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन, जसले कहिले पनि धोका दिनुहुन्न क्या, होइन। न डराऊ, हामी डराउँछौ नि, अब केही नभएपछि त डराउनु पर्यो नि, तर अझै पनि भन्नुहुन्छ क्या, हामी जति नै भागे पनि उहाँ पछि पछि तपाईँ र मेरो साथमा हुनुहुन्छ, न डराऊ किनकि म तिमीसित छु। त्यो भएर एउटा गीतले भन्छ नि, बिर्सिन देऊ यति धेरै माया गर्ने प्रभुलाई। त्यो गीत मलाई एकदमै मनपर्छ। त्यो भएर कतिचोटि सबैभन्दा बढी माया गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले कहिले पनि बिर्सनु

अर्को महत्वपूर्ण कुरा पनि तपाईँको निम्ति म राख्दैछु। अर्को महत्वपूर्ण कुरा भनेको अरूलाई हद भन्दा धेरै विश्वास नगर्नुहोस्। हामी यति धेरै विश्वास गर्छौँ क्या, होइन? अघि मैले भने सबैलाई खुसी राख्ने कोसिस पनि नगर्नुहोस्, आफूलाई दुखी पारेर अरूलाई खुसी राख्ने कोसिस नगर्नुहोस्। अब अर्को महत्वपूर्ण कुरा, अरूलाई हदभन्दा धेरै विश्वास नगर्नुहोस्। मान्छेले यति धेरै विश्वास गरेका हुन्छ नि कसै कसैलाई क्या, आँखा चिम्लेर, तर आँखा चिम्लेर विश्वास गर्नुहुन्छ, आँखा खोलेर हेर्दाखेरि त्यो विश्वास गरेको पात्र नहुन पनि सक्छ, होइन र? त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुनुपर्छ। यति धेरै विश्वास गर्छ मान्छेलाई, होइन, मान्छेले तपाईँ र मलाई यस्तरी डुबाइदिन्छ। म एउटा घटनामा तपाईँलाई बताउन चाहन्छु। केही समय भयो एकजना बहिनीलाई, एकजना व्यक्तिले एकदमै मेरो साथीको आफन्त भनेर क्या, आफ्नै दाई भनेर, आफ्नै साथीले क्या, मेरो आफ्नै दाई होइन, उहाँले चाहिँ क्यानाडा लानुहुन्छ, मलाई पनि लाँदै हुनुहुन्छ, तिमी र म सँगै जाउँ भनेर, आफ्नो हितेशी मित्र क्या, यति धेरै विश्वास गर्ने क्या त्यो बहिनीले साथीलाई। अनि साथीले चाहिँ मेरो दाईले चाहिँ क्यानाडा लानुहुन्छ, जान तिमी र म, ल ठिक छ नि त, अनि क्यानाडा जान पाइन्छ नि त ठिकै छ त भनेर केही रकम, राम्रो रकम पैसा उहाँको खातामा हालिदिनु भयो। अब पासपोर्ट पनि दिनुभयो, ल है अब तिमीहरूको एक महिनाभित्रमा चाहिँ भिसा लाग्छ क्यानाडाको, सपिङहरू गर, सबै सके, सपिङ पनि गर्नुभयो। तर भिसा आज पनि लाग्दैन, भोलि पनि लाग्दैन भरे, अन्तिममा गएर आफ्नै साथीले उहाँलाई फसाउनु भएको रहेछ भरे, कहाँ आफ्नो दाई हुनु, त्यो त फसाउने दाई रहेछ नि, होइन, आफ्नै साथीले। हेर्नुहोस् त, यति आँखा चिम्लेर विश्वास गरेको क्या साथीले यसरी विश्वासघात गर्यो। अनि अहिले बहिनी त पैसा उठाउनको लागि आफूले ऋण गरेर बाबुआमाले कसैसँग ब्याजमा मागेको कुरा, यति धेरै उहाँ घर पनि जानुहुन्न किनभने उहाँ त खदा लगाएर बिदा भइसकेको मान्छे हो नि त। हेर्नुहोस् त, सपिङ धरी गराइसकेको मान्छे, उहाँलाई एकदमै गाह्रो अवस्थामा पुऱ्याएको छन् मान्छेले। भन्न खोजेको कुरा के भने, हामी यति विश्वास गर्छौँ क्या मान्छेलाई, साथीको दाई, आफ्नै साथीले त नफसाउला होइन, तर हेर्नुहोस् अहिले त बहिनीलाई नमर्नु नबाँच्नु अवस्थामा पुऱ्याएको छ समाजले। त्यो समाज त्यहाँनिर दलालहरूको समाज छ एउटा, जुन दलालहरूले कयौं दिदी बहिनीलाई रुवाएका छन्, दिदी बहिनीको आमा बुवालाई रुवाएको छन्, कति गरीब दाजुभाइलाई रुवाएको छन्, होइन? यस्तो समाजमा छौँ नि त हामी। विदेश लान्छु भनेर विराटनगरको एयरपोर्टमा झारिदिएर यही हो विदेश भनेर पैसा कुम्लाएको कयौं घटनाहरू पनि छन्। हेर्नुहोस् त, हामी कसलाई विश्वास गर्छौँ मान्छेमा? त्यो भएर अहिले त कसैको कसैको विश्वास छैन। एउटा बहिनीको इन्टरभ्यू मैले हेरिरहेको थिएँ, अहिले सबैले पनि हेर्नु भएको छ, आफ्नै बाबाले नै उहाँलाई यति धेरै विश्वासघात गर्नुभयो। आज रुएर न्यायको लागि, न्यायको लागि भिख मागिराख्नु भएको छ, होइन? त्यो भएर तपाईँ र म धेरै कुरामा होसियार हुनुपर्छ। कसैलाई या कसैले विश्वास गर्ने आदर छैन, एउटा मापन छैन नि त। यसले मलाई कति विश्वास गर्छ भनेर एउटा नाप्ने यन्त्र भएको त हुन्थ्यो नि, त्यो पनि छैन। अनि कसरी विश्वास गर्ने, होइन? अस्ति एउटा घटना मैले हेर्दै थिएँ, त्यो घटना हेरिसकेपछि मलाई यस्तो एक प्रकारको अशान्ति भयो। सँगै मर्छु सँगै बाँच्छु भनेर विवाह गरेको श्रीमतीले इन्डियाबाट मान्छे मार्ने त्यो लिएर अनि स्कुटीमा एक्सिडेन्ट भएर मरेको बनाउनलाई, होइन, कस्तो बहाना रचेको, त्यो घटनाहरू सुनिरहेको थिएँ क्या मैले। श्रीमतीले सम्पत्तिको लागि कसैलाई पैसा दिएर आफ्नो श्रीमान मार्न लगाउनु भयो, तर यसरी मार्न लगाउनु भयो बाटोमा, होइन, कतैबाट मारेर लिएर स्कुटी पनि त्यहाँ लडाउनु भयो अनि उहाँ एक्सिडेन्ट भयो जस्तो बनाएर, तर त्यो चाहिँ नेपाल प्रहरीले पत्ता लगाउनु भएपछि सबैले एक्सिडेन्ट नै भनियो, दुर्घटना नै भने, किन त्यस्तै बनाएको थियो क्या त्यो,
तर पछि नेपाल प्रहरीले यसलाई सूक्ष्म अनुसन्धान गरेपछि भरे आफ्नै श्रीमतीले बनाएको ग्रान्ड डिजाइन रहेछ आफ्नो श्रीमानलाई सिद्धाउनको लागि। एउटै रिजन थियो, श्रीमानको सम्पत्ति थियो, त्यो सम्पत्तिको अधिकारी बन्नको लागि उहाँले त्यो सबै रणनीति गर्नुभएको थियो। श्रीमान पछि त श्रीमतीकै त हो नि, किन मार्नु पर्थ्यो र होइन र? किनकि हेर्नुहोस् त, एउटा सम्बन्धमै विश्वास छैन है। श्रीमान पछि त हक उहाँलाई लाग्छ नि, श्रीमतीकै हो नि सबै कुरा। भन्नुहोस् त, त्यहाँ बीचमा विश्वास छैन नि त। त्यो भएर तपाईँ र मैले अरूलाई हदभन्दा धेरै विश्वास पनि गर्नु हुँदैन, किनकि विश्वासघात गर्ने मानिसहरूको यहाँ कुनै पनि कमी छैन।

यो अर्थपूर्ण संगीतपछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र अर्को महत्वपूर्ण कुरा रहेको छ, विगतलाई सम्झेर कहिले दुखी नहुनु। मैले दुई तीनवटा कुरा आज तपाईँको निम्ति राख्दैछु र कतिचोटि हामी विगतलाई सम्झेर नि एकदमै दुखी हुन्छौं, तर विगतलाई सम्झिनु भन्दा पनि मेट्दिनु चाहिँ राम्रो हुन्छ। किनभने कतिचोटि विगत यस्ता हुन्छन्, कति सम्बन्धहरू नि विगतलाई सम्झेर झस्काएर नै सम्बन्धहरू बिग्रिरहेका हुन्छन् क्या। अनि तिमीले पहिले मलाई यस्तो गर्यौ, मैले तिमीलाई यस्तो गरे, यो कारणले पनि सम्बन्धहरू बिग्रिन्छन्। विगत सम्झेर कहिले दुखी नहौ। हामी कति पुराना कुराहरू सम्झेर एकदमै दुखी हुन्छौँ। कुनै पनि घटना घट्यो भने नि त्यो घटना बिर्सिने हो क्या, त्यसलाई सम्झेर ताजा बनाइराख्ने होइन, होइन बिर्सिने हो। किनभने विगतलाई सम्झेर वर्तमानमा हामी केही गर्न सक्दैनौँ। होइन चाहिने कुराहरू सम्झिनुहोस्, महत्वपूर्ण कुराहरू सम्झिनुहोस्। मान्ने एउटा घटना भयो, होइन एकजना एउटा घटना भयो, मानिदिउँ श्रीमान र श्रीमती छुटे। छुटिसकेपछि आ मलाई श्रीमतीले छोड्यो, यो गर्यो भनेर त्यो सम्झिराख्ने होइन क्या। छोडो त सिद्धियो त, उसले भन्दा पनि बढी माया गर्ने श्रीमान तपाईँले पाउनुहुन्छ, उसले भन्दा बढी माया गर्ने श्रीमती तपाईँले पाउनु सक्नुहुन्छ। किन विगतलाई सम्झिराख्ने क्या, छोडिदिने हो होइन, त्यसलाई सम्झेर आफूलाई निराश बनाइराख्ने होइन। होइन केही समय अगाडि हामीले एउटा घटना हेऱ्यौँ, श्रीमतीले धेर टर्चर दिएर एकजना व्यक्तिले चाहिँ खोलामा हाम पालेर मर्नुभयो होइन। किन त्यो गर्ने होइन नि, हिम्मत गरेर देखाउने हो नि त। तपाईँको श्रीमतीले प्रेम गरेन त के छ र, होइन तपाईँले अर्को धेरै प्रेम गर्ने श्रीमती पाउन सक्नुहुन्छ नि। किन आफूलाई नै सिद्धाउने र गरेर पो देखाउनुपर्छ त। त्यो भएर मान्छेले धेरै यस्तो निर्णय गर्छन् क्या, आफूलाई सिद्धाउने त्यो कहिले पनि गर्नु हुँदैन। र विगत सम्झेर कहिले दुःखी हुनुहुँदैन। हामी एकजना दिदी हुनुहुन्छ, उहाँले आफ्नो छोरी गुमाउनु भयो एउटा बिरामको कारण। तर उहाँ बारम्बार त्यो कुरालाई सम्झिएर लगभग भयो होला 12-13 वर्ष सम्झिराख्नुहुन्छ, सम्झिराख्नुहुन्छ, आफूलाई दुःखी तुलाउनुहुन्छ, दुःखी तुलाउनुहुन्छ। आफ्नो छोरी जस्तो कोही देख्यो भने एकदमै रुनुहुन्छ। आखिर घटि नै सक्यो त होइन, त्यत्रो 10-12 वर्ष भइसक्यो त, फेरि पनि त्यो कुरालाई किन सम्झिने। सक्यो, जो मेरो थिएन त्यो गइसक्यो त किन रुने। त्यो कुरा हो नि त, कुनै पनि कुरा फर्केर आउँदैन भने नि त्यो कुराको लागि मरिहत्या गर्नु हुँदैन। यदि फर्केर आउने हो भने त यहाँ दुनियाँ रुइहाल्थ्यो नि होइन। त्यसले आफूलाई नि के गर्छ, कमजोर बनाउँछ, हामीलाई चिन्तामाथि चिन्ता गर्ने मान्छे बनाउँछ। तपाईँ र मलाई थाहा छ त, धेरै चिन्ता गर्यो भने चिन्ताले चाहिँ हामीलाई चितामा पुर्याइदिन्छ होइन। त्यो भएर तपाईँ र म विगत सम्झेर कहिले पनि दुखी नहुनु। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

अन्तिम कुरा तपाईँको निम्ति कार्यक्रममा म राख्न चाहन्छु र यो एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो निम्ति र मैले एकदमै हाम्रो जीवनमा नभई नहुने कुराहरू नै राखेँ कार्यक्रममा र यतिखेर भने एउटा कुरा संगत सबैको गर्नु तर भरोसा चाहिँ आफूलाई मात्र गर्नु संगत हामी धेरै सँग गर्छौं अब कति संगतले त तपाईँ र मलाई राम्रो पनि गराएछ तर कति संगतले त भएर मलाई नमर्नु नबाँच्नु पारेको छ त्यो भएर संगत सबैसँग गर्नुहोस् तर भरोसा चाहिँ आफूलाई गर्नुहोस् आफूलाई 100% भरोसा गर्नुहोस् किनभने हामी अरूलाई भरोसा गरेर नि न यता न उताका भएका छौँ कतिको जीवन बर्बाद पनि भएको छ र सबैभन्दा ठूलो कुरा त मलाई यस्तो लाग्छ परमेश्वरमाथि भरोसा गरौँ अनि आफूमाथि भरोसा गरौँ मान्छेमाथि हामी यति धेरै भरोसा गर्छौँ कि त्यसले 100% मलाई गर्छ भन्छौँ तर मान्छेले आज सहायता गर्छ तपाईँलाई भोलि सहायता गर्ला पर्सि गर्ला त्यसपछि टाटा बाई बाई गर्छ तर जब परमेश्वरले तपाईँलाई सहायता गर्न थाल्नुहुन्छ नि त्यो कहिले पनि रोकिँदैन उहाँको अनुग्रह उहाँको आशिष तपाईँ र मेरो जीवनमा कहिले पनि रोकिँदैन यसरी सहायता गर्ने यसरी प्रेम गर्ने परमेश्वरसँग चाहिँ हामी जोडिनुपर्छ होइन र यो कुरा त एकदमै महत्त्वपूर्ण कुरा छ नि त तपाईँ र मेरो लागि यो कुराले तपाईँ र मेरो जीवनमा आशिष पनि ल्याउँछ र मैले आज चारवटा कुरा तपाईँ र मेरो निम्ति राखेँ पहिलो कुरा थियो सबैलाई खुसी राख्ने कोसिसमा गर्नुहोस् पहिले आफू खुसी रहनुहोस् र अर्को महत्त्वपूर्ण कुरा अरूलाई हदभन्दा बढी विश्वास नगर्नुहोस् आफूलाई भन्दा बढी अरूलाई विश्वास नगर्नुहोस् विगत सम्झेर कहिले पनि दुखी नहुनु आफूलाई कमजोर नबनाउनुहोस् विगत सम्झेर सबैसँग आफ्नो आफ्नो विगत छन् मसँग मेरो विगत छ तपाईँसँग तपाईँको विगत छ यस्तो भएन त्यस्तो भएन भनेर होइन आफू जस त्यो विगतलाई सम्झेर आफूलाई कमजोर नबनाउनुहोस् दुखी नबनाउनुहोस् त्यही भन्न चाहन्छु र अर्को महत्त्वपूर्ण कुरा सङ्गत सबैको गर्नु तर भरोसा आफूलाई मात्र गर्नु होइन यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा हामी देख्न सक्छौँ अयुबको सानो कुरा जोड्न चाहन्छु अयुब परमेश्वरमा एकदम समर्पित मान्छे उनी परमेश्वरमा भरोसा गर्ने मान्छे होइन यस्तो घटना घट्यो उसले सबै कुरा गुमाउनु पर्यो यति धेरै धनी मान्छे के थिएन र उसको परिवारमा होइन कयौं कामदारहरू थिए कयौं गोरुहरू थिए बाख्राहरू थिए सम्पत्तिहरू थिए छोराछोरी थिए उसले सबै कुरा गुमायो होइन अनि त्यसपछि तर उसको सम्बन्ध चाहिँ परमेश्वरसँग कहिले पनि गुमेन सबै कुरा नष्ट हुँदा पनि परमेश्वरसँगको सम्बन्ध उसले कहिले पनि नष्ट गरेनन् झन् धेरै उपवास प्रार्थना बस्न थाल्यो उनी परिवारमा ठूलो चोट त पुग्यो तर यस्तो खालको चोट उसको जीवनमा फेरि आइपर्यो शरीरभरि घाउै घाउ कनाउनु पर्ने होइन जुन कुरा देखेर आफ्नो श्रीमतीले उसलाई त साथ सपोर्ट गर्नुपर्ने हो नि त खोइ त तेरो परमेश्वरले के गर्यो रात दिन उपवास बस्छस् प्रार्थना गर्छस् खोइ त निको भएन अब तेरो परमेश्वरलाई श्राप र मर श्रीमतीले साथ दिनुपर्ने ठाउँमा होइन त्यसरी भनिसकेपछि अयुबले यति मिठो जवाब दिएका छन् के सुखमा मात्र परमेश्वरलाई ग्रहण गर्ने दुःखमा परमेश्वरलाई ग्रहण नगर्ने त्यो भएर मेरो परमेश्वर दुःखको पनि परमेश्वर मेरो परमेश्वर सुखको पनि परमेश्वर म त्यो दुःखमा होस् या सुखमा होस् परमेश्वरलाई दिने स्थान बराबरी होइन उसलाई श्रीमतीले पनि त्यसरी भने साथीभाइले पनि उसलाई त्यागे तर उसको त्यो विश्वास नि परमेश्वरप्रति उसलाई एउटा कुरा चाहिँ थाहा थियो क्या परमेश्वरले कुनै पनि कुरा चाहनुभयो भने पुननिर्माण गर्न सक्नुहुन्छ भन्ने कुरा त्यो भएर परमेश्वरले अयुबलाई गुमेका सबै कुराहरू फिर्ता दिनुभयो त्यो भएर अयुब जस्तो परमेश्वरमा समर्पित जस्तोसुकै परिस्थितिमा परमेश्वरलाई हेर्ने त्यो घाउमा होस्
त्यो पीड़ामा होस् परमेश्वरलाई हेर्ने मान्छे तपाईं र म बन्यौ भने परमेश्वरले तपाईं र मलाई उहाँको समयमा प्रत्येक प्रार्थनाको जवाब, प्रत्येक आँसुको जवाब उहाँले तपाईं र मलाई दिनुहुन्छ। यो कुरामा चाहिँ तपाईं र म विश्वस्त हुनुपर्छ। र अय्यूबको जीवन चाहिँ परमेश्वरमा समर्पित जीवन थियो, योसेफको जीवन पनि परमेश्वरमा समर्पित जीवन थियो। त्यो भएर योसेफको जीवनमा, अय्यूबको जीवनमा, अब्राहमको जीवनमा, मूसाको जीवनमा अनि हन्नाको जीवनमा परमेश्वरले यति धेरै काम गर्नुभएको छ नि। यी व्यक्तिहरूको जीवन जब सुन्छु, देख्छु, पढ्छु, म तीन दिने आफूलाई परमेश्वरमा शक्तिशाली देख्छु। त्यो भएर तपाईँ र म जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरमा समर्पित जीवन जिउनुपर्छ। परमेश्वरले चाहनुभएको व्यक्ति त्यो व्यक्ति हो, त्यो सुखमा होस् या दुःखमा परमेश्वरमा समर्पित पाइला चाली नै रहन्छ। र श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयवसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पत्र युहन्नाको पत्र पहिलो युहन्ना 4:1-6 पदलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाटको हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन् र संसारले तिनीहरूको कुरा सुन्छ। हामी त परमेश्वरका हौ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ र जो परमेश्वरका होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौ। र आदरणीय श्रोता, यो खण्डमा जुन सुकै आत्माको विश्वास गर्नु हुँदैन भन्ने कुराले हामी यो कुरा स्पष्ट पार्छौ कि येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू परमेश्वरबाटको हो र येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार नगर्नेहरू चाहिँ ख्रीष्ट विरोधी हो भन्ने कुरालाई हामी विशेष गरेर मध्यनजर गर्नेछौ र यसको बारेमा मुख्य विचार हामी यसमा गर्नेछौ। र यो खण्डको मुख्य विचार चाहिँ येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू नै परमेश्वरबाटको हो भन्ने कुरालाई यहाँ जोड़ दिएको छ। यहाँ भनिएको छ जुनसुकै आत्माको विश्वास गर्नु हुँदैन भनेर यहाँ लेखिएको छ, किनभने यहाँ के हुन्छ भन्दाखेरि आत्माहरू परमेश्वरबाट आएका हुन्छन् र अर्को चाहिँ झुटाबाट आएका हुन्छन्, दियावलासबाट आएका हुन्छन्। किनभने परमेश्वरको विरुद्धमा खडा भएको व्यक्ति चाहिँ दियावलस हो र दियावलसले परमेश्वरको विरुद्धमा जहिले पनि लडाई गरिरहेको हुन्छ, परमेश्वरको विरुद्धमा काम गरिरहेको हुन्छ। त्यसकारणले भ्रमको आत्मा जो दियावलसबाट आउँछ र सत्यको आत्मा चाहिँ परमेश्वरबाट आउँछ र भ्रमको आत्मा र सत्यको आत्मालाई छुट्याउनु पर्छ। आत्मा त्यस प्रकारको आत्मा भएकोले गर्दा दुई किसिमको आत्मा यहाँ देखिन्छ। एउटा व्यक्तिले पत्ता लाउनु पर्ने कुरा के हो भने यो दुई आत्माहरू जसले चाहिँ मानिसलाई चलाइराखेको हुन्छ, एउटा दियावलसले र अर्को परमेश्वरले, र मानिसको आत्माले चाहिँ निर्णय गर्नुपर्छ। मानिसको आत्माले कुन चाहिँ आत्मामा विश्वास गर्ने, कुनलाई चाहिँ तिरस्कार गर्ने, यो कुरा मानिसले नै निर्णय गर्नुपर्ने हुन्छ। त्यसै कारण परमेश्वरले यहाँ यो कुराहरू राख्नुभएको छ भने प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन किनभने झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्, जुन झुटा आत्मा जो चाहिँ भ्रमको आत्मा छ, जुन कुरा दियावलसबाट सञ्चालित हुन्छ र मानिसलाई भ्रममा पारेका हुन्छ। झुटा अगमवक्ताहरूद्वारा यो संसारमा प्रवेश गरेका छन्। किनभने यहाँ लेखेको छ, यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। र आत्मा परमेश्वरको आत्मा अथवा सत्यको आत्मालाई कसरी चिन्ने, परमेश्वरको आत्मालाई कसरी चिन्ने भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन् कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। किनभने परमेश्वरबाट आउने आत्मा, परमेश्वरले दिने मानिसलाई दिनेको त्यो आत्मा चाहिँ के हो भन्दाखेरि यीशु ख्रीष्ट चाहिँ मानिस भएर आउनुभएको हो यो संसारमा, पूर्ण मानिस भएर उहाँ यो संसारमा आउनुभएको हो भनेर स्वीकार गर्छ भने त्यो व्यक्तिहरू चाहिँ परमेश्वरबाटको हो, त्यो आत्मा चाहिँ परमेश्वरबाटको हो, किनभने परमेश्वरसँग उनीहरू जोडिएका हुन्छन्। यीशुलाई विश्वास गर्ने मानिसहरू सबैको आत्मा चाहिँ परमेश्वरसँग जोडिएको हुन्छ। त्यसकारणले परमेश्वरको आत्मा त्यो व्यक्तिले प्राप्त गर्छ जसले यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छ अथवा विश्वास गर्छ। त्यसकारण यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा चाहिँ परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ र यीशु ख्रीष्ट अथवा ख्रीष्ट विरोधीको आत्माले मण्डलीमा अथवा परमेश्वरको जनहरूको बीचमा काम गरिराखेको छ, मानिस संसारमा काम गरिरहेको छ। यसले चाहिँ यीशु यो संसारमा मानव चोलामा आउनु भएको होइन भनेर यसलाई घोषणा गर्ने मानिसहरू छन्, आत्माहरू छन्, जुन आत्मा चाहिँ भ्रमको आत्मा भनेर छुटाउन सकिन्छ र यो परमेश्वरबाट होइन, यो ख्रीष्ट विरोधीको आत्मा हो भन्ने स्पष्ट रूपमा चिन्न सकिन्छ भनेर यहाँ लेखेको छ। र लेखकले मेरा साना बालकहरू भनेर परमेश्वर अथवा यीशु ख्रीष्टलाई यीशु ख्रिस्ट यो संसारमा मानव चोलामा आउनु भएको हो र उहाँ चाहिँ मानव चोलामा आएर मानिस जातिको लागि कल्वरी क्रुसमा बलिदान हुनुभएको हो, क्रुसमा टाँगिएको हो, उहाँलाई मारिएको हो र उहाँ चाहिँ मारिएर गाडिएको थियो र पुनरुत्थान भएको तेस्रो दिनमा उहाँ बौरी उठेर पुनरुत्थान भएको कुरालाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ साना बालकहरू हुन्। यहाँ यसरी भन्दछ, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ। यीशुलाई विश्वास गरेर, उहाँ चाहिँ मानव चोलामा आउनुभएको हो भनेर विश्वास गरेर, आफ्नो पापको प्रायश्चित भनौँ, पापको पश्चाताप गरेर, यीशुलाई विश्वास गरेर पापको क्षमा पाएका मानिसहरू चाहिँ विजयी मानिसहरू हुन् भनेर यहाँ घोषणा गरिएको पनि छन्। किनभने जो तिमीहरूमा रहनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। जसले यीशुलाई विश्वास गर्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रिस्ट मानव चोलामा आउनुभएको हो, उहाँ हाम्रो लागि बलिदान हुनुभएको हो, उहाँलाई आफ्नो पापहरूको क्षमा माग्यो भने उहाँले पापको क्षमा दिनुहुन्छ र उहाँले मानिसलाई उद्धार र मुक्ति दिनुहुन्छ, उहाँले मानिसलाई मृत्युबाट जीवनमा सार्न सक्नुहुन्छ, उहाँले मानव जातिको सबै पापहरू क्षमा दिन सक्नुहुन्छ भनेर जसले यीशुलाई विश्वास गरेका छन् र उनीहरू विजयी भइसकेका छन् र उनीहरू यो संसारमा उहाँ परमेश्वर आफै उनीहरूको जीवनमा बास गर्नुहुन्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूको जीवनमा परमेश्वरले बास गर्नुहुन्छ, उहाँको आत्माले बास गर्नुहुन्छ, अनि उहाँ जब जुन व्यक्तिको जीवनमा यीशु ख्रिस्टलाई विश्वास गरेर परमेश्वर त्यो व्यक्तिको जीवनमा अथवा परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्दछ, त्यसपछि त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्ति चाहिँ विजयी हुन्छ र त्यो व्यक्तिबाट परमेश्वरले धेरै असाध्य कर्महरू गर्नुहुन्छ र ऊ विजयी भएको हुन्छ। किनभने परमेश्वरको आत्मा जुन व्यक्तिमा बास गर्दछ त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्तिले विजय प्राप्त गर्छ, त्यो व्यक्ति सफल हुन्छ, त्यो व्यक्ति आशिषित हुन्छ र त्यो व्यक्ति चाहिँ परमेश्वरको नजरमा अथवा यो संसारमा ऊ शक्तिशाली काम गर्ने व्यक्ति हुन्छ, असल काम गर्ने व्यक्ति हुन्छन्। आदरणीय श्रोता, संसारमा आज जुन संघर्षहरू मानिसहरूले गरिरहेका छन् र संसारको काम गर्छन्, संसारमा नचाहिँदो कामहरू गरेर, उनीहरू नचाहेर पनि गर्दिन भन्ने कामहरू गर्न परिरहेको छ, उनीहरूलाई डियाबलसले भ्रमको आत्माले उनीहरूलाई सञ्चालन गरिरहेको छ, त्यसकारण उनीहरूले नचाहेर पनि उनीहरू असल काम गर्न सकिरहेको छैन, किनभने उनीहरू भित्र परमेश्वरको आत्मा हुनुपर्ने ठाउँमा उनीहरूको बीचमा त्यो सम्भव रहेन। जसको जीवनमा परमेश्वर रहनुहुन्छ, जसरी हामी त परमेश्वरका हौं, जसले हामीलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन, यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मा छुट्याउन सक्छौं। र आज परमेश्वर जुन व्यक्तिको जीवनमा हुन्छ त्यो व्यक्तिको जीवनबाट धेरैजनाले आशिष पाउँछन् र जो व्यक्तिले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्तिले धेरै कोसिस गरेर पनि उनीहरू असफलता भएका छन्, उनीहरूको जीवनमा असफलताले भरिपूर्ण भएका छन्। तर यीशु ख्रिस्टलाई अथवा सत्यको आत्मालाई जसले विश्वास गरेर आफ्नो जीवनमा सत्यको आत्मा बास गर्न दिन्छ त्यो व्यक्ति विजय हुन्छन् र त्यो व्यक्ति शक्तिशाली हुन्छ र त्यो व्यक्तिले आशीर्वाद पाउनेछ। त्यसकारण यीशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू परमेश्वरबाटको र परमेश्वरबाट काहरूले यो संसारमा विजय प्राप्त गर्नेछ र उनीहरू भित्र परमेश्वर बास गर्नुहुन्छ, परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्नुहुन्छ। जब त्यो व्यक्तिको जीवनमा परमेश्वरको आत्माले बास गर्नुहुन्छ तब त्यो ठाउँमा उनीहरूले यीशु चाहिँ परमेश्वर अथवा यीशु ख्रिस्ट चाहिँ शरीरमा आउनु भएको हो भनेर उनीहरूले विश्वास गर्छ र उनीहरूको भित्र परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर बास गर्ने व्यक्तिको जीवन शक्तिशाली हुन्छ, आशिषित हुन्छ र विजयी हुन्छ, किनभने उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। जो व्यक्ति यीशु ख्रीष्टलाई विश्वास गर्छ, जसले त्यो व्यक्तिको जीवनमा परमेश्वर बास गर्नुहुन्छ, जब परमेश्वर उसको जीवनमा बास गर्नुहुन्छ तब उसले शक्ति पाउँछ र उसले सफलता पाउँछ र उसले आशीर्वादको जीवन पाउँछ र उसले आनन्द जीवन पाउँछ र यसरी परमेश्वरको अगाडि एउटा साँचो सत्य आत्मा र भ्रमको आत्मा छुटाउन पनि सकिन्छ। जोहरूले यीशु ख्रीष्टमा यीशु शरीरमा आउनुभएको हो भने विश्वास गर्छ, व्यक्तिको जीवनमा परमेश्वर बास गर्नुहुन्छ, जब परमेश्वर उसको जीवनमा बास गर्नुहुन्छ तब उसले शक्ति पाउँछ र उसले सफलता पाउँछ

0: जो व्यक्तिले स्वीकार गरेका हुँदैनन् उनीहरू भ्रमको आत्मामा जिइराखेको हुन्छ। आदरणीय श्रोता, हामीलाई लेखकले यहाँ आत्मा छुट्याउनका लागि, जुनसुकै आत्मामा विश्वास नगर्नका लागि आदेश दिएको छ, र आज हामी त्यही अनुसार हामीले कुन आत्मालाई हामीले स्वीकार गर्यौं, कुन चाहिँ आत्मा चाहिँ सही हो र कुन चाहिँ आत्मा चाहिँ ख्रिस्ट विरोधी हो, यो कुरा छुट्याउन आवश्यक छ। यदि यहाँहरूको बीचमा आत्मा छुट्याउनलाई गाह्रो भएको छ भने परमेश्वरबाट कुन हो अथवा परमेश्वरबाट कुन कुरा हो र दियाबलसबाट कुन कुरा हो भन्ने कुरा अन्यलमा हुनुहुन्छ भने यो खण्डले स्पष्ट पारेको छ। यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू चाहिँ परमेश्वरबाट हो भनेर एकदम स्पष्ट पारिएको छ, र जो व्यक्ति ख्रीष्ट शरीरमा यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैनन् उनीहरू भ्रम र ख्रीष्ट विरोधी हो भनेर पनि स्पष्ट पारेका छन्। त्यसमा आउनुहोस्, यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गरौं र परमेश्वरबाट हुने कुरा सत्यको आत्मा यही नै हो र यसैलाई विश्वास गरौं र यसै अनुसार चलौं र परमेश्वरको आत्मालाई भित्र हृदयमा राखेर जिउँ र शक्तिशाली बनौं, विजय बनौं र यो संसारमा सफलताको जीवन बिताउ भनिकन म यहाँहरूको बीचमा यो कुरा राख्न चाहन्छु। र उहाँमा यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नुहोस् र त्यही नै परमेश्वरबाटको हो भनेर विश्वास गर्नुहोस् र यसरी आशिषित हुनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वर, पवित्र परमेश्वरले सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 9 समुएल र साउलको भेट। बेन्यामिनको कुलका एकजना मान्य मानिस थिए जसको नाउँ किस थियो। तिनी अबियलका छोरा जरोरका नाति, बकुरतका पनाति र आपिहका जनाति थिए। जवान अवस्थामा पुगेका आकर्षक साउल नाउँ भएका तिनका एकजना छोरा थिए। त्यसबेला इसरायलमा उनको बराबरीको कोही थिएन। उनी सबैभन्दा एक टाउको जति अग्ला थिए। एक दिन साउलका पिता किसका केही गदाहरू हराए। यसकारण तिनले आफ्नो छोरा साउललाई भने, एकजना नोकरलाई लिएर गदाहरू खोज्न जाऊ। उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर सलिसाको जिल्ला भएर गए, तर ती भेट्टाउन सकेनन्। उनीहरू सालिमको जिल्ला भएर गए, तर त्यहाँ पनि गदाहरू थिएनन्। उनीहरू बेन्यामिनको इलाकाबाट भएर गए, तरै पनि गदाहरू भेट्टाउन सकेनन्। जब उनीहरू सुपको जिल्लामा पुगे, साउलले आफूसँग गएको त्यस नोकरलाई भने, आइज हामी फर्कौ, नत्र त बुबाले गदाहरूको फिक्री गर्न छोडेर हाम्रो सुरता गर्न लाग्नुहुनेछ। तर त्यस नोकरले भन्यो, यस शहरमा परमेश्वरको खूब नाम चलेका एकजना मानिस छन्। तिनले भनेका सबै कुरा पूरा हुन्छ, हामी त्यहाँ जाउँ, सायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्छन् कि। साउलले भने, हामी गयौं भने हामी तिनलाई के दिन सक्छौ? हाम्रो झोलामा केही खानेकुरा छैन, परमेश्वरको जनको निम्ति केही सौगात पनि छैन, हामीसित के छ र? त्यस नोकरले फेरि भने, हेर्नुहोस्, मसित यहाँ चाँदीको एक चौथाई सिकेल छ, हामी कता जानुपर्छ सो बताइदिए बापत म ती मानिसलाई यो दिनेछु। पहिले कुनै मानिसले परमेश्वरसित सल्लाह माग्न इच्छा गर्दा इसरायलमा यसो भन्ने चलन थियो, हामी दर्शी कहाँ जाउँ, किनभने हिजो आजको अगमवक्तालाई त्यस बेला दर्शी भन्दथे। साउलले भने, बेस, अब हामी तिनी कहाँ जाउँ। तब उनीहरू परमेश्वरको ती मानिस भएको शहरमा गए। उनीहरू शहर जाने डाँडाको उकालोमा उक्लन्दै गर्दा उनीहरूले पानी भर्न आउने केही ठिटीहरूलाई भेटे र तिनीहरूलाई सोधे कि दर्शी घरै हुनुहुन्छ। तिनीहरूले भने, हो हुनुहुन्छ, उहाँ तपाईँहरूभन्दा अघि जाँदै हुनुहुन्छ, छिटो गर्नुहोस्, उहाँ भर्खरै शहरमा आइपुग्नु भएको छ, किनभने आज डाँडाको थानमा मानिसहरूले बलिदान चढाउनेछन्। डाँडाको थानमा उहाँ भोज खान जान अघि नै तपाईहरूले उहाँलाई शहरमा पस्ता पस्दै भेटाउनुहुनेछ। उहाँ नआइपुगुन्जेल मानिसहरूले भोज खाने छैनन्, किनभने जन समूहले खान अघि उहाँले बलिदानमाथि आशीर्वाद दिनुपर्छ। अब जानुहोस् र तपाईहरूले उहाँलाई झट्टै भेटाउनुहुनेछ। उनीहरू शहरतिर लागे अनि उनीहरू शहरमा पस्दै गर्दा समुएल उनीहरूतिर डाँडाको थानमा जानलाई आउँदै थिए। अब साउल आउनुभन्दा एक दिन अघि परमप्रभुले वचनद्वारा समुएललाई आफ्नो अभिप्राय प्रकट गर्नुभएको थियो, भोलि यसै समय बेन्यामिनको इलाकाबाट एकजना मानिसलाई पठाउनेछु, त्यसलाई मेरो प्रजा इजरायलको राजा अभिषेक गर, त्यसले मेरो प्रजालाई फलिस्तीहरूको हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दुःख देखेको छु, किनकि यिनीहरूको क्रन्दन मेरो कानमा आइपुगेको छ। जसै साउल देखा परे, तब परमप्रभुले समुएललाई भन्नुभयो, मैले तलाई भनेको मानिस यही हो, यही मानिसले मेरो प्रजामाथि शासन गर्नेछ। साउलले मूल ढोकामा समुएल कहाँ आएर भने, दर्शी कहाँ बस्नुहुन्छ, कृपा गरी बताइदिनुहोस्। समुएलले जवाफ दिए, दर्शी म नै हुँ, मेरो अघि अघि डाँडाको थानमा जाऊ र तिमी आज मसित खानेछौ, भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई विदा गर्नेछु। तीन दिन अघि हराएका गदाहरूको विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्, तर सारा इसरायलले के मागिरहेका छन् त्यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता पुर्खाको घरानातिर हेरिरहेका छन्। साउलले भने, तर म त इसरायलको सबैभन्दा सानो कुलको एक बेन्यामिनी हुँ, र बेन्यामिनको कुलका वंशहरूमध्ये मेरो वंश सबैभन्दा सानो छ, तपाईँ किन यो कुरो मलाई भन्नुहुन्छ? तब समुएलले साउल र उनको नोकरलाई खाने कोठामा ल्याए र आमन्त्रित मानिसहरूमध्ये मुख्य स्थानमा बसाए। तिनीहरू प्राय 30 जना थिए। तब समुएलले भान्सेलाई भने, मैले तलाई अलग्गै राख्नु भनी दिएको भाग यहाँले। तब त्यस भान्सेले जम्मै खुट्टा समेतको फिला ल्याएर साउलको अघि राखिदियो। तब समुएलले भने, तिम्रो निम्ति राखेको मासुको भाग यही हो, खाऊ, किनकि मैले पाहुनाहरूलाई निम्त्याएको छु भनी भनेको यस अवसरको निम्ति यसलाई अलग्गै राखिएको थियो। यसकारण साउलले त्यस दिन समुएलसँगै भोजन गरे। जब डाँडाको थानबाट तिनीहरू शहरमा उर्ले, तब समुएलले साउलसँग आफ्नो घरको कौसीमा कुरा गरे। मिरमिरे उज्यालोमा समुएलले साउललाई कौसीमा बोलाएर भने, उठ, म अब तिमीलाई बिदा दिन्छु। साउल उठेपछि उनी र समुएल दुवै साथसाथ सड़कमा गए। तिनीहरू शहरको छेउमा आइपुग्दा समुएलले साउललाई भने, यस नोकरलाई अघि जानु भन, अनि त्यो अघि गयो। तब समुएलले साउललाई भने, तिमी चाहिँ एक क्षण यही पर्ख र म तिमीलाई परमेश्वरको वचन भन्न सकौ।

पहिलो समुएलको पुस्तक अध्याय 10 समुएलले साउललाई राजा अभिषेक गरेका। समुएलले एक ढुङ्ग्रो तेल लिएर साउलको शिरमा खनाइदिए अनि उनलाई चुम्बन गरेर भने, परमप्रभुले तपाईंलाई आफ्नो प्रजा इजरायलमाथि राजा अभिषेक गर्नुभएको छ। आज जब तपाई मसित विदा भएर जानुहुन्छ, तब तपाईले बेन्यामिनको सिमानामा भएको राहेलको चिहानेर सेलसाहमा दुईजना मानिस भेटाउनुहुनेछ। तिनीहरूले तपाईलाई यसो भन्नेछन्, तपाईँले खोजिरहनु भएको गदाहरू फेला परे अनि तपाईँको पिताले तिनका निम्ति फिक्री गर्न छोडेर तपाईँको निम्ति सुर्ता गरी अब मेरो छोराको लागि म के गरूं भनी बारम्बार भन्दै हुनुहुन्छ। त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीनजना मानिसले तपाईंलाई भेटाउनेछन्। ती मध्येको पहिलाले तीनवटा पाठा, दोस्राले तीनवटा रोटी र तेस्राले एक मशक दाख मध्ये बोकेर लगिरहेका हुनेछन्। तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र दुईवटा रोटी दिनेछन्। ती तपाईंले लिनुहुनेछ। यसपछि तपाईँ परमेश्वरको गिबा जानुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ। जस्तै तपाईँ शहरको नजिक पुग्नुहुनेछ, तपाईँले डाँडाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अघि खैजडी, बाँसुरी र बेडा बजाउँदै आइरहेको भेटाउनुहुनेछ अनि तिनीहरूले अगमाडी बोलिरहेका हुनेछन्। तब परमप्रभुको आत्मा शक्तिसित तपाईँमा उत्रनुहुनेछ र तपाईँ पनि तिनीहरूसित अगमाडी बोल्नुहुनेछ अनि तपाईँ अर्कै मानिसमा बदलिनुहुनेछ। जब यी चिन्हहरू पूरा हुनेछन्, तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्वर तपाईँसँग हुनुहुनेछ। तपाईँ मेरो अघि गिलगालमा झर्नुहोस् र म होम बलि र मेल बलि चढाउनलाई तपाईँ कहाँ आउनेछु, तर म तपाईँ कहाँ नआउन्जेल तपाईँ 7 दिनसम्म पर्खनुपर्नेछ। तब म आएर तपाईँले के गर्नुपर्नेछ सो बताइदिनेछु। साउल राजा भएका जब विदा हुन साउल समुएलबाट फर्के, तब परमेश्वरले उनको मन नयाँ तुलाइदिनुभयो। त्यही दिन यी सबै चिन्ह पूरा भए। जब उनीहरू गिबामा पुगे, तब अगमवक्ताहरूको एक दल उनलाई भेट्नलाई आइरहेको थियो अनि परमेश्वरको आत्मा तुरुन्तै उनमा शक्तिसित आउनुभयो र उनी पनि तिनीहरूको अगमबाडीमा शरीक भए। जब उनलाई अघि चिन्ने मानिसहरूले उनलाई अगमवक्ताहरू जस्तै अगमबाडी बोलिरहेको देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्न लागे, किसका छोरालाई यो के भएको हो? कि साउल पनि अगमवक्ताकै दलमा छन्? त्यस ठाउँको एकजना मानिसले भन्यो, तिनीहरूको पिता को हुन्? यसैकारण यो उखान चल्न लाग्यो कि साउल पनि अगमवक्ताकै दलमा हुन्। साउलले अगमबाडी बोल्न छोडेपछि उनी डाँडाको थानमा गए। साउलको काकाले उनलाई र त्यस नोकरलाई भने, तिमीहरू कहाँ गएका थियौ? साउलले जवाफ दिए, गदाहरू खोज्न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं, तब हामी समुएल कहाँ गयौं। उनका काकाले भने, समुएलले के भने मलाई बताऊ। साउलले भने, गदाहरू फेला परे भन्ने कुरा तिनले हामीलाई बताए, तर उनी राजा भएका छन् भनी समुएलले भनेका कुरा उनले बताएनन्। यसै बीचमा समुएलले इजरायलीहरूलाई मिस्पामा परमप्रभु कहाँ भेला हुनलाई बोलाए र तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, मैले इजरायललाई मिस्र देशबाट निकालेर ल्याए, तिमीहरूलाई सताउने मिस्रीहरू र सबै राज्यहरूबाट मैले तिमीहरूलाई मुक्त गरे, तर तिमीहरूको सबै दुःख र कष्टदेखि बचाउनुहुने आफ्ना परमेश्वरलाई तिमीहरूले आजको दिन इन्कार गर्यौ। तिमीहरूले यसो भन्यो, होइन, हामीमाथि एकजना राजा नियुक्त गर्नुहोस्। यसकारण अब परमप्रभुको सामुन्ने कुल कुल र वंश वंश गरी आफ्नै स्थानमा जम्मा हो। तब समुएलले इजरायलका सबै कुललाई हाजिर गराए र गोला हाल्दा बेन्यामिनको कुल चुन्यो। तब तिनले बेन्यामिनको कुलका वंश वंश गरी हाजिर गराए अनि मत्रीको वंश चुनियो। अन्त्यमा किसका छोरा साउल चुनिए। तर जब मानिसहरूले उनलाई खोजे, तब उनलाई भेटाउन सकेनन्। फेरि तिनीहरूले परमप्रभुलाई सोधे, के त्यो मानिस यहाँ छ? परमप्रभुले जवाफ दिनुभयो, त्यो यहाँ सामानहरूको बीचमा लुकिरहेको छ। तिनीहरू दौडेर गई उनलाई लिएर आए अनि जब उनी मानिसहरूको बीचमा उभिए, तब सबै मानिस उनको कुमभन्दा होचा थिए। समुएलले मानिसहरूलाई भने, परमप्रभुले चुन्नु भएको मानिसलाई हेर, यस जम्मै जातिमा उनी जस्तै अरू कोही छैन। तब ती मानिसहरूले नारा लगाएर कराए, राजा दीर्घायु हौन। तब समुएलले मानिसहरूलाई राजाको कामकाजको विषयमा बताइदिए र तिनले त्यो एउटा कागजमा लेखेर परमप्रभुको सामुन्य राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आफ्नो घर जान विदा गरे। साउल पनि गिबामा आफ्नो घरमा गए अनि केही योद्धाहरू जसले परमेश्वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए। तर त्यहाँ कतिजना बदमाशहरू पनि थिए जसले भने, यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्ला? र उनीहरूले साउलको केही वास्ता गरेनन् र उनको निम्ति केही सौगात पनि ल्याएनन्। तर साउलले केही भनेनन्।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन अनि दर्शकबिन नमस्ते, जयमश्री, म श्याम काजी तपाईँहरूको माझमा कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार चाहिँ आज पनि तपाईँहरूको बीचमा आइसकेको छु। हामी हरेक आइतबार साँझ चार बजेबाट 4:30 बजेसम्मको समयमा तपाईँहरूको बीचमा हामी कार्यक्रम शुरूआत लिएर आउने गर्दछौ, जसमा फरक व्यक्तित्व, फरक आशिष, फरक प्रेरणाका कुराहरू हामी गर्नेछौ र यसमा हामी सफलताका कुराहरू गर्नेछौ, संघर्षका कुरा गर्नेछौ र संघर्षबाट आएका सफलताले कति मिठो अनुभव दिन्छन् भन्ने कुरा पनि हामी गर्ने गर्दछौ। यसमा फरक व्यक्तित्वलाई हामी ल्याउँदैछौ। सदाझैं आज पनि कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा फरक व्यक्तित्व तपाईँहरूको बीचमा लिएर आएको छु। पक्कै पनि पेसाले उहाँ इन्जिनियर हुनुहुन्छ, पुलचोक इन्जिनियरिङ क्याम्पसका पूर्व प्रमुख, क्याम्पस प्रमुख पनि हुनुहुन्छ भने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य हुनुहुन्छ र नेपाल बौद्धिक मञ्चका अध्यक्ष र सगरमाथा चर्चको संस्थापक पास्टरको रूपमा काम गर्नुभएको लामो अनुभव बोक्नु भएको छ भने सँगसँगै नेपालमा भएका एउटा जुन जनयुद्ध कालीन अवस्थामा नेपाल सरकार र माओवादी युद्धमा माओवादी समूहलाई चाहिँ शान्ति वार्तामा ल्याउनको लागि अहम भूमिका प्रस्तुत गर्नुभएको व्यक्तित्व जसलाई आज हामी स्टुडियोमा बोलाएका छौं, उहाँ हुनुहुन्छ डाक्टर केवी रोकाया अर्थात कालीबहादुर रोकाया। डाक्टर साहब, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको।
3: धन्यवाद।
2: धेरै समयको पश्चात आज आफ्नो व्यस्तताको बावजुद हाम्रो निमन्त्रणा स्वीकारेर आउनुभएको छ, यसको लागि यहाँलाई धन्यवाद।
3: तपाईँहरूलाई पनि धेरै धन्यवाद।
2: आज हामी धेरै इन्टरभ्यूको कार्यक्रम, विशेष गरी संवादको कार्यक्रम भए तापनि आज हामी तपाईँको अनुभव, बाल्यकालका कुराहरू, संघर्षका कुराहरू र सेवकाईका कुराहरू गर्ने नै छौं र त्योभन्दा मूलत नेपाली चर्चले समाज परिवर्तनमा खेलेको भूमिकाको विषयमा आज विशेष तपाईँले तयार पार्नुभएका संवादको विषयमा हामी कुरा गर्नेछौ। हाम्रो श्रोतालाई आफ्नो परिचय समेत गरेर परिचय समेत हजुरले यो समय लिन सक्नुहुनेछ।
3: धन्यवाद। यहाँहरू सबैलाई प्रभु येशु ख्रीष्टको नाममा जय मसी, नमस्कार, गुड आफ्टरनुन। म एफएम गुड न्यूज एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु, मलाई यहाँ बोलाएर आफ्ना केही कुरा राख्ने मौका, तपाईँसँग केही कुरा राख्ने मौका दिनुभयो, धन्यवाद। परिचयको सन्दर्भमा भाइले कतिवटा कुरा त भनिसक्नुभयो। श्याम भाइले, मेरो घर जाजरकोट हो, पहिलाको घर, अहिले म ललितपुर बागडोलमा बस्छु, म र मेरो परिवार, पेसाले इन्जिनियर, अब अरू कुरा त भाइले भनिसक्नु भएको छ र विशेष गरिकन नेपालका क्रिश्चियनहरूको समाज र राष्ट्रप्रतिको जिम्मेवारी नै मेरो प्रमुख विषय भएको छ। मेरो सेवकायमा मैले क्रिश्चियनहरूको समाज र राष्ट्रप्रतिको जिम्मेवारी, त्यही बारेमा मैले नेपालका क्रिश्चियनहरूलाई सचेत गराउने, जागरूक गराउने, चुनौती दिने काम विगतदेखि म गर्दै आएको छु, अहिले पनि गरिरहेको छु म है। यसकारण मेरो परिचयको सन्दर्भमा त्यति नै भनौँ।
2: तपाईँको बाल्यकाल कस्तो थियो र आजको स्थानसम्म आइपुग्नको लागि के कस्ता संघर्षहरू पार गर्नु पर्यो, त्यसमा अलिकति हाम्रा युवा पुस्तालाई र जो दर्शक बिन हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, उहाँलाई प्रेरणाको रूपमा हामी केही दिन सक्छौँ?
3: अब यसको लागि अलगै यो टक प्रोग्राम गर्नुपर्छ क्या, यो बाल्यकाललाई तर छोटकरी म एउटा सामान्य किसान परिवारमा जन्मेको हिन्दू परिवारमा, मेरो बुबा गाउँको पुजारी हुनुहुन्थ्यो, धामी पनि हुनुहुन्थ्यो उहाँ, त्यस्तो जाजरकोट जिल्लाको एउटा दुर्गम गाउँमा जन्मेको, जहाँ स्कुल थिएन, त्यहाँ है स्कुल थिएन, म 9-10 वर्षको हुँदाखेरि त्यहाँ स्कुल खोल्यो गाउँमा र अनि म त्यहीँ स्कुलमा पढ्न थालेँ, एक क्लास प्राइमेरी स्कुल खोल्यो, एक क्लासमा पढ्न थालेँ र 9-10 वर्षमा एक क्लासमा भर्ना भएको त्यहाँ पढेँ अनि त्यहीबाट मैले 8 क्लाससम्म गाउँबाट पास गरेँ, 9 क्लास मैले जुम्लाबाट पास गरेँ, एसएलसीमा म काठमाडौँमा आएँ, पद्मोदय हाई स्कुलबाट एसएलसी दिएँ 2026 सालमा र 2026 सालको एसएलसीमा बाबुराम भट्टराई बोर्ड फर्स्ट हुनुभएको थियो र म बोर्ड टेन्थ भएको थिएँ है, टप टेनभित्र म पढेँ। त्यो टप टेनभित्र नपढेको भए म पढ्न पाउँदैन थिएँ, त्यो फेरि अर्को एउटा कथा छ। म टप टेनभित्र पढ्नै पर्ने थियो म पढ्नको लागि, अनि नपढेको भए म पढ्न पाउँदैन थिएँ। त्यस कारणले म टप टेनभित्र पढेँ र म अगाडि बढ्न सकेँ मैले त्यो गरेँ। त्यसपछि मैले त्रिचन्द्र कलेजबाट आइएससी पास गरेँ, त्यसपछि नेपाल सरकारको छात्रवृत्ति पाएर कलकत्तामा पढ्न गएँ, इन्जिनियरिङ पढ्न गएँ। र 1972 म कलकत्तामा गएँ र कलकत्तामा गएकै बेलामा सबभन्दा पहिला मैले प्रभु येशूको बारेमा सुने। चर्च भन्यो भने मलाई थाहा थिएन, त्यहाँ मेरो एकजना साथीले मलाई चर्चमा लग्यो र अनि त्यहाँ चर्च जाँदा जाँदा पछि मेरो जीवनमा एउटा ठुलो क्राइसिस आएको थियो त्यहाँ कलकत्तामा। सायद मैले प्रभु येशूलाई नपाएको भए म आज यहाँ हुँदैन थिएँ। यही कारण म प्रभु येशूप्रति आभारी छु, उहाँले मलाई जीवन दिनुभयो, बचाउनु भयो र आज 53 वर्ष भयो मैले प्रभु येशूलाई विश्वास गरेको। उहाँले आज म चाहिँ मर्ने अवस्थामै पुगेँ त्यहाँ कलकत्तामा। त्यसरी फेरि म इन्जिनियरिङ सकेर काठमाडौँ आएँ अनि गाउँमा मेरो अब त्यो बुवा आमा दाई दिदी बहिनीहरू हुनुहुन्थ्यो अनि सामर्थ किसान परिवार। मैले धेरै दुःख धेरै सङ्घर्ष गरेर मैले पढेँ, धेरै दुःख गरेर पढेँ, मैले सङ्घर्ष गरेर पढेँ। म सरहरूको भाँडा माझेर भात पकाएर पसलमा कुरेर होइन धेरै सङ्घर्ष गर्नुभयो, किन मेरो परिवार सामान्य परिवार भएको हुनाले उहाँसँग धेरै पैसा थिएन, उहाँहरूले मलाई सपोर्ट गर्न सक्नुहुन्न थियो होइन। त्यसपछि मैले धेरै सङ्घर्ष गरेर पढेको हुँ मैले।
2: निकै नै सङ्घर्षपूर्ण जीवन, जाजरकोटबाट काठमाडौँसम्मको यात्रा गर्नुभएका हाम्रा आदरणीय व्यक्तित्व आज हाम्रो स्टुडियोमा हुनुहुन्छ, जोसँगको संवाद हामी गरिरहेका छौं। र विशेष गरी हामी संवादमूलक भन्दा पनि आजको कार्यक्रमलाई हामी केही प्रेरणाका कुरा र विशेष गरी आज उहाँको लामो समय मण्डली सेवकाईमा भूमिका निर्वाह गर्ने व्यक्तित्व हुनुहुन्छ, शान्ति स्थापनाको लागि लामो अनुभव बोकेर उहाँले पहल गर्नुभएको व्यक्तित्व हुनुहुन्छ भने पेसाले इन्जिनियरिङ एउटा पेसाबाट चाहिँ उहाँले सेवा दिइरहनु भएको व्यक्तित्व, सँगसँगै पाटन इन्जिनियरिङ क्याम्पसका पूर्व प्रमुख र राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ हाम्रो माझमा। उहाँ यो लामो अनुभव बोक्नु भएको व्यक्तित्वसँग जससँग सेवाकाईको लामो अनुभव छ, प्रिय दर्शकबिनहरू आज र श्रोताबिनहरू, आज हामी चर्चले नेपाली समाजमा परिवर्तनको लागि खेलेका भूमिकाहरूको विषयमा उहाँबाट तयार गरिएको केही कुराहरू तपाईँहरूको बीचमा हामी प्रस्तुत गर्नेछौ र यो समय म आदरणीय डाक्टर केवी रोकाज्यूलाई दिन चाहन्छु, उहाँले तयार गर्नुभएको विषयमा आज हामी संवाद र कुरा गर्नेछौ।
3: हुन्छ, धन्यवाद श्याम भाइ। त्यो तत्र जानुभन्दा पहिला त्यो त बाल्यकालको अवस्था मेरो पढाइसँगको सम्बन्धमा एउटा कुरा मात्र म भन्न चाहन्छु यहाँनिर कि मेरो गाउँबाट काठमाडौँ आउन त्यो बेला 16 दिन लाग्थ्यो
2: हिँडेर,
3: 16 दिन होइन जाजरकोट। बैतडी त मेरो श्रीमतीको माइत बैतडी हो तर मेरो घर जाजरकोट, मेरो गाउँबाट काठमाडौँ आइपुग्न 16 दिन लाग्थ्यो, 12 दिन पैदल हिँड्नु पर्थ्यो, 3 दिन रेलको यात्रा गर्नुपर्थ्यो। भारत नेपाल टु नेपाल थिएन त्यो बेला, पूर्व पश्चिम राजमार्ग बनाएको थिएन, खालि भारत भएर काठमाडौँ आउनु पर्थ्यो र अनि वीरगन्जबाट काठमाडौँ आउन 1 दिन अनि 16 दिन लगाएर काठमाडौँ आउनु पर्थ्यो, 16 दिन आउन 16 दिन जान। त्यो चाहिँ यहाँ मित्रहरूलाई तपाईँहरू सबैलाई सुनाऊ भनेर मैले आज अलिकति मैले तयार गरेको सामान्य कुरा तपाईँले भन्नुभएको छ क्रिस्चियनहरूले नेपालका क्रिस्चियनहरूले राष्ट्रमा के गर्नुपर्ने, समाजमा के गर्नुपर्ने, नेपालमा के भूमिका खेल्नुपर्ने भन्ने बारेमा तपाईँले कुरा गर्नुभयो।
2: चर्चको भूमिका
3: वास्तवमा धेरै क्रिस्चियनहरूको भूमिका धेरै छ, धेरै हुन सक्छ, धेरै हुनुपर्छ भन्ने मलाई लाग्छ। म एउटा बाइबलको पद पढ्न चाहन्छु यहाँनिर, भजन सङ्ग्रह 24:1 पदमा यस्तो लेखेको छ, पृथ्वी र त्यसमा भएका जे जति छन् जो जति छन् ती सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। पृथ्वी परमेश्वरको हो, संसार परमेश्वरको हो, संसारमा बास गर्नेहरू सबै परमेश्वरको हुन्। जुन परमेश्वरलाई हामी मान्छौँ, हामी पुज्छौँ, त्यो परमेश्वरको यो सारा संसार हो, संसारमा भएका सबै मानिसहरू उहाँका हुन् भनेर यहाँ भनेको छ। त्यस कारणले क्रिस्चियनहरू मात्र होला सायद जस्तो लाग्छ मलाई, चाहिँ सारा विश्वको बारेमा सोच्ने, सारा संसारको बारेमा सोच्ने, है र सारा राष्ट्रहरूको बारेमा के आफ्नो जाति आफ्नो धर्म आफ्नो समुदायको मात्र होइन कि संसारको बारेमा सोच्ने मानिसहरू चाहिँ क्रिस्चियनहरू हो जस्तो मलाई लाग्छ होइन किनभने परमेश्वरको हो नि संसार त सबै अनि हामी परमेश्वरका सन्तान परमेश्वरका छोराछोरी भएको कारणले उहाँको संसारको बारेमा हामीलाई वास्ता हुनु पर्यो होइन त्यस कारणले गर्दाखेरि समाजमा राष्ट्रमा र विश्वमै चाहिँ क्रिस्चियनहरूको ठुलो भूमिका हुनुपर्छ भन्ने मलाई लाग्छ यसले देखेको छ. अब क्रिस्चियनहरूले समाजमा गर्न सक्ने कामहरू मध्ये एउटा कुरा म आज बताउन चाहन्छु तपाईँहरूसँग त्यो भनेको शान्ति र मेलमिलाप. अहिले जन अब अहिलेको आज भोलिको अवस्थामा त यो धेरै आवश्यक छ. नेपालमा अहिले जे भइरहेको छ त्यो सन्दर्भमा शान्ति र मेलमिलाप शान्ति र मेलमिलापको लागि क्रिस्चियनहरूले भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ. र त्यसको लागि म दुई ठाउँबाट बाइबलबाट म पढ्दैछु त्यसपछि म अलिकति सेयर गर्छु. मत्ती 5:9 पदमा प्रभु येशूले भन्नुभयो धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइने छन्. है मेलमिलाप गराउनेहरू धन्यका हुन् र तिनीहरू परमेश्वरका छोराछोरी कहलाइने छन् भनेर प्रभु येशूले यहाँनिर भन्नुभएको छ. शान्तिको लागि मेलमिलापको काम गर्नेहरू परमेश्वरका छोराहरू कहलाइनेछन् परमेश्वरका सन्तान कहलाइनेछन् र तर हामी क्रिस्चियनहरू त हामी परमेश्वरका छोराछोरी हामी परमेश्वरका सन्तान हामी भइसकेका छौँ होइन भनेपछि त हामीले अझ कति होइन अझ कति धेरै यो शान्ति र मेलमिलापको लागि हामीले काम गर्नुपर्ने हो भन्ने मलाई लाग्छ. यो एउटा अर्को म दोस्रो कोरिन्थी 5:18-19-20 पद पढ्न चाहन्छु. दोस्रो कोरिन्थी 5:18-19-20 पदमा पावलले यस्तो लेख्छन् यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो अर्थात् स्वयं ख्रिस्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो. तिनीहरूको अपराधको लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ. यसकारण हामी ख्रिस्टका राजदूत हौ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ. है हामीले यहाँनिर पावलले भनेको छ कि परमेश्वरले यीशु ख्रिस्टद्वारा आफैलाई संसारसँग मिलापमा ल्याउनु भयो किन संसार र परमेश्वरको बीचमा दुश्मनी थियो पापले गर्दाखेरि. तर प्रभु यीशु ख्रिस्ट संसारमा आएर उहाँको क्रुसको मृत्युद्वारा उहाँले परमेश्वर र पापी मानिसलाई मिलाउनु भयो मिलाप गराउनु भयो. है र यहाँ के लेखेको छ भने अब त्यो मिलापको सेवा हामीलाई दिनुभएको छ भनेर यहाँ 18 पदमा लेखेको छ. है अनि अर्को तल 19 पदमा मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ. मिलाप गराउने काम परमेश्वरले उहाँका छोराछोरीलाई उहाँका सन्तानहरूलाई उहाँका जनहरूलाई क्रिस्चियनहरूलाई परमेश्वरले दिनुभएको छ. त्यो उहाँले दिनुभएको काम हो. त्यो अप्सनल पनि होइन. फेरि त्यो गरे पनि हुने नगरे पनि हुने भन्ने कुरो होइन. यो त गर्नुपर्ने कुरा हो. परमेश्वरले हाम्रो जिम्मामा दिनुभएको छ नि त. होइन मेलमिलाप गराउने समाजमा शान्ति स्थापना गराउने त्यो जिम्मेवारी परमेश्वरले हामीलाई दिनुभएको छ. यस कारण क्रिस्चियनहरूले परिवारमा समाजमा समुदायमा राष्ट्रमा र विश्वमा नै है शान्ति र मेलमिलापको लागि काम गर्नुपर्छ. क्रिस्चियनहरू काम गर्छ. हामीले फटाउने विभाजन ल्याउने फाटो ल्याउने लडाईँ गराउने द्वन्द्व गराउने काम हामीले गर्ने होइन. कहिले पनि घरभित्र पनि परिवारमा पनि हामीले जहिले पनि मिलाउने काम गर्नुपर्छ. समुदायमा पनि मिलाउने काम मेलमिलाप गराउने काम शान्ति ल्याउने काम गर्नु पर्यो. राष्ट्रमा पनि शान्तिको काम गर्नु पर्यो. विश्वमै पनि क्रिस्चियनहरूले शान्तिको काम गर्नुपर्छ. यस कारणले अहिले यो ठुलो चुनौती छ नेपालका क्रिस्चियनहरूको लागि. मलाई लाग्छ हामीले यो काम त्यति गर्न सकेका छैनौँ समाजमा अहिले होइन. हामी विभिन्न समुदायहरूसँग हामी चाहिँ कन्फ्रन्टेसनमा गइराखेका छौँ अहिले हामी चाहिँ होइन. र अर्को कुरा क्रिस्चियनहरूभित्रै पनि चाहिँ वास्तवमा जुन मेलमिलाप प्रेम क्षमा हुनुपर्ने हो त्यो पनि अहिले त्यति देखिरहेको छैन होइन. त्यही कारण हामीले त संसारमा यो विश्वमा देशमा समुदायमा समाजमा परिवारमा शान्ति र मेलमिलाप काम गर्नुपर्ने त्यो जिम्मेवारी परमेश्वरले हामीलाई दिनुभएको छ. जिम्मा दिनुभएको छ भने चाहिँ हाम्रो जिम्मामा दिनुभएको छ है. त्यही कारणले त्यो काम हामीले गर्नुपर्ने हो. है त्यो ठुलो चुनौती छ अहिले. यसै कारणले संसारमा जति पनि द्वन्द्वहरू भए है लडाइँहरू भए राष्ट्र राष्ट्रको बीचमा अथवा राष्ट्रभित्र देशभित्र विभिन्न पक्षहरूको बीचमा द्वन्द्व भए लडाइँ भए त्यहाँ तपाईँले हेर्नुभयो भने त्यो द्वन्द्व व्यवस्थापन गर्ने र शान्ति स्थापना गराउने काममा क्रिश्चियनहरूले नै अग्रणी भूमिका खेलेको हामी देख्छौँ। त्यो चाहे दक्षिण अफ्रिकाको कुरा होस्, चाहे आइल्यान्डको कुरा होस्, होइन चाहे अरू देशको द्वन्द्व श्रीलङ्काकै द्वन्द्वको कुरा होस् र अहिले नेपालको द्वन्द्वमा पनि क्रिश्चियनहरूको अहम भूमिका रहेको छ। यही कारणले गर्दाखेरि यो प्रभु यीशुले मत्ती 5:9 पदमा भन्नुभएको कुरा र पाउलले 2 कोरिन्थी 5:18-19 भनेको कुराले नै मलाई प्रेरित बनायो, मलाई प्रेरणा दियो। जब माओवाद जनयुद्ध नेपालमा चलिरहेको थियो, भीषण जनयुद्ध चलिरहेको थियो, दिनदिनै मान्छेहरू मरिरहेका थिए, है हत्या हिंसाहरू भइराखेका थिए, दुवै पक्षबाट मान्छे मार्ने काम भइरहेको थियो, त्यस्तो बेलामा मलाई अशान्ति भयो। है अब त हामीले त बोल्नु पर्यो, हामीले त केही गर्नु पर्यो, यत्रो हत्या हिंसा भइरहेछ, क्रिस्चियनहरूले बोल्नु पर्यो भनेर मैले वास्तवमा नेपालका क्रिस्चियन अगुवाहरूसँग जनयुद्ध सुरु भएकै वर्ष, जनयुद्ध सुरु भएकै केही महिना पछाडि मैले नेपालका पास्टर अगुवाहरूको बीचमा यो कुरा राखेको थिएँ, हामी केही गर्नुपर्छ भनेर थिएँ। तर अब त्यति इन्ट्रेस्ट हाम्रा अगुवाहरूले त्यो बेला लिनु भएन है। अनि पछि आएर मैले नेपालका विभिन्न धार्मिक समुदाय व्यक्तिहरूलाई एक ठाउँमा ल्याएर शान्ति माओवादी र सरकारको बीचमा वार्ता गराएर शान्ति ल्याउनको लागि अन्तर्धार्मिक शान्ति समिति नेपाल भन्ने बनायो विभिन्न धर्म। त्यसमा म उपाध्यक्ष थिएँ, अच्युत राज रेग्मी जो विश्वेन्द्र महासंघ अध्यक्ष र पूर्व मन्त्री पनि हुनुहुन्थ्यो, उहाँ त्यसको अध्यक्ष हुनुभयो, म त्यसको उपाध्यक्ष भए। केशव चौला गए हाम्रो हिन्दू साथी हुनुहुन्छ, एकजना उहाँ सचिव हुनुभयो, अनि इस्लामका अनि तपाईँको बौद्धका अरू धर्मका साथीहरू पनि हुनुहुन्थ्यो। त्यो अरू धार्मिक समुदायलाई पनि यो शान्ति स्थापनामा ल्याउनको लागि मैले प्रेरित गरेँ, चुनौती दिएँ, अनि त्यसले भूमिका खेल्यो पनि फेरि खेल्यो। त्यस पछाडि मलाई त्यहाँ लाग्यो, त्यो बेला मैले अमेरिकी राजदूतलाई भेटेँ, गएर जेम्स मोरियाटीलाई भेटेँ, अनि उहाँलाई मैले भने यो त लडाईँ भइरहेको छ, नेपालमा युद्ध भइरहेको छ, दिनदिनै मान्छेहरू मरिरहेका छन्, यो त हामीले सरकार र माओवादीको बीचमा वार्ता गराउनु पर्यो, अरू अमेरिकाले सहयोग गर्नु पर्यो भनेर मैले राजदूतलाई भन्दाखेरि उहाँले वार्ता हुँदैन भन्नुभयो, माओवादीसँग कुनै हालतमा वार्ता हुँदैन, माओवादीलाई सिध्याउनुपर्छ, उनीहरूलाई परास्त गर्नुपर्छ, उनीहरूलाई नाम निशाना नरहने गरेको निमिन्जान पार्नुपर्छ भन्नुभयो क्या उहाँले। भनेपछि मैले के बुझेँ भने अमेरिकाले नेपाल सरकारलाई माओवादीसँग वार्ता गर्न दिने भएन, नेपाल सरकारले चाहे पनि गर्न सक्ने भएन क्या, किनभने अमेरिकाले माओवादीलाई आतंकारी घोषणा गरेको थियो। अमेरिकाको नीति के रहेछ भने आतंकारीहरूसँग वार्ता गर्न हुँदैन, उनीहरूसँग लड्नुपर्छ, उनीहरूलाई सिध्याउनुपर्छ, उनीहरूलाई प्राप्त गर्नुपर्ने भन्ने वार्ता हुँदैन भन्नुभयो, माओवादीसँग कुनै हालतमा वार्ता हुँदैन, माओवादीलाई सिध्याउनुपर्छ, उनीहरूलाई परास्त गर्नुपर्छ, उनीहरूलाई नाम निशाना नरहने गरेको निमिन्जान पार्नुपर्छ भन्नुभयो क्या उहाँले।

0: होइन महावर्ष मार्दा हुँदा नो टक्स विथ द माओइस्ट भनेर भनेको थियो. मलाई झन् डर लागेपछि त्यसपछि ओहो, अमेरिकाले त नेपाल सरकारलाई महावर्ष वार्ता गर्न दिने भएन, त्यसको मतलब चाहिँ जनयुद्ध त चलिरहने भयो अनि धेरै मान्छे मर्ने भए. माओवादी सिद्धिउन्जेलसम्म, उनीहरू प्रास्त हुन्जेलसम्म त यहाँ लाखौँ नेपाली मर्ने भयो. जनयुद्ध धेरै लामो सानो समयसम्म चर्किराख्ने भयो भनेर मैले त्यो बेला अब ठुलो चुनौती थियो मेरो लागि है. यो त्यसको लागि अब नेपालभित्रबाट शान्ति हुने भएन, बाहिर जानुपर्ने भयो, विदेशमा जानुपर्ने भयो. यहाँ माओवादी सरकार, राजा, त्यस बेलाको सबै पक्ष मिल्छु भने पनि अमेरिकाले मिल्न नदिने भयो. त्यस कारणले गर्दाखेरि बाहिर गएर शान्ति भत्काङ मुड्नु पर्यो. त्यही बेला म पुल्चोक क्याम्पसमा पढाइराखेको थिएँ, म क्याम्पसबाट राजीनामा दिएँ. मैले म एउटा आइएनजिओको कन्ट्री डाइरेक्टर थिएँ. म त्यो आइएनजिओबाट मैले बिदा लिएँ. सबै आफ्नो सबै कुरा छोडेर म त पिस प्रोसेसमा शान्तिको काम गर्नको लागि लागेँ. म त्योपछि म युरोप गएँ, बेलायत गएँ, अमेरिका गएँ, अमेरिकाको सरकारसँग वार्ता गरेँ, बेलायतको सरकारसँग वार्ता गरेँ, नर्वेको सरकारसँग वार्ता गरेँ, जर्मनको सरकारसँग वार्ता गरेँ, युरोपियन युनियन, बेल्जियम, ब्रसल्समा गएर युरोपियन युनियन सब कुरा गरेँ. यो सबै गर्दाखेरि बल्ल बल्ल अमेरिका कन्भिन्स भयो कि है. उनीहरूलाई मैले तिन त चारवटा कुरा लिएर गएको थिएँ त्यहाँ. पहिलो कुरा मैले भने, माओवादीहरू आतंकारी होइनन्, किनभने जबसम्म माओवादीलाई आतंकारी भनेपछि वार्ता हुने भएन, युद्ध त चलिरहने भयो. अनि मैले अमेरिकालाई कन्भिन्स गर्न खोजेँ माओवादीहरू आतंकारी होइन. दोस्रो कुरा, माओवादीहरूलाई परास्त गर्न सम्भव छैन. तेस्रो कुरा, उनीहरूलाई परास्त गरिहाले भने त्यो बेलासम्म लाखौं नेपालीहरू मर्छ. यसकारण नेपाल सरकार र माओवादीको बीचमा वार्ता हुनुपर्छ, वार्ताद्वारा समस्या समाधान हुनुपर्छ भनेर अमेरिकी सरकारलाई मैले कन्भिन्स गरे. अमेरिकी सरकार कन्भिन्स भयो. अमेरिकी सरकारले पनि केभी रोकाएले हामीलाई कन्भिन्स गरेको हो, केभी रोकाएले हामीलाई माओवादी को रहेछन् भनेर चिन्नमा बुझ्नमा मदत गरेको हो भनेर अमेरिकाले आफैले भनेको छ होइन. अमेरिकाले त्यही भएर मैले मेरो फेसबुकमै राखेको छु. अहिले मैले के भनेको छु भने, मेरो प्रयास र पहल बिना शान्ति बाधा असम्भव थियो. अमेरिका आफ्नो योजना अनुसार अघि बढेको भए कि त माओवादी पार्टी सकिन्थ्यो र सबै माओवादी नेताहरू मारिन्थे, कि त माओवादी जनयुद्ध आजसम्म चलिराखेको हुन्थ्यो. यो दुई मध्ये जे भए पनि लाखौं नेपालीहरू मर्थ्यो. यस कारण नेपालको शान्ति प्रक्रियामा अहिले त सबैलाई थाहा भइसकेको छ, सरकार र माओवादीलाई वार्तामा ल्याउने काम केभी रोकाईले गरेको भनेर प्रायः सबैले थाहा पाइसकेका छन्. त्यो किन गरे भने यही बाइबलको प्रेरणा, यही बाइबलले हामीलाई दिएको
1: जिम्मा,
0: शान्ति मेलमिलाप गराउने जिम्मा परमेश्वरले हामीलाई दिनुभएको छ भनेर मलाई छटपटी भएर मैले केही गर्नुपर्छ, चुप लाग्नु हुँदैन भन्ने कुरो मैले गरेँ. अनि त्यो बेला मैले सबै त्याग्नु पर्यो. मैले त्यसको लागि आफ्नो क्यारियरै मैले छोडेँ, आफ्नो भविष्यलाई पनि वास्ता नगरेर, परिवारकै पनि भविष्य वास्ता नगरेर मैले सबै छोडेर शान्ति वातावरण लागेँ. तर म सफल भएँ होइन, नेपालमा काम भयो र यो जर्मनका क्रिस्चियन, नर्वेका क्रिस्चियन, बेलायतका क्रिस्चियनहरू र अमेरिकाका क्रिस्चियनहरूको ठूलो भूमिका छ यसमा, र नेपालको तर्फबाट मैले भूमिका खेलेँ. त्यही कारणले नेपालको शान्ति वार्ता सम्भव गराउनमा, द्वन्द्व व्यवस्थापन गराउनमा, माओवाद जनयुद्ध रोक्नमा र यसमा क्रिस्चियनहरूको अहम भूमिका छ. यो नेपालका क्रिस्चियनहरूले र सबै नेपालीहरूले बुझ्नु आवश्यक छ. यो सबै भनेको बाइबलले हामीलाई दिएको जिम्मा हो.
1: प्रिय श्रोताबिनहरू, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको मा आज आइतबार हामी तपाईँहरूको बीचमा कुरा गरिरहेका थियौं कि शान्ति स्थापना गराउनको लागि अहम भूमिका खेल्नुहुन्थे कालीबहादुर रोकाज्यू, डाक्टर काली केभी रोकाज्यू, जसले चाहिँ मण्डलीहरूले अर्थात चर्चले चाहिँ जुन शान्ति मेलमिलापको लागि काम गर्नुपर्ने विषयमा चाहिँ उहाँले आज विशेष संवाद हाम्रो बीचमा प्रस्तुत गर्नुभएको छ, जसलाई हामी मत्ती 5:9 अनुसार धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। अनि उहाँ जसको अनुभव, उहाँले गर्नुभएको पहल कदमीले गर्दा आज नेपालमा एउटा शान्ति प्रक्रियाबाट हामी अगाडि बढ़िरहेका छौं भने, फेरि पनि नेपालमा एउटा जेन्जी आन्दोलन पश्चात जुन प्रकारको एउटा घटनाहरू, परिघटनाहरू देखिरहेका छौं, भइरहेको छ, यसलाई फेरि शान्ति प्रक्रियामा ल्याउनको लागि चाहिँ मण्डलीले खेल्नुपर्ने, हामी व्यक्तिले खेल्नुपर्ने भूमिकाको विषयमा केही कुरा गर्ने नै छौं आजलाई भने. समयको अभावमा हामी यो कुरा अर्को हप्ता तपाईँहरूको बीचमा हामी

0: प्रस्तुत गर्ने नै छौ। त्यतिन्जेलसम्म गुड न्यूज एफएम सुन्दै गर्नुहोला र आजका हाम्रा अतिथि केबी रोकायज्यूलाई फेरि निरन्तर हामी अर्को हप्ता पनि तपाईँको बीचमा प्रस्तुत गर्ने नै छौ। त्यतिन्जेलसम्म गुड न्यूज एफएम सुन्नुभएकन हामीलाई पनि साथ दिनुभएको लागि तपाईँलाई धन्यवाद। जय मसीह। यहाँको दिन शुभ रहोस्।
1: थ्याङ्क यू।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढा निलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी सिंहको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस

0: कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। त्यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवाज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: प्रभु येशू ख्रीष्टको नाममा यहाँहरू सबैजनालाई जय मसीह। आज फेरि यहाँहरूको बीचमा परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेको छु। आदरणीय श्रोताहरू, परमेश्वरको जीवित वचन हाम्रो जीवनको लागि अत्यन्तै महत्वपूर्ण कुरा हो। मानिस रोटीले मात्रै होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहँदछ भनी परमेश्वरको वचनले हामीलाई बताउँदछ। तर आज यो अत्यन्तै महत्वपूर्ण वचन हाम्रो जीवनको लागि अत्यन्तै महत्वपूर्ण भए तापनि हाम्रो जीवनको लागि परमेश्वरको वचनले अहम भूमिका खेल्ने र हाम्रो जीवनको हरेक क्षेत्रलाई संयमित बनाएर अनुशासित बनाएर निर्माण गर्दै अगाडि लिएर जाने भए तापनि आज धेरै मानिसहरूलाई यो कम वास्ताको कारण बनिराखेको छ। आजको दिनहरूमा मानिसहरू परमेश्वरको जीवित वचन सुन्नको लागि भन्दा पनि टेलिभिजनमा, फेसबुकमा, इन्स्टाग्राममा, टिकटकमा लगायतका अन्य विभिन्न सामाजिक सञ्जालमा रमाएर आफ्नो जीवनलाई आनन्द र क्षणिक आनन्द लिएको हामी देख्छौँ, होइन त? तपाईँको वरपर कस्ता मान्छेहरू तपाईँले देख्नुहुन्छ? वा तपाईँको र मेरो आफ्नै जीवनलाई एकछिन निहालौँ त, कस्तो छ? हो, यही होइन त कि हामीले परमेश्वरको जीवित वचन सुन्नको लागि हामीले काहीँ न काहीँबाट मुखले नभए पनि हाम्रो व्यवहारले, हाम्रो चालचलनले, हाम्रो तरिकाले हामीले इन्कार गरिरहेका हुन्छौँ। प्रिय, परमेश्वरको जीवित वचनलाई थोरै समय जब हामी समय दिएर सुन्छौँ त्यसले चाहिँ हाम्रो जीवनको सर्वाङ्गीण क्षेत्रमा विकास गर्नको निम्ति मदत पुर्याउँदछ। वचन मात्रै त्यो एउटा शक्ति हो जसले नदेखिँदो पाराले हाम्रो जीवनलाई निर्माण गर्दछ। धेरैचोटि हामीले रोपेका रुखहरू पानी हालेको देख्दछौँ, गोडमेल गरेको देख्दछौँ, छिवालेको देख्दछौँ, तर त्यो वास्तवमा कसरी बढ्छ भन्ने कुरा चाहिँ हामीले देखिराखेका हुँदैनौँ। अनि हो, त्यो बढाउने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ। अनि परमेश्वरको जीवित वचन भन्ने कुरा चाहिँ त्यस्तै हो। हामीले कामहरू गर्छौँ हाम्रो जीविकोपार्जनको लागि, पढ्छौँ, अध्ययन गर्छौँ, हाम्रो स्वास्थ्यको लागि एक्सर्साइज गर्छौँ, आनन्दको लागि विभिन्न वैकल्पिक उपायहरू अप्नाउँछौँ। यो देखिने कुरा हो, यो पनि राम्रो छ, नराम्रो कुरा चाहिँ होइन। तर परमेश्वरको जीवित वचन चाहिँ जुन त्यो रुख बढेको हामी देख्दैनौँ, हाम्रो आँखाले सररर अगाडि बढेको देख्दैनौँ, तर त्यो बढाउने काम चाहिँ परमेश्वरको। ठिक त्यसरी नै परमेश्वरको जीवित वचनले हामीलाई प्रभुमा अगाडि बढ्न, प्रभुमा जिउन र हाम्रो जीवनलाई व्यवस्थित बनाउन, हाम्रो कामलाई प्रभावकारी बनाउन, हाम्रो मानसिक अवस्थालाई, आत्मिक अवस्थालाई, शारीरिक अवस्थालाई ठिक राख्नको निम्ति हामीलाई मार्गदर्शन दिने गर्दछ। त्यस कारणले गर्दाखेरि पनि परमेश्वरको जीवित वचनको महत्व हाम्रो जीवनमा अत्यन्तै ठूलो छ। परमेश्वरको जीवित वचन भनेको चाहिँ परमेश्वर हुनुहुन्छ, अर्थात् प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। परमेश्वरको वचनलाई अथवा जीवित परमेश्वरको वचनलाई अर्थात् येशू ख्रीष्टलाई र परमेश्वरलाई हाम्रो जीवनमा आउन दिनुपर्छ। पवित्र आत्मालाई हाम्रो जीवनमा आउन दिनुपर्दछ। परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा त्रिएक परमेश्वरमा उहाँ एक हुनुहुन्छ, जसले हाम्रो जीवनलाई निर्माण गर्ने कामहरू गर्नुहुन्छ। अनि त्यो जीवित वचनलाई हामीले सुन्नुपर्छ। तपाईँलाई कस्तो लाग्यो मैले भनेको कुरा? कैयौंचोटि तपाईँ र मलाई परमेश्वरको जीवित वचन सुन्ने कुरा अत्यन्तै साधारण लाग्छ, अनि अत्यन्तै यो त राम्रो विषय भएन भन्ने पनि लाग्छ हामीलाई। तर जस्तो सुकै होस्, जब परमेश्वरको जीवित वचनलाई सुन्छौँ भनेदेखिलाई हाम्रो जीवन परमेश्वरमा आशिषित बन्दै जाँदछ। प्रिय श्रोताहरू, येशूको जस्तो जीवनशैलीलाई पछ्याउनको निम्ति 20 गुण जो हामीको जीवनमा हुनुपर्छ त्यो म यहाँहरूलाई बताउन चाहन्छु। जब हामी मत्ती, मर्कुस, लुका र यहुन्ना र चाहिँ सुसमाचारमा 4 पुस्तकमा हामीले पढ्यौँ भने त्यहाँनिर येशूले भन्नुभएका वाणी, येशूले जिउनु भएको जीवन, येशूले गर्नुभएको काम, येशूले राख्नुभएको उद्देश्य र हरेक उहाँको जीवनका प्रत्येक भागहरूलाई त्यहाँ प्रस्तुत गरिएको छ। यहुन्ना र चाहिँ सुसमाचार 13:15 उहाँले यसरी भन्नुहुन्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु ताकि मैले तिमीहरूका निम्ति गरे चाहिँ तिमीहरूले पनि गर भनेर यहुन्ना 13:15 बताइएको छ। उहाँले हरेक कुरा जे उहाँले गर्नुभयो जसरी उहाँले जिउनुभयो, जसरी उहाँले खानुभयो, जसरी उहाँले भन्नुभयो, यी सारा कुराहरू उहाँले यस हेतुले, यस कारणले गर्नुभयो ताकि हामीले पनि त्यही कुराहरू गरौं र उहाँ जस्तै बन्ने एउटा प्रक्रियामा यात्रा गरौं। धेरै चोटि हामी भावुक भएर गीतहरू गाउने गर्दछौ, येशु जस्तै हुन चाहन्छु, येशु जस्तै हुन चाहन्छु, आदि नापमा होइन उहाँको पूर्णतामा येशु जस्तै हुन चाहन्छु भनेर भावपूर्ण भजनहरू हामीले धेरै चोटि गाउने गर्दछौँ, हाम्रो भजनबाट ती कुराहरू व्यक्त गर्दछौँ र हाम्रो इच्छा पनि काहीँ न काहीँ येशु जस्तै हुनु। उहाँले त्यही कुरा उहाँले भन्नुभएको छ कि तिमीहरूलाई मैले जे उदाहरण दिएको छु तिमीहरूले पनि त्यसै नै गर। येशुलाई पछ्याउनु भनेको उहाँको नाउँमा खालि विश्वास गर्नु मात्र होइन प्रियो, उहाँको स्वभाव, उहाँको व्यवहार, उहाँको प्रेम, उहाँको क्षमा, उहाँको नम्रता र उहाँको आज्ञाकारितालाई आफ्नो जीवनमा उतार्नु हो, अर्थात् काम गर्न दिनु हो। तसर्थ यहाँहरूको बीचमा आज म यहाँहरूको बीचमा 20 त्यस्ता कुराहरू बताउनेछु जुन येशु ख्रिस्टको जीवनमा थियो, त्यो कुरा चाहिँ हामीले लागू गर्नु पर्दछ। एक नम्बरमा नम्र बनौ। नम्रताको कुराकानी गर्दा येशु ख्रिस्ट नम्रताको उदाहरण हुनुहुन्छ, नम्रताको उहाँ मात्र यस्तो एक उदाहरण हुनुहुन्छ सारा संसारभरि, सारा संसारमा शान्ति ल्याउनको लागि, सारा संसारको ज्योति बन्नको लागि र बन्नु पनि भयो र सारा संसारले चाहिँ उहाँलाई संसारको ज्योति भनेर चाहिँ येशु ख्रिस्टलाई चिन्दछ। उहाँको जीवनमा भएको कुरा चाहिँ नम्रता हो, त्यस कारण उहाँले भन्नुहुन्छ नम्र बन। अनि उहाँले भन्नुहुन्छ धन्य नम्रहरू तिनीहरूले पृथ्वीमा अधिकार गर्नेछन्। अनि नम्रता धारण गर्ने व्यक्तिको जीवन जहिले पनि एकदम अग्रगामी तरिकाबाट अगाडि बढ्ने, परमेश्वरको एउटा राज्यमा होस् या हरेक क्षेत्रमा अगाडि बढिराखेको हामीले भेट्दछौ, जुन कुरालाई मती 11:29 उल्लेख गरिएको छ। दोस्रो नम्बरमा प्रेम गरौं। प्रेम यहुन्ना 13:34-35 लगायतका अन्य सुसमाचारका खण्डमा हेर्यौं भने आज यहुन्ना चाहिँ सुसमाचार 3:16 आज हामीले हेर्यौं भने कि आज परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। येशूको स्वभाव प्रेम थियो, त्यसर्थ हामी प्रेम गर्ने मानिसहरू बनौ। दोस्रो चाहिँ प्रेम गर्ने मानिस, प्रेमले असंख्य असंख्य असंख्य समस्याहरूको समाधान गर्दछ, प्रेमले रिसलाई मार्दछ, प्रेमले विवाद र झैझगडालाई शान्त गराउँदछ, अनि मानिसहरूले हामी माथि अपमानित व्यवहार, अपमानित कुरा गरे तापनि हामीले अरूलाई निरन्तर रूपमा प्रेम गरौं भन्ने कुरा छ दोस्रो नम्बरमा। तेस्रो नम्बरमा क्षमा गरौं। कति गाह्रो कुरा है क्षमा गर्न। धेरै चोटि मानिसहरूले जतिसुकै आत्मिकी कुरा गरे तापनि जब क्षमा गर्ने ठाउँमा आउँदछन् उनीहरूले क्षमा दिन सक्दैनन्। क्षमा हाम्रो जीवनको लागि अत्यन्तै महत्वपूर्ण कुरा हो। अरूलाई क्षमा दिँदा हामीले छुटकारा पाउनेछौँ, क्षमा पाउनेछौँ, अनि हामीले हाम्रो जीवनमा अगाडि बढ्ने अवसरहरू प्राप्त गर्नेछौँ। लुका 23:34 यस कुरालाई उल्लेख गरिएको छ। 4 दयालु बनौ। प्रियहरू दयालु बनौ। मती 9:36 कुरालाई मेन्सन गरिएको छ। यद्यपि तपाईँले बाइबलका 4 सुसमाचारका पुस्तकहरू र अन्य सबै बाइबलका सम्पूर्ण बाइबललाई तपाईँले हेर्नुभयो भने परमेश्वर दयालु हुनुहुन्छ र हामी पनि दयालु बनेको चाहनुहुन्छ। दया देखाउनु अप्ठ्यारामा परेका मानिसहरू, अभावमा भएका मानिसहरू, दुःख कष्ट र संघर्षमा जीवन बिताइराखेका मानिसहरूप्रति हामी सधैँ दयालु बन्नुपर्छ। प्रिय यो येशु ख्रिस्टको स्वभाव अनि व्यवहार हो जसलाई हामीले पछ्याउनु पर्दछ। 5 सेवक बनौ। मर्कुस 10:45 सेवक भन्ने चिज चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा हो। हामी मालिक हाकिम जस्ता कुराहरूको भन्दा पनि हामी सेवक जीवनको कुराकानी गर्छौँ। सेवक भनेको चाहिँ अरूको सेवा गर्ने, अरूको सेवा गर्ने, जुनसुकै परिस्थितिमा पनि सेवा गर्ने मानिसहरू हामी बन्नुपर्छ 5 छैटौं नम्बरमा प्रार्थनामा बलियो बनाऊ। लुका 5:16 यस कुरालाई राखिएको छ भने अन्य बाइबलका थुप्रै खण्डहरूमा लेखिएको पाइँदछ। प्रार्थनामा हामी बलियो बनाउनुपर्छ। उहाँले प्रार्थना यो किसिमले प्रार्थना गर भनेर सिकाउनुहुन्छ। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र मानियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आजको भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नु, जसरी हामीले हाम्रो अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट बचाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँको हुन्। यो सँगसँगै तिमीले यस किसिमले प्रार्थना गर भने लुकाको किताबमा माग तिमीले दिनेछौ, खोज भेट्टाउनेछौ, ढकढक यस्ता प्रार्थनाका कैयौं खण्डहरू जो प्रभु यीशुले बताउनु भयो। उहाँ आफैले प्रार्थना गर्नु, गेत्सेमनीको बगैँचा उहाँले प्रार्थना गर्नुभयो। जब ठूला भीड़हरूमा परमेश्वरको वचनको सेवा गर्नुहुन्थ्यो, त्यसको बित्तिकै उहाँ फेरि एकान्तमा गएर प्रार्थना गर्नुहुन्थ्यो, बिरामीले निको पार्नुहुन्थ्यो, सेवा गर्नुहुन्थ्यो, सबै काम गरेपछि अन्त उहाँले फेरि पनि प्रार्थना गर्नुहुन्थ्यो। अनि उहाँले आफ्नो सेवकाईको यात्रामा निस्किनुभन्दा अगाडि 40 दिन 40 रातको पूरा उपवास बसेर उहाँले प्रार्थना गर्नुभएको कुरा हामी देख्दछौ। तसर्थ हामीले पनि यीशुलाई पछ्याउन चाहन्छौ भने प्रार्थनामा हामी बलियो बन्नु पर्दछ, प्रार्थना गर्ने मान्छेहरू बन्नु पर्दछ। यदि हामी प्रार्थना गर्ने मान्छे बन्दैनौ भनेदेखि हामीले गरेका जतिसुकै ठूला आत्मिकी कुराहरूले हाम्रो जीवनमा कुनै फरक पार्दैन पुर्यो। त्यसै हामी प्रार्थना गर्ने मानिस बनौ। 7 नम्बरमा परमेश्वरको आज्ञा पालन गरौं। लुका 22:42 यो कुराले लेखिएको छ, परमेश्वरको आज्ञालाई पालन गर्नु। परमेश्वरको आज्ञालाई पालन नगर्दा आदम र हब्बाले अदनको बगैँचाबाट उनीहरू निकालिनु पर्यो, बहिष्कृत हुनु पर्यो। अर्थात त्यो समयदेखि आजको दिनसम्म परमेश्वरको आज्ञालाई मान्न जरुरी छ, चाहे त्यो जुनसुकै प्रकारको आज्ञा होस्, सानो होस् या ठूलो, जस्तो सुकै आज्ञाहरू होस्, हामीले परमेश्वरको आज्ञालाई मान्नुपर्छ। अर्थात परमेश्वरको वचनले भनेको कुरा, परमेश्वरको वचनबाट आदेश दिएको कुराहरूले हामीले जहिले पनि मान्नै पर्दछ। 8 नम्बरमा सत्यमा हिँडौं। यौना 6:14 बाटो सत्य र जीवन म नै हुँ, मदर बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। सत्यमा हिँडौं, सत्य मार्गमा हिँडौं। यीशु हिँड्ने मार्ग चाहिँ सत्यको मार्ग थियो। जीवनमा नोक्सानी भोग्नु परे तापनि सत्य मार्गमा हिँड्नु, कठिन भोग्नु परे तापनि सत्य मार्गमा हिँड्नु, हार्नु परे तापनि, यदि सत्य कुरामा लागेर हामी हार्नुपर्छ भने संयोगचोटि हार्न आवश्यकता पर्दछ, किनभने मुक्तिदाता येशु ख्रीष्ट कलवरीको क्रुसमा मरेर उहाँ हार्नुपर्ने आवश्यकता थिएन। तर पनि उहाँको सत्यता के थियो? उहाँको मृत्युद्वारा सबै मानिसहरूले जीवन दिनु थियो। त्यस कारणले गर्दा उहाँ सत्यमा हिँड्नुभयो, मर्न तयारी हुनुभयो, तर सत्यमा हिँड्न छोड्नु भएन। त्यसरी नै हामी पनि सत्यमा हिँड्नु पर्दछ प्रिय। 9 नम्बरमा धैर्य गरौं। धैर्यता हाम्रो जीवनमा येशुबाट आउने अर्को कुरा हो। मर्कुस 9:19 कुरालाई बताइएको छ, धैर्यता। धैर्यताले जीवनलाई अत्यन्तै महत्वपूर्ण एउटा क्षेत्रमा लिएर जाँदछ। तपाईँले विचार गर्नुहोस् त, तपाईँका वरपर मानिसहरू जसले धैर्यता भन्ने चिजलाई आफ्नो जीवनमा ल्याएका छन् ती मानिसहरूले कति धेरै आशिषहरू पाएका छन्। त्यही भएर धैर्य धारणको हृदय यीशुमा थियो, हामीले पनि त्यो कुरालाई पछ्याउँ। 10 नम्बरमा दुखीप्रति करुणा देखाउँ। दुखीप्रति करुणा देखाउँ। मती 14:14 दुखीप्रति हामीले करुणा देखाउनु हाम्रो जीवनको अत्यन्तै अर्को एउटा महत्वपूर्ण पाठ हो। यसै गरिकन 11 नम्बरमा गलत कुराको विरोध गर्न साहसी बनौ। मती 23:27-28 यो कुरा लेखिएको छ, जुन कुरा गलत हो भन्ने कुरा छ भने यीशुले त्यो कुराको विरोध गर्नुभयो र त्यो कुराले इन्कार गर्नुभयो। त्यसरी नै हामीले पनि गलत कुराको विरोध गर्न सिक्नु पर्दछ। 12 नम्बरमा रिसमा संयम बनाऊ। 1 पत्रुस 2:23 यो कुराहरू पाउँदछौ। रिसमा संयमता राखौ। रिस उठ्छ, रिस गर, रिसमा पाप नगर भनेर परमेश्वरको जीवित वचनले बताएको छ। त्याग गर्न सिकौ। फिलिपी 2:8-6 त्यहाँ येशु ख्रीष्टले जुन आफ्नो जीवनमा उहाँले गर्नुभएको त्यागको कुराकानी बताउनु भएको छ। जब हामी त्याग गर्न सिक्छौ, त्यो कुराले हाम्रो जीवनलाई अझ प्रभु सँगसँगै हिँड्नको निम्ति प्रभावकारी बनाउँदछ प्रिय। त्यस कारणले गर्दा त्याग गर्न सिकौ, येशुको जीवनबाट सिक्नुपर्ने 13 कुरा। 14 कुरा कमजोर र गरिबहरूलाई प्रेम गर। धेरैचोटि हाम्रा प्रेमहरू चाहिँ अलिकता सक्षम सेलिब्रेटी, अलिकता सबै चिजमा सम्पन्न भएका व्यक्तिहरूलाई हामी प्रेम पनि गर्छौँ र कमजोर छ भने उसलाई अलिकता हामी हात बटाएर उठाउँछौ। प्रिय, परमेश्वरको जीवित वचनले र येशु ख्रीष्टको जीवनद्वारा हामीले सिक्नुपर्ने कुरा चाहिँ जो कमजोर छ, जो गरिब छ, त्यसलाई चाहिँ हामीले प्रेम गर्नुपर्छ। बाइबलमा उहाँले थुप्रै दृष्टान्तहरू भन्दाखेरि सामरी स्त्रीसँग उहाँले गएर जुन उहाँ कमजोर अवस्थामा अनि एकदम खिचिएको र पेलिएको, सबै जातीय हिसाबले पेलिएको एउटा स्त्री थिइन्, जोसँग गएर यीशुले प्रेम प्रकट गर्नुभयो, प्रेम बाँड्नुभयो, उनको जीवनमा आशिष र हौसला थपिदिनु भयो। उहाँले कुनै एउटा व्यक्तिलाई डाकुहरूको आक्रमणद्वारा कुटिएको अदमर पारिएको र उसलाई लुटिएको, त्यसपछि चाहिँ एकजना शास्त्री एकजना फरिसी पण्डित यात्रा गरेको र एउटा सामरी यात्रा गरेको, त्यो सामरीले गएर उसलाई एकदम दया गरेर उमाथि दया र करुणा दर्शाएको घटना हामी बाइबलमा पढ्न पाउँदछौँ। त्यो किन उहाँले बताउनु भयो, त्यो किन उहाँले बताउनु भयो, हामी को हौ भन्ने कुराले म्याटर गर्दैन, र हामीले कसलाई सहायता गर्ने, कस्तो अवस्थाको मान्छेलाई सहायता गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। त्यो बेलामा एकजना व्यक्ति जो कुटिएको थियो, मारिएको थियो, कमजोर अवस्था थियो, त्यहाँ जात भाषा भूगोल नाता गोता केही पनि हेरिएको छैन, र निष्पक्षका साथ त्यो सामरीले गएर उसले चाहिँ त्यहाँनिर सेवा गरेको छ। तसर्थ 14 बताइएको छ कि कमजोर गरिबहरूलाई हामी प्रेम गर्ने मान्छे बन्नुपर्छ भनेर बाइबलले बताउँदछ। पक्षपात नगरौं, मानिसहरूले जीवनमा धेरैचोटि पक्षपात गरेको हामी देख्छौँ, होइन न? तपाईँको जीवनमा पनि तपाईँले त्यस्तो धेरै अनुभव भोग्नु भएको छ होला, वा तपाईँले पनि नचाहेर चाहेर जानेर नजानेर काहीँ न काहीँ तपाईँले पक्षपात गर्नुभएको छ होला, है? पक्षपात गर्नुभएको छ होला। अनि पक्षपात यीशु ख्रिस्टले मन पराउनुहुन्न, त्यही भएर हामीले पक्षपात गर्नु हुँदैन। यीशुले कहिले पक्षपात गर्नु भएन, न शैक्षिक हिसाबले पक्षपात गर्नुभयो, न जातिगत हिसाबले पक्षपात गर्नुभयो, न धार्मिक हिसाबले पक्षपात गर्नुभयो। कुनै पनि कुराद्वारा यीशुले पक्षपात नगरिकन उहाँले आफ्नो जीवन अगाडि बढाउनु भयो। पुर्यो हामीले पनि कोही कसैले पक्षपात नगरिकन हाम्रो जीवन निरन्तर अगाडि बढाइराख्नु पर्दछ। आमेन। यसै गरिकन अर्को 16 चाहिँ बाल बालिकालाई प्रेम गरौं, मर्कुस 10:14-16। यो सुसमाचारको पुस्तकमा भएको अर्को एउटा महत्वपूर्ण एकदम गहिरो र हाम्रो आत्मिकी जीवनलाई पनि नेतृत्व गर्न सक्ने खालको एउटा उदाहरण हो। यीशुले साना नानी बालकलाई आफूमा लिनुभयो र भन्नुभयो, जसले यो नानीलाई ग्रहण गर्दैन, जसले यो नानीको जस्तो स्वभाव हुँदैन, वा जसले यो सानो नानीलाई ग्रहण गर्दैन त्यसले मलाई ग्रहण गर्दैन, भनेको सानो नानी जस्तै, सानो नानी जस्तो भएर प्रेम गर्नु भन्ने कुरा चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा हो, है? बाल बालिकालाई प्रेम गर्ने अर्थात साना बाल बालिकालाई प्रेम गरौं भन्ने सन्दर्भमा उहाँले धेरै ठाउँमा उहाँले उल्लेख गर्नु भएको छ, धेरै ठाउँमा उहाँले बताउनु भएको छ कि साना बाल बालिकालाई प्रेम गरौं। साना बाल बालिकालाई यदि हामी प्रेम गर्छौं भने तिनीहरू बाल सेवकायमा बढ्दै जानेछन्, बाल बालिकाको बीचमा सेवा गर्नु अर्को एउटा महत्वपूर्ण पाटो हो। धेरै बाल बालिकाहरू यसु कहाँ आउनु खोज्दाखेरि चेलाहरूले लगायत अरू मानिसहरूले बाल बालिकालाई रोक्न खोजे, तर प्रभुले तिनीहरूलाई नरोक, तिनीहरूलाई मौका आउन देऊ, किनभने परमेश्वरको राज्य यस्तैहरूको भनेर भन्नुभयो। तसर्थ हामी बाल बालिकालाई प्रेम गर्ने मानिसहरू भन्न सकौं। 17 शत्रुलाई पनि प्रेम गरौं, मत्ती 5:44। यो कस्तो गाह्रो अनि कस्तो अनौठो र कस्तो अचम्मको विषय हो, है? हामीले शत्रुलाई त कहाँ हामी प्रेम गर्छौँ र शत्रुलाई त हामी देख्न पनि सक्दैनौँ, होइन र? हाम्रो स्वभाव त्यस्तै छ, हाम्रो स्वभाव त्यस्तै छ। हामी यदि कसैलाई मन पराउँदैनौँ, कसैले हाम्रो विरुद्धमा केही कुराहरू गरेको छ, हामीसँग शत्रुता त साँधेको छ भने हामी यति धेरै उसको खैरो खन्छौँ, तर प्रभु येशूले आफ्नो शत्रुलाई पनि प्रेम गर भन्नुभयो। उहाँमाथि अपमान गर्न खोज्ने, उहाँमाथि ढुङ्गामुढा गर्न खोज्ने, उहाँलाई पक्राइदिने, उहाँलाई धोका दिने जस्ता सबै मानिसहरू उहाँले प्रेम गर्नुभयो। उहाँ सँगसँगै यात्रा गर्ने चेला यहुदा इस्करियोतलाई कति धेरै प्रेम गर्नुभयो। यहुदा इस्करियोत उहाँको सेवकायको यात्रामा एक उहाँको कोषाध्यक्ष अर्थात पैसाको रेखदेख गर्ने एउटा जिम्मेवारी लिएर हिँडेका 12 चेला मध्येका एक थिए, तर उनी चाहिँ येशु ख्रिस्टको शत्रुता हिसाबले व्यवहार गरिराखेका थिए। येशूलाई ढाँट्ने, येशूलाई छल्ने सब कुरा थाहा थियो येशूलाई, र पनि उहाँसँग यो कुरा थियो कि शत्रुलाई प्रेम गर, शत्रुलाई प्रेम गर भन्ने कुरालाई उहाँले यति धेरै स्पष्टसँग त्यहाँ सिकाउनु भएको छ। पत्रुसले 3 इन्कार गरे, फेरि पत्रुसलाई प्रेम गर्नुभयो, अनि अन्य धेरै मानिसहरूलाई येशूको खेदो खने, र पनि उहाँले आफ्ना ती विरोधीहरूलाई, ती शत्रुहरूलाई, ती कष्ट दिनेहरूलाई उहाँले निरन्तर प्रेम गरिरहनु भयो, प्रेम गरिरहनु भयो। अनि हामीले पनि हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ। 17 18 कठिनाईमा विश्वासलाई जोगाइराखौं, विश्वास भन्ने चिज चाहिँ सजिलो हुँदा सजिलो अवस्थामा मात्रै होइन, विश्वास सजिलो अवस्थामा मात्रै जिउने कुरा होइन, विश्वास चाहिँ कठिन भन्दा कठिन अवस्थामा पनि हामीले हाम्रो विश्वासलाई जोगाइराख्नु पर्दछ। धेरैचोटि हाम्रो जीवनमा साना साना कठिनाइहरूले हामीलाई परमेश्वरबाट टाढा लैजान्छ, साना साना दुःखहरूले हामीलाई परमेश्वरबाट टाढा लैजाँदछ, र कतिचोटि त मानिसहरूको जीवनमा नि साना साना सफलताले पनि परमेश्वरबाट टाढा लैजान्छ। आज धेरै यस्ता मानिसहरू देख्छौँ हामी, है तपाईँले पनि देख्नु भएको छ होला, हाम्रो वरपर अलिकता संसारिक रूपमा केही सफलता पाए भने उनीहरू प्रभुलाई त्यागिदिँदछ, प्रभुलाई छोडिदिँदछ, अनि प्रभुलाई उनीहरूले बिर्सिदिँदछ र प्रभुलाई उनीहरूले आफ्नो दास बनाउनु खोज्दछ, अनि त्यस्ता अक्सर मान्छेहरू जीवनमा पछि गएर ठुलो एउटा समस्यामा परेको देख्दछौँ। र कति मानिसहरू यस्ता छन् जीवनमा केही कठिनहरू आउँछ, अभावबाट यात्रा गर्नुपर्ने हुन्छ, कसैले मन दुखाइदिएको हुन्छ, कसैले चित्त दुखाइदिएको हुन्छ, कसैले केही कुरा बिगारिदिएको हुन्छ, कतिचोटि हामी जागिरमा असफल भएका, पढाइमा असफल भएका हुन्छौँ, हाम्रो परिवारमा समस्याहरू आएको हुन्छ नि, हो यस्तो अवस्था यस्तो कठिन परिस्थिति आउँदाखेरि पनि हाम्रो विश्वास तोडिदिन्छौँ, आ जति गरे पनि नहुने रहेछ आ होस् भनेर भनिदिन्छौँ। प्रिय श्रोताहरू, म तपाईँलाई उत्साह गर्न चाहन्छु, येशूले हामीलाई आफ्नो जीवनबाट यो सिकाउनुहुन्छ कि हाम्रो जीवनमा जस्तो सुकै कठिनाई आए तापनि हामीले हाम्रो विश्वासलाई एकदम त्याग्नु हुँदैन, विश्वासलाई कठिन अवस्थामा हामीले कहिले पनि विश्वासलाई दलपलो हुन दिनु हुँदैन। कैयौँ जीवन त्यस्तो छ भने त्यसलाई हामीले पश्चाताप गर्नुपर्छ र हामीले उहाँको महिमामा अगाडि बढ्नु पर्दछ। श्रोताहरू, 19 नम्बरमा आउँदाखेरि उहाँको जीवनबाट हामीले सिक्नुपर्ने 19 नम्बरको कुरा चाहिँ, परमेश्वरलाई धन्यवाद दिउँ जस्तो सुकै परिस्थितिमा, सुखमा दुःखमा कठिन अवस्थामा जस्तो सुकै परिस्थितिमा हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्दछ। अनि परमेश्वरलाई धन्यवाद दिनु, धन्यवादीको जीवन चाहिँ वास्तवमा आशिष र आनन्द र छुटकाराको जीवन हो। धन्यवादीको जीवन हुनुपर्छ हाम्रो जीवनमा, परमेश्वरले हाम्रो जीवनमा ल्याउनुभएका हरेक परिस्थितिमा हामी धन्यवादी हुनुपर्छ। हाम्रो जन्मको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ, हाम्रो मण्डलीको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्दछ, हाम्रो कामको लागि, हाम्रो पढाइको लागि, हामी जुन परिस्थितिमा आज जिइराखेका छौँ त्यो हरेक परिस्थितिको लागि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ। प्रिय, धन्यवाद दिनुपर्छ किनभने यो जीवन एउटा आनन्दको जीवन हो, यो जीवन आनन्द लिने जीवन हो। यदि तपाईँ जीवनमा साँच्चीकै आनन्द लिनु चाहनुहुन्छ भने येशु ख्रिस्टले जसरी आफ्नो जीवन एउटा धन्यवादको जीवनसँग व्यतीत गर्नुभयो, त्यसरी हामीले पनि परमेश्वरलाई धन्यवाद दिने जीवन जिउनु पर्दछ। श्रोताहरू, यसै गरिकन आजको लागि अन्तिम र 20 पाइला जो ख्रिस्टलाई हामीले पछ्याउनु पर्ने कुरा छ, त्यो चाहिँ आफ्नो जीवन अरूको भलाइको लागि समर्पण गरौं। यो 15:13, आफ्नो जीवन, हाम्रो हरेक जीवन चाहिँ अरूको भलाइको लागि हामीले समर्पण गर्नुपर्छ। धेरैचोटि हाम्रो जीवन चाहिँ हाम्रो आफ्नै भलाइ खोजेर बिग्रिएको, हामी यदि अरूको भलाइमा जिउँदछौँ भने हाम्रो जीवन चाहिँ बडो आशिषित बन्दै जाँदछ। प्रियो, बडो आशिषित बन्दै जाँदछ नि हाम्रो जीवनले चाहिँ परमेश्वरको महिमा र धार्मिकता ल्याउँदछ। तसर्थ म तपाईँलाई फेरि एकचोटि दोहोऱ्याउन चाहन्छु कि हामीले येशूलाई पछ्याउनु भनेको केवल विश्वास गर्नु मात्रै होइन, उहाँको स्वभावलाई हामीले धारण गर्नु। उहाँको स्वभाव हो नम्र बन्नु, प्रेम गर्नु, क्षमा गर्नु, दयालु बन्नु, सेवक बन्नु, प्रार्थनामा बलियो हुनु, परमेश्वरको आज्ञा पालन गर्नु, सत्यमा हिँड्नु, धैर्य गर्नु, दुखीप्रति करुणा र दया देखाउनु, गलत कुराको सधैँ विरोध गर्नु, अनि रिसमा संयमता राख्नु, त्याग गर्न सिक्नु, कमजोर र गरिबलाई प्रेम गर्नु, पक्षपात नगर्नु, बालबालिकालाई प्रेम गर्नु, शत्रुलाई पनि प्रेम गर्नु, कठिनाईमा विश्वासलाई एकदम निरन्तर जोगाइराख्नु, परमेश्वरलाई निरन्तर रूपमा धन्यवाद दिनु, आफ्नो जीवन अरूको भलाइको निम्ति समर्पण गर्नु। प्रियहरू, आज हामीले आफैले सोध्नु, मेरो बोलीमा येशू देखिनुहुन्छ त, मेरो व्यवहारमा येशू देखिनुहुन्छ त, यी 20 कुरा बताएँ, मेरो परिवारले म भित्र येशूको प्रेम देख्छ, मेरो चर्च र मेरो समाजले मेरो जीवनबाट येशूको नम्रता, क्षमा र दयाको अनुभव गर्दछ। यो हाम्रो जीवनको लागि क्वेशन हो, हामीले आफैले प्रश्न गरौँ र यो वचनद्वारा हामीले आफूलाई परिवर्तन गरौँ। प्रिय श्रोताहरू, यहाँहरूको बीचमा परमेश्वरको जीवित वचनद्वारा केही समयदेखि बोलिरहेको छु। म तपाईँलाई उत्साह गर्न चाहन्छु र परमेश्वरको जीवित वचनबाट तपाईँ अवश्य पनि उत्साहित हुनुहुन्छ होला। यदि तपाईँ उत्साहित हुनुहुन्छ र परमेश्वरको जीवित वचनबाट अझै पनि सिक्न चाहनुहुन्छ, वा परमेश्वरको जीवित वचनबाटको यो आशिषित कुराहरूबाट पाएको आशिष र सुधारको लागि प्रतिक्रिया दिन चाहनुहुन्छ भने अवश्य पनि तपाईँले मलाई सम्झनुहुन्छ। आज म तपाईँलाई मेरो नम्बर पनि बताइदिन चाहन्छु, 9855083854। 9855083854 तपाईँले मलाई कल गरेर व्हाट्सएपमा म्यासेज गरेर पनि तपाईँले आफ्नो प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ र यहाँको बीचमा म सधैँ तपाईँको प्रतिक्रिया दिनको निम्ति हाजिर रहनेछु र परमेश्वरको जीवित वचनबाट तपाईँहरूलाई आशिषित तुल्याउनको लागि निरन्तर रूपमा लागिरहनेछु। आउनुहोस्, आज म यहाँहरूको बीचमा छोटो प्रार्थना गर्न चाहन्छु। हे प्रभु यीशु, हामीलाई तपाईँलाई केवल चिन्न मात्र होइन तपाईँलाई पछ्याउन सिकाउनुहोस्। आज 20 कुराहरू बताइएको छ, सोही अनुसार पछ्याउन सिकाउनुहोस्। तपाईँको नम्रता हाम्रो नम्रता बनोस्, तपाईँको प्रेम हाम्रो प्रेम बनोस्, तपाईँको क्षमा हाम्रो क्षमा बनोस्, तपाईँको सेवा गर्ने हृदय हाम्रो हृदय बनोस्। हाम्रो जीवनद्वारा अरूलाई तपाईँले देख्न सकुन्, हाम्रो जीवनद्वारा अरूले तपाईँलाई देख्न सकुन्, तपाईँलाई देख्न सकुन्। प्रभु तपाईँलाई धन्यवाद। हामी सबैजनालाई आशिष दिनुहोस्। प्रार्थना चढाउँछौ येशु प्रभुको नाममा, आमेन। यहाँहरू सबैजनालाई आजको वचनबाट आशिष मिलेको होस् भन्दै जय मसीह।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशील सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको यस श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बालबालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साटिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता हर्षपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। अब म तपाईँलाई केही उपयोगी उपाख्यानहरू वा दृष्टान्त चित्रहरू प्रस्तुत गर्नेछु, जसद्वारा तपाईँले आफ्नो जीवनमा अवश्य पनि केही प्रेरणा पाउनुहुनेछ भन्ने म आशा गर्दछु। भ्यागुताबारे चिनिया भनाई। एउटा भ्यागुतालाई कराएको मनतातो पानीमा छोडिदिनुहोस्, त्यो फुट्टो फुट्टो उभिएर भाग्छ। सोही कराईमा चिसो पानी राख्नुहोस् र भ्यागुतालाई छोडिदिनुहोस्, भ्यागुताले आनन्द लिन्छ। तलबाट बिस्तारै आगो थप्नुहोस्, त्यसलाई झन आनन्द लाग्छ। केही बेर पछि त्यो भ्यागुतो चाल्न पाई मर्छ। प्रिय श्रोता मित्र, पापले वा कुनै पनि लतले हामीलाई यस्तै गराउँछ। सुरुमा हामीलाई केही पनि थाहा हुँदैन, बिस्तारै बिस्तारै जब हामी त्यो लतमा फस्छौं वा त्यो पापमा फस्दै जान्छौ, हाम्रो आत्मिक वा हुन सक्छ शारीरिक मृत्यु पनि हुन सक्छ। त्यसै गरेर अर्को प्रसंग, पास्टर र प्रचारकको वार्ता। प्रचारक भन्छन्, पास्टरज्यू, तपाईँको चर्चमा अरू मानिसहरू थपिएको चाहनुहुन्छ? पास्टर भन्छन्, प्रचारक भाइ, किन यो प्रश्न मलाई गर्छौ? प्रचारक भन्छन्, प्रचारकज्यू, के मण्डलीमा विश्वासीहरूको संख्या बढेको राम्रो होइन र? पास्टर भन्छन्, मण्डलीमा 80 जना छन् र 80 वटा समस्याहरू छन्, म किन मण्डलीमा 160 वटा समस्या बनाऊ? प्रिय मित्र, आज तपाईँ आफ्नो चर्च वा मण्डलीमा कस्तो प्रकारको विश्वासी हुनुहुन्छ? के तपाईँले आफ्नो पास्टरलाई त्यसरी नै तनाव दिइरहनु भएको छ? या आज तपाईँको चर्चको पास्टर कस्तो हुनुहुन्छ? मण्डलीमा भएका समस्याहरूले आफै तनावग्रस्त हुनुहुन्छ वा त्यसको सामना गरिरहनु भएको छ? एकैछिन विचार गर्नुहोस् मित्र। भने आजको लागि अन्तिम प्रसंग वा उपयोगी घटना, परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ, यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रीष्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। आशा छ यो जीवनोपयोगी घटनाहरूद्वारा तपाईँले ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। प्रिय श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा स्वागत छ। अब नै हामी तपाईँलाई एउटा नीति कथा सुनाउनेछौ, जसले हामीलाई केही ज्ञान प्रदान गर्नेछ। एउटा वनमा एउटा बाँसो शिकारको खोजीमा थियो। ऊ वनमा कहिले यता कहिले उता घुमिरहेको थियो। घुम्दा घुम्दै ऊ वनको पल्लो छेउमा पुग्यो, जहाँ वन नजिकै एउटा बस्ती थियो। त्यो गाउँको नजिकै पुग्दा उसले एउटा चरनमा चरिरहेका भेडाहरूको एक झुन्ड देख्यो। बाँसोले भोजनका लागि एउटा भेडालाई मार्ने बारेमा सोच्न थाल्यो। सोची मात्र के रहेको थियो, उसले चरनको नजिकैमा भेडाको एउटा छाला देख्यो। त्यो छाला कुनै एक भेडाको थियो भन्ने बुझेपछि ऊ कसरी यस्तो भयो भन्नेतर्फ सोच्न थाल्यो। अनुमान गर्यो कि त्यो भेडालाई केही दिन पहिले कुनै कुनै हिंसक जन्तुले मारेको हुनुपर्छ। बाँसो भेडाको छाला लगाएर भेडाहरूको झुण्डमा मिसिन पुग्यो। गोठालोले उसलाई भेडाहरूसँगै तपाउँदै गाउँमा लिएर गयो। घरमा पुगेर गोठालोले भेडाहरूलाई गोठमा बन्द गरिदियो।
ढोकामा ताचा लगाइदियो। ठिक त्यही समयमा गोठालोकी पत्नी त्यहाँ आइन्। त्यहाँ आएर उसले भनिन्, आज रातिको भोजनका लागि एउटा भेडालाई मार्नुहोस् है। गोठालो कोठाभित्र पस्यो, एउटा मोटो ताजा भेडालाई खोज्न थाल्यो। मोटो छालाभित्र लुकेको बसोलाई छामेर उसले भन्यो, यो भेडो निकै मोटो काटो छ। यति भनेर उसले खुकुरी निकाल्यो, अन्तत भेडो बनेर पुगेको बसोलाई मारिदियो। प्रिय मित्र, यस कथाबाट हामीले यो सिक्न सक्दछौ कि दुष्टता विनाशको मूल हो र ठिकै भनिएको छ कि दुष्टता गर्नेहरूलाई दण्ड अवश्य मिल्दछ। मित्र, हामी आशा गर्छौं यसबाट तपाईँले अवश्य पनि सही जीवनयापन गर्नको लागि केही प्रेरणा र उत्साह पाउनु भएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। श्रोता मित्र, अब भने म तपाईँलाई वैज्ञानिकहरूका विषयमा जानकारी दिने क्रममा गएको श्रृंखलामा हामीले तपाईँलाई आर्किमिडिसको विषयमा जानकारी दिएका थियौं। आज भने हामी ग्यालिलियो ग्यालिलीको विषयमा जानकारी दिनेछौ प्रश्न उत्तर सहित। ग्यालिलियो ग्यालिलीको जन्म कहिले भएको थियो? 15 फेब्रुअरी ईस्वी सम्वत 1564 ग्यालिलियोको जन्म भएको थियो। ग्यालिलियोको जन्म कहाँ भएको थियो? इटालीको पिसामा भएको थियो ग्यालिलियोको जन्म। ग्यालिलियोले प्राथमिक शिक्षा कहाँ हासिल गरेका थिए? फ्लोरेन्स नजिकको बलम्ब्रोसोको एक धार्मिक विद्यालयमा। ग्यालिलियोले म्याट्रिक पास कुन विश्वविद्यालयबाट गरेका थिए? पिसा विश्वविद्यालयबाट। चिकित्सा विषय अध्ययनका लागि विश्वविद्यालय भर्ना भएका ग्यालिलियो ग्यालिली पछि कुन विषय अध्ययन गर्न थाले? गणित। ग्यालिलियोले पछि गणित विषय अध्ययन गर्न थाले। चन्द्रमाको आफ्नै प्रकाश नभएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली। कोपरनिकसको सूर्य केन्द्रित सिद्धान्तलाई समर्थन गर्ने प्रमुख वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली हुन्। पेन्डुलमको आविष्कार कसले गरेका हुन्? ग्यालिलियो ग्यालिली। ग्यालिलियो ग्यालिलीले दूरदर्शक यन्त्र टेलिस्कोपको आविष्कार कहिले गरेका थिए? ईस्वी सम्वत 1609 ग्यालिलियोले टेलिस्कोपको आविष्कार गरेका थिए। ग्यालिलियोका गुरु को हुन्? रिकी, युक्लिड र आर्कमिड ग्यालिलियोका गुरुहरू हुन्। कुनै पनि वस्तुलाई 0 डिग्रीदेखि 90 डिग्रीको कोणमा प्रक्षेपित गर्दा प्रक्षेपित वस्तुको मार्ग अनुवृत्तीय प्याराबोलिक हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली हुन्। पृथ्वी गोलो छ भनी प्रमाणित गर्ने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली हुन्। र पृथ्वी गोलो छ भन्ने कुरा चाहिँ हामीले ग्यालिलियोले वैज्ञानिक रूपमा प्रमाणित गर्नुभन्दा अगाडि नै हामीले बाइबलमा उल्लेख गरिएको पनि पाउँदछौं। मित्र, तापमापक यन्त्र ज्यामितीय कम्पास पानीको सतह बढाउने यन्त्रको आविष्कार गर्ने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली हुन्। भ्याकुममा ठूला वा साना सबै वस्तुहरू एउटै वेगले खस्छन् भनी कसले पत्ता लगाएका थिए? ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका थिए। सूर्य स्थिर छ र सूर्यको वरिपरि पृथ्वी लगायतका ग्रहहरू घुम्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली हुन्। नेभरदलेस इट मुभ्स भन्ने वैज्ञानिक को थिए? ग्यालिलियो ग्यालिली। ग्यालिलियोले 180 फिट अग्लो पिसाको मिनारमा गुरुत्वाकर्षणको शक्ति सम्बन्धित चर्चित प्रयोग कहिले गरेका थिए? ईस्वी सम्वत 1590 गरेका थिए गुरुत्व बल सम्बन्धित चर्चित प्रयोग ग्यालिलियो ग्यालिलीले। त्यसै गरेर अर्को प्रश्न ग्यालिलियो ग्यालिली सम्बन्धित। सर्वप्रथम बृहस्पति ग्रहको उपग्रह पत्ता लगाउने वैज्ञानिक को हुन्? यसको उत्तर हो ग्यालिलियो ग्यालिली।
द स्टेडी मेसेन्जर डायलग कन्सर्निङ द टू प्रिन्सिपल सिस्टम अफ द वर्ल्ड डायलग कन्सर्निङ टू न्यू साइन्सेस नामक कृतिको लेखक को हुन् यस कृतिको लेखक ग्यालिलियो ग्यालिली हुन् लिटल ब्यालेन्स नामक पुस्तक कसले लेखेका थिए लिटल ब्यालेन्स नामक पुस्तक ग्यालिलियोले लेखेका हुन् ग्यालिलियोको मृत्यु कहिले र कहाँ भएको थियो ग्यालिलियोको मृत्यु इस्वी सम्वत 1642 इटालीको ओर्सेनीमा भएको थियो जनवरी 8 तारिक इस्वी सम्वत 1642 ग्यालिलियोको मृत्यु भएको थियो मित्र अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ र हामी अहिले वैज्ञानिक ग्यालिलियोको विषयमा केही प्रश्न र उत्तर हेर्दै ज्ञान लिइरहेका छौं श्रोता मित्र हामी तपाईँलाई कार्यक्रम ज्ञानमालामा अरू वैज्ञानिकहरूका विषयमा पनि केही कुरा बताउँदै जीवनमा प्रेरणा दिनको लागि कोशिश गर्नेछौ आगामी श्रृंखलामा अब आउनुहोस् हामी

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ। यो समयमा गएका श्रृंखलाहरूमा हामीले तपाईँलाई सृष्टिदेखि जलप्रलयसम्म, जसमा पृथ्वी कसरी शुरू भयो, परमेश्वरले मान्छे बनाउनुहुन्छ, छली शैतान, सुन्दर संसार नाश पारिन्छ, आदम र हब्बाका सन्तान, परमेश्वरले पृथ्वीतिर हेर्नुभयो भन्ने घटनाहरूलाई सुनाएका थियौं। र आजदेखि चाहिँ हामी तपाईलाई जलप्रलयदेखि अब्राहमसम्मका घटनाहरूलाई सुनाउनेछौ, जसमा हामी शुरूमा जलप्रलय र त्यसपछि परमेश्वरको प्रतिज्ञा र परमेश्वरको प्रतिज्ञापछि धरहरा र विभिन्न भाषाको शुरूता हेर्नेछौ। प्रिय मित्र, आउनुहोस् आजको बाइबल घटनालाई शुरू गरौं। जलप्रलय, जसको विषयमा हामी उत्पत्ति अध्याय 7 पढ्न सक्छौ। परमेश्वरले 120 वर्षसम्म धैर्य धारण गर्नुभयो, तर मानिसहरू झन्झन खराब हुन लागे। नाउ वा जहाज पनि तयार भयो। परमेश्वरले नूहलाई भन्नुभयो, मैले 120 वर्षसम्म यिनीहरूलाई पर्खे, अब म यिनीहरूसित वाक्क भइसकेको छु, तैले आफ्नो लागि चाहिने सबै कुराहरू नाउभित्र हाल। त्यसपछि परमेश्वरले नूहलाई आफूलाई चाहिने सबै कुराहरू त्यस जहाजभित्र हाल्न भन्नुभयो। त्यसपछि पंक्षीहरूबाट र किरा फटेङ्ग्रा इत्यादिबाट एक एक जोर त्यस नाउभित्र हाल्न लगाउनुभयो र तिनीहरूलाई खाने पिउने सबै कुराको ठिक बन्दोबस्त गर्न लगाउनुभयो। र परमेश्वरले भन्नुभयो, म जल प्रलय गरेर यिनीहरूको सत्यानाश गर्नेछु। नूहले पनि परमेश्वरको आज्ञाअनुसार झट्ट काम गरे। परमेश्वरले नूहलाई भन्नुभयो, 7 दिन पछि पानी पर्न शुरू हुन्छ, 40 दिन 40 रातसम्म घनघोर पानी पर्नेछ। त्यसपछि परमेश्वरले नूहलाई जहाजभित्र प्रवेश गर्न अराउनुभयो र परमेश्वरले त्यस जहाजको अर्थात नाउको ढोका बन्द गरिदिनुभयो। नूह आफ्ना जहान बालबच्चासित भित्र पसे, नाउको ढोका परमेश्वरले बन्द गरिदिनुभयो।

मानिसहरू नुहलाई त्यस नाउँमा जहान पशुपन्छी इत्यादिसित पसेको देखेर मरिमरी हाँस्न लागे। पागल नुहको घर भनेर खिसी तिउरी गर्न लागे। सात दिनपछि आकाशमा घनघोर कालो बादल छायो। पृथ्वीमा दिउँसै रात पर्यो। कालो बादललाई फोड्दै बिजुली घरिघरि दौड़न लाग्यो। मानिसहरूको मन एक प्रकारको डरले छोप्यो। एक्कासी वज्र पड्क्यो। त्यसपछि आकाशबाट घनघोर पानी उहिरियो। दिन बित्यो, रात पनि पर्यो, तर पानी एकनाससित परि नै रह्यो। जति जति दिन बित्दै गयो उति उति पानी पृथ्वीमा भरिन लाग्यो। पछि पछि त महासागरले सागरलाई पनि पानी फिराउन लाग्यो। सागरले महानदीलाई अनि महानदीले नदीलाई पानी फिराउन लाग्यो। होचा जमिनहरू डुब्न लागे। मानिसहरू डरले आत्तिएर अल्गा जमिनमा भाग्न लागे। यस्ता अग्ला जमिनहरू पनि बिस्तारै पानीले डुबाउन लाग्यो। मानिसहरू पहाड पर्वततिर भाग्न लागे। प्राणको मायामा मानिसहरू तितरबितर हुन लागे। नुह कहाँ आए नाउ अर्थात जहाजको ढोका खोलिदिन बिन्ती गरे, तर नुहमा ढोका खोल्ने शक्ति थिएन, कारण परमेश्वरले त्यस ढोकालाई बन्द गरिदिनु भएको थियो। आखिरमा उच्चभन्दा उच्च पर्वतहरू पनि पानीमा सलसली डुब्न लागे। सम्पूर्ण पृथ्वी पानी नै पानीले भरियो। केवल नुहको जहाज अर्थात नाउ मात्र पानीमाथि देखा पर्यो। सारा अट्टेरी र ढित मानिसहरूको प्राण जलप्रलयले नष्ट गर्यो। नुहको सन्तान मात्र बाँच्यो। प्रिय मित्र, जलप्रलयदेखि अब्राहमसम्मको घटनामा पहिलो खण्ड जलप्रलय उत्पत्ति अध्याय सातमा रहेको खण्ड यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई आउने श्रृंखलामा परमेश्वरको प्रतिज्ञा जुन उत्पत्ति आठ र नौ अध्यायमा उल्लेख गरिएको छ सो घटनालाई सुनाउनेछौ। तबसम्मलाई परमप्रभु परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र कृपया बाइबल पढ्दै गर्नुहोला। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिनुभएकोलाई धन्यवाद। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले
बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीह।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा बुझ्नेछौ। श्रोता, आजको कार्यक्रमको विषय सुन्दा तपाईँलाई केही अचम्म लाग्यो होला। स्त्रीको सन्तान र शैतानको सन्तान यस्तो पनि हुन्छ होला त? अवश्य पनि तपाईँको मनमा प्रश्न चिन्ह खडा भयो होला। श्रोता, स्त्रीको सन्तान को हो अनि शैतानको सन्तान को होला त, अनि किन भनिएको होला? आउनु श्रोता, यस विषयमा तपाईँ जान्न हतारिरहनु भएको छ होला, अनि तपाईँको मनको कौतूहललाई मेट्न आजको विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय दाई विक्रम दुबे आइसक्नु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म विक्रम दुबेको अभिवादन, जय मसीह तथा नमस्कार। आज हामी फेरि परमेश्वरको वचनबाट हेर्नेछौ र आज हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा हेर्नेछौ। यस विषयमा अघि बढ्नु पहिले म विक्रम दुबे हामीलाई प्रेम गरी कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका श्रोताबिन्दमा एउटा अनुरोध गर्न चाहन्छु कि हाम्रो कार्यक्रमको उद्देश्य तपाईँलाई परमेश्वरको प्रेम बुझाउनु हो, तर चोट पार्नु चाहिँ होइन। यस कार्यक्रममा हामी जति पनि विषयमा परमेश्वरको वचनबाट तपाईँको अगाडि राख्दछौ, तपाईँहरू सुन्नुहुन्छ हाम्रो कार्यक्रमबाट, हामीले वचन बोल्दा हामीले एकदमै प्रार्थना साथ तपाईँहरूलाई चोट नपुग्ने किसिमले परमेश्वरको प्रेम प्रदर्शन गर्नको लागि, तपाईँलाई परमेश्वरको प्रेमको विषयमा बुझाउनुको लागि हामीले मेहनत गरेका हुन्छौ। तर प्रयास गर्दा गर्दै पनि हामीबाट कुनै भूलचुक हुन पुगेको छ भने र तपाईँको हृदयमा चोट पर्न गएको छ भने, कुनै नकारात्मक प्रभाव परेको छ भने, हामी तपाईँसँग क्षमा माग्न चाहन्छौ। तपाईँहरूले हामीलाई क्षमा दिनुहुन्छ, हामी विश्वास गर्छौ। हाम्रो कोसिस सधैँ तपाईँलाई परमेश्वरको नजिक पुर्याउनु हो, तपाईँलाई चोट पार्नु चाहिँ होइन। ल त प्रियहरू, अब हामी सुरु गरौं आजको विषय तर्फ। आजको विषय छ, आज हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा हेर्नेछौ। आदमको पतन पछि परमेश्वरले सर्पको स्वरूपमा प्रकट भएको शैतानलाई हाम्रो मानवीय समझले पनि बुझ्न नसक्ने किसिमको अचम्मको कुरा परमेश्वरले भन्नुभयो। शैतानले सर्पको रूपमा आदम र हब्बाको परीक्षा गर्यो र परमेश्वरसँगको सम्बन्धमा फाटो ल्यायो। त्यही शैतानलाई परमेश्वरले एउटा भविष्यवाणी गर्नुभयो। उक्त भविष्यवाणीमा परमेश्वरले शैतान भन्नुभयो, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो दस्नेछ। उक्त भविष्यवाणी अनुसार भविष्यमा स्त्रीको सन्तान र शैतानको सन्तानको बीचमा आत्मिक युद्ध हुनुपर्ने भयो। यही भविष्यवाणी जुन परमेश्वरले गर्नुभयो सम्पूर्ण बाइबलको मेरुदण्ड हो। जसरी शरीरमा भएका हाड, नसा र तन्तुहरू मेरुदण्डसँग जोडिएका हुन्छन्, त्यसै गरी इसाई विश्वासको सिद्धान्त र ईश्वर शास्त्रीय शिक्षाहरू पनि त्यही भविष्यवाणीसँग जोडिएका छन् र त्यही भविष्यवाणीबाट ईश्वर शास्त्रीय शिक्षाको निर्माण र विकास भएको हो। त्यसै कारण बाइबलमा उल्लेखित स्त्रीको सन्तान र शैतानको सन्तान भन्ने पदावलीहरूलाई हामीले कसरी व्याख्या गर्छौ भन्ने कुरा चाहिँ धेरै नै महत्वपूर्ण कुरा छ। साधारणतया परमेश्वरले शैतानलाई गर्नुभएको यस भविष्यवाणीलाई तीन फरक दृष्टिकोणबाट हामी बुझ्न सक्छौ। पहिलो दृष्टिकोण उद्धारको दृष्टिकोण, दोस्रो सुसमाचार प्रचारको दृष्टिकोण र तेस्रो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट हामीले परमेश्वरले शैतानको अगाडि गर्नुभएको यस भविष्यवाणीलाई बुझ्न सक्छौ।
2: जब परमेश्वरले गर्नुभएको भविष्यवाणीलाई सर्वप्रथम हामी उद्धारको दृष्टिकोणले हेर्छौ, तब उक्त भविष्यवाणीमा मानव जातिको मुक्तिको लागि परमेश्वरको महान योजना छ भने हामी थाहा पाउन सक्छौ। यहाँ म फेरि परमेश्वरले गर्नुभएको भविष्यवाणी सुनाउन चाहन्छु। परमेश्वरले शैतानलाई भन्नुभयो, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। परमेश्वरले फेरि भन्नुभयो, त्यसले तेरो शिर कुच्याउनेछ, अर्थात स्त्रीको सन्तानले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछ, अर्थात तैले स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेछ। यसको मतलब परमेश्वरले शैतानलाई आदम र उसको सन्तान अर्थात मानव जातिहरू बचाइने छन् भन्ने कुरा प्रकट गरिदिनु भएको थियो। प्रियहरू, यसबाट हामी परमेश्वर तपाईँ र मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। हाम्रो पुर्खाहरूको पापले गर्दा वंशानुगत रूपमा हामी सबै पापमा सहभागी हुन पुग्यौं र मृत्युको भागी बन्यौं। तर तपाईँ र मेरो जन्म हुनु अघि नै त्यो मृत्युको भागी बन्नु नपरोस् भनेर परमेश्वरले उद्धारको घोषणा गर्नुभयो। यदि आज तपाईँले जानी नजानी गरेका सम्पूर्ण पापहरू परमेश्वरको अगाडि मानिलिनुहुन्छ र उहाँलाई आफ्नो मुक्ति दाताको रूपमा स्वीकार गर्नुहुन्छ भने उद्धार तपाईँको हुनेछ र तपाईँ अनन्तको आगोबाट सधैँको लागि बच्नुहुन्छ। यदि तपाईँ मानिलिनुहुन्छ येशु ख्रिस्ट तपाईँको प्रभु हुनुहुन्छ, परमेश्वरले तपाईँको निम्ति उद्धारको घोषणा गर्नुभएको छ भने, तपाईँ मान्नुहुन्छ भने येशु ख्रिस्टलाई तपाईँको मुक्तिदाताको रूपमा आफ्नो हृदयले विश्वास र मुखले स्वीकार गर्नुहुन्छ भने त्यो उद्धार आज तपाईँको हुनेछ। प्रियहरू, त्यो उद्धारले आज तपाईँलाई पर्खिरहेको छ, त्यो उद्धार तपाईँको घर नजिकै छ, तपाईँको एक कदम अगाडि मात्रै छ। त्यो उद्धारको लागि तपाईँ ढिलो नगर्नुहोस्, किनकि त्यो उद्धारले तपाईँलाई पर्खिरहेको छ। प्रिय, यदि तपाईँले आज येशु नै मेरो प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्नुहुन्छ भने त्यो उद्धार, जुन उद्धारको लागि तपाईँले पैसा खर्च गर्नु पर्दैन, जुन उद्धारको निम्ति तपाईँले कुनै धन पैसा रुपियाँ खर्च गर्नु पर्दैन, तपाईँले कुनै डिग्री हासिल गर्नु पर्दैन, त्यस्तो उद्धारले तपाईँलाई पर्खिरहेको छ। किनकि यो परमेश्वरले तपाईँको लागि उपहारको रूपमा दिँदै हुनुहुन्छ। जब परमेश्वरले शैतानको अघि आदम र उसको सन्तान अर्थात सम्पूर्ण मानव जातिहरू बचाइनेछन् भन्ने घोषणा गर्नुभयो, तब त्यसको निम्ति परमेश्वरले एउटा योजना रच्नुभयो। उक्त योजना अनुसार येशु ख्रिस्टले स्त्रीको सन्तानको रूपमा मानव चोला लिनुभयो। संसारलाई थाहा छ कि येशु ख्रिस्टको जन्म शारीरिक सम्पर्कद्वारा भएको होइन, तर एउटा कन्या स्त्रीद्वारा भएको हो। यो कुनै दन्त्य कथा होइन, तर प्रियहरू संसारकै चासोको विषय एवं संसारलाई नै उथल पुथल पार्ने इतिहास हो। परमेश्वरले भन्नुभयो, कन्या गर्भवती हुनेछ। म यहाँ तपाईँहरूको ध्यान आकर्षण गर्न चाहन्छु, यहाँ कुनै मानिसले घोषणा गरेको छैन, तर स्वयं परमेश्वरले भन्नुभएको छ। अनि अर्को कुरा, यहाँ विवाहित महिला भनेको छैन, तर कन्या गर्भवती हुनेछ भनी घोषणा गरिएको छ। र कन्या भनेको विवाह नभएको र कुनै पुरुषसँग शारीरिक सम्बन्ध नभएको स्त्री भन्ने जनाउँछ। स्वयं परमेश्वरले नै यो कुरा घोषणा गर्नुभयो कि कन्याबाट एउटा छोरा जन्मिनेछ र उसको नाम इम्मानुएल राखिनेछ। येशु ख्रिस्ट र इम्मानुएल एउटै हो। आज मानिस अर्को व्यक्तिले भनेको झुटो कुरा, जसमा सत्य छैन, त्यस्तो सत्यता नै नभएको कुरा मानिलिन्छ, तर स्वयं परमेश्वरले घोषणा गर्नुभएको कुरामा प्रश्न उठाउँछ। तपाईँले भन्नुभएको सत्य कुरा कसैले पत्याएन भने तपाईँलाई कस्तो लाग्छ? मन दुख्छ, होइन र? अब विचार गर्नुहोस् त, स्वयं परमेश्वर जो तपाईँको सृष्टिकर्ता हुनुहुन्छ, उहाँले घोषणा गर्नुभएको कुरा तपाईँले नमान्दा परमेश्वरको मन कति दुख्छ होला? प्रियहरू, यदि तपाईँ परमेश्वरलाई खुसी दिन चाहनुहुन्छ भने तपाईँले मूर्ति पूजा छाडि ख्रिस्टमाथि आफ्नो सारा हृदयले विश्वास गरे मात्र पुग्छ। हामीले बुझौं कि परमेश्वरले स्त्रीको सन्तान भनेर येशु ख्रिस्टलाई तोक्नु भएको थियो भने अब हामी शैतानको सन्तानको बारेमा बुझ्नेछौ। जब हामी बाइबलमा शैतानको सन्तान को हो भनी खोज्छौ, तब एउटा नाम हामी शैतानको सन्तानको रूपमा पाउँछौ, त्यो नाम हो यहुदा इस्करियोत। येशु ख्रिस्टले यहुदा इस्करियोतलाई आफ्नो बाह्र चेलाहरू मध्ये एक तुल्याउनु भयो। जबकि उहाँलाई एकदम राम्रोसँग थाहा थियो कि यहुदा इस्करियोत शैतानको सन्तान हो। तपाईँको मनमा प्रश्न आउन सक्छ, जब परमेश्वरलाई यहुदा इस्करियोत शैतानको सन्तान हो भनी थाहा थियो, तब किन परमेश्वरले त्यसलाई आफ्नो 12 चेलाहरू मध्ये एक तुल्याउनु भयो? तपाईँको मनमा यो प्रश्न घुम्न सक्छ, तपाईँलाई लाग्न सक्छ। प्रियहरू, यसको एउटै जवाब छ, परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा गर्नको लागि। बाइबलले भन्छ, स्त्रीको सन्तान अर्थात येशु ख्रिस्ट र शैतानको सन्तान अर्थात यहुदा इस्करियोतको बीचमा आत्मिकी युद्ध हुनेछ। शैतानको सन्तानले ख्रिस्टको कुर्कुच्चो डस्नेछ, तर येशु ख्रिस्टले शैतानको शिर कुच्याउनु हुनेछ। जब हामी इतिहासको पाना पल्टाउँछौ, तब यो कुरा पूरा भएको हामी पाउँदछौ। प्रियहरू, यहुदा इस्करियोतले येशु ख्रिस्टलाई 30 चाँदीका सिक्कामा बेच्यो, ख्रिस्टलाई क्रुसमा कष्टसित मार्नका लागि। तर येशु ख्रिस्ट मर्नुभयो, गाडिनुभयो र 3 दिनमा फेरि जीवित भई शरीरमा नै आउनुभयो। यो हो सारा संसारलाई नै अचम्म पार्ने इतिहास र ख्रिस्टमाथि विश्वास गर्नेहरूका लागि खुसीको खबर। प्रियहरू, यदि तपाईँ आज यो सुसमाचारमा विश्वास गर्नुहुन्छ, यदि तपाईँ येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नुहुन्छ भने अनन्तको घरले तपाईँलाई पर्खिरहेको छ। त्यो परमेश्वर बुवाले तपाईँलाई आफ्नो सन्तानको रूपमा स्वीकार गर्नुहुन्छ। यदि यो खुसीको खबर तपाईँले आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने, यदि आज तपाईँ येशु ख्रिस्ट तपाईँको निम्ति क्रुसको मृत्यु सहनु भयो र तपाईँको लागि मर्नुभयो भने विश्वास गर्नुहुन्छ, येशु ख्रिस्टलाई तपाईँको हृदयमा स्वागत गर्नुहुन्छ भने तपाईँको हृदयमा राज गर्नुहुन्छ र स्वर्गमा तपाईँको निम्ति स्थान तयार गर्नुहुन्छ। त्यति मात्र नभएर फ्रीहरू तपाईँको लागि नरकुण्डको ढोका सधैँको निम्ति बन्द गरिदिनुहुन्छ। मेरा प्रिय मित्र, समय जाँदैछ, ढिलो नगर्नुहोस्। प्रभु तपाईँलाई बचाउन चाहनुहुन्छ। ख्रिस्टलाई विश्वास गर्नु भनेको नरकको आगोबाट बच्नु हो। तपाईँ नरकमा तडपिन चाहनुहुन्छ कि स्वर्गमा परमेश्वरसँग रमाउन रोजाई तपाईँको परमेश्वरको प्रेमको बारेमा बताउने कर्तव्य मात्र मेरो। तपाईँ परमेश्वरलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ कि आफ्नो हृदय बाहिर नै उभ्याइरहनुहुन्छ, तपाईँको निर्णय हो। कार्यक्रममा अब पालो छोटो सांगीतिक विश्रामको हामी एउटा सुमधुर संगीत प्रस्तुत गर्छौ मात्र तपाईँको लागि।

0: विशेष रामपछि तपाईँलाई फेरि स्वागत गर्दछु कार्यक्रम सुसमाचार सबैका लागिमा। हामी फेरि आजको विषयतर्फ नै केन्द्रित हुनेछौ। तीस चाँदीका सिक्काको लागि यहुदा इस्करियोतले यीशु ख्रिस्टलाई धोका दियो र यीशु ख्रिस्टलाई क्रुसमा टाङ्गियो र झुन्ड्याइयो। यस घटनाद्वारा शैतानले स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेछ भन्ने भविष्यवाणी पूरा भयो अनि यीशु ख्रिस्ट मृत्युमाथि विजय भई पुनरुत्थान हुनुभएको घटनाले चाहिँ स्त्रीको सन्तानले शैतानको शिर कुच्याइदिनुहुनेछ भन्ने भविष्यवाणी पूरा भयो। बाइबलले बताउँछ पवित्र धर्मशास्त्र अनुसार यीशु ख्रिस्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार यीशु ख्रिस्ट तेस्रो दिनमा पुनर्जीवित हुनुभयो। स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा सुसमाचारको दृष्टिकोणबाट हामी बुझ्न प्रयास गर्नेछौ। सुसमाचार दृष्टिकोणबाट व्याख्या गर्दा पृथ्वीको सबै जातिहरूमा सुसमाचार प्रचार भइसकेपछि स्त्रीको सन्तान अर्थात यीशु ख्रिस्ट र उहाँका साक्षी शैतानमाथि विजय भई नयाँ स्वर्ग र नयाँ पृथ्वीमा प्रवेश गर्नेछन् भनी परमेश्वरको जीवित वचनले भन्दछ। त्यसपछि शैतान त्यसका सेनाहरू र त्यसका समर्थक सबै आगोको भट्टीमा फालिनेछन् जसलाई नरक भनिन्छ। जीवित परमेश्वरलाई विश्वास नगर्नु भनेको उहाँसँग दुश्मनी मोड्नु हो अनि हरेक कुराको लेखा परमेश्वरले लिनुहुन्छ। प्रियहरू, ख्रिस्टमा विश्वास नगर्नेहरूको अवस्था एकदमै डरलाग्दो र भयानक हुन्छ कारण तिनीहरू नरकका भागी हुनेछन्। यो मैले भनेको होइन तर परमेश्वरको वचनले भन्दछ। नरकमा रुवावासी र तारा किटाई मात्र हुनेछ। प्रियहरू, तपाईँ ख्रिस्टको सन्तान हुन चाहनुहुन्छ कि शैतानको सन्तान? तपाईँ स्वर्गमा रमाउन चाहनुहुन्छ कि नरकमा तडपन चाहनुहुन्छ? निर्णय आज नै गर्नुहोस्, नत्र त भोलि अबेर होइजाला कारण ख्रिस्टको आगमनको दिन नजिक आइपुगेको छ। यदि तपाईँ आफूलाई नरकबाट बचाउन चाहनुहुन्छ भने आजै आफ्नो हात ख्रिस्टलाई दिन सक्नुहुन्छ। उहाँले तपाईँको हात अनि स्वर्गमा तपाईँलाई लानुहुन्छ। हात दिनुमा तीन कुराहरू पर्दछन्: पहिलो पापबाट पश्चाताप, दोस्रो ख्रिस्टमाथि विश्वास र तेस्रो मुखले स्वीकार। यीशु ख्रिस्ट आज तपाईँलाई हात दिँदै हुनुहुन्छ। प्रियहरू, यीशु ख्रिस्टले भन्दै हुनुहुन्छ, छोरा हे मेरो छोरी, म तिमीलाई मेरो हात दिँदैछु, मेरो हात पक्र, म तिमीलाई स्वर्गमा लान चाहन्छु, तिमी नरकुण्डमा तडपिएको म देख्न चाहन्न, तिमी नरकुण्डमा भड्केको त्यो अवस्था भएको चाहन्न। परमेश्वर भन्दै हुनुहुन्छ, मेरो हात पक्र, म तिमीलाई बचाउन चाहन्छु। परमेश्वरको चित्कारलाई सुन्नुहोस् प्रियहरू, यीशुले तपाईँलाई हात दिँदै हुनुहुन्छ। त्यो दृश्यलाई हेर्नुहोस्, यीशुको हात समात्नुहोस् अनि यीशु ख्रिस्टमाथि विश्वास गर्नुहोस्। यीशु ख्रिस्टले तपाईँलाई अनन्तको नरकबाट तपाईँलाई अनन्तको स्वर्गमा बसाउन चाहनुहुन्छ। यीशु ख्रिस्टले तपाईँलाई हजारौं हजार वर्षको निम्ति तपाईँको आत्मालाई सुरक्षित गर्न चाहनुहुन्छ अनि परमेश्वरले हात दिँदै हुनुहुन्छ। तपाईँ हात समात्नको लागि यीशु ख्रिस्टको हात पक्रनको निम्ति तपाईँले कुनै पनि समय खेर नफाल्नुहोस्।
1: प्रियहरू, तपाईँ र म संसारको लागि हामी संसारमा कति समय हुन्छौ? हाम्रो आयु कति नै छ र? बाइबलले भन्छ मानिसको आयु 70-80 वर्षसम्मको लागि मात्रै हो। हामी 70-80 वर्षसम्म बाँच्ने शरीरको लागि, संसारको लागि हामीले कति मेहनत गर्छौ होइन र? हामी धन पैसा कमाउनको लागि मेहनत गर्छौ, घर चुहिन्छ कि भनेर छानोहरू हाल्छौ, टालटुल गर्छौ, राम्रो देखिनका लागि लुगा लगाउँछौ, बिरामी नहोस् भनेर औषधि उपचार गर्छौ, धेरै मेहनत हामी गर्छौ। मात्र 70-80 म भनौ 100-120 वर्षसम्म बाँच्ने शरीरको लागि, संसारको लागि हामी यति मेहनत गर्छौ भने प्रियहरू, तपाईँ र म, हाम्रो शरीर मरेपछि पनि हाम्रो आत्मा चाहिँ कहिल्यै पनि मर्दैन अनि त्यो आत्मा परमेश्वरको नयाँ स्वर्ग, नयाँ पृथ्वी सृष्टि नभएसम्म हजारौं हजार वर्षको लागि कि त त्यो स्वर्गमा जान्छ यीशु ख्रिस्टलाई चिनेको छ भने, कि त त्यो नरकुण्डमा जान्छ यीशु ख्रिस्टलाई नचिनेको छ भने। अनि तपाईँको संसारको 100 वर्ष भन्दा के स्वर्ग वा नरकमा जाने 1000 वर्ष महत्वपूर्ण होइन र? आज हामी नाशवान भएर जाने संसारको लागि, नाशवान हुने शरीर शरीरको लागि हामी चिन्तित हुन्छौँ, हामी धेरै मेहनत गर्छौँ। प्रियहरू, त्यो मेहनत म तपाईँलाई स्वर्गको लागि गर्नको लागि म आज यस रेडियो तरङ्गबाट अनुरोध गर्दछु। परमेश्वर तपाईँलाई बचाउनको लागि रेडी हुनुहुन्छ। प्रियहरू, परमेश्वर तपाईँसँग घनिष्ठ सम्बन्ध जोड्नको लागि रेडी हुनुहुन्छ। परमेश्वर तपाईँको आत्मा नरकमा तडपिएको चाहनुहुन्न। परमेश्वर तपाईँको आत्माको लागि चिन्तित हुनुहुन्छ। भने तपाईँ किन परमेश्वरबाट दूर भाग्दै हुनुहुन्छ? किन परमेश्वरबाट तपाईँ टाढा जाँदै हुनुहुन्छ? किन परमेश्वरसँग तपाईँ घनिष्ठ सम्बन्ध गाँस्न चाहनुहुन्न? किन तपाईँ नरकुण्डको भागी बन्न चाहनुहुन्छ जबकि स्वर्गको मालिक तपाईँलाई लिनको लागि आउँदैछ? के कुनै धनी मानिसले गरिबलाई वास्ता गर्छ र? गर्दैन। तर स्वर्गको मालिक परमेश्वरले तपाईँ र म जस्तो तुच्छ व्यक्तिलाई वास्ता गर्नुभएको छ। परमेश्वर तपाईँ प्रति एकदमै चिन्तित हुनुहुन्छ। परमेश्वर तपाईँलाई पर्खिरहनु भएको छ। परमेश्वर तपाईँको बाटो हेर्दै हुनुहुन्छ। परमेश्वर स्वर्गको ढोका खोल्दै हुनुहुन्छ तपाईँको लागि। अनि परमेश्वर हेर्दै हुनुहुन्छ कतै मेरो छोरा मेरो छोरी मेरो बाटोमा आउँछ कि, मेरो ढोकामा आउँछ कि, मेरो घरमा आउँछ कि, स्वर्गमा आउँछ कि, मलाई विश्वास गर्छ कि? परमेश्वर हेर्दै हुनुहुन्छ। प्रियहरू, परमेश्वरको कान तपाईँले उहाँलाई बोलाएको सुन्नको लागि तर्पेको छ। परमेश्वरको कानले हे मेरा पिता मलाई लिनुहोस्, म तपाईँलाई स्वीकार गर्छु भनेर त्यो आवाज सुन्न चाहन्छ। परमेश्वरको कान तपाईँको आवाज सुन्नको लागि तयार छ। प्रियहरू, के तपाईँ उहाँलाई बोलाउनको लागि तयार हुनुहुन्छ? के तपाईँ आफूलाई रित्याएर परमेश्वरमा समर्पण गर्न तयार हुनुहुन्छ? के तपाईँ येशूलाई आफ्नो हृदयको ढोका खोलेर स्वागत गर्न तयार हुनुहुन्छ? जो तपाईँको हृदयको मालिक हुनुहुन्छ, आज तपाईँ किन उहाँलाई इन्कार गरिरहनु भएको छ? तपाईँको आज हाम्रो वरिपरि भएका कुनै धनाढ्य व्यक्ति भनौ वा समाजमा ख्याति प्राप्त व्यक्तिहरू भनौ, उहाँहरू तपाईँको घर नजिकै आउनुभयो, तपाईँको घरमा आउनुभयो भने के तपाईँले उहाँलाई तपाईँको ढोका बाहिर नै उभ्याउनुहुन्छ र? के हामीले आफ्नो घरमा आफ्नो पाहुनालाई लगेर स्वागत गर्दैनौ र? उहाँको लागि बस्ने स्थान तयार गर्दैनौ र? उहाँसँग समय बिताउँदैनौ र? संसारमा ख्याति प्राप्त व्यक्तिहरूको आयु लामो छैन, सबैजना अस्थायी रूपमा हामी संसारमा छौ। हामी हाम्रो परिवारलाई वास्ता गर्छौ, ख्याति प्राप्त व्यक्तिहरूको आदर गर्छौ, संसारमा हुँदा उहाँहरूको कदर गर्छौ। तर तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वर जो कहिल्यै पनि नाश हुनुहुन्न, जो कहिल्यै पनि मर्नु हुँदैन, त्यो जीवित परमेश्वर आज स्वयं तपाईँको हृदयको ढोका ढकढक्याउँदै हुनुहुन्छ। अनि प्रियहरू, किन तपाईँ उहाँलाई हृदय बाहिर ढोका बाहिर किन उभ्याउँदै हुनुहुन्छ? यो कुराले परमेश्वरलाई चिन्तित बनाउँदैछ। तपाईँले उहाँलाई गरेको व्यवहारले, तपाईँले उहाँलाई गर्नुभएको व्यवस्थाको कारण यीशु ख्रीष्ट धेरै पटक प्रियहरू तपाईँ र मेरो निम्ति रुनुहुन्छ। तपाईँ र मेरो व्यवस्थाको कारण, तपाईँ र मेरो हृदय बाहिर नै प्रभु उभ्याइरहेको कारण यीशु ख्रीष्ट तपाईँको निम्ति आँसु चुहाउनुहुन्छ। यीशु ख्रीष्ट तपाईँको निम्ति चिन्तित हुनुहुन्छ। यीशु ख्रीष्टलाई बाहिर ढोकामा उभ्याउनु, उहाँलाई आफ्नो हृदय भित्र स्वागत नगर्नु भनेको तपाईँले आफूलाई नरकमा हाल्नु हो। प्रियहरू, तपाईँले जति जति यीशु ख्रीष्टलाई आफ्नो हृदयको ढोका बाहिर उभ्याउनुहुन्छ, त्यति नै तपाईँले नरकुण्डको ढोका आफ्नो निम्ति उघार्दै हुनुहुन्छ। जब तपाईँले यीशु ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ, तपाईँले स्वागत गर्नु भनेको नरकुण्डको ढोका अनन्तको लागि सधैँको निम्ति आफ्नो निम्ति बन्द गर्नु हो। यीशु ख्रीष्टमाथि विजय पाउनु हो, नरकुण्डमाथि विजय पाउनु हो। अनि यीशु ख्रीष्टमा विश्वास गर्नु भनेको अनन्त जीवन प्राप्त गर्नु हो। अनि त्यो जीवन ख्रीष्टमाथिको विश्वासले मात्रै पाइन्छ। तपाईँले कति धन सम्पत्ति आर्जन गर्नुभएको छ, तपाईँले कति शिक्षा हासिल गर्नुभएको छ, तपाईँ रूपमा कस्तो हुनुहुन्छ, यो कुराले वास्ता राख्दैन। प्रियहरू, तपाईँको सुन्दरताले स्वर्ग तपाईँको घर हुँदैन, तपाईँको शिक्षाले स्वर्ग तपाईँको घर हुँदैन, तपाईँको शिक्षाले नरकुण्डबाट तपाईँ बच्न सक्नुहुन्न, तपाईँको धन पैसा रुपियाँले र प्रभु तपाईँको जग्गा जमिनको कारणले गर्दा, तपाईँको सम्पन्नताको कारणले गर्दा स्वर्ग तपाईँको घर हुँदैन, नरकुण्डबाट तपाईँ बच्न सक्नुहुन्न। तर स्वर्गको मालिकलाई तपाईँले चिन्नु भएको छ कि छैन, त्यो कुराले तपाईँको तपाईँ स्वर्गमा जाने कि नजाने भन्ने कुरा तय गर्छ। प्रियहरू, यदि म तपाईँको घरमा आउन चाहे भने मैले तपाईँलाई चिन्नु पर्ने हुन्छ, तपाईँसँग सम्बन्ध गाँच्नु पर्ने हुन्छ, तपाईँसँग परिचय गर्नु पर्ने हुन्छ, किनकि त्यो घरको मालिक तपाईँ हुनुहुन्छ। प्रियहरू, ढुङ्गा र माटोले बनेको घरमा केही समय बस्नको लागि, एक रात बास बस्नको लागि पनि मैले त्यो ढुङ्गा र माटोले बनेको घरको मालिकसँग सम्बन्ध गाँच्नु परे चाहिँ कहिल्यै नमर्ने अनन्तको जीवन हजारौं हजार वर्षको लागि मेरो आत्मालाई सुरक्षित गर्नको लागि स्वर्गमा जानुको लागि स्वर्गको मालिकलाई चिन्नु पर्ने हुन्छ। आज के तपाईँले स्वर्गको मालिकसँग परिचय गर्नु भएको छ? के तपाईँले परमेश्वरसँग सम्बन्ध गाँच्नु भएको छ? ताकि तपाईँ भोलि यो संसार छोडेपछि त्यो तपाईँको लागि बिरानो भनिएको ठाउँ स्वर्गमा बास बस्नको लागि त्यहाँको मालिकसँग विन्ती गर्नु नपरोस्, तपाईँलाई देख्न साथ उसले ढोका खोल्न सकोस्, के यो अवस्था तपाईँले सृजना गर्नुभएको छ? प्रियहरू, येशू ख्रिस्टलाई विश्वास गरेमा अनन्त जीवन तपाईँले सित्तैमा पाउनुहुन्छ। तपाईँले बलिदान दिनु पर्दैन, तपाईँले धन पैसा छुट्याउनु पर्दैन, तपाईँले कुनै डिग्रीको वा पीएचडीको सर्टिफिकेट देखाउनु पर्दैन। तपाईँको हृदयको विश्वासले तपाईँले ख्रिस्टलाई आफ्नो मुखले स्वीकार गर्नुभएको त्यो वचनले ख्रिस्टले तपाईँलाई स्वर्गको भागी बनाउनुहुन्छ। यदि तपाईँ येशु ख्रिस्टलाई आफ्नो हृदयमा स्वागत गर्न चाहनुहुन्छ भने मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्यारो प्रभु, आज म तपाईँलाई आफ्नो प्रभु र मुक्तिदाता भने मेरो सारा हृदयले विश्वास र मुखले स्वीकार गर्दछु। तपाईँ मेरो लागि क्रुसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो र अहिले परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ भने म विश्वास गर्दछु। आज मेरो हृदयको धोका तपाईँको लागि खोल्दछु, आएर मेरो हृदयको सिंहासनमा बस्नुहोस् र आशिष दिनुहोस्। यीशुको नाउँमा आमेन। यो प्रार्थना सँगै तपाईँ आज ख्रिस्टमा नयाँ गरी जन्मनु भएको छ, तपाईँको नयाँ जन्मको लागि तपाईँलाई हार्दिक बधाई भन्न चाहन्छौ। अब तपाईँको घर नजिकैको चर्चमा जहाँ सही शिक्षा दिन्छ त्यस्तो चर्चमा गएर तपाईँ बुझ्न सक्नुहुन्छ, जहाँ त्रि एक परमेश्वरलाई विश्वास गर्दछ, त्यस्तो चर्चमा तपाईँ गएर बुझ्न सक्नुहुन्छ। वा अधिक जानकारीको निम्ति तपाईँ हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँको विषयहरू राख्न सक्नुहुन्छ। कार्यक्रमको ठेगाना हाम्रो प्रस्तुताले एकछिन पछि तपाईँलाई दिनुहुन्छ। तबसम्म परमेश्वरले आशिष दिनुभएको होस्। तपाईँहरूको जीवनमा प्रशस्त मात्रामा परमेश्वरको उपस्थिति रहोस्, पवित्र आत्माको सहभागिता रहोस्।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
5: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशु ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
6: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यारो अभिवादन साथै जय मसीह अनि नमस्कार पनि भन्न चाहन्छु। आज फेरि पनि तपाईँहरूको बीचमा मैले पवित्र धर्मशास्त्रबाट परमेश्वरको वचन तपाईँहरूको बीचमा लिएर आएको छु। अनि म के विश्वास गर्दछु भन्दा संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ प्रियहरू परमेश्वरको वचन सुन्नु हो। अनि संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वरको वचनलाई आफ्नो जीवनमा लागू गर्नु हो भनेर मैले मानिलिएको छु। अनि आज मैले जुन विषयमा चर्चा गर्न गइराखेको छ नि यो विषय तपाईँले धेरैचोटि सुन्नु भएको छ अनि तपाईँले धेरैचोटि वचन प्रचार पनि गर्नुभएको छ होला। अनि जुन प्रकाश परमेश्वरले मेरो जीवनमा राख्नु भएको छ यो खण्डबाट त्यो खण्ड म तपाईँहरूको लागि राख्न चाहन्छु प्रियहरू। अनि आज हामीले हेर्ने परमेश्वरको वचन चाहिँ लुका 10 अध्यायको 25 पददेखि हामी 37 पदसम्म हेर्नेछौ। अनि विशेष गरी यहाँनिर येशु ख्रीष्टले असल सामरीको दृष्टान्त भन्नुभएको छ। धेरैचोटि येशु ख्रीष्टले उहाँका मानिसहरूसँग दृष्टान्तमा बात गर्नु भएको छ प्रियहरू। यहाँनिर यो दृष्टान्त चाहिँ यसरी सुरु भएको छ प्रियहरू, व्यवस्थाका 10 अध्यायको 25 पददेखि तपाईँहरूको बीचमा परमेश्वरको वचन बोल्न चाहन्छु। अनि यहाँनिर यसरी लेखिएको छ, व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे, गुरुज्यू अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ भनेर। विशेष गरी प्रियहरू यो कुरालाई बुझ्नु तपाईँ र मैले आवश्यक छ। अनि यो व्यवस्थाको पण्डित चाहिँ को थिए भन्दा नि प्रियहरू ऊ चाहिँ विशेष गरी व्यवस्थाका व्याख्याकर्ता, त्यति मात्र होइन प्रियहरू व्यवस्थाको शिक्षक थिए। यदि तपाईँले यो पण्डित भन्ने शब्द हेर्नु भयो भने ग्रिकमा यसलाई नोमिकस भन्छ, जसको अर्थ चाहिँ ऊ चाहिँ मोसाले दिएको व्यवस्थाको शिक्षक थिए भनेर यहाँनिर हामी बुझ्न पाउँछौ। अनि ऊ शिक्षक येशु ख्रीष्टलाई के गर्नलाई परीक्षा गर्नलाई प्रियहरू खडा भएको छ। अनि उसले चाहिँ येशु ख्रीष्ट चाहिँ कस्तो रवि हुनुहुन्छ भन्ने कुरालाई उसले जाँच पनि गर्न आएको छ। ऊ चाहिँ त्यत्तिकै येशु ख्रीष्टलाई परीक्षा मात्र गर्नलाई होइन प्रियहरू, त्यो समयमा येशु ख्रीष्टलाई धेरैजनाले परीक्षा गरेको थिए। के गर्न भन्दै गर्दा चाहिँ येशु ख्रीष्टलाई ढलाउन, येशु ख्रीष्टलाई प्रियहरू परीक्षा पारेर लज्जित पार्नलाई धेरैचोटि व्यवस्थाका पण्डितहरूले चाहिँ येशु ख्रीष्टलाई के गरे परीक्षा गरेका थिए। नि यो पण्डित पनि तिनीहरू मध्ये एकजना पर्छ प्रियहरू। अनि उसले यसरी येशु ख्रीष्टलाई प्रश्न गरेको छ, गुरुज्यू अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ भनेर। अनि जसले व्यवस्था अध्ययन गरेको थियो प्रियहरू, अनि व्यवस्था अध्ययन गर्ने पण्डितहरू अथवा व्यवस्थाका शिक्षकहरूलाई थाहा थियो, उनीहरूले चाहिँ के कुरालाई विश्वास गर्थे भन्दा नि प्रियहरू मृत्यु पछि पनि जीवन छ भन्ने कुरालाई चाहिँ उनीहरूले अनन्त जीवन भनेर पनि विश्वास गरेको थियो पुरानो नियममा। त्यति मात्र होइन प्रियहरू, तपाईँले दानियल 12 अध्यायको 2 पदमा हेर्नुभयो भने यो कुरालाई पाउनुहुन्छ। अनि उनीहरूले चाहिँ के पनि विश्वास गर्थे भने अनन्त जीवन पाउनु भनेको चाहिँ व्यवस्थाको कुरालाई पुरा गर्नु, व्यवस्थालाई मान्नु र व्यवस्थामै लागिरहनु, त्यति मात्र होइन परमेश्वरसँग असल सम्बन्धमा रहनुले चाहिँ अनन्त जीवन प्राप्त हुन्छ भन्ने कुरालाई पनि विश्वास गर्थ्यो। त्यति मात्र होइन, उनीहरूले जसरी परमेश्वरले दाउदलाई खडा गर्नुभयो त्यसरी नै मसीहलाई खडा गर्नुहुनेछ अनि उहाँसँगै राज्य गर्नु भनेको चाहिँ अनन्त जीवन प्राप्त गर्नु हो भन्ने कुरा चाहिँ यो पण्डितलाई थाहा थियो। तर येशु ख्रीष्टले मिठो जवाब दिनुहुन्छ। येशु ख्रीष्ट पनि व्यवस्थासँग के हुन्छ परिचित हुनुहुन्थ्यो, उहाँ चाहिँ व्यवस्थासँग चाहिँ विशेष गरी चाहिँ एकदमै फेमिलियर हुनुहुन्थ्यो भनेर पनि भन्न मन लाग्छ मलाई। अनि उहाँले त्यो पण्डितलाई मिठो प्रश्न नै सोध्नुहुन्छ। यहाँनिर व्यवस्थाको पण्डितले पनि प्रश्न सोधेको छ, येशु ख्रीष्टले पनि व्यवस्थाको पण्डितलाई प्रश्न सोध्नु भएको छ। यसरी उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमीले के पढ्यौ। यो भन्दै गर्दा मलाई मिठो लागेको कुरा चाहिँ के हो भन्दा येशु ख्रीष्टलाई व्यवस्था डल्लै थाहा थियो, येशु ख्रीष्टलाई व्यवस्था पुरै थाहा थियो र त्यो पण्डित चाहिँ व्यवस्थाको शिक्षक भएको कारण चाहिँ येशु ख्रीष्टले भन्नुहुन्छ व्यवस्थामा के लेखिएको छ र तिमीले के पढ्यौ, अनन्त जीवन पाउनु भनेको के हो भनेर यहाँनिर येशु ख्रिस्टले सोध्नुहुन्छ। अनि मलाई लाग्छ पण्डित पनि अल्लमल्ल पढ्यो होला त्यो समयमा। तर यहाँनिर उसले मिठो कुरा चाहिँ के भन्छ भन्दै गर्दा नि व्यवस्था 6:5 र लेवी 19:18 उसले कोट गरेको छ। तिनले येशु ख्रिस्टलाई भन्दैछन्, तैले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर भनेर उसले सोधेको प्रश्नको उत्तर उसले नै यहाँनिर दिएको कुराहरू हामी पाउँछौ। अनि यीशुले उसलाई मिठो कुरा चाहिँ के भन्नुहुन्छ भन्दै गर्दा नि उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिक जवाब दियो त्यसै गर र तिमी जिउनेछौ अथवा तिमीले अनन्त जीवन पाउनेछौ भन्ने कुरा चाहिँ येशु ख्रिस्टले त्यो पण्डितलाई भन्दै हुनुहुन्छ। तर यहाँनिर के हुँदैछ भन्दा नि प्रियहरू, यहाँनिर अझ धेरै पण्डितले चाहिँ येशु ख्रिस्टलाई अथवा व्यवस्थाको पण्डितले येशु ख्रिस्टलाई अझ धेरै गाह्रो अवस्थामा लानु खोज्दैछ। येशु ख्रिस्टले दिनुभएको उत्तर चाहिँ उसले के गरिराखेको छैन, पत्ताइराखेको छैन। तर उनले फेरि के भन्छ, उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिक जवाब दियो त्यसै गर र तिमी जिउने छौ। तर तिनले आफूलाई धर्मी देखाउनलाई इच्छा गरेर येशूलाई भने, मेरो छिमेकी चाहिँ को हो त भनेर। यहाँनिर हेर्नुहोस् ल, अघि चाहिँ उसले के भन्दैछ, अनन्त जीवन जिउनको लागि के गर्नुपर्छ मैले भन्ने कुरा उसले भन्दैछ। अनन्त जीवन प्राप्त गर्नको लागि मैले के गर्नुपर्छ भन्ने प्रश्न। अनि यहाँनिर व्यवस्थाको एकजना पण्डितले फेरि येशु ख्रिस्टलाई प्रश्न सोध्दैछन्। कसरी प्रश्न सोध्दैछन् भन्दा, तर तिनले आफूलाई धर्मी देखाउन इच्छा गरे र येशुलाई भने, मेरो छिमेकीहरू चाहिँ को हो त। यहाँनिर फेरि दोस्रो प्रश्न येशुलाई सोधिराखेको छ। किन भन्दै गर्दा नि यो पण्डित पनि अहंकारी सबैहरू, यो पण्डित पनि येशूलाई परीक्षा गर्न चाहन्छ, यो पण्डित पनि येशूलाई चाहिँ के गर्न चाहन्छ, ढाल्न नै चाहन्छ। तर येशूले यहाँनिर सुरु गर्नुभएको छ एकदम मिठो दृष्टान्त, उहाँले सुरु गर्नुभएको छ। येशूले तिनलाई के गर्नुभयो, जवाब दिनुभयो र भन्न थाल्नुभयो, एकजना मानिस यरुसलेमबाट यरियोतिर जाँदै थियो। अनि प्रियहरू, यहाँनिर येशूले एकजना मानिसको कुरा गर्दै हुनुहुन्छ जो चाहिँ यरुसलेमबाट चाहिँ यरियो जाँदैछ। त्यो समयमा चाहिँ नि यरुसलेमबाट यरियो चाहिँ 27 किलोमिटर टाढा थियो। अनि यरुसलेमबाट यरियो जाँदै गर्दा चाहिँ त्यहाँनिर ढुङ्गाहरू भएको कारण चाहिँ त्यो बाटो चाहिँ अलिकति भयानकै छ भन्ने कुरा चाहिँ धेरै अध्ययनमा मैले थाहा पाएको थिएँ। अनि त्यो डाकुहरूको फेला पर्यो र तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटेर अदमरो पारेर छोडेर गए। यहाँनिर येशूले 30 पदमा एकजना मानिसको कुरा गरिराख्नु भएको छ। अनि ऊ चाहिँ नि प्रियहरू डाकुहरूको फेला परेको छ। किन भन्दै गर्दा, ऊ चाहिँ यरुसलेमदेखि एरियो जाँदै गर्दा त्यो समयमा ठुला ठुला ढुङ्गाहरू थियो भनेर पनि कतिचोटि हामी पाउँछ नि, ढुङ्गै ढुङ्गा हुँदै छिचोल्दै छिचोल्दै चाहिँ एरियो जानु पर्ने रहेछ प्रियहरू। अनि त्यो समयमा धेरै डाकुहरूले चाहिँ त्यो यरुसलेमदेखि एरियोको बाटोमा चाहिँ लुटपाट गर्ने रहेछन् प्रियहरू। अनि यो मानिस पनि नि डाकुहरूको हातमा परेको छ। अनि उसलाई त्यति मात्र होइन प्रियहरू, नाङ्गै हुने गरी के गरेको छ, पिटिएको छ र अदोमरो पारी छोडेर त्यहाँनिर गएको छ। यसको मतलब चाहिँ उसका चाहिँ लुगाहरू पनि खोसिएको छ, उसँग भएका सम्पूर्ण कुरा चाहिँ खोसेर उसलाई चाहिँ अदमरो पारेर के गरेको छ, पिटिएको छ। प्रियहरू एकछिन विचार गर्नुहोस् तपाईँहरूले, जब एउटा मान्छेलाई पिटिन्छ नि प्रियहरू, अदमरो पारिँदै गर्दा उसले, मलाई लाग्छ पक्कै पनि नेपालको कन्टेक्स्टमा भन्दै गर्दा उसले आया आया भनेर चिच्चाइराखेको थियो, मरे मरे भनेर पनि चिच्चाइराखेको थियो होला। त्यति मात्र होइन प्रियहरू, नेपालमा बस्दै गर्दा आमा आमा भन्दै उसले पुकारिराखेको थियो होला। ऊ चाहिँ नि अदमरो भन्दै गर्दा ऊ चाहिँ आधी मरिसकेको छ प्रियहरू। यहाँनिर कसको कुटाई खाएर भन्दा, डाकुहरूको कुटाई खाएर। अनि उसले सहायता खोजिराखेको छ, ऊ चाहिँ अझ बच्नलाई खोजिराखेको छ। तर यहाँनिर के भएको छ भन्दा नि प्रियहरू, संयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अदमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो भनेको छ प्रियहरू। अनि तपाईँ र मैले यहाँ बुझ्नुपर्ने कुरा चाहिँ यो पुजारी चाहिँ को थियो भन्दा नि प्रियहरू, यो पुजारी चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको, परमेश्वरले सेपरेटेड वान गर्नुभएको व्यक्ति थियो। के को लागि भन्दा चाहिँ तपाईँ र मैले हिब्रू 5:1 हेऱ्यौँ भने बलिदान चढाउनको लागि परमेश्वरले नियुक्ति गर्नुभएको व्यक्ति चाहिँ पुजारी थियो। त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक पनि थिए पुजारीहरू चाहिँ, जुन कुरा चाहिँ तपाईँले लेवी 10:11 पाउनुहुन्छ। अनि यो मिठो कुरा चाहिँ के छ भन्दा नि प्रियहरू, मान्छेहरूले चाहिँ पापको प्रयासित गर्ने गर्दथे। त्यो समयमा चाहिँ धेरै वर्षैभरि मान्छेहरूले पाप गर्दै गर्दा चाहिँ मन्दिरमा गएर चाहिँ पाप प्रयासित गर्नको लागि चाहिँ अन्तर बिन्ती गर्ने काम चाहिँ पुजारीले गर्दथ्यो। त्यति मात्र होइन प्रियहरू, तपाईँले लेवी 13:2-3 हेर्नुभयो भने पुजारीले चाहिँ एक व्यक्ति बिरामी वा स्वस्थ छ भनेर पनि निर्धारण गर्ने गर्थ्यो। अनि यो व्यक्तिले चाहिँ के गरेको छ भन्दा नि यो पुजारीले चाहिँ अनदेखा गरेको छ प्रियहरू, त्यो अगमरो व्यक्तिलाई, त्यो मर्न लागेको व्यक्तिलाई उसले अनदेखा गरेर तर्केर गएको छ प्रियहरू। यो समय चाहिँ तपाईँ र मैले के बुझ्नुपर्छ भन्दा नि यो पुजारीको लागि प्रियहरू माया देखाउनु कुरा चाहिँ ठुलो थियो, तर व्यवस्थाले गर्दाखेरि उसलाई बाँधेको थियो। उसले चाहिँ नि मानिसको आवश्यकतालाई भन्दा पनि आफ्नो व्यवस्थालाई र आफूले गरिआएको चलन चल्ती र रीति रिवाजलाई उसले प्राथमिकता दिएको कारण चाहिँ उसले त्यो तत्कालीन आवश्यकतामा परेको व्यक्तिलाई के गरेको छ, प्रेम गरेको छ। होइन प्रियहरू, उसलाई सहायता गर्नुपर्ने थियो यो पुजारीले, तर यो पुजारी चाहिँ तर्किएर गएको छ। प्रियहरू, धेरै चोटि नि तपाईँ र मेरो जीवनमा पनि धेरै मान्छेहरू हामीले देख्छौ जो चाहिँ अदमरो जीवन जिइराखेको छन्, आत्मामा उनीहरू अदमरो भइराखेको छन्, भावनात्मक रूपमा अदमरो भइराखेको छन्, शारीरिक रूपमा नै अदमरो भइराखेको छन्। कतिचोटि नै तपाईँ र म चाहिँ क्रिस्चियन हुनु भनेको चाहिँ तर्केर हिँड्ने व्यक्ति होइन, तपाईँ र म चाहिँ देखेर उनीहरूलाई सहायता गर्ने व्यक्ति हुन आवश्यक छ। त्यति मात्र होइन प्रियहरू, अझ तल हेर्दै जानुभयो भने अनि त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेर अर्कोपट्टि तर्केर गयो भन्ने कुरा यहाँनिर हामी पाउँछौ। लेवी भनेको को थिए त भन्दै गर्दा नि प्रियहरू, लेवीहरूको काम चाहिँ पुजारीलाई सहायता गर्नु थियो। त्यति मात्र होइन, पुजारीको रेखदेखमा लेवीहरूले पाल र मन्दिरको हेरचाह गरे र विश्वास योग्य भइकन परमेश्वरको सेवकाईमा र उनीहरूले पाएको कर्तव्यमा उनीहरू चाहिँ काम गरिराख्ने व्यक्तिहरू थिए। अनि यो कुरा चाहिँ तपाईँले पहिलो इतिहास 23:24-32 पाउनुहुन्छ। अनि यो पुजारीले पनि वास्ता गरेको छैन त्यो एकजना मानिसलाई प्रियहरू, अदमरो मानिसलाई। त्यसै गरी लेवीले पनि यहाँ वास्ता गरेको छैन, ऊ पनि के गर्यो अरे भन्दा तर्केर गयो अरे भन्ने कुरालाई हामी यहाँनिर पाउँछौ। अनि प्रियहरू, कतिचोटि नै हामी कस्तो मानिस छौ भन्ने कुरालाई त्यो इम्पोर्टेन्ट होइन हाम्रो लागि। अनि यहाँनिर नि लेवी चाहिँ तर्किएर गएको छ प्रियहरू, अनि त्यो लेवीले पनि नि त्यो अदमरो मान्छेलाई जसलाई चाहिँ सहायताको खाँचो थियो त्यो व्यक्तिलाई वास्ता गरेको छैन। तर यहाँनिर अब हामी 33 आयो भने यहाँनिर अचम्म र आश्चर्यको काम भएको कुरालाई हामी देख्छौ। तर एकजना सामरी उसको यात्रा गर्दै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो। हालेलुया प्रियहरू। अनि यहाँनिर सामरी जो चाहिँ समाजको एकदम प्रतिष्ठित व्यक्तिहरू थिए, पुजारी लेवी, उनीहरूले चाहिँ नि त्यो अदमरो मान्छेलाई वास्ता गरेको छैन, तर यहाँनिर सामरीको हृदय चाहिँ दयाले भरिएको छ। अनि सामरी चाहिँ कस्तो थिए भन्दा नि त्यो समय प्रियहरू, त्यो समयमा चाहिँ सामरी चाहिँ अछुत भनेर पनि भनिन्थ्यो। त्यति मात्र होइन, आधा अन्य जाति र आधा यहुदी भनेर पनि भनिन्थ्यो। अनि इजरायलीहरूले चाहिँ उनीहरूलाई एकदमै घृणाको नजरले हेर्थे। तर यहाँनिर सामरीले के गरेको छ भन्दा नि त्यो अदमरो मान्छेलाई देख्दै गर्दा उसको हृदय चाहिँ दयाले भरिएको छ प्रियहरू। जब उसको हृदय दयाले भरिन्छ, मलाई लाग्छ पक्कै पनि ऊ चाहिँ त्यो व्यक्तिको छेउमा आएको छ। अनि त्यसलाई के गरेको छ भन्दा नि, र त्यस कहाँ गएर हेर्नुहोस् है, गएर तेल र दाखमत लगाएर त्यसको घाउहरूमा मलमपट्टि बाँधिदियो र आफ्नै गदा माथि चढाएर त्यसलाई एउटा औवामा ल्याएर त्यसको हेरचाह गर्यो। हालेलुया प्रियहरू, यहाँनिर यो सामरीको हृदय चाहिँ नि प्रियहरू यति बिघ्न मायाले भरिएको छ, सामरीको हृदय चाहिँ यति बिघ्न दयाले भरिएको छ, यति बिघ्न सहायकताको हृदय उमा भएको म पाउँदछु। उसले के गर्यो भन्दा तेल र दागमुख लगाएर त्यसको घाउहरूमा मलम पट्टी लगाइदिएको छ प्रियहरू। अनि यो कुरालाई हेर्दै गर्दा नि मेरो हृदयमा एउटै कुरा आउँछ प्रियहरू, अहिले चाहिँ नि यो संसारमा धेरै मान्छेहरू घाउै घाउ भएर हिँडिराखेका छन्, शरीरमा र आत्मामा र प्रियहरू भावनात्मक रूपमा। के तपाईँ र मैले यो सामरीको जस्तै हृदयलाई देखाएको छौँ प्रियहरू? त्यस्ता मानिसहरू देख्दै गर्दा हाम्रो हृदय के दयाले भरिएको छ प्रियहरू? तपाईँ र मेरो जात के हो भन्ने कुरा यो डजन्ट म्याटर, तपाईँ र म कति पढेको छौ भन्ने कुरालाई पनि यहाँनिर चाहिँ बताएको छैन। बस क्रिस्चियन जीवन भनेको चाहिँ नि घाउ भएको मानिसहरूको हृदयमा मलम पट्टी लगाउने जीवन हो भनेर भन्न मन पराउँछु। अझ यहाँनिर मिठो कुरा 35 हेरौँ भने, भोलिपल्ट उसले चाँदीको 2 सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। अनि कतिजना बाइबल विद्हरूले के भन्छन् भन्दा नि प्रियहरू, यो 2 सिक्का चाँदीको कुरालाई कतिजनाले चाहिँ यो 2 दिनको त्यो पौवाको मालिकको खर्च हो भन्छन्, अनि कतिजनाले चाहिँ यो चाहिँ 2 महिनाको खर्च हो भनेर पनि भन्दछन्। अनि हामीले प्रेम देखाउँदै गर्दा चाहिँ नि प्रेरित मलम पट्टी पनि लगाउने हो, हामी भएका कुराहरू चाहिँ नि त्यस्ता काँचोमा परेका मानिसहरूलाई हामीले सहायता गर्नको लागि परमेश्वरले दिनुभएको। अनि तपाईँलाई म एउटा कुरा भन्दै, मैले धेरै पहिला सुनेको परमेश्वरले हामीलाई दिनुभएको कुरा चाहिँ नि हाम्रो लिभिङ स्ट्यान्डर्ड बढाउनलाई भन्दा पनि गिभिङ स्ट्यान्डर्ड बढाउनको लागि हो भनेर मैले सुनेको थिएँ। अनि यहाँनिर सामरीले एकदमै शक्तिशाली कुरा गरेको छ, अनि येशूले सोध्नुभयो, हेर्नुहोस् अब फेरि पण्डित इन्ट्री भएको छ यहाँनिर। येशूले सोध्नुभयो, तिम्रो विचारमा ती 3 जना मध्ये डाकुहरूको हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो भनेर येशूले यहाँनिर ठुलो प्रश्न उसको अगाडि राखिदिनुहुन्छ। अनि तिनले भने त्यस मानिसमाथि दया देखाउने चाहिँ, तब येशूले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर। हालेलुया। अनि म यो खण्डबाट एउटै सन्देश दिन चाहन्छु प्रियहरू, क्रिस्चियन जीवन भनेको चाहिँ नि सहायता गर्ने जीवन हो, क्रिस्चियन जीवन भनेको चाहिँ प्राण आत्मा शरीरमा भएका घाउलाई निको पार्ने जीवन हो। ती 3 जना मध्ये डाकुहरूको हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो भनेर येशूले यानि ठुलो प्रश्न उसको अगाडि राखिदिनुहुन्छ। अनि तिनले भने त्यस

0: तपाईँले चाहनु भएको चाहिँ कस्तो व्यक्ति भन्दा असल व्यक्ति अथवा असल सामरी परमप्रभुले खोज्दै हुनुहुन्छ। त्यो सामरी तपाईँ हुनुभयो भने नि परमप्रभु तपाईँदेखि अत्यन्तै प्रसन्न हुनुहुन्छ भन्ने कुरालाई म घोषणा गर्न चाहन्छु। प्रियहरु, यदि तपाईँ र मेरो हृदय चाहिँ यो अदमरो मान्छे जस्तै देखेको मान्छे देख्दै गर्दा नि हाम्रो हृदय चाहिँ दयाले भरिँदैन भने नि अझ धेरै परमप्रभुसँग तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ र परमप्रभुलाई हामीले भन्न आवश्यक छ, प्रभु तपाईँले मलाई असल सामरीको हृदय चाहिँ दिनुहोस् भनेर। अनि यो परमेश्वरको वचन सुन्दै गर्दा नि प्रियहरू, अनि यो परमेश्वरको वचन बोल्दै गर्दा परमप्रभुले हामीलाई यही भन्दै हुनुहुन्छ, तपाईँ र म चाहिँ असल सामरी हुन आवश्यक छ। जब तपाईँ र म असल सामरी हुन्छौ नि प्रियहरू, तपाईँ र मैले समाजलाई परिवर्तन गर्न सक्छौ, तपाईँ र मैले देशलाई परिवर्तन गर्न सक्छौ। अनि क्रिस्चियन जीवन भनेको चाहिँ नि गफ दिने जीवन होइन, काम गर्ने जीवन हो भन्दै तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्रहरू, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। आज फेरि पनि हामी जीवन, विश्वास र आशा बारे केही महत्वपूर्ण कुरा गर्न एकसाथ भेला भएका छौ। म तपाईँहरूकै साथी ममता। आजको कार्यक्रमको हाम्रो विषय एकदमै संवेदनशील छ, तर अत्यन्तै आवश्यक विषय छ। क्रिश्चियन धर्म बारे या हाम्रो आस्था बारे विभिन्न भ्रमहरू फैलिएका छन्। के ती भ्रमहरू सत्य हुन् अथवा वास्तविक सत्य चाहिँ के हो त भन्ने बारेमा आज हामी कुराकानी गर्न जाँदैछौ। सायद तपाईँले सुन्नु भएको छ होला, कसै न कसैले तपाईँलाई यसो भनेको छ होला कि क्रिस्चियन बनेपछि चाहिँ आफ्नो धर्म संस्कृति छोड्नु पर्छ रे, क्रिस्चियनहरूले आफ्नो आमा बुवालाई पनि मान्दैनन् रे, क्रिस्चियन धर्म त विदेशी धर्म हो, गरीबलाई पैसा दिएर धर्म परिवर्तन गराइन्छ रे, क्रिस्चियन बनेपछि नेपाली रहँदैनन् रे। यी कुराहरू मध्ये केही तपाईँले आफ्नै कानले सुन्नु भएको होला, कतिपय कुरा तपाईँलाई कसैले भनेको होला, सायद तपाईँ आफैले पनि यस्तै सोच्नु भएको हुन सक्छ। तर आज हामी कसैसँग विवाद गर्न वा कसैको विश्वासलाई आलोचना गर्न होइन, तर वास्तविक सत्य के हो भन्ने कुरामा शान्तिपूर्वक कुरा गर्न आएका छौ। बाइबलले हामीलाई सिकाउँछ रोमीको पुस्तक 12:18 कि सम्म भएसम्म सबैजना चाहिँ एकअर्कासँग मेलमिलापमा बस भनेर हामीलाई बताउँदछ। त्यसैले आजको कार्यक्रमको उद्देश्य कसैलाई हराउनु या कसैमाथि विजय हासिल गर्नु होइन, तर सत्यलाई प्रेमका साथमा बुझ्नु मात्रै हो। दोलखाको एउटा दुर्गम गाउँमा बस्ने एकजना हाम्रो श्रोता आफ्नो परिवारसँग खुशी साथ बसिरहनु भएको थियो। उहाँको श्रीमान विदेशमा काम गर्नुहुन्थ्यो, घरमा सासू ससुरा र दुई छोरा छोरीहरू थिए। एक दिन गाउँकै एकजना साथीले उहाँलाई चाहिँ प्रार्थना सभामा जाउँ न, मण्डलले जाउँ भनेर बोलाउनुहुन्छ। उहाँले सुरुमा जान अलि मन गर्नु भएको थिएन, किनभने उहाँले यिनै कुराहरू सुन्नु भएको थियो कि त्यहाँ गएपछि मानिसहरूलाई धर्म परिवर्तन गराइन्छ, एक पटक चर्च गयो भने फर्किन पाइँदैन, अथवा क्रिस्चियन भएपछि बुवा आमालाई छोड्नुपर्छ। तर उनलाई बोलाउनु हुने साथीले उहाँलाई भन्नुहुन्छ कि तिमी एक पटक आएर आफै सुन, कसैले तिमीलाई जबरजस्ती केही पनि गर्दैन। नि धेरै सोचमा पर्छन् र अन्तत मण्डलीमा जान्छन्। उहाँ त्यहाँ गएर उनले के देख्छिन् त, मानिसहरू गीत गाउँदै थिए, भजन गाउँदै थिए, कसैले बाइबल पढ्दै थियो, कसैले बिरामीको लागि प्रार्थना गरिरहेको थियो, अनि सबै संगति सकिएपछि सबैले सामान्य रूपमा चिया खाए र सबैजना आफ्नो घर फर्किए। कसैले उनलाई धर्म परिवर्तन गर्न दबाब दिएन। त्यो दिन उनी आफ्नो घरमा फर्केर एउटा कुरा सोच्छिन्, मैले सुनेको सबै कुरा सत्य थिएन कि क्या हो। दिदी बहिनीहरू, हामी मध्ये धेरै जसोले कुनै न कुनै कुरा आफ्नो आँखाले हेर्नुभन्दा पहिले अरूबाट कुराहरूलाई सुन्ने गरेका छौं र कतिचोटि त्यसको जाँच नगरिकनै त्यसलाई सत्य मान्ने पनि हामीले गर्दै आएका छौं। त्यसैले आज हामीले सुनेका कुरामा होइन, तर वास्तवमा बाइबलले के सिकाउँछ त्यो कुरा हामी बुझ्ने कोसिस गरौं है त। सबैभन्दा पहिले क्रिस्चियन धर्म विदेशी धर्म हो भन्ने भनाइ एकदमै प्रचलन छ। यो नेपालमा धेरै सुनिने कुराहरू हो। तर एउटा प्रश्न गरौं, यदि कुनै कुरा अर्को देशबाट आएको हो भने के त्यो स्वतः गलत हुन्छ? हामीले प्रयोग गर्ने मोबाइल कहाँ बनेको हो? धेरै जसो मोबाइल विदेशमा, अझ म त भन्छु नेपालमा त मोबाइल बन्दैन पनि होला। हामीले खाने औषधिहरू विदेशबाट नै आएका हुन्छन्। हामीले पढ्ने पनि कतिवटा ज्ञान गुणका कुराहरू विदेशी दार्शनिक या विदेशी समाज या विदेशी संस्कृतिबाट आएका कुराहरू छन्। संसारका धेरै देशको योगदान हामी आज उपयोग गरिराखेका छौं। त्यसैले कुनै कुरा कहाँबाट आयो त्यो भन्ने भन्दा पनि त्यो सत्य हो कि होइन भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। अब अर्को कुरा गरौं, क्रिस्चियन विश्वास कुनै एउटा देशको धर्म होइन। येशु ख्रिस्ट इजरायलमा जन्मनु भयो, यो सत्य हो, तर उहाँको सन्देश सबै मानिसको लागि थियो। उहाँले गर्नुभएको बलिदान सबै संसारमा भएका सबै मानव जातिहरूको लागि थियो। बाइबलमा प्रेरितहरूको पुस्तक 17 लेखिएको छ कि परमेश्वरले सबै जाति र सबै राष्ट्रका मानिसहरूलाई बनाउनु भयो र उहाँलाई खोजुन् भन्ने उहाँले चाहनुभयो। यसको अर्थ के हो त, परमेश्वर कुनै एउटा जाति, भाषा वा देशका मात्र परमेश्वर हुनुहुन्न। उहाँ
सम्पूर्ण संसारका सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले नेपालीले येशूलाई विश्वास गर्नु भनेको नेपालीपन त्याग्नु होइन, बरु परमेश्वरलाई चिन्ने अवसर पाउनु हो। अब यहाँनिर एउटा सोच्नुपर्ने कुरा छ, यदि परमेश्वरले सबै मानिस बनाउनु भएको हो भने के उहाँ केवल एउटा देशका मानिसलाई मात्र प्रेम गर्नुहुन्छ होला त, वा सबैलाई? हामीले यो प्रश्नलाई कति घोइरिएर सोध्छौ त्यो आफ्नो ठाउँमा छ, तर सतही रूपमा मात्रै बुझ्ने हो भने पनि संसारको सृष्टिकर्ता जसले सारा संसार सबै जीव जीवातलाई बनाउनु भयो, के त्यो परमेश्वरले केवल एउटा जाति र एउटा देशको मानिसलाई मात्र प्रेम गर्नुहुन्छ होला र? के उहाँले आफ्ना सबै सृष्टिलाई उत्तिकै प्रेम गर्नु हुँदैन? यो कुरा हामी येशू ख्रिस्टको बलिदानबाट पनि बुझ्न सक्छौ। उहाँले केवल इजरायलीहरूको लागि मात्रै आफूलाई बलिदान दिनु भएको होइन, तर संसारमा भएका सबै मानिसहरूको खातिर चाहिँ येशू ख्रिस्टले आफैलाई क्रुसमा बलिदान दिनु भएको हो। अब अर्को एउटा भ्रमको बारेमा हामी कुराकानी गरौं, के क्रिस्चियन बनेपछि आफ्नो संस्कृति परिवार छोड्नु पर्छ? कृपया हामी सँगै रहनुहोस्, हामी यस विषयमा अब कुराकानी गर्न चाहँदैछौं।

कार्यक्रममा यहाँहरूलाई फेरि एकपटक स्वागत गर्न चाहन्छु। यदि तपाईँ अहिले मात्रै कार्यक्रम सुन्न तपाईँले शुरू गर्नुभएको छ भने आज हामी क्रिश्चियन धर्मबारे या क्रिश्चियन आस्थाबारे फैलिएका भ्रमहरू भन्ने विषयमा कुराकानी गरिरहेका छौं र योभन्दा अगाडि हामीले एउटा महत्वपूर्ण कुरा बुझ्यौं कि परमेश्वर चाहिँ कुनै एउटा देशको या एउटा जातिको मात्र परमेश्वर हुनुहुन्न, उहाँ चाहिँ सम्पूर्ण संसारको सृष्टिकर्ता हुनुहुन्छ र सबै मानिसलाई चाहिँ समान रूपले प्रेम गर्नुहुन्छ भन्ने बारेमा हामीले कुरा गरिसकेका छौं। अब हामी अर्को भ्रमतर्फ जाउँ। यो अर्को एउटा भ्रम पनि नेपाली समाजमा धेरै सुनिएको कुरा हो कि क्रिश्चियन बनेपछि चाहिँ आफ्नो संस्कृति, नेपालीपन या आफ्नो परिवार चाहिँ महत्वका हुँदैनन् या यी कुरालाई चाहिँ हामीले त्याग्नुपर्छ, छोड्नुपर्छ भन्ने कुरा हामीले सुन्दै आएका छौं। प्रिय दिदी बहिनीहरू, नेपाल विविध भाषा, जाति, वेशभूषा र संस्कृतिले भरिएको एउटा अति नै सुन्दर देश हो। हामी आफ्नो परिवार, गाउँ, हामीले मान्दै आएका कुराहरू, परम्परा र सम्बन्धहरूलाई धेरै महत्व दिन्छौं। त्यसैले जब कसैले क्रिश्चियन विश्वास ग्रहण गर्छ, परिवारमा यो प्रश्न उठ्न सक्छ कि अब तिमी नेपाली रहेनौ, अब तिमीले हाम्रो संस्कृतिलाई मान्दैनौ। तर वास्तवमा प्रश्नहरूको उत्तर भने सजिलो चाहिँ छैन, किनभने संस्कृतिमा धेरै राम्रो कुरा पनि हुन्छ र केही यस्ता कुरा पनि हुन्छन् जुन परमेश्वरको इच्छासँग मेल खाँदैनन्। संस्कृति के हो? संस्कृति भनेको केवल धार्मिक कर्मकाण्ड मात्र होइन, संस्कृतिमा समावेश हुने कुराहरू एकदमै फराकिलो छ। जस्तो परिवारप्रतिको आदर, पाहुनालाई सत्कार गर्ने बानी, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आफूभन्दा ठूलालाई सम्मान गर्ने कुरा, मिलेर दुःख सुख बाँड्ने जुन हाम्रो ट्रेडिसन छ, परम्परा छ, हाम्रो भाषा छ, हाम्रो पोसाक छ, गीत संगीत कला छ, यी यस्ता कुराहरू पनि सबै संस्कृतिभित्र नै समावेश हुन्छन् र यी मध्ये धेरै कुराहरू असल सुन्दर छन् र हामीले पालना गर्नै पर्ने कुराहरू छन्। क्रिश्चियनहरूले अथवा क्रिश्चियन आस्थामा आइसकेपछि मानिसहरूले यस्ता असल मूल्यहरूलाई, मान्यताहरूलाई सम्मान गर्न सक्छन् र गर्नु पनि पर्छ। यसमा कुनै पनि अप्सनै छैन। विश्वासमा आएपछि या चर्चमा गएपछि चाहिँ यी कुराहरू तिमीले गर्नु पर्दैन या गर्नु हुँदैन भन्ने कुराहरू छैन। उल्टो येशूले हामीलाई के सिकाउनु भयो भन्ने बारेमा एकछिन कुरा गरौं है त। येशूले भन्नुभयो, आफ्नो परमेश्वरलाई प्रेम गर्ने, आदर गर्ने, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने भनेर चाहिँ मत्तीको पुस्तकमा येशूले हामीलाई सिकाउनु भएको छ। यदि हामीले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भने त्यसमा हाम्रो परिवार त झन् परिनै हाल्छ। परिवारलाई त हामीले प्रेम, आदर, सम्मान गर्नै पर्छ, हाम्रो समाज पनि पर्छ र हाम्रो देश पनि पर्छ। क्रिश्चियन बन्नु भनेको आफ्नो देशलाई कम प्रेम गर्नु होइन। हामीले सुने जस्तै विदेशी धर्म मानेर हामी विदेशी हुनु चाहिँ क्रिश्चियन हुनु होइन। यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। बरु इमानदारी, करूणा, सत्य र सेवाको जीवन जिउँदै देशको असल नागरिक बन्ने प्रयास चाहिँ हामीले गर्नुपर्दछ। यो कुरा चाहिँ तपाईँ जुनसुकै आस्थाको मानिस किन नहुनुहोस्, जुनसुकै धर्म किन नमान्नुहोस्, यी कुरा तपाईँको जीवनमा हुनु नै पर्छ। एउटा नागरिकको रूपमा, एउटा व्यक्ति इन्डिभिजुअलको रूपमा तपाईँले यी कुराहरू पालन गर्नै पर्छ, जुन कुराबाट क्रिश्चियनहरू पनि अछुतो छैनन्। यो कुरा हामीले एकदमै बुझ्न जरुरी छ। म तपाईँलाई यहीसँग मिल्दो जुल्दो एउटा गवाही सुनाउँछु। कल्पना गर्नुहोस्, म यहाँ कसैको नाम चाहिँ प्रश्नसँग उच्चारण गर्न सक्दिन किनकि हामीले गोपनीयताको पनि कदर गर्नु पर्दछ। एकजना हाम्रो श्रोता हुनुहुन्छ, उहाँ चाहिँ पहिला अर्कै आस्थामा हुनुहुन्थ्यो र त्यसपछि उहाँ विश्वासी हुनुभयो। दशैं आयो, दशैंको माहौल हाम्रो देशमा कस्तो हुन्छ हामी सबैलाई थाहा छ। हामी कस्तो उल्लासपूर्ण तरिकाले, वातावरणै रमाइलो भयो जस्तो हामीलाई लाग्छ होइन। सबै देश एउटा चाड मनाइराखेको हुन्छ अनि त्यही समयमा उनको परिवारले उनलाई भन्नुहुन्छ कि अब तिमी हामीसँग बस्दिनौ होला होइन, किनकि हामी दशैं मनाउँदैछौ, तिमी त क्रिस्चियन भयौ, तिमी त चर्च जान थाल्यौ, अब तिमी हामीसँग बस्दैनौ होला। तर उहाँले मुस्कुराउँदै भन्नुभएछ, किन नबस्ने, तपाईँहरू त मेरो परिवार पो हुनुहुन्छ, म तपाईँहरूलाई पहिले भन्दा अझै धेरै सम्मान र अझै धेरै माया गर्न मैले सिकेको छु, के म तपाईँहरूसँग बस्दिन होला र। उनी परिवारसँग घुलमिल भएर बसिन्, आफन्तहरूकोमा पनि गइन्, भेटघाट पनि गर्न गइन्, आफ्ना आमा बुवाको स्वास्थ्य हाल खबर सोधिन्, आफूले माया गर्नुपर्ने साना व्यक्तिहरूलाई पहिले जसरी उनी माया गर्थिन्, कसैली दिन्थिन् या उनीहरूप्रति प्रेम देखाउँथिन्, त्यसरी नै त्यो प्रेम देखाइन्। सबैजनासँग सँगै बसेर खाना पनि खाइन्,
तब उनको अन्तस्करण र विश्वाससँग नमिल्ने धार्मिक कामहरू गर्नको लागि उनलाई आग्रह गरियो। उनले झगडा गरिनन्, कसैलाई दोष पनि दिइनन्, तर एकदमै नम्रता साथमा उहाँले भन्नुभएछ कि म तपाईँहरूलाई सम्मान गर्छु, प्रेम गर्छु, तर जुन विश्वास मैले छानेको छु, जुन विश्वास मैले अपनाएको छु, त्यो अनुसार चाहिँ म यो काममा चाहिँ सहभागी हुन सक्दिन, कृपया मेरो निर्णयलाई पनि सम्मान गरिदिनुहोस्। यो अहिले मैले भने जस्तो सजिलो पक्कै थिएन। जुन समयमा उहाँले यी कुराहरू आफ्नो परिवार आफन्तहरूको बीचमा गर्नुभयो त्यतिखेरको माहौल त्यति सहज थिएन, सबैजनाले यो कुरालाई सजिलै स्वीकार्नु भएन, तर त्यो प्रेम र सम्मानले हाम्रो श्रोता जो हुनुहुन्छ उहाँले आफ्नो आस्था अनुसार आफ्नो विश्वास अनुसार जुन प्रेम जुन आदर जुन हेरचाह आफ्नो परिवारलाई गर्नुभयो बिस्तारै त्यो कुराले चाहिँ उहाँको परिवारको मनलाई चाहिँ जितेको कुरा उहाँले हामीलाई बताउनु भएको थियो। मलाई थाहा छैन तपाईँहरू मध्ये कतिजनाको जीवनमा पनि यही गवाही मेल खान्छ। तपाईँले पनि आफ्नो विश्वासमा आउँदाखेरि प्रभुसँग तपाईँले जीवन जिउने या प्रभुको इच्छा अनुसारको जीवन जिउने निर्णय गर्दाखेरि कतिचोटि तपाईँलाई परिवारमा गाह्रो भयो होला, कतिचोटि तपाईँको विश्वासमाथि प्रश्न गरियो होला, कतिचोटि तपाईँको विश्वासलाई लिएर चाहिँ परिवारमा चाहिँ मनमुटाव भयो होला, या तपाईँलाई चाहिँ नराम्रो भनियो होला, नराम्रो व्यवहार गरियो होला, विभिन्न प्रश्नहरू गरियो होला, तर ती बीचमा पनि तपाईँले आफ्नो विश्वासलाई चाहिँ दह्रो बनाइराख्नुभयो र आज तपाईँको विश्वासको कारणले गर्दा तपाईँको परिवार प्रभुमा बाँचेको छ होला, अथवा उहाँहरू अझै पनि विश्वास गर्नुहुँदैन तर उहाँहरूको धारणा चाहिँ परिवर्तन भएको छ होला। यो तपाईँ आफै जान्नुहुँदछ, तपाईँको परिवारमा तपाईँको विश्वासको कारणले कस्तो परिवर्तन आएको छ त्यो तपाईँले जान्नुहुँदछ। यहाँनिर भन्न खोजिएको कुरा एकदमै साधारण छ कि हामीले प्रभुमा विश्वास गर्यौं यसको मतलब यो होइन कि अब हामी परिवारसँगै बस्दैनौ, परिवार रमाइलो गर्दा परिवार कुनै कुरामा खुशी माहौलमा बस्दा हामी चाहिँ छिछि दुर दुर गरेर बस्छौ, हो यो हुँदैन त्यो हुँदैन यस्तो हुँदैन भनेर आफैले आफैलाई एकदमै धार्मिक र उहाँहरूलाई चाहिँ खराब हामीले सोध्छौ भन्ने होइन। हामी विश्वासमा पक्कै आएका छौँ, हाम्रो विश्वास हाम्रो आस्था पक्कै परिवर्तन भएको छ, तर आफ्नो परिवारप्रति आफ्नो संस्कृतिप्रति आफ्नो आफूले प्रेम गर्नुपर्ने आफूले वास्ता गर्नुपर्ने मानिसहरूप्रति हाम्रो प्रेम आदर सम्मान र हामीले गर्नुपर्ने कर्तव्यबाट चाहिँ हामी पन्छिएका छौं भन्ने हुँदैन।

0: प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईँको साथैमा छु। अब अलिकति अगाडि बढौं। कतिपयले यसो भनेको पनि तपाईँले सुन्नु भएको होला, या कतिपय मानिसहरू यसो भन्छन् कि क्रिस्चियनहरूले चाहिँ आमा बुवालाई मान्दैनन्, चर्च जान थालेपछि यो विदेशी धर्म लिएपछि आफ्ना आमा बुवालाई गन्दैनन् अथवा आदर गर्दैनन् भनेको पनि तपाईँले सुन्नु भएको छ होला। तर बाइबलले ठिक यसको उल्टो हामीलाई सिकाउँछ। एफिसी 6:1-3 तपाईँले हेर्नु भयो भने त्यहाँ लेखिएको छ कि नानीहरूले या छोराछोरीले चाहिँ आफ्ना आमा बुवाको आज्ञा पालन गर्नुपर्छ, किनकि यो गर्नु असल कुरा हो र आफ्नो बुवा र आमालाई आदर गर भनेर हामीलाई आज्ञा दिइएको छ या सिकाइएको छ। यसले स्पष्ट देखाउँछ कि क्रिस्चियन विश्वासले परिवारको सम्मान गर्न हामीलाई सिकाउँछ। आफूभन्दा ठूला आमा बुवाको आदर गर्ने, उनीहरूको भनाई मान्ने, आज्ञा पालन गर्ने कुरा बाइबलभरि तपाईँले विभिन्न ठाउँमा यी कुराहरू हामीलाई आज्ञाको रूपमा दिइएको गर्नै पर्छ भनेर सिकाइएको कुराहरू तपाईँले भेट्टाउनुहुन्छ। तर एउटा कुरा पनि सम्झिनुपर्छ कि कहिलेकाहीँ परमेश्वर प्रतिको विश्वास र मानिसको अपेक्षा एकअर्कासँग ठोकिन सक्छ। यस्तो अवस्थामा पनि बाइबलले घृणा होइन तर प्रेम, झगडा होइन तर नम्रता, अपमान होइन तर सम्मानको बाटो रोज्न हामीलाई सिकाएको छ। हामी विश्वासमा आएका छौं, भले आफ्नो आमा बुवा छुट्टै विश्वासमा या आस्थामा हुनुहुन्छ होला र उहाँहरूदेखि बाहेक आएर हामीले यीशु ख्रीष्ट विश्वास गरेका छौं, तर यसको मतलब हामीले उहाँहरूलाई अब अनादर गर्छौं, उहाँहरूको कुरा सुन्दैनौं, उहाँहरूलाई प्रेम गर्दैनौं, उहाँहरूको वास्ता गर्दैनौं भन्ने चाहिँ कदापि यसको अर्थ हुँदैन। अब हामी कसरी फरक देखिन सक्छौ भन्ने बारेमा एकछिन कुरा गरौं है त। क्रिस्चियन भएको प्रमाण ठूलो बहस जित्नु होइन, तपाईँ र मैले विश्वासमा आयौं, हाम्रो जीवन प्रभुमा सुम्पियौं होइन, अब यो कुरा चाहिँ मानिसहरूलाई म प्रभुमा छु भनेर देखाउन चाहिँ हामीले बसेर उहाँहरूसँग बहस गरेर त्यसमा जित हासिल गर्नु होइन, तर हाम्रो विश्वासको या हाम्रो आस्थाको प्रमाण हामी यसरी दिन सक्छौ, हाम्रो जीवनबाट दिन सक्छौ कि हामी सधैँ सत्य बोल्छौ, चोरी नगर्ने, अरूको सेवा गर्ने, क्षमा दिने, क्षमा गर्न सिक्ने, परिवारलाई प्रेम गर्ने र छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्ने, यी कुराहरू हाम्रो जीवनमा छन् भनेदेखि हाम्रो विश्वासको प्रमाण यिनै कुराहरूले, यिनै आचरणहरूले दिन्छ। यदि हाम्रो जीवनमा यी गुणहरू देखिँदैनन् भने हामीले बोलेका शब्दहरू कमजोर पर्न सक्छन्। तपाईँ आफ्नो आस्था र विश्वासको बारेमा जति नै ठूला ठूला कुरा किन गर्नुहोस्, तर तपाईँको जीवनमा यी यस्ता चारित्रिक गुणहरू छैनन् भने चाहिँ त्यो ज्ञान या तपाईँको आस्थाको बारेमा तपाईँले जति नै बहस गरेर जिते पनि त्यसको केही पनि अर्थ रहँदैन। अब केही कुराहरू छन् जुन हामीले मनन गर्नुपर्ने कुरा छ। आजको कार्यक्रम सुन्दै गर्दा या सुनिसके पश्चात तपाईँले यी प्रश्नहरू आफैसँग मनन गर्नुहोस् कि के म आफ्नो परिवारका सदस्यहरूलाई सम्मान गर्छु, भले उहाँहरू एउटै विश्वासको हुनुहोस् या नहुनुहोस्, उहाँहरू फरक आस्थाको या फरक विश्वासको किन नहुनुहोस्, तपाईँले आफ्नो परिवारप्रति सम्मानजनक व्यवहार गर्नुभएको छ कि छैन, अथवा के मेरो व्यवहारले मैले उहाँहरूलाई प्रेम देखाउन सकेको छु होइन, कि मेरो बोलीमा मात्रै मैले सीमित राखेको छु कि साँच्चै मेरो व्यवहारले चाहिँ मेरो प्रेम उहाँहरूप्रति मैले प्रकट गरेको छु कि छैन, यी कुरा तपाईँले मनन गर्नुहोस्। र अर्को कुरा भनेको, यदि कसैले मेरो विश्वाससँग असहमति जनायो भने अथवा मेरो विश्वासबारे प्रश्न उठायो भने या कसैले मेरो विश्वासको विपरीत मलाई केही गर्नको लागि चाहिँ दबाब दिन्छ भने त्यो समयमा के म शान्त भएर नम्र भएर रहन सक्छु, के म असल प्रकारले होइन मिठो बोलेरै उहाँहरूलाई म जवाब दिन सक्छु, कि म एकदमै उग्र भएर आफ्नो विश्वासलाई चाहिँ डिफेन्ड गर्नतिर लाग्छु, यो पनि तपाईँ र मैले आज मनन गर्नुपर्ने कुराहरू हो। प्रिय मित्रहरू, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र आजको कार्यक्रममा हामीले क्रिस्चियन आस्थासँग सम्बन्धित केही भ्रमहरूको विषयमा कुरा गर्यौं कि कसरी प्रभुमा विश्वास गरिसकेपछि हामीले समाजबाट, परिवारबाट के कस्ता कुराहरू चाहिँ सुन्नुपर्छ या के कस्ता प्रश्नहरू चाहिँ हामीलाई गरिन्छ र त्यसको वास्तविक सत्य चाहिँ के हो त, के त्यही भ्रम नै सत्य हो या त्योदेखि फरक केही कुरा छ, ती कुरा आज हामीले गरेका गरेका छौ। मलाई विश्वास छ यी कुराहरू हुन त सुन्दा सामान्य जस्तो या दैनिक जीवनमा सुनिराखेकै कुरा जस्तो हामीलाई लाग्ला, तर हामी यी कुराहरूको घनत्वलाई बुझ्छौ, यी कुराहरूले कति गहिरो प्रभाव पार्छन् भन्ने कुरा हामीले बुझेका छौ। आजको कार्यक्रमबाट हामीले यी साधारण जस्तो लाग्ने तर एकदमै आवश्यक विषयमा छलफल गरेका छौ र के भ्रम हो के सत्य हो भन्ने कुरा हामीले छुट्याएका छौ। मलाई विश्वास छ यदि तपाईँको मनमा यी कुराहरूप्रति प्रश्न थियो भने आजको कार्यक्रमले ती प्रश्नहरूलाई केही हदसम्म भए पनि सम्बोधन गरेको छ भन्ने मैले विश्वास लिएको छु। र यदि तपाईँलाई यी कुराहरू अघिबाटै थाहा छ भने आजको कार्यक्रमले यी कुराहरू अरू दिदी बहिनीहरूको बीचसम्म पुर्याउनको लागि तपाईँलाई फेरि एकचोटि उत्साह दियो होला भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमबाट आजको लागि मैले विदा लिनुपर्ने बेला हुन लागिसकेको छ। अर्को हप्ता फेरि हामी यस्तै प्रसंगमा रहेर कुराकानी गर्नेछौ। अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। कार्यक्रम तपाईँ आफ्नो नजिकैको लोकल एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ अथवा तपाईँ मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने हप्तामा एकपटक दिदी बहिनीहरूसँग भेला भएर रेडियोमा मेमोरी कार्ड मार्फत यो कार्यक्रमलाई सुनिरहनु भएको छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ या कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझाव या केही प्रतिक्रियाहरू छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ। र साथसाथै यदि तपाईँ आफ्नो जीवन गवाही आफ्नो आफ्नो जीवनमा परमेश्वरले गर्नुभएका कामहरू छन् बाँड्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र केही प्रश्नहरू छन् भने पनि तपाईँले हामीलाई प्रश्नहरू पठाउन सक्नुहुनेछ। हवस् त आजको कार्यक्रमबाट म ममता बिदा हुन चाहन्छु। कार्यक्रमको अन्तिममा तपाईँले हाम्रो सम्पर्क ठेगानाहरू पाउनु नै हुनेछ। अर्को हप्ताको कार्यक्रममा फेरि हाम्रो भेट हुने आशा गर्दै आजको लागि बिदा चाहन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: श्रोताहरू, जय मसीह। एकपटक एरिस्टोटलले भनेका छन्, धेरै मानिसहरू गरिबीको कष्ट र प्रेम असहमति जस्ता कुराहरूबाट बस्नलाई मर्न खोज्नु एउटा साहसिक मानसिक कार्य होइन, त्यो कायरताको चिन्ह। आजको कार्यक्रममा हामीले वचनबाट आत्महत्याको विषयमा छलफल गर्नेछौ। शुरूआतमा एउटा प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ यो वचनको लागि। जसै हामीले वचनमा रहेर आज एक महत्वपूर्ण विषयमा रहेर चर्चा गर्नेछौ, हामीलाई सहायता गर्नुहोस् र सही ज्ञान बुझ्नलाई हामीलाई सहायता गर्नुहोस्। येशूको नाममा आमेन। मित्रहरू, सामाजिक तवरले आत्महत्यालाई निहाल्दा हामी विभिन्न कारण देख्छौ, जस्तै चिन्ता, दोषी भावना, असफलता, असक्षमताको अनुभव, रिस, पारिवारिक झगडा, डर, गहिरो चोट, यौन शोषण, प्रेममा धोका, आर्थिक ऋणको भार, मानसिक दबाव, सामाजिक लाज, लागू औषधि र मादक पदार्थको सेवन, आशाहीनता आदि। हाम्रो सामाजिक संरचनालाई हेर्दा आत्महत्या गर्नेहरूको संख्या दिनहुँ बढ़िरहेको छ। आत्महत्या मानव विरोधी अपराध। हाम्रै वरिपरि हामीले धेरै उदाहरणहरू देख्छौ अनि सुन्छौ। कति युवाहरूले प्रेम गर्छ तर आमा बुबाबाट स्वीकार हुँदैन, तब कतिले आत्महत्या गर्छ। एसीई परीक्षामा असफल भएकाहरूमध्ये कतिले कतिपयले पनि आत्महत्या गरेका छन्। श्रीमान र श्रीमती बीच चर्को बहस भयो भने पनि आत्महत्या गर्छ। आत्महत्या गर्ने यी सामान्य कारणहरूलाई निहाल्दा यो मानव जीवनको सबैभन्दा कमजोर मानसिकताको उपज हो। 1999 सनमा विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षण अनुसार हरेक 1,00,000 नेपाली मध्ये 10 जनाले आत्महत्या गर्दछ। वीर अस्पतालमा आउने बिरामीहरू मध्ये 40% आत्महत्या असफल भएका मानिसहरू रहेका छन्। तीमध्ये स्त्रीको संख्या पुरूषको भन्दा 2 गुणा बढ़िरहेको छ। प्राय आत्महत्या गर्नेहरू 30 वर्ष मुनिका धेरै छन्। नेपालको जन्मदर 33% रहेको छ भने आत्महत्या गर्न खोज्नेहरू संख्या 10% रहेको देखिन्छ। यसले के देखाउँछ भने आत्महत्या वास्तवमै गम्भीर विषय बनेको छ। यो व्यक्तिगत विषय भए पनि राष्ट्रको निम्ति चुनौतीको विषय रहेको छ। अमेरिका जस्तो विकसित देशमा पनि आत्महत्या गर्नेहरूको संख्या आकाशिएको छ। 2001 मात्र 1,32,353 जना अस्पतालमा आत्महत्याको असफलताको कारणले भर्ना भएका थिए र तीमध्ये 30,622 जनाले जीवन गुमाएका छन्। सन् 2000 संसारभर 8,15,000 मानिसहरूले आत्महत्या गरेका छन्। प्रत्येक 40 सेकेन्डमा एकजना पर्न सक्छ। जसको विषयमा डेभलपमेन्ट एसोसिएट इन्टरनेशनल कोलोराडो स्प्रिङ 2006 प्रकाशित भएको यस सूचनाले जानकारी दिएको छ। मानिसहरूले आत्महत्याको विभिन्न कारणहरू दिएका भए तापनि महान प्रचारक बिल्ली ग्राहमले यसलाई आत्मिकी कारण अथवा मानिसको परमेश्वर रहितको जीवनको कारण हो भनी बताएका छन्। त्यसो भए प्रश्न उठ्न सक्छ कि क्रिश्चियनले आत्महत्या गरेमा उसले साँचोसँग यसुलाई ग्रहण गरेको थिएन भन्ने हो त? जटिल प्रश्न छ। जब इसाईले आत्महत्या गर्छ तब हामी त्यसको सामाजिक कारण खोज्न थाल्छ र निष्कर्ष निकाल्छौ कि यो उसको कायरता हो। हुन त बाहिरी रूपमा आत्महत्या गर्नुपर्ने सामाजिक कारणहरू देखिए पनि इसाईले आत्महत्या गर्नुपर्ने मुख्य कारण चाहिँ उसको विश्वासको पतन। यद्यपि तत्कालीन कारण चाहिँ उसको आर्थिक वा अरू कुनै कारण पनि हुन सक्छ। के आर्थिक कारण नै आत्महत्या गर्नुपर्ने मुख्य कारण हो त? 1923 सालमा अमेरिकामा गरिएको सर्वेक्षण अनुसार सबैभन्दा धेरै आत्महत्या गर्नेहरू धनी मानिसहरू थिए। जेसी लिवरमोर जो अमेरिकाको बियर कम्पनीका मालिक थिए, इभान क्रुजर जो संसारका सबैभन्दा ठूलो मोनोपोली कम्पनीका मालिक थिए, लियोन फ्रेजर जो एक अन्तर्राष्ट्रिय बैंक सेटलमेन्टको निर्देशक थिए पनि यिनीहरूको अन्तमा आत्महत्या गरे। त्यसमा धेरैचोटि असफलता र आर्थिक समस्याहरूभन्दा पनि मानिसभित्र भएको आत्मिक समस्या नै आत्महत्याको प्रमुख कारण बनेको देखिन्छ। पास्कलले भनेका छन्, मानिसको हृदयमा एउटा खाली स्थान छ जो सिर्जिएको थोकहरूकोले होइन सृष्टि गर्ने परमेश्वरको उपस्थितिले मात्र भरिन्छ। हामी एकान्तिकृत भएका छौं वा चोट पाएका छौं भने त्यो के को कारणले हो सो कुरा पत्ता लगाउनु पर्ने हुन्छ। धेरै मानिसहरूले जीवन जिउनुको आनन्दलाई बुझेका छैन। चार्ल्स कालेब होल्टनले यसरी भनेका छन्, धेरै मानिसहरू जिउँछ किनकि तिनीहरू मर्न डराउँछ त धेरै मानिसहरू मर्छन् कारण तिनीहरू बाँच्न डराउँछ। बाँच्न डराउनुको मुख्य कारण उनीहरूसँग को हुनुहुन्छ, मुख्य कारण उनीहरूसँग को हुनुहुन्छ चिनेका छैन। वचन अनुसार यसको मुख्य कारण पाप, जसलाई राम्ररी व्यवहार गरिनु पर्दछ। मानव जीवनका गलत शिक्षाहरू र जीवन सम्बन्धी गलत दर्शनहरूका कारणले पनि मानिसहरू जीवनलाई समाप्त गर्नेतर्फ अग्रसर हुन्छ। अरेबियन राष्ट्रहरूमा भएका सुसाइड बमहरूको प्रहारलाई गलत दर्शन र शिक्षाको बज हो भन्दा अत्यायुक्त नहोला। इराक र अफगानिस्तानको युद्ध मैदानदेखि विश्वका धेरै राष्ट्रहरूमा सुसाइड बमहरूद्वारा गरिने हत्याका प्रकरणहरू दिनहुँ वृद्धि भइरहेका छन्। किन मानिसहरू मन डराउँदैन? किन आत्महत्या नै उनीहरूको समस्याको समाधान मान्छ? आउनु सब हेरौं पवित्र वचनबाट राजा सावलको बारे। पुरानो करारमा राजा सावललाई लिन सक्छ जसले परमेश्वरले नै राजकीय पदमा ल्याउनु भयो। उनले इजरायलका पहिलो राजा हुने सौभाग्य पाए, तर यो उनको राजकीय गरिमा लामो समयसम्म रहन सकेन। उनका शुरूका वर्षहरू राम्रा भए पनि अन्तका दिनहरूमा उनी परमेश्वरबाट टाढा भएका थिए। विभिन्न देवी देवताहरू र विभिन्न दुष्ट आत्माहरूमाथि विश्वास गरी परमेश्वरको आज्ञा विपरीत वेदी बनाउने र आफै पुजारीको काम शुरू गरे। लेखिएको छ, यसकारण परमेश्वरको आत्माले सावललाई त्याग्नुभयो। यसको परिणाम स्वरूप परमेश्वरले सावलको स्थानमा दाउदलाई राजा अभिषेक गर्नुभयो। यो कुरा थाहा पाएर उनी दाउदलाई मार्न दाउदको पछि लागे। परमेश्वरसँग आफ्ना पापको पश्चाताप गर्नुभन्दा दाउदलाई नाश गरेर राज्य टिकाउनु उनको निम्ति बुद्धिमत्तापूर्णको काम लाग्यो। सावल बिस्तारै परमेश्वरको इच्छा भन्दा आफ्नै इच्छामा हिँडे, अन्तत युद्ध छेडियो। परमेश्वरको इच्छा बिना नै युद्धमा आफै होमिएर उनको हार भयो। युद्धको हारसँगै उनी भागेर गिलको डाँडामा गए। त्यही उनले आफ्नै तरवारले रोपिएर मारिए, जसको विषयमा पहिलो सामेल यसको चारमा उल्लेख गरिएको छ। सावलको मृत्युको तत्कालीन कारण युद्धको पराजय भए पनि आत्महत्या गर्नुपर्ने वास्तविक कारण उनको आत्मिक पतन नै थियो। उनले आफ्नै राजाको त्यो गरिमामा स्थानमा ल्याउनु हुने परमेश्वरलाई बिर्सि र आफै पतन भए। दोस्रो पात्र हुन् यहुदा इस्करियोत। नयाँ करारमा यीशुका चेला यहुदा इस्करियोतलाई लिन सक्छ। यीशुसँग 3.5 वर्षसम्म हिँडे अनि अन्तमा पैसाको लोभमा परेर यहुदाले यीशुलाई धोका दियो। यीशुको पक्राउ पछि उसले गरेको कार्यप्रति उसलाई पछुतो भयो। आखिर उसले लिएका ती चाँदीका टुक्राहरू आफ्नो जीवनका निम्ति खर्च गर्न पाएन, तर चाँदीका टुक्राहरू पुजारीहरूलाई फिर्ता गरेर आफू चाहिँ झुन्डिएर आत्महत्या गरे। मत्ती 27:5। यहुदा आफ्नो गल्तीप्रति पछुतायो तर पश्चाताप गरेन। परमेश्वरभन्दा पैसाको प्रेम जो उसको हृदयमा थियो त्यो नै यहुदाको आत्मिक समस्या थियो। पैसाले उसको तत्कालीन कारण र समस्या देखिए पनि वास्तवमा उसको आत्मिक जीवनको पतन नै वास्तविक कारण बन्यो। पैसा नै उसको समस्या भएको भए त सकभर उसले पाएको त्यो पैसा फिर्ता गर्ने थिएन होला, तर प्रशस्त जमिन किनेर उसले यस आरामको जीवन बिताउन सक्थ्यो। तर यसो गरेन, गएर आत्महत्या गरे। पश्चाताप गर्नुभन्दा आत्महत्या गरेर समाधान देख्ने स्वभाव दियाबलसबाट आएको। लुकाको पुस्तकले भन्दछ, तर 12 मध्ये एकजना इस्करियोत भनिने यहुदाभित्र दियाबलस पस्यो। लुका 22:23। यी दुःखद घटनाहरू वचनमा राखिनुपर्ने एउटै कारण चाहिँ हाम्रा निम्ति उदाहरण दिनलाई हो। जब हामी आत्मिक पतन आउँछ हामीहरू आफ्नो जीवनलाई कुनै पनि मूल्यको ठान्दैनौ। पश्चाताप गर्दै पापबाट फर्कनुको साटो मृत्यु नै त्यो समाधानको बाटोको रूपमा खोज्छ। आज कति युवाहरू छन् जसले यो जीवनलाई दुःखपूर्ण अवस्थामा अन्त गरेका छन्। अब एउटा प्रश्न उठ्न सक्छ, उसो भए इसाईले आत्महत्या गर्यो भने ऊ स्वर्ग जान्छ कि नर्कमा जान्छ? यो सबैभन्दा कठिन प्रश्न हो। यसमा धेरैको भिन्न मत भए पनि धेरै विश्व शास्त्रीहरू स्वर्ग जाने कुरोमा विश्वास गर्छन्। उसले यसुलाई साँचोसँग विश्वास गरेको हो भने स्वर्ग जान सक्छ, कारण स्वर्ग जानको निम्ति कसैले यसुलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास गर्नुपर्छ। मुक्ति र उद्धारको निम्ति केवल येशुको मृत्यु र पुनरुत्थानमाथिको विश्वास गर्नु। यसकारण उसले विश्वास गरेको कारण उसको मुद्दार भएको छ र उसको नाउँ जीवनको पुस्तकमा लेखिएको छ। श्रोताहरू, हामीले नबोलौं कि हाम्रो निम्ति परमेश्वरमा अनन्त आशा छ, जो हामी उहाँलाई विश्वास गर्ने सबै मानिसका निम्ति ख्रिस्टले राखिदिनु भएको छ। समस्या र परिस्थितिहरू कठिन होला पनि हामीले धैर्य साथ यो जीवनलाई आनन्द साथ यो पृथ्वीमा बिताउनु पर्छ। यो पृथ्वीमा हामीले आनन्द गर्न सकेनौ भने स्वर्ग हाम्रो निम्ति पट्यार लाग्दो हुनेछ। पावलले पनि धेरै चोटि परमेश्वरमा जाने इच्छा गरेका थिए, तर पनि शरीरमा ख्रिस्टको मण्डलीको निम्ति जिउन आवश्यक ठाने। हामी पनि त्यही लक्ष्य राखौं कि यस पृथ्वीको हाम्रो बसाई उद्देश्यले परिपूर्ण होस्। हामी आत्महत्या होइन तर अनन्त आशा लिएर जिएको परमेश्वर चाहनुहुन्छ। आत्महत्या इसाईको निम्ति कायरता मात्र होइन तर शरमको कुरा पनि हो। ख्रिस्टीय साक्षीलाई यसले ठूलो धक्का पुर्याउँछ। समाजमा यसले कलङ्क ल्याउँछ, परिवारमा यसले नकारात्मक प्रभाव छेड्छ, आउने सन्तानको निम्ति लाज मर्द गवाही बन्नेछ। सबैले हाम्रो परिवारको विषयमा नकारात्मक कुरा गर्नेछ। मर्ने मरेर जान्छ तब परिवारलाई ठूलो चोट पुग्छ। अन्तत प्रिय मित्रहरू, परमेश्वर तपाईँको नजिक हुनुहुन्छ। तपाईँको समस्या जति सुकै ठूलो भए पनि परमेश्वर जो समस्याभन्दा महान हुनुहुन्छ उहाँलाई हेरौँ र परमेश्वरले उपहार स्वरूप दिनुभएको यो बहुमूल्य जीवन जिउन सकौँ। भजन लेखकले भन्छन्, पर्वततिर म मेरो आँखा उठाउँछु, मलाई गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजन हुने परम प्रभुबाट मेरो गुहार आउँछ। भजन सङ्ग्रहमा नकारात्मक कुरा गर्नेछ, मर्ने मरेर जान्छ तब परिवारलाई ठूलो चोट पुग्छ। अन्तत प्रिय मित्रहरू, परमेश्वर तपाईँको नजिक हुनुहुन्छ। तपाईँको समस्या जति सुकै ठूलो भए

0: सुर तपाईँको नजिक आउनुहुनेछ। याकुब 4:8 भोलिको निम्ति फिक्री नगर किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। मत्ती 6:34 परमेश्वरले यसो भन्नुभयो, किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, ती तिमीहरूको उन्नतिका निम्ति नोक्सानीको निम्ति होइन, तिमीहरूलाई एउटा आशा र भविष्य दिनलाई हो। यर्मिया 29:11 प्रिय तपाईँ र म आफ्नो भविष्य आफै बनाउन सक्दैनौ। यसो गर्ने कोसिस गर्यौं भने हामी सधैँ असन्तुष्ट रहनेछौ। हाम्रो भविष्य बनाउने परमेश्वर नै हुनुहुन्छ जसमा हामी भरोसा राख्छौ र उहाँमा ढुक्क रहन्छौ। उहाँले नै हामीलाई चुनौतीको सामना गर्ने शक्ति दिनुहुन्छ। फिलिपी 4:13 धर्मशास्त्रले भन्दछ, तिमीहरू विजेताहरू भन्दा पनि अझ बढी छौ। रोमी 8:37 आमेन। परमेश्वरको यो वचनले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष मिलेको होस् भन्दै म बिदा लिन चाहन्छु। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ। र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै

सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466, 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754 01-4770-754।

0: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-58, 01-52-02-58 र 98-511-25-38, 98-511-25-38।

0: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
1: जय मसिंहको हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म अशासनीय पनि आज पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। म विश्वास गर्छु पिताको इच्छा कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र पिताको इच्छा तपाईँको जीवनमा के छ भन्ने कुरा यो कार्यक्रमबाट तपाईँले पत्ता लगाइराख्नु भएको छ, थाहा पाइराख्नु भएको छ र त्यस बमोजिम तपाईँ जी राख्नु भएको छ भनेर म विश्वास गर्छु। साथै पिताको इच्छा आफ्नो जीवनमा प्रकाश पाएर तपाईँ आफ्नो जीवनमा आनन्दित पनि हुनुहुन्छ भनेर म विश्वास गर्छु। हामी निरन्तर पिताको इच्छालाई परमेश्वरको वचनबाट खोजी गरिराखेको छ। उत्पत्तिको पुस्तकबाटै हामीले सुरुका अध्यायहरूदेखि नै हामीले हेरिराखेका छौँ र अघिल्लो हप्ता हामीले उत्पत्ति 31 अध्यायबाट पिताको इच्छालाई हामीले हेरिराखेका थियौँ र त्यसलाई अझै कम्प्लिट गर्न बाँकी थियो र यसलाई म कम्प्लिट गर्न चाहन्छु आजको कार्यक्रममा। अब यस कार्यक्रममा हामी सुरु गर्नेछौँ एउटा मिठो गीतबाट। गीतको बोल रहेको छ जहाँ मलाई लानुहुन्छ।

यो गीतपछि कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। परमेश्वर पिता हाम्रो जीवनमा चाहिँ आफ्नो इच्छाले काम गर्न चाहनुहुन्छ, अनि त्यहाँ पनि अब हामीले उहाँको इच्छामा आफ्नो पनि इच्छा प्रकट गर्नुपर्ने हुन्छ। कतिपल्ट परमेश्वरको इच्छा त हुन्छ तर हामीले चाहिँ इच्छा चाहिँ व्यक्त गर्न सकिराखेको हुँदैन। पिताको इच्छामा हाम्रो इच्छा पनि मिल्नु पर्यो। उहाँले चाहिँ इच्छा मात्रै गरिराख्नु भएको छ तर मैले इच्छा गरेन भने त्यहाँ पनि पिताको इच्छा पूरा हुन सक्दैन। जसरी येशु ख्रिस्टले भन्नुभयो, मेरो होइन पिता तपाईँको इच्छा पूरा होस् भनेर, उहाँले चाहिँ पिताको इच्छामा आफू कार्य गरेर लाग्नु भयो र क्रुसमा मर्नुपर्ने पिताको इच्छा थियो र येशु ख्रिस्टले त्यो क्रुसमा मर्नुपर्ने पिताको इच्छालाई पूरा गर्नुभयो। आफैलाई मानिसको हातमा उहाँले सुम्पिदिनुभयो र मानिसहरूले उहाँलाई कलवरीको क्रुसमा लगेर क्रुसमा टाँगेर मारे। र यसकारणले गर्दा कतिपटक चाहिँ अब हामीले पिताको इच्छा हामीलाई दिनुहोस्, पिता तपाईँको इच्छा मलाई प्रकट गर्नुहोस् प्रकट गर्नुहोस्, पिता तपाईँको इच्छा चाहिँ के छ भनिराखेको हुन्छौँ। जब परमेश्वर पिताले हामीलाई उहाँको इच्छा प्रकट गरिदिनुहुन्छ त्यसपछि चाहिँ उहाँको इच्छा मान्नको लागि हाम्रो इच्छा हुन्छ कि हुँदैन भन्ने कुरा नै मुख्य कुरा हुन्छ। फेरि त्यसले ठुलो भूमिका खेल्छ परमेश्वरको योजना पुरा गर्नको लागि। तपाईँ इच्छुक हुनुभयो भने मात्र प्रकट गरिएको पिताको इच्छालाई तपाईँ पूरा गर्न सक्नुहुन्छ, नत्र भने तपाईँ इच्छुक हुनु भएन भने तपाईँ पूरा गर्न सक्नुहुन्न। यस कारणले गर्दा पिताको इच्छा जब तपाईँले थाहा पाउनुहुन्छ आफू पनि इच्छुक हुनुहोस् र पिताको इच्छा तपाईँले पूरा गर्न सक्नुहुनेछ। र यो छोटो सन्देश सँगसँगै म अगाडि बढ्न चाहन्छु। हामीले हेरेको थियौँ उत्पत्ति 21 अध्यायमा चाहिँ याकुबले चाहिँ आफ्नो परिवारलाई चाहिँ सुटुक्क लाबानको घरानाबाट चाहिँ लगेका छन्, किनभने परमेश्वर पिताले नै उनलाई भन्नुभएको थियो कि अब त चाहिँ अब यस ठाउँबाट आफ्नै घरमा चाहिँ निस्केर जा। यस कारणले गर्दा अब यो वचनलाई याकुबले पालन गरे, लाबानसँग उनी डराएन, बरु परमेश्वरले भन्नुभएको कुरालाई चाहिँ पिताको इच्छालाई चाहिँ उनले पालन गरे र लिया र लियाका सबै सन्तानहरू, राहेल र राहेलका सबै सन्तानहरू, आफ्नो नोकर चाकर, आफ्नो गाई बस्तु, भेडा बाख्रा, अरू जे जति थिए नोकर चाकरहरू, आफ्नो भएको जति कुरा परमेश्वरले जुन आशिषको रूपमा दिनुभएको थियो याकुबलाई, ती सबै कुरा लिएर उनी चाहिँ सुटुक्क भागेका थिए। किनभने लाबानले चाहिँ उनलाई सोधेर जान खोजेको भए दिनेवाला थिएनन् जानको लागि याकुबलाई, यस कारणले गर्दा उनले यसरी सुटुक्क जानुपर्ने अवस्था थियो। र तर लाबानले अलिकति क्रोधित नै भएर याकुबलाई खेदिराखेका थिए, पछि उनी भागेको कुरा थाहा पाइसकेपछि। र तर परमेश्वरले चाहिँ लाबानलाई चाहिँ दर्शन दिनु चाहिँ राति दर्शन दिनु भइसकेपछि लाबानले चाहिँ त्यहाँ उनले जतिसुकै क्रोधले उनले चाहिँ याकुबलाई चाहिँ खेल्न खोजे तापनि तर परमेश्वरले चाहिँ उनको त्यो क्रोधलाई है शैतानले कतिपटक चाहिँ क्रोधित भएर तपाईँको विरुद्धमा चाहिँ गर्जनहरू लगाउन सक्छ तर परमेश्वरले चाहिँ तपाईँलाई विजय दिनुहुन्छ। गर्जनहरू जस्तो सुकै आओस् तपाईँलाई परमेश्वरले विजय दिनुहुन्छ, नडराउनुहोस्। लाबानसँग डराएर त्यतिकै बसिराखेको भए पिताको इच्छा याकुबको जीवनमा पुरा हुने थिएन। उनी कनान देशमा फेरि फर्केर जानु पर्थ्यो, आफ्नो बाबुको घरमा फेरि फर्केर जानु पर्थ्यो। 20 वर्ष उनी ससुरालीमा समय बिताएका थिए, त्यहाँ धेरै उनले दुःख कष्टहरू भोगेका थिए, धेरै मेहनत गरेका थिए, परमेश्वरले उनको मेहनतमा पनि आशिष दिनुभएको थियो। उत्पत्तिको पुस्तक उनले 31:42 उनले पढ्यो भने याकुबले एउटा कुरा भनेका छन् कि मेरा बुबाका परमेश्वर जो अब्राहमका परमेश्वर जो इसहाकको भयो हुनुहुन्छ, यदि मसँग नहुनु भए निश्चय तपाईँले अहिले मलाई रित्ते हात पठाउनु हुने थियो। परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो र तपाईँलाई गत रात हप्काउनु भएको हो। यसरी चाहिँ उनले भनेका छन् कि मेरो मेहनतलाई चाहिँ परमेश्वरले चाहिँ देख्नुभएको थियो। मेहनत उसले गरेका थिए, 20 वर्षसम्म उसले मेहनत गरेका थिए, त्यो मेहनत परमेश्वरले देख्नुभएको थियो र उनलाई प्रशस्त आशिष दिनुभएको थियो। र यसरी चाहिँ शाहको भए भनेर उनले चाहिँ परमेश्वरलाई त्यहाँ एउटा नाम दिइराखेका छन्, आफ्नो बुवाको भए इसहाकको भए हुनुहुन्छ परमेश्वर भनेका छन्। साँच्चै नै अब हाम्रो पनि भएका परमेश्वर उहाँ हुनुहुन्छ होइन। अब मेरो बाउले जसको भए माने, मेरो बुवाले जसको भए मान्नु भएको थियो, आज मैले पनि उनै परमेश्वरको भए मान्दछु। र यदि मैले परमेश्वरको भए नमानिकन मैले आफ्नो मेहनतको काम पनि नगरेको भए मैले चाहिँ त्यो प्रकारले म आशिष हुने थिएँ, तर परमेश्वरले मलाई आशिष दिनुभएको छ। मैले परमेश्वर भए मानेको छु, मैले मेहनत गरेको छु र परमेश्वरले मलाई आशिष पनि दिनुभएको छ, सुरक्षा पनि दिनुभएको छ। लाभले जति याकुबलाई चाहिँ एकदमै मार्ने जस्तो तरिकाले खेदो गरेर हिँडेका थिए तर परमेश्वरले बीचमा
त्यो क्रोधलाई परमेश्वरले चाहिँ रद्द गरिदिनु भयो, नाश गर्ने क्रोधलाई परमेश्वरले रद्द गरिदिनु भयो। र यसरी परमेश्वरले हप्काउनु भयो लाभानलाई, र उसले खराबी के पनि गर्न सकेन, परमेश्वरले छेक्नु भयो। परमेश्वरले तपाईँको जीवनमा त्यसरी छेक्ने काम गर्नुहुन्छ। दुष्टले जतिसुकै तपाईँलाई खेदे पनि, तपाईँलाई कतिपटक रोग ल्याएर खेदिराखेको होला, कतिपटक तपाईँलाई समस्या ल्याएर खेदेको होला, तर जित्न सक्ने छैन। खेद्नु त याकुबलाई खेदेको हो लाभानले, तर लाभानले खराबी के पनि गर्न सकेन। तपाईँलाई खेद्न त दुष्टले खेद्छ, तर खराबी केही गर्न सक्नेवाला छैन। त्यसले कुनै कुराले तिमीहरूलाई हानि गर्न सक्ने छैन भनेर भजन सङ्ग्रहको पुस्तक 121 लेखेको छ। यस कारणले गर्दा परमेश्वरले तपाईँलाई कुनै पनि हानि हुन दिनुहुने छैन, खराबी हुन दिनुहुने छैन। दुष्टको टाउकोलाई परमेश्वरले किच्याउनु हुनेछ, तपाईँलाई विजय धेरै छोड्नुहुनेछ, याकुबलाई जस्तै विजय दिनुहुनेछ। त्यही भएर नआतिनुहोस्। कतिपटक हाम्रो मन आतिन्छ र हामीले हाम्रो विश्वास गुमाउँछौँ, हाम्रो भरोसा पनि गुमाउँछौँ। ए यस्तै रहेछ भन्ने हुन्छ, निराश हुन्छौँ हामी, सबै कुरा यस्तै रहेछ, यो संसारमा यस्तै रहेछ भन्ने जस्तो हाम्रो कतिपटक मनमा आउँछ। हामी दुःख घडीमा हिँड्दै गर्दा, रोग बिमारले हामी कष्टमा पाइरहँदाखेरि, हामीलाई भाडा तिर्नलाई पैसा नहुँदाखेरि, कक्षाको फीहरू तिर्न नहुँदाखेरि, आफ्नो छोराछोरीलाई पढाउनको लागि हामीलाई रुपियाँ पैसा नहुँदाखेरि, राम्रो स्कुलमा कलेजमा पढाउने इच्छा हुँदाहुँदै पनि हामी असक्षम भएको कारणले गर्दा, त्यो एउटा विभिन्न किसिमको मनमा एउटा निराशा, एउटा हिंताबोधका कुराहरू आउन सक्छ। तर पनि परमेश्वरले तपाईँलाई विजय धेरै छोड्नुहुन्छ, कष्टमा पनि परमेश्वरले तपाईँलाई विजय दिनुहुन्छ। उहाँले तपाईँलाई विजय दिने योजना नै छ। आफ्नो विश्वासलाई थामिराख्नुहोस्। हुन त हामी यो संसारको लागि हामी जन्मेका मान्छे होइन, हाम्रो नागरिकता स्वर्गमा छ, हाम्रो नयाँ जीवन भएको मानिसहरू हौ हामी। यस कारण हाम्रो नयाँ जीवन छ भने, हामी नयाँ गरी जन्मेका मानिस हो भने, हामी यहाँ जन्मेका होइन, भौतिक रूपमा शरीरमा यो संसारमा जन्मेका हौ, तर आत्मिक रूपमा हामी स्वर्गीय स्थानहरूमा यसोसँगै जन्मेका मानिसहरू हौ, यसोसँगै हामी बसाइरहेका मानिस हौ है। एफिसीको पत्र 2:6 हामीलाई भन्दछ कि हामीलाई परमेश्वरले उहाँसँगै बिउताउनु भयो र उहाँसँगै स्वर्गीय स्थानहरूमा बसाल्नु भएको छ भनेर लेखेको छ। हामी चाहिँ यीशु सँगसँगै स्वर्गीय स्थानहरूमा बसालेका मानिसहरू हौ, हामी नयाँ जन्म पाएका मानिसहरू, हामी यीशुसँग मृत्यु अवस्थाको त्यो पुरानो जीवनबाट फेरि नयाँ गरी पवित्र आत्माद्वारा जन्मेका मानिसहरू हौ, र हामीलाई परमेश्वरले स्वर्गीय स्थानहरूमा बसाल्नु भएको छ। तपाईँ संसारको लागि मात्र तोकेको मानिस हुनुहुन्न, तपाईँलाई परमेश्वरले स्वर्ग राज्यको लागि तोक्नु भएको छ भने संसारको लागि तपाईँ चिन्तित हुनुहोस्। जीवन त परमेश्वरले तपाईँलाई धान्ने शक्ति दिनुभएको छ, दुःख सुख जे भए पनि परमेश्वरले तपाईँलाई यो संसारमा अड्याएर राख्नु भएको छ, थामेर राख्नु भएको छ। हेर्नुहोस्, तपाईँभित्र परमेश्वरको आनन्द छ, मुक्तिको आनन्द छ, परमेश्वरको उपस्थिति तपाईँको जीवनमा छ, परमेश्वरको आशिष होला। कसैलाई यो रेडियो सुन्ने श्रोता तपाईँ कोही धेरै आशिषित हुनुहुन्छ होला, कोही थोरै आशिषित हुनुहुन्छ होला। धेरै आशिषित भए पनि, थोरै आशिषित भए पनि, मुख्य कुरा तपाईँसँग येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले तपाईँको लागि मुख्य व्यक्ति हुनुहुन्छ। हामी कतिपल्ट ख्रिस्टियनहरू चाहिँ आशिषको मात्र पछि लागिरहेको हुन्छौँ, प्रभु मलाई आशिष दिनुहोस्, हाम्रो प्रार्थना जतिखेर नै आशिष आशिष आशिष मात्र भनिराखेको हुन्छौँ, तर हामीले आशिषलाई चाहिँ हामीले चाहिँ प्रभुभन्दा ठुलो बनाइराखेको हुन्छौँ कि, तर हामीले आशिषलाई प्रभुभन्दा ठुलो बनाउनु हुँदैन, तर प्रभुलाई चाहिँ सबैभन्दा ठुलो बनाउने काम चाहिँ गर्नुपर्छ। प्रभुको अगाडि आउनु बित्तिकै प्रभु मलाई यो आशिष दिनुहोस्, त्यो आशिष दिनुहोस्, मेरो परिवारलाई यो आशिष दिनुहोस्, या यस्तो दिनुहोस्, त्यो आशिष, यो आशिष, यो आशिष, यो आशिष। हामीले परमेश्वरलाई खोजेको हो कि आशिषलाई खोजेको हो कि, यहाँ आउँछ कतिपटक हाम्रो क्रिस्चियन जीवन जिआई चाहिँ यस्तो हुन्छ, प्रश्न यस्तो छ, यहाँ आउँछ प्रश्न छ, मैले परमेश्वरलाई खोजेको हो कि आशिषलाई खोजेको, त्यस्तो स्वार्थी मात्र हो, स्वार्थी जीवन हुन्छ क्या। हामीले आशिषलाई मात्र खोजिराख्ने हो भने स्वार्थी जीवन हो, यहाँ बाँच्न मात्र सजिलो हामीले खोजिराखेको छ। यहाँ जिउनको लागि हामीलाई सजिलो जीवन जिएर, तर हामीले स्वर्गको मुख्य कुराहरू, परमेश्वरसँगको हाम्रो सम्बन्ध, परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई नै हामीले जुटायो गुमायो भने हामीले के लाभ भयो र तपाईँ आशिषले जतिसुकै भरिनु भए पनि, याकुब जस्तै पुरै आशिषित हुनु भए पनि, तर तपाईँसँग परमेश्वर हुनु भएन भने के लाभ भयो त। यहाँ याकुबले भने नि, मैले 42 अघि मैले पढे उत्पत्तिको पुस्तक 41:42, मेरा बाबुका परमेश्वर जो अब्राहमका परमेश्वर जो इसहाकका भए हुनुहुन्छ, यदि मसँग नहुनु भएको भए अहिले तपाईँले मलाई रित्ते हात पठाउनु थियो। मुख्य कुरा त हामीलाई
को चाहिएको रहेछ? परमेश्वर पिता। परमेश्वर पिता हामीलाई चाहिएको रहेछ। उहाँ हुनुभयो भने त उहाँसँग भएको कुरा सबै तपाईँकै त हुने हो नि, मेरो त हुने हो नि। यदि उहाँले मसँग हुनु भएन भने, उहाँले मबाट टाढा जानुभयो भने, टाढिनु भयो भने, या तपाईँबाट परमेश्वरले टाढिनु भयो भने कसरी तपाईँको जीवनमा आशिष आउँछ, या सुरक्षा आउँछ, या सुस्वास्थ्य आउँछ, झङ्गै आउँछ, सफलता आउँछ, यी कुराहरू कसरी आउँछ? मुख्य कुरा तपाईँलाई चाहिएको अथवा मुख्य तपाईँको जीवनमा आवश्यक कुरा चाहिँ के हो भने, आवश्यक व्यक्ति चाहिँ परमेश्वर हो। उहाँ चाहिँ तपाईँसँग हुनु पर्यो, उहाँ चाहिँ मसँग हुनु पर्यो, अनि उहाँसँगको सम्बन्ध नै मुख्य कुरा। तपाईँ नै परमेश्वरसँग हुनुहुन्छ भने, या परमेश्वर तपाईँसँग हुनुहुन्छ भने, सबै कुरा परमेश्वरले तपाईँलाई दिइहाल्नु, भरोसा गर्नुहोस्, विश्वास गर्नुहोस्। परमेश्वरले दिनुहुन्छ, दिनु भएको पनि छ, अझै दिनु हुन्छ पनि। मलाई दिनुहुन्छ भनेर विश्वास गर्नु पर्यो। उहाँसँग सबै छ भनेर विश्वास गर्ने होइन, उहाँसँग सबै थोक छ, उहाँले जे पनि गर्न सक्नुहुन्छ भन्ने कुरा त्यो परमेश्वरले चिनिसकेको मान्छेको लागि एउटा सामान्य कुरा हो। तर उहाँसँग भएका कुराहरू मलाई परमेश्वरले दिनुहुन्छ, मैले पाउँछु, मेरो हो, पिताले मलाई दिनुहुन्छ, मलाई चङ्गाई दिनुहुन्छ, म निको हुन्छु यो रोगबाट, मेरो परिवारमा यो कष्टबाट म छुटकारा पाउँछु, मेरो जीवनमा मैले भोगिरहेको यो कष्टबाट छुटकारा पाउँछु, उहाँले मलाई छुटकारा दिनुहुन्छ भनेर चाहिँ विश्वास गर्नु पर्यो। म यो कष्टबाट छुटकारा पाउँछु भनेर चाहिँ विश्वास गर्नु पर्यो। उहाँले छुटकारा दिनुहुन्छ भन्ने कुरा चाहिँ एउटा जेनेरल विश्वास हो, तर उहाँसँग छुटकारा छ भन्ने कुरा चाहिँ जेनेरल विश्वास हो, तर उहाँले मलाई यो घडी यो अवस्थाबाट छुटकारा दिनुहुन्छ, यो परिवेशबाट छुटकारा दिनुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदमै इङ्गित गरेर गरेको विश्वास हो, र त्यसले चाहिँ तपाईँको जीवनमा काम गर्छ। र यसरी परमेश्वर पिताको इच्छालाई हामीले यो खण्डबाट हामीले हेर्दै गर्नु पर्दाखेरि चाहिँ मुख्य कुरा चाहिँ विशेष गरी परमेश्वरले याकुबलाई केवल ठाउँ परिवर्तन गर्न होइन, तर उहाँको प्रतिज्ञा र उपस्थितिमा भरोसा गरेर अघि बढ्न बोलाउनु भएको देखिन्छ। खास अब परमेश्वरले लाबानको ठाउँलाई छोड्नलाई भन्दै हुन्छ, आफ्नो पिता घर जाऊ भनेर भनिराख्नु भएको थियो, र खासै अब उहाँको प्रतिज्ञा र उपस्थितिमा भरोसा गर्न परमेश्वरले चाहिँ उनलाई बोलाइराख्नु भएको थियो। र किनभने कनान देशमा त त्यो त अब्राहमलाई दिएको प्रतिज्ञा हो नि, अब तेरो सन्तानले चाहिँ यो देशमा राज्य गर्नेछन्, यो देश चाहिँ मैले तँलाई तेरो सन्तानलाई दिएको छु भनेर भन्नुभएको थियो। त्यस कारणले गर्दा अब मेसोपोटामिया त्यो ठाउँ छोडेर चाहिँ उनी चाहिँ कनान देशसम्म आइपुग्नु पर्ने थियो। र हामीले परमेश्वर पिताको इच्छालाई पहिलो नम्बरमा यो खण्डबाट बुझ्नु पर्दाखेरि चाहिँ सही समयमा चाहिँ हामीले चाहिँ पुरानो सिजन ऋतुलाई चाहिँ छोड्नु पिताको इच्छा चाहिँ त्यो छ है। अब नयाँ सिजन यसो अब दिखा पर्दैछ भने चाहिँ हामीले पुरानो कुराहरूलाई चाहिँ छोडिदिनु पर्यो। अब जस्तै अहिले अब गर्मी याम छ, अब गर्मी याम बिस्तारै बिस्तारै अब हट्दैछ, बिस्तारै बिस्तारै अब हट्छ, अब हट्ने दिन आउँदैछ। अब तपाईँले यो कुरा चाल पाइसक्नु भएपछि तपाईँले पातलो लुगालाई चाहिँ अब तपाईँले के गर्नु पर्यो, बिस्तारै चाहिँ अब आफ्नो जिउमा लगाउने भन्दा पनि अब बाक्ला बाक्ला लुगाहरू चाहिँ तपाईँले तयारी गरेर राख्नु पर्यो। अब अहिलेको यो गर्मी सिजन चाहिँ अब पुरानो हुन आँट्यो, किनभने अब नयाँ अर्को सिजन आउँदैछ, अर्को मौसम परिवर्तन हुन गइराखेको छ भने चाहिँ पुरानो मौसमलाई छोडिदिनु पर्यो। पुरानो मौसममा लगाउनु भएको पातला पातला लुगाहरू तपाईँले अब छोड्नुपर्छ, किनभने त्यही पातलो लुगा लगाएर तपाईँ जाडो महिनामा प्रवेश गर्न सक्नुहुन्न, किनभने जाडो महिनामा त तपाईँले बाक्लो लुगा लगाउनु पर्छ, अनि मात्र तपाईँको शरीर तातिन्छ, नत्र भने तपाईँको शरीर चाहिँ चिसै हुन्छ, तपाईँले चिसो लाग्न सक्छ, चिसोले तपाईँको शरीरमा समस्या आउन सक्छ, निमोनिया हुन सक्छ, धेरै प्रकारको अरू समस्याहरू आउन सक्ला। यस कारणले गर्दाखेरि चाहिँ यो सिजन अब पुरानो हुँदैछ, अर्को नयाँ सिजन अब आउँदैछ भन्ने कुरा तपाईँको जीवनमा चाहिँ त्यो एउटा आत्मिक ऋतुलाई तपाईँले परबाट थाहा पाउनु भयो, देख्नु भयो भने चाहिँ अब यो आत्मिक ऋतुमा बस्दाखेरि तपाईँले अब चाहिँ पुरानो हुन लागेको यो ऋतुलाई तपाईँले छोड्नु भयो र नयाँ ऋतुमा तपाईँ प्रवेश गर्नको लागि तयारी हुनु। याकुबले पनि अब 20 वर्षको यो बसाइलाई चाहिँ छोड्दैछ, अब म आशिषित भइहालेँ, अब मेरो ज्याला पनि मलाई मेरो ससुराले तोकिदिइसकेको छ, अब ठिकै छ त, म यहाँ धन सम्पत्तिले पनि पूर्ण छदिएको छु, फेरि ज्याला पनि पाइराखेको छु, के चाहियो त भनेर त्यतिकै बसिराखेको भए पिताको इच्छा त पूरा हुने थिएन त याको बुझ्यो न। उनी त कनान देशमा आफ्नो बाबु बाजेको घरमा फर्केर जानु पर्थ्यो, उनी ती सन्तुष्ट भएर पुरानै मौसममा पुरानै त्यो ऋतुमा खुसी भएर बसेको भए त त्यो नयाँ ऋतुको आशिष उनले गुमाउँथे। यसकारण गर्दा
नयाँ ऋतुको बसाइलाई चाहिँ छोड्दैछ। अब म आशीर्षित भइहालेँ, अब मेरो ज्याला पनि मलाई मेरो ससुराले तोकिदिइसकेको छ, अब ठिकै छ त, म यहाँ धन सम्पत्तिले पनि पूर्ण छरिएको छु, फेरि ज्याला पनि पाइराखेको छु।

पुरानो ऋतु सँगसँगै तपाईँले नयाँ ऋतुमा प्रवेश गर्न सक्नुहुन्न, त्यो कुरालाई लिएर है, पुरानो ऋतुका कुरालाई लिएर नयाँ ऋतुमा तपाईँ प्रवेश गर्न सक्नुहुन्न। अघि मैले उदाहरण दिए, पातलो लुगा लगाएर तपाईँ जाडो महिनामा ठन्डीमा प्रवेश गर्न सक्नुहुन्न, तपाईँलाई बाक्लो लुगा नै चाहिन्छ। यस कारणले गर्दा पुरानो आत्मिक सिजनलाई तपाईँले छोड्नुपर्छ, नयाँ आत्मिक सिजनको लागि तपाईँ तयार हुनुपर्छ र त्यहाँ प्रवेश गर्नुपर्छ। परमेश्वरले भन्नुभयो अब फर्क याकुबलाई, यसबाट बुझिन्छ कि परमेश्वरको इच्छा चाहिँ कहिलेकाहीँ हामीलाई लामो समयदेखि रहेको ठाउँ अवस्था ऋतुबाट बाहिर निकाल्नु पनि हुन सक्छ। तर यसको अर्थ हरेक कठिन परिस्थितिबाट तुरन्त भाग्नु भन्न खोजेको चाहिँ होइन। परमेश्वरको निर्देशन र समय चाहिँ महत्वपूर्ण हुन्छ। 20 वर्ष त त्यहाँ बस्नै पर्यो नि त ससुराको घरमा, 7 वर्ष मात्र बसेर चाहिँ फर्किनु पाएनन् उनी, 20 वर्ष त बस्नै पर्यो, 20 वर्ष बसेका थिए। त्यो परमेश्वरको निर्देशन र समय चाहिँ धेरै नै महत्वपूर्ण हुन्छ। र दोस्रो नम्बरमा पिताको इच्छा चाहिँ के छ भन्दाखेरि, परमेश्वरको आवाज सुन्नु र त्यसलाई प्रतिपालन गर्नु। याकुबले परमेश्वरको निर्देशन पाएपछि चाहिँ आफ्नो परिवारसँग कुराकानी गरे र निस्किए। परमेश्वरको इच्छा बुझिसकेपछि आज्ञा पालन गर्नु आवश्यक हुन्छ। परिवार आफ्नो घरमा आफ्नो श्रीमतीहरूसँग, बालबच्चाहरूसँग, या अब आफूसँग भएका अरू नोकर चाकरहरूसँग पनि कुराकानी गरे होला, अब हामी एउटा निस्किँदैछौँ भनेर भने होला। यसरी चाहिँ उनी परमेश्वरको आवाज सुनिसकेपछि उनले पालन गरे, सुन्नु पनि पर्यो र त्यसलाई मान्नु पनि पर्यो। तपाईँले परमेश्वरको आवाज सुन्नु पहिलो कुरा, दोस्रो कुरा पालन गर्नु पर्यो। सुन्नु त सुन्नु भयो तर पालन गर्नु भएन भने त्यो पनि व्यर्थ भयो। सुन्दै नसुनिकन त के पालन गर्ने र, त्यो सुन्नु चाहिँ मुख्य हो। त्यही भएर बाइबलले हामीलाई याकुबको पत्रले के भन्दछ भने, हरेक मानिस सुन्नमा छिटो हुनुपर्छ भनेर भन्दछ। सुन्नमा चाहिँ छिटो हुनु पर्यो, सुन्न त पर्यो नि, पहिलो कुरा सुन्नु, विश्वास सुन्नाईबाट आउँछ भनेर रोमीको पत्रले हामीलाई भन्दछ, र सुनवाई चाहिँ ख्रिस्टको वचनबाट आउँछ भनेर भन्दछ। पहिलो कुरा सुन्ने कुरा आउँछ, परमेश्वरको आवाज तपाईँले सुन्नु भएको छैन भने तपाईँले के पालन गर्ने भन्ने कुरै तपाईँलाई थाहा हुँदैन। अहिले तपाईँले यो रेडियो कार्यक्रमलाई नसुन्नु भएको भए तपाईँलाई थाहा नै हुँदैन पिताको इच्छा के हो भनेर, अनि तपाईँले कसरी पिताको इच्छालाई पालन गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दा पहिलो कुरा चाहिँ सुन्नु पर्यो, र त्यसपछि चाहिँ पालन गर्ने कुरा के रहेछ भनेर थाहा पाउनुहुन्छ र तपाईँले पालन गर्दै जानुहुन्छ। याकुबले परमेश्वरको निर्देशन पाएपछि चाहिँ आफ्नो परिवारसँग कुराकानी गरेर उनी निस्किए, त्यतिकै अड्केर उनी बसेनन् र अगाडि बढे। र तेस्रो नम्बरमा पिताको इच्छा के हुन सक्छ भन्दाखेरि, आफ्नै बलमा होइन तर परमेश्वरको उपस्थितिमा भरोसा गर्नु। परमेश्वरले भन्नुभयो म तिमीसँग हुनेछु, तिमी चाहिँ आफ्नो यो अहिलेको ससुराली परिवार सबै छोडेर जाऊ, म तिमीसँग हुन्छु भनेर परमेश्वरले त्यहाँ प्रतिज्ञा गर्नुभयो। तब परमप्रभुले याकुबलाई भन्नुभयो, तेरा पिता पुर्खा र तेरा कुटुम्ब कहाँ फर्केर जा, औ म तसँग हुनेछु। स्पष्टसँग भन्नुभएको छ नि त यहाँ परमेश्वरले, तेरा पिता पुर्खा र कुटुम्ब कहाँ फर्केर जा भनेर भन्नुभयो, म तसँग हुन्छु, फर्केर जा, म त्यहाँ हुन्छु। होला मलाई त्यहाँ अलिकति म यस्तो एउटा भनौँ न, मेरो यहाँ सबै कुरा प्रशस्तै भइराखेको छ, मैले त्यहाँ सर्दै गर्दा म मेरो प्रशस्ततामा कमी पो आउने हो कि भनेर उसलाई त्यो मनमा उसले त्यो प्रकारको शङ्का या डरका कुराहरू उसले केही पनि राखेन। तर परमेश्वर मसँग हुनुहुन्छ भने म ठिक छ, म जान्छु, म खुसी छु, आइएम ह्याप्पी टु गो भनेर चाहिँ उसले त्यसरी चाहिँ भने, उनी गए निस्के। यसरी चाहिँ परमेश्वरको उपस्थितिमा भरोसा गर्नु, मलाई साथ दिन्छु भन्नुभएको छ नि त, म भरोसा गर्छु, उहाँले मलाई निश्चय साथ दिनुहुन्छ, मलाई छोड्नुहुन्न, मसँगै हुन्छु भन्नुभएको छ उहाँले, मलाई मसँगै भएर उहाँले मलाई मेरो बुवाको घरमा लैजानुहुन्छ, त्यहाँ पनि मलाई आशिषित गराएर राख्नुहुन्छ। र मुख्य उनको चाहिँ फोकस चाहिँ के थियो भने, कहाँ जाने होइन कि, परमेश्वर मसँग हुनुहुन्छ भन्ने कुरा हो, मसँग परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उनको मुख्य फोकस थियो। चौथो नम्बरमा अन्यायको बदला आफै नलिनु भन्ने कुरा, मैले अघिल्लो एपिसोडमा भनेको थिएँ, बदला लिने कुरा, अन्यायको विरुद्धमा बदला लिने कुरा चाहिँ साटो फेर्ने कुरा तिमी नल्याऊ, बदला लिने काम चाहिँ परमेश्वरलाई छोडिदियो। हामीलाई रोमीको पुस्तक 12:18-21 कुरा भनेको छ, अब आफैले बदला नल्याऊ, परमेश्वरको हातमा छोडिदियो, उहाँले बदला लिनुहुन्छ, तर तिमी शत्रु भोगाउँछ भने खुवाऊ, त्यसलाई पियाऊ, यसरी तिमीले उसलाई लज्जित पार्नेछौ, प्रेमले जित, खराबीको बदला चाहिँ भलाइले जित भनेर लेखेको वचन छ नि, यो प्रकारले चाहिँ जिउन सक्यो भने राम्रो हुन्छ। आज परमेश्वरले चाहिँ हामीलाई चाहिँ अन्यायको बदला आफै नलिनु भन्न खोजिराख्नु भएको छ। पिताको इच्छा यो, गाह्रो त गाह्रो हुन्छ है, अब मैले अघिल्लो चोटि पनि भनेको थिएँ, गाह्रो त गाह्रो हुन्छ, अन्याय गरिराखेको हुन्छ, बदला चाहिँ लिन हाम्रो मन लागिहाल्छ, रिस उठ्छ, हामी विभिन्न उपायहरू गर्छौँ है बदला लिनको लागि,

बोल्दैनौँ होइन, नबोलिकन नि बस्न सक्छौँ। कतिजना हामी विश्वासीहरू एकअर्कासँग नबोलिरह नि हुनसक्छौँ किनभने बदला लिएको, नबोल्नु पनि बदला हो। तपाईँले गएर कुट्नै पर्छ, उसलाई हिर्काउनै पर्छ, मार्नै पर्छ भन्ने छैन बदला लिँदाखेरि, नबोल्नु पनि एउटा बदला हो। तर यो बोल्ने विषयमा पनि एउटा कुरा छ, फेरि अब तपाईँले मात्र इच्छुक भएर पनि भएन, अर्को व्यक्ति पनि तयारी हुनु पर्यो तपाईँसँग त्यो फेरि बोल्नको लागि, सम्बन्धमा फेरि सुमधुर भएर अगाडि बढ्नको लागि ऊ पनि तयारी हुनु पर्यो। तर तपाईँले हृदयदेखि क्षमा चाहिँ दिनुपर्छ, तपाईँलाई उसले अन्याय गरेको छ भने हृदयदेखि क्षमा चाहिँ दिनुपर्छ। ऊ बोलेको छैन भने तपाईँलाई पनि कर छैन, किनभने एक हातले ताली बज्दैन, दुई हातले ताली बजाउनु पर्छ अनि मात्र बज्छ ताली, एउटा मात्र हातले ताली बजाउनु सक्दैन। यस कारणले गर्दाखेरि चाहिँ अर्को व्यक्ति बोल्न चाह्यो भने तपाईँले फेरि सम्बन्धलाई अगाडि बढाउन सक्नुहुन्छ, तर बोल्न खोज्दैन भने तपाईँले क्षमा चाहिँ दिनुहोस्, तर त्यो उसको कमजोरी हो, तपाईँसँग बोल्न चाहँदैन भने चाहिँ यसमा तपाईँलाई कुनै पनि दोष छैन। र अर्को कुरा, परमेश्वरले चाहिँ अब हामीलाई चाहिँ अब हाम्रो परिस्थिति चाहिँ परमेश्वरले नै कतिपटक सम्हाल्नुहुन्छ, र भनौँ न हामीलाई जसले चाहिँ खेदो गरिराखेको छ उसलाई चेतावनी दिने काम परमेश्वरले गर्नुहुन्छ। याकुबले अन्याय भोगेका थिए तर बदला लिने काम परमेश्वरले नै लाभाबाट गर्नुभयो, उसलाई परमेश्वरले हप्काउनु भयो। परमेश्वरको इच्छा चाहिँ हामीले बदला लिनुभन्दा उहाँमाथि न्यायको भरोसा गर्नु चाहिँ हुन्छ, उहाँको इच्छा चाहिँ त्यो छ, भरोसा गर्नुपर्छ परमेश्वर भन्ने हो। र अर्को परमेश्वर पिताको इच्छा पाँचौं नम्बरमा के छ भन्दाखेरि, परिवारलाई पनि परमेश्वरको दिशामा लैजानु। याकुबले आफ्नो निर्णय एक्लै गरेनन्, तर लिया र राहेलसँग पनि कुराकानी सरसल्लाह श्रीमान श्रीमतीहरूको बीचमा सरसल्लाह भएको थियो। उनी एक्लै गएनन्, आफ्नो परिवारलाई सँगै लिएर गए। म यत्रो वर्ष मैले स्वतन्त्र हुन पाइनँ, यी मेरा श्रीमतीहरू यत्रो वर्षमा यी ससुरालीमै बसे, बाल बच्चाहरू पनि ससुरालीमै जन्मे, भनेर अब म एक्लै बस्छु, म एक्लै हिँड्छु भनेर उसले त्यो प्रकारले सोचेन। तर ल हामी जानुपर्छ भनेर श्रीमतीहरूलाई पनि सरसल्लाह गरेर उनीहरू निस्केका थिए। परमेश्वरको इच्छा व्यक्तिगत मात्र होइन, कहिलेकाहीँ हाम्रो परिवार र जिम्मेवारीसँग पनि जोडिएको हुन्छ। यो जिम्मेवारी थियो याकुबले आफ्नो बाल बच्चाहरू र आफ्नो श्रीमतीहरू कसैले पनि छोड्न सक्ने अवस्था पनि थिएन, छोड्नु हुँदैन पनि थियो, छोडेनन् पनि, सँगै लगेको। यसरी चाहिँ एउटा परिवारलाई पनि परमेश्वरको दिशामा लैजानु चाहिँ पिताको इच्छा हो। कतिपटक हामी आफू मात्र परमेश्वर अगाडि बढ्न खोज्छौँ र आफ्नो श्रीमतीलाई या आफ्नो श्रीमानलाई आफ्नो छोराछोरीलाई चाहिँ अगाडि बढाउनु त्यति खोज्दैन, रुचाउँदैन। बाइबल पढ प्रार्थना गर, आऊ सँगै बसौँ प्रार्थना गरौँ, परमेश्वरको वचन खोलौँ, वचन सँगै सुनौँ, वचन सँगै पढौँ, सङ्गति सँगै जाम, सँगै हातसँग मात्र प्रार्थना गरौँ, यी कुरा चाहिँ हामी गर्नुपर्छ। यो हाम्रो कर्तव्य हो, परिवारमा एउटा अभिभावकको कर्तव्य चाहिँ यस्तो हुन्छ, र याकुबले त्यो आफ्नो कर्तव्य पुरा गरेका थिए, तपाईँले पनि गर्नुपर्छ। र छैटौँ नम्बरमा परमेश्वरको इच्छा हाम्रो जीवनमा के छ भन्दाखेरि, पुराना गलत आश्रयहरू चाहिँ हामीले छोड्नुपर्छ। राहेलले चाहिँ आफ्नो घर देवताहरू चाहिँ उसले सँगै बोकेर गएकी थिइन्, यो परमेश्वरको इच्छामा थिएन। त्यसरी देवी देवताहरू मान्नु त्यो परमेश्वरको इच्छा हुँदै होइन। दश आज्ञामा परमेश्वरले हामीलाई चाहिँ कुनै पनि देवी देवताहरूलाई चाहिँ नमान्नु, पूजा नगर्नु, मूर्ति पूजा नगर्नु भनेर परमेश्वरले भन्नुभएको छ। अनि परमेश्वरले नयाँ बाटो खोल्दा हाम्रो भरोसा चाहिँ मानिस, पैसा, वस्तु, सम्बन्ध वा पुराना विश्वासहरूमा होइन, तर उहाँमा नै भएको उहाँ चाहनुहुन्छ। पुराना कुराहरूमा हामीले चाहिँ आश्रय लिनुहुन्न, या पुराना गलत आश्रयहरू चाहिँ हामीले छोड्नुपर्छ। अब पहिला हामीले विभिन्न किसिमको देवी देवताहरू मान्यौँ या मूर्ति पूजा हामीले गर्यौँ, तर अब विश्वासमा आइसकेपछि पनि अब त्यही पुरानै रीतिमा, त्यही पुरानै अब मूर्ति पूजा देवी देवतालाई मान्ने कुराहरूमै हामी फर्केर जानु है, चाहिँ गलत हो, गलत आश्रय हो। हाम्रो त्यो बानी परेको हुन्छ नि त, त्यो अवस्थाबाट आएको हुन्छ, बानी परेको हुन्छ, तर त्यो छोड्नुपर्छ। त्यो यहाँ अब राईले चाहिँ घर देवताहरू बोकेर हिँडेको थिएन, छोड्न सकेको थिएन, तर छोड्नुपर्छ। यो चाहिँ पिताको इच्छा हो। हाम्रो कार्यक्रमको समय सकिसकेको छ, अर्को हप्ता पनि म कार्यक्रम पिताको इच्छा लिएर तपाईँको रेडियो स्टेट अगाडि आउने नै छु। तबसम्म परमेश्वर पिताको इच्छालाई चाहिँ पालन गर्नुहोस्, पूरा गर्नुहोस्। परमेश्वर पिताले तपाईँलाई प्रशस्त आशिष दिनुहुनेछ भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। मानिसको नजरमा प्रभुको लागि गरिएको समर्पण बर्बादी देखिन सक्छ, तर परमेश्वरको नजरमा त्यो सबैभन्दा सुन्दर र अमूल्य सेवा हो। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

0: हामी प्राय परमेश्वरको काममा वा प्रभुको सेवामा आफ्नो समय धन र जीवन अर्पण गर्न हिचकिच्याउँछौ वा मानिसहरूको आलोचना र अपमानको डरले पछि हट्छौ। यहुदा इस्करियोत जस्ता संसारिक सोच भएका मानिसहरूले हाम्रो समर्पणलाई फुजल खर्च वा मूर्खता भन्न सक्छन्, तर प्रभुले त्यसलाई सुन्दर समर्पण भन्नुहुन्छ। राजा दाऊद र मरियमले परमेश्वरको अनुग्रह र उद्धारको महसुस गरेर आफ्नो सर्वोच्च खुशी मनले अर्पण गरे। अझ महत्वपूर्ण कुरा मरियमका लागि यीशुलाई अत्तर खनाउने त्यो क्षण अन्तिम र अद्वितीय थियो, पछि यो अवसर कहिले आउने थिएन। यदि हामीले आज प्रभुलाई प्रेम र विश्वासको स्वीकार गर्ने मौका गुमायौं भने भोलि त्यो अवसर सधैँका लागि छुट्न सक्छ। त्यसैले मानिसको आलोचनाको परवाह नगरी आजै र अहिले नै आफ्नो उत्कृष्ट कुरा प्रभुमा अर्पण गर्नुपर्छ। यसैले आजको हाम्रो प्रतिबद्धता, प्रभु तपाईँले मलाई दिनुभएको महान उद्धार र अनुग्रहको लागि मेरो समय धन र जीवन तपाईँको सेवामा अर्पण गर्दछु। मानिसहरूले के भन्छन् भन्ने कुरामा होइन, तपाईँलाई खुसी पार्ने कुरामा म ध्यान दिनेछु। प्रभुलाई प्रेम गर्ने आजको यो बहुमूल्य अवसर म कहिल्यै गुमाउने छैन। आमेन।
1: यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्त राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्तीमा तपाईलाई स्वागत छ। विश्वासद्वारा हामी बुझ्दछौ कि सारा विश्वास परमेश्वरको वचनद्वारा सृष्टि भयो र जो दृश्य छ त्यो अदृश्य कुराबाट बनियो। हिब्रू 11:3 हाम्रो अद्भुत शरीरको सन्दर्भमा डीएनए को बारेमा के भन्ने? ब्रिटिश भौतिक शास्त्र पोल डेभिड्सले यसो तुलना गरेका छन्, यो इटाको थुप्रो मुनि डाइनामाइट विस्फोट गर्दा त्यसबाट घर बन्नेछ भन्ने अपेक्षा गर्नु जस्तै हो। त्यस्तो विस्फोटक इटाहरू उडाउनको लागि पर्याप्त ऊर्जा त सिर्जना गर्ला, तर नियन्त्रित तरिकाले इटाहरूमा शक्ति प्रयोग नगरेसम्म अस्त व्यस्तता बाहेक अरू केही सिर्जना हुने आशा कम छ। स्पष्ट रूपमा घर बनाउनको लागि इटाको थुप्रो भन्दा बढी केही चाहिन्छ। यसको लागि वस्तुकारको भौतिकता, निर्माणकर्ताको सिप मुख्य तत्व हुन् अनि मानिसको सबै जटिल संरचनाको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ। मानव जीवनको शुरूआत गर्न आवश्यक सबै तत्वहरू पृथ्वीको सबै स्थानमा एकै समयमा भेला भए भन्ने सम्भावना शून्य छ। यदि हामीले त्यो धारणा स्वीकार गर्यौं भने पनि संयोगले ती सय खराबको शिकारलाई जीवन उत्पादन गर्न आवश्यक पर्ने क्रममा राख्न सक्दैन। प्रख्यात वैज्ञानिक फ्रान्सिस क्रिक आत्मिक कुरा विश्वास गर्ने व्यक्ति त थिएनन्, तर उनले पनि यसो भने, जीवनको उत्पत्ति एउटा चमत्कार जस्तै देखिन्छ, त्यसको लागि यति धेरै शर्तहरू पूरा गर्नुपर्ने थियो अनि त्यो आश्चर्य कर्म के हो त? भजनकारले भनेका छन्, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु। त्यो आश्चर्य कर्म हो। यसकारण हामी विश्वास गर्छौ कि यो विशाल ब्रह्माण्ड हाम्रो शरीरको जटिल बनोट संयोगबाट सम्भव छैन, तर यो सबै परमेश्वरको योजनाबाट हो। श्रोता, कार्यक्रम अन्तरबिन्तीमा अब भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण। जयमिसी साथी हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड ईव मा र कार्यक्रम आदम एण्ड ईव लिएर म पुनः उपस्थित भइसकेको छु। प्राविधिक मित्र विजयजी हुनुहुन्छ र कार्यक्रममा चाहिँ हामी दुईजना भएर तपाईँलाई साथ दिँदै आइरहेको थियौं भने आज चाहिँ म एक्लै नै तपाईँलाई कार्यक्रम अवधिभर साथ दिन गइरहेको छु र अवश्य पनि म एक्लै छैन, परमप्रभु परमेश्वर मसँग हुनुहुन्छ र हाम्रो श्रोताको साथ पनि निरन्तर अबको लगभग एक घण्टाको समय अवधिभर मसँग रहनेछ भनेर चाहिँ मैले एकदमै विश्वास लिएकी छु। र आज हामी कार्यक्रम मार्फत विशेष गरिकन विवाहसँग सम्बन्धित कुराकानीहरू नै गर्नेछौ र एकदमै महत्वपूर्ण विषयहरूलाई नै हामी उठाउन गइरहेको छौं र तपाईँले अवश्य पनि कार्यक्रम सुनेर हामीलाई अन्तिमसम्म साथ दिनुहोला भनेर म अनुरोध पनि गर्न चाहन्छु। र आज हामी चाहिँ विवाहको बारेमा अवश्य कुरा गर्दैछौ तर केवल विवाह कसरी चाहिँ गर्ने भन्ने कुराहरू चाहिँ होइन। आजको हाम्रो प्रश्न चाहिँ शुरूआतमा नै मैले उठाउन चाहेँ र अलिकति गहिरो प्रश्न पनि छ, विवाहमा प्रेम मात्र पर्याप्त छ त भन्ने प्रश्न पनि एकदमै महत्वपूर्ण छ र हामी सबैलाई प्रेम चाहिन्छ, हामी चाहन्छौ मेरो श्रीमानले मलाई बुझिदिनु भएको होस्, मेरो श्रीमतीले मलाई बुझिदिनु भएको होस्, मेरो साथीले मेरो भावना बुझिदिनु भएको होस्, मलाई सम्मान गरिएको होस्, मेरो कुरा सुनिदिनु भएको होस्। तर एउटा विवाहमा दुईजना मानिसले प्रेम गर्छन् भन्दैमा मात्र विवाह राम्रो हुन्छ त? किन कतिपय मानिसहरू प्रेम गरेर विवाह गर्छन् तर केही वर्षपछि चाहिँ एकअर्काबाट उनीहरू बिस्तारै बिस्तारै भावनात्मक रूपमा विभिन्न तरिकाले टाढिँदै जान्छन्? किन कतिपय दम्पतिसँग धेरै रूपियाँ पैसाहरू हुँदैन र धेरै सुविधाहरू पनि हुँदैन तर उनीहरूको सम्बन्ध यति शान्तिमा हुन्छ, कुनै सुविधा छैन तर पनि सम्बन्ध एकदमै बलियो हुन्छ? यो पनि एउटा प्रश्न आउँछ कतिचोटि। र किन कतिपय घरमा सबै सुविधा हुन्छ तर पनि मनमा शान्ति हुँदैन? आज हामी यस्तै विषयहरूमा रहेर कुराकानीहरू गर्नेछौ र प्रेम सम्मान अनि कुराकानीहरू, क्षमाका कुराहरू, आशाका कुराहरू, कठिन समय र सबैभन्दा महत्वपूर्ण विवाहमा चाहिँ परमेश्वरको स्थान। तपाईँ विवाहित हुनुहुन्छ भने यो कार्यक्रम तपाईँको लागि हो, तपाईँ विवाहको तयारी गर्दै हुनुहुन्छ भने पनि यो कार्यक्रम तपाईँको लागि हो र तपाईँ अहिले सिंगल हुनुहुन्छ भने पनि ध्यान दिएर सुन्नुहोस् किनकि विवाहको तयारी विवाहको दिनबाट सुरु हुँदैन, विवाहको लागि तयार हुने व्यक्ति बन्ने दिनबाट नै सुरु हुन्छ। र कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु र बाँकी विषयवस्तुहरू सहित म उपस्थित हुने नै छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको शुरूआतमा नै आज हामी कुन विषयमा कुराकानीहरू गर्न गइरहेको छौं भनेर चाहिँ मैले बताइसकेको छु। कार्यक्रममा गीत संगीतको साथ पनि तपाईँको लागि रहनेछ भने विवाहका विषयहरूमा पनि हामी कुराकानीहरू गर्नेछौ र अवश्य पनि एउटा सानो प्रश्नबाट नै शुरू गर्न चाहन्छु। तपाईँको लागि विवाहको अर्थ चाहिँ के हो र केवल एउटै घरमा बस्नु हो, साथी हुनु हो, परिवार बनाउनु पो हो कि दुईजना मानिसले जीवनभर एकअर्कालाई साथ दिने प्रतिज्ञा गर्नु हो? आज तपाईँ आफैलाई चाहिँ यो प्रश्न सोध्नुहोस्। तपाईँ जो कोही हुनुहुन्छ, चाहे तपाईँ विवाहित हुनुहुन्छ चाहे तपाईँ अविवाहित हुनुहुन्छ, तपाईँले यो कुराहरू चाहिँ आफूलाई सोध्नुपर्छ र आफू पनि त्यही अनुसार तयारी पनि हुनुपर्छ। र हामी प्राय भन्छौँ कि प्रेमको कुराहरूमा होइन, अब प्रेम भनेको चाहिँ भावना मात्रै होइन है भन्ने कुराहरूमा कुरा गर्दै गर्नु पर्दाखेरि चाहिँ एकचोटि म फलानुलाई धेरै माया गर्छु र म एकदमै प्रेम गर्छु भन्ने कुराहरू चाहिँ हामी गरिरहेको हुन्छौँ। तर एउटा प्रश्न सोध्न चाहन्छु, तपाईँले माया गरेको व्यक्ति तपाईँको अपेक्षा अनुसार व्यवहार नगर्दा पनि तपाईँ उसलाई माया गर्न सक्नुहुन्छ त? यो एकदमै चुनौतीपूर्ण प्रश्न हो। कसरी हामी एकदमै धेरै माया गर्छु भनेर हामी यो शब्दहरू धेरै प्रयोग गरिरहेको हुन्छौँ विवाहमा, तर त्यो व्यक्ति जसलाई हामी माया गर्छु भनेर भनिरहेको हुन्छौँ, त्यो व्यक्तिले हामीले चाहे अनुसारको व्यवहार गरिदिएन भने कि साँच्चै नै ऊ अलिकति कमजोर भइदियो भने उसको कतिवटा कुराहरूले होइन तपाईँले चित्त बुझ्दो प्रकारको तपाईँले पाउनु भएन भने कि साँच्चै नै वास्तवमै तपाईँ माया गर्न सक्नुहुन्छ त? किनकि प्रेम सजिलो हुन्छ जब सबै कुराहरू चाहिँ हाम्रो चाहना अनुसार भइरहेको हुन्छ, जब उसले हामीलाई बुझ्छ, जब उसले हाम्रो कुरा मान्छ, जब उसले हामीलाई समय दिन्छ, जब ऊ राम्रो मोडमा हुन्छ। तर विवाहको वास्तविक परीक्षा त्यति बेला सुरु हुन्छ जब उसले तपाईँलाई निराश बनाउँछ, तपाईँ दुवै थकित हुनुहुन्छ, पैसाको समस्या हुन्छ, कुनै कुरामा विचार मिल्दैन, परिवारमा समस्या आउँछ, वा तपाईँले भन्न खोजेको कुरा उसले गलत बुझ्छ, त्यति बेला प्रेम कहाँ हुन्छ? र पहिलो कोरिन्थी 13:4-7 चाहिँ प्रेमको सुन्दर चित्र दिन्छ। प्रेम चाहिँ धैर्यवान हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले दाहा गर्दैन, प्रेमले घमण्ड गर्दैन, प्रेमले आफ्नै फाइदा मात्रै खोज्दैन। अब सोच्नुहोस्, यदि मेरो प्रेममा धैर्य छैन भने त्यो प्रेम कस्तो हुन्छ होला? यदि मेरो प्रेममा सम्मान छैन भने त्यो प्रेम कस्तो प्रेम? यदि मेरो प्रेममा क्षमा छैन भने त्यो प्रेम कस्तो प्रेम? यदि मेरो प्रेममा सेक्रिफाइसहरू छैन भने त्यो प्रेम कस्तो प्रेम? त्यागै छैन भने होइन। त्यसैले विवाहमा चाहिँ प्रेम भनेको तिमीले मलाई खुसी बनायो भने म तिमीलाई माया गर्छु होइन, बरु हामी दुवैजना कठिन परिस्थितिबाट गुज्रिए पनि म हाम्रो सम्बन्धको लागि काम गर्न तयार छु। र प्रेम चाहिँ विवाहमा यस्तो प्रकारको हुनुपर्दछ भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छु।

निकै नै सुमधुर गीत तपाईँको लागि हामीले राख्यौं र आदम एन्ड इभ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र विवाहका कुराहरू गरिरहेको छौं हामी र अघि हामीले प्रेमको कुराहरू विवाहमा प्रेमको कुराहरू गर्दै गर्दाखेरि चाहिँ एउटा उदाहरण पनि मलाई दिन मन लाग्यो अहिलेको हामी मोडर्न समयहरूमा पनि जिइरहेको छौं जहाँ अब यहाँ पुरुष मात्र बाहिर अफिसमा काम गर्नु नभएको लागि हामीले राख्यौं र आदम एन्ड इभ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस्।

गर्दाखेरिको सिनारियोहरूमा होइन प्रेमको कुराहरू कहिलेकाहीँ गलत बुझाइको कुराहरू हुन सक्ला, तर पनि अब हामीले प्रेमलाई चाहिँ कसरी झल्काउनु पर्छ भन्ने कुराहरू पनि महत्वपूर्ण छ, कसरी बुझ्नुपर्छ एकले अर्कालाई भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण छ। एउटा सानो उदाहरण दिन चाहन्छु, कल्पना गर्नुहोस्, श्रीमान दिनभरि काम गरेर थाकेर घर आउनुभयो, श्रीमती पनि दिनभरि घर बच्चा काम वा आफ्नो जबमा व्यस्त हुनुहुन्थ्यो, दुवै थाकेका छन्। श्रीमान घर आएर भन्नुहुन्छ, आज खानामा के छ? श्रीमतीलाई लाग्छ, दिनभर मैले कति काम गरे, मलाई एक पटक पनि तिमीलाई कस्तो छ भनेर सोध्न पनि तपाईँ सक्नुहुन्न भन्ने उहाँलाई लाग्ला, अनि उहाँ रिसाउनुहुन्छ। श्रीमानलाई पनि लाग्छ, म पनि त दिनभरि काम गरेर आएको छु, घर आउँदा पनि शान्ति छैन, र सानो कुरा ठूलो झगडामा परिणत हुन्छ। अब यहाँ प्रश्न छ, गल्ती कसको वास्तवमा? तर सायद दुवैको पनि होइन होला गल्ती, सायद समस्या प्रेमको कमी मात्र पनि होइन, सायद दुवैजना थाकेका छन्। त्यसैले कहिलेकाहीँ विवाहमा हामीले प्रश्न बदल्नुपर्छ, को सही को गलत भन्दा पनि हामी दुवैले यो समस्यालाई चाहिँ कसरी समाधान गर्न सक्छौ भनेर चाहिँ सोच्नुपर्छ, र यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण रहेका छन्। र अब चाहिँ हामी अर्को एउटा महत्वपूर्ण कुराहरू पट्टि तपाईँलाई लिएर जान चाहन्छौ, जुन चाहिँ रहेको छ कुराकानी। विवाहमा सबैभन्दा ठूलो समस्या चाहिँ के हो थाहा छ? धेरै पटक समस्या चाहिँ हामी कुरा गर्दैनौ मात्र होइन, समस्या चाहिँ हामी एकअर्काको कुरा नै सुन्दैनौ। सुन्नु र जवाफ दिनु एउटै कुरा होइन, कहिलेकाहीँ हाम्रो जीवनसाथीले समाधान खोजेको हुँदैन, उसलाई केवल म तिमीलाई सुन्दैछु भन्ने मान्छे चाहिएको हुन्छ, तर हामी तुरन्तै समाधान दिन थाल्दछौ, त्यसो नगर, मैले त पहिल्यै भनेको थिएँ तिमीलाई, तिमीले नै गल्ती गरेको, त्यो कुरा यति ठूलो के हो र, यस्तो प्रकारको शब्दहरूले समस्या समाधान गर्दैनन्, बरु मन अझ एकदमै कठोर बनाउन शुरू गर्दछ। र तपाईँ आफ्नो जीवन साथीसँग कुरा गर्दा प्रिय श्रोता जित्न खोज्नुहुन्छ कि आफ्नो जीवन साथीलाई बुझ्न खोज्नुहुन्छ? एकपटक सोच्नुहोस् यो विषयमा, किनकि विवाह कुनै हुन्छ नि वक्तित्व कला, अथवा अंग्रेजीमा भन्नुपर्दाखेरि डिबेट कम्पिटिसन होइन विवाह, जहाँ चाहिँ मैले बोलेरै जित्छु भन्ने प्रकारको हुनु हुँदैन। तपाईँले कहिलेकाहीँ अब हुन्छ नि डिस्कसनहरू जित्नुभयो, तर आफ्नो जीवन साथीको मन नै होइन तपाईँले मारिदिनुभयो, उनको मनबाटै तपाईँ हार्नुभयो भने त्यो जित वास्तवमा हार हो। कारणले गर्दाखेरि चाहिँ एउटा प्र्याक्टिकल रूल पनि छ आजको कार्यक्रम एडम एन्ड इभबाट, एउटा कुरा चाहिँ याद राख्नुहोस्, कहिलेकाहीँ हामीले समस्यालाई चाहिँ नि अट्याक गर्नुपर्छ, मान्छेलाई होइन, अंग्रेजीमा भन्नु पर्दाखेरि अट्याक द प्रब्लम नट द पर्सन, मान्छेलाई होइन, हामीले समस्यालाई नै समाधान गर्ने प्रयास गर्नुपर्छ। समस्यामाथि कुरा गरौं न, व्यक्तिमाथि आक्रमण नगरौं, तिमी खराब छौ भनेर चाहिँ नभनौ, बरु यो प्रकारको व्यवहारले चाहिँ मलाई दुख्यो भनौ, तिमीले कहिल्यै मेरो कुरा सुन्दैनौ भन्दा म कुरा गर्दा मलाई सुनेको महसुस भएको चाहिँ म चाहन्छु भन्न सकिन्छ, र शब्द सानो परिवर्तन गर्न सकिन्छ तर परिणाम ठूलो हुन सक्छ। कारणले गर्दाखेरि हामीले कुराकानीहरू गर्दा यी कुराहरूमा चाहिँ विशेष ध्यान पुर्यायौं भने हाम्रो सम्बन्ध त्यसै पनि सुमधुर छ, अझै पनि श्रीमान श्रीमती बीचको जीवनसाथी बीचको सम्बन्ध अझै सुमधुर हुनेछ। र याकुब 1:19 भने छैन, हरेक मानिस सुन्नमा चाहिँ छिटो, बोल्नमा ढिलो र रिसाउनमा चाहिँ धीमा हुनुपर्छ, है कस्तो आशिषमय वचनको पद रहेको छ। यो पदले चाहिँ विवाहको लागि पनि कस्तो एकदमै व्यवहारिक कामहरू गर्दछ, सुन्नमा छिटो हुनुहोस्, बोल्नमा ढिलो हुनुहोस् र रिसाउनमा चाहिँ धीमा अथवा भनौ ढिलो हुनुहोस्। र आज नै तपाईँ हामी जो जति कार्यक्रम सुनिरहेको छौं घरमा गएर यो वचनलाई चाहिँ अथवा तपाईँ जहाँ हुनुहुन्छ अहिले पनि यो वचनको पदलाई चाहिँ तपाईँले आफ्नो जीवन साथीसँग एकचोटि पढ्नुहोस्, र यो वचनलाई चाहिँ तपाईँ दुवैजनाले मनन गरेर अबदेखि उपरान्त हामी यो वचन अनुसार चाहिँ जीवन जिउने प्रयास गरौं है भनेर तपाईँले एकले अर्कालाई उत्साह पनि दिन सक्नुहुनेछ भन्दै अर्को एउटा गीतको साथ फेरि पनि यो समय कार्यक्रम मार्फतमा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रममा आज मानिफ सुनिरहनु भएको छ र म पुनम छु। प्राविधिक मित्र विजयजी साथ दिइरहनु भएको छ। विवाहका कुराहरूमा अघि हामीले कुराकानी कम्युनिकेशनको कुराहरू गर्यौं भने अब अलिकति कुराकानीहरू गरौं। अर्को महत्वपूर्ण कुरा सम्मान रिस्पेक्ट अप्रिसिएसनको विषयहरूमा कुराकानी गरौं, जो चाहिँ सम्बन्धमा वैवाहिक सम्बन्धहरूमा अति नै महत्वपूर्ण छ। र हामी कहिले काहीँ बाहिरका मानिसलाई चाहिँ धेरै सम्मान गर्छौं, हाम्रो अब काम गरिरहेको क्षेत्रमा भएका हाम्रा सहकर्मीहरूलाई, हाम्रो बोसलाई सम्मान गर्छौं, हाम्रो आउनुभएको पाहुना आगन्तुकहरूलाई सम्मान गर्छौं, साथीलाई सम्मान गर्छौं, तर घरको मान्छेलाई कहिलेकाहीँ घरको मान्छेलाई चाहिँ हामी आफ्नो अधिकार जस्तै सम्झन्छौं, किनकि ऊ त मेरो हो होइन, मैले जे गर्दा पनि हुन्छ, जसरी व्यवहार गर्दाखेरि पनि हुन्छ भन्ने प्रकारको कतिचोटि हामीले त्यो जानेर होस् कि नजानेर होस्, थाहा पाएर होस् कि थाहा नपाएर होस्, हामीले त्यसरी व्यवहारहरू गरिरहेको हुन्छौँ अनि हामीले सायद त्यही नै सिकेर पनि आइरहेको हुन्छौँ, हामी मतलब त्यस्तै नै देखेर पनि आइरहेको हुन्छ हाम्रो घर परिवारमा, अनि हामीबाट पनि सो त घर परिवारका मानिसहरू त हुन्, सदस्य त हुन् आफ्नो परिवारको, हाम्रै अधिकारको विषय त हो भन्ने प्रकारले हामी कतिचोटि लिइरहेको हुन्छौँ। तर प्रिय श्रोता, तपाईँको जीवनसाथी चाहिँ तपाईँको होइन सम्पत्ति जस्तो मात्र होइन, उहाँ चाहिँ परमेश्वरले तपाईँलाई सुम्पिदिनु भएको एउटा मूल्यवान व्यक्ति हुनुहुन्छ, त्यसैले हामीले चाहिँ सम्मान गर्नु अति नै आवश्यक छ। र जुन एउटा सम्मानको कुराहरू भयो, अप्रिसिएसनको चाहिँ एकदमै होइन एकदमै महत्वपूर्ण पार्ट छ हाम्रो वैवाहिक जीवनमा। कहिलेकाहीँ तपाईँको जीवनसाथीले चाहिँ हरेक दिन गर्ने काम तपाईँलाई सामान्य लाग्न सक्छ, तर एक दिन उहाँलाई भन्नुहोस् कि तिमीले हाम्रो परिवारको लागि गरेको मेहनत म देखिरहेको छु, अथवा तपाईँले गर्नुभएको मेहनत, हाम्रो परिवारको लागि गर्नुभएको मेहनतलाई मैले एकदमै देखिरहेको छु, धेरै धेरै धन्यवाद, र तपाईँ मेरो जीवनमा भएकोमा म एकदमै धन्यवादी छु, ग्रेटफुल छु परमेश्वरमा, यति मात्रै होइन, यदि मात्रै भनेर एकचोटि हेर्नुहोस् आफ्नो जीवन साथीलाई, चाहे श्रीमानलाई होस् चाहे श्रीमतीलाई होस्, त्यहाँ कति ठूलो परिवर्तन आउन सक्छ, किनकि मानिसलाई सधैँ ठूलो उपहारहरू चाहिँदैन, कहिलेकाहीँ उसलाई केवल म तपाईँलाई तपाईँले गर्नुभएको मेहनतमा, तपाईँले गर्नुभएको त्याग बलिदानहरूमा, परिवारको लागि जे गरिरहनु भएको छ ती कुराहरूमा मैले तपाईँलाई देखिरहेको छु भन्ने प्रकारको जुन एउटा भावना होइन, जुन हामीले व्यवहारबाट उहाँहरूलाई व्यक्त गर्छौं नि, त्यति भइपुग्छ, ती कुराले यति धेरै सम्बन्धलाई बलियो बनाइदिन्छ र एकले अर्कालाई उत्साह पनि प्रदान गर्दछ। अब तपाईँले आफ्नो जीवनसाथीको मुहारलाई सम्झिनुहोस्, यदि तपाईँ विवाहित हुनुहुन्छ भने उहाँले तपाईँको लागि गरेको एउटा राम्रो काम सम्झिनुहोस्, सायद पहिलो भेट हुनसक्छ, पहिलो कुराकानीहरू हुनसक्छ, विवाहको दिन हुनसक्छ, तपाईँ बिरामी हुँदा उहाँले गर्नुभएको वास्ता हुनसक्छ, तपाईँ कमजोर हुँदा उहाँले दिनुभएको साथ हुनसक्छ, वा सायद अहिले तपाईँहरू बीच केही दूरी भएको हुनसक्छ, सायद तपाईँ आफ्नो जीवनसाथीसँग रिसाउनु भएको छ होला, सायद तपाईँको मनमा कुनै चोट छ, तर आज सबै समस्या समाधान गर्न नसके पनि एउटा राम्रो शब्दबाट शुरू गर्न सकिन्छ। तपाईँले आफ्नो जीवनसाथीलाई धन्यवाद भन्न सक्नुहुन्छ होइन, म तिमीलाई एकदमै सम्मान गर्छु, अथवा म तपाईँलाई सम्मान गर्छु, तपाईँले गर्नुभएको कामहरूको म कदर गर्छु भन्न सक्नुहुन्छ, अथवा मलाई माफ गरिदिनुहोस् भन्न सक्नुहुन्छ। यी तीनवटा वाक्यले धेरै सम्बन्धहरूलाई फेरि नजिक ल्याउन सक्छ। एफएसी 5:33 भन्दछ, पतिले आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् र पत्नीले आफ्नो पतिलाई आदर गरोस्। प्रेम र सम्मान दुवै एकदमै आवश्यक छ कुनै पनि वैवाहिक जीवनमा, श्रीमान श्रीमतीको सम्बन्धमा। यो कुराले हाम्रो वैवाहिक जीवनलाई साह्रै नै सुमधुर तरिकाले अगाडि बढ्नको निम्ति सहायता गर्न सक्दछ। भन्दै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी विवाहका कुराहरू गरिरहेको छौ, सम्बन्धका कुराहरू गरिरहेको छौ कार्यक्रम आदम र ईबाट। र जब विवाह चाहिँ अलिकति कठिन अवस्थाहरूबाट, अलिकति गाह्रो अवस्थाहरूबाट भएर गयो भने यी परिस्थितिहरूलाई हामीले कसरी सम्हाल्ने भन्ने कुराहरू पनि आउँछ। र अवश्य पनि हामीले विवाह नै समाधान हो भनेर पनि सोच्नु भएन, कारण विवाहपछि पनि विभिन्न प्रकारको चुनौतीहरूलाई सामना गर्नु पर्ला। तर जब यस्तो प्रकारको अवस्था परिस्थितिहरूबाट भएर जाँदा हामी के गर्न सक्छौ भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण रहेको छ। र विवाहको चोटि कठिन क्षणहरू सिजनहरू बाट भएर जानुपर्ने अवस्थाहरू पनि आउँछ। कहिलेकाहीँ पैसाको रूपियाँ पैसाको अभावहरू होला, कहिलेकाहीँ बालबच्चा सम्बन्धी चिन्ताहरू आउला होइन, कहिलेकाहीँ परिवार बीच समस्याहरू हुनसक्छ, कहिलेकाहीँ करियरको प्रेसर हुनसक्छ, कहिलेकाहीँ स्वास्थ्यको चिन्ता, कहिलेकाहीँ एउटाले आफूलाई एक्लो होइन एकले अर्कालाई चाहिँ एकदमै एक्लो महसुस गरेको अवस्थाहरू पनि हुनसक्छ। र कहिलेकाहीँ एउटै घरमा बसेर पनि दुईजना मानिस इमोसनली धेरै टाढा भएको पनि हुनसक्छ। यदि तपाईँ अहिले त्यस्तो प्रकारको सिजनबाट भएर गुज्रिरहनु भएको छ भने अवश्य पनि तपाईँलाई हामी केही उत्साह दिन चाहन्छौं। कठिन समय भनेको चाहिँ अन्तिम समय होइन। उदाहरणको लागि एउटा दम्पतिको कल्पना गरौं। उनीहरू विवाह गर्दा निकै खुशी थिए, तर केही वर्षपछि आर्थिक समस्या आयो, ऋण भयो, तनाव भयो, एक अर्कालाई दोष दिन उनीहरूले शुरू गरे। पहिले हामी यो समस्या मिलेर समाधान गर्छौं भनेर उनीहरूले भने तापनि पछि एकले अर्कालाई दोष लगाउन शुरू भयो, होइन यो चाहिँ तिम्रो कारणले गर्दाखेरि भयो अनि यस्तो प्रकारले दोषहरू लगाउन शुरू गर्न थाले। तर पनि दोषारोपण गर्दै गर्दा पनि समस्या त आखिर समाधान भएन, समस्या उही नै थियो। तर उनीहरूको चाहिँ जुन एक प्रकारको एकता थियो त्यो बिस्तारै घुम्न थाल्यो र यहीँबाट विवाह चाहिँ कमजोर हुन शुरू गर्न थाल्यो। र प्रिय श्रोता, समस्याभन्दा ठूलो कुरा भनेको चाहिँ समस्या आउँदा हामी एक अर्काको विरुद्ध उभिन्छौं कि एक अर्काको छेउमा उभिन्छौं, यो कुराले गर्दा चाहिँ कतिचोटि सम्बन्धहरू चाहिँ कस्तो बनाउने भन्ने कुरालाई निर्भर हुन्छ। र यो अत्यन्तै महत्वपूर्ण कुरा पनि हो र प्रश्न पनि हो आफूले आफूलाई सोध्नुपर्ने। र यो कुराहरू हुँदै गर्दाखेरि चाहिँ अवश्य पनि हामीले सम्बन्धलाई नै प्राथमिकतामा राख्नुपर्दछ र आफ्नो जीवनसाथीलाई प्राथमिकतामा राख्नुपर्दछ, समस्यालाई होइन। समस्या हुन्छ अवश्य पनि र त्यो समस्याले गर्दा कतिले तनाव कमजोरीहरू पनि शुरू हुन्छ, तर समस्यालाई प्राथमिकता दिने भन्दा पनि सम्बन्ध र आफ्नो जीवनसाथीलाई चाहिँ हामीले प्राथमिकतामा राखेर टिम वर्क गरेर होइन मिलेर समस्याको समाधान गर्नतर्फ चाहिँ अगाडि बढ्नुपर्दछ। जसमा सायद एउटा महत्वपूर्ण कुरा भनेको क्षमा भन्ने कुराहरू पनि आउन सक्छ र विवाहमा चाहिँ कहिलेकाहीँ एकदमै क्षमा माग्ने कुराहरू सरी भन्ने शब्दहरू एकदमै शक्तिशाली हुने गर्दछ। तर हामी मध्ये धेरैलाई भन्न एकदमै गाह्रो पनि छ, किन किनकि हामी सोचिरहेका हुन्छौं कि पहिले चाहिँ उसले उहाँले सरी भन्नुभएको होस्, तर कसैले त शुरू गर्नै पर्छ। कहिलेकाहीँ तपाईँ सही हुनुहुन्छ, तर सम्बन्ध बचाउन तपाईँले नै पहिलो कदम चाल्नुपर्ने पनि हुनसक्छ। यसकारण सरी भन्नको लागि चाहिँ हार होइन, होइन सरी भन्नु भनेको चाहिँ हार होइन, सरी भन्नको लागि जहिले पनि तपाईँ हामी चाहिँ तयार हुनुपर्दछ। यो चाहिँ एउटा परिपक्वता पनि हो, यो कुरालाई विशेष ध्यानमा राख्नुपर्दछ। र कलसी 3:13 भन्छ, एक अर्कालाई सहन गर र एक अर्काको चाहिँ विरुद्धमा गुनासो भएमा चाहिँ क्षमा गर। तर एउटा कुरा चाहिँ स्पष्ट पनि गर्नुपर्छ कि क्षमा गर्नु भनेको चाहिँ जुन एउटा हिंसा छ, गम्भीर दुर्व्यवहारहरू छ, त्यो कुरालाई सहेर बस्नु चाहिँ क्षमा गर्नु भनेको होइन। जहाँ हिंसा दुर्व्यवहार वा असुरक्षा छ त्यहाँ सुरक्षित सहायता र उचित कदमहरू चाहिँ आवश्यक हुन्छ। तर सामान्य वैवाहिक गल्तीहरू, गलत बुझाइहरू, होइन मिसअन्डरस्ट्यान्डिङको कुराहरू र चोटका कुराहरूमा चाहिँ क्षमा सम्बन्धको लागि औषधि बन्न सक्छ र यी कुराहरूमा चाहिँ अवश्य पनि हामीले ध्यान दिन सक्छौ भन्दै अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म यो समय राख्न चाहन्छु।

किन अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र सम्बन्धको कुराहरूमा एकदमै महत्वपूर्ण कुरा भनेको विवाहमा परमेश्वरको स्थान छ कि छैन, यो एकदमै महत्वपूर्ण छ। हामी धेरै पटक भन्छौँ हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ, तर इसाई विवाहको प्रश्न चाहिँ केवल हामी दुईजना खुशी छौं मात्र होइन, प्रश्न हो कि हाम्रो विवाहले परमेश्वरलाई कसरी सम्मान गरिरहेको छ। र यो कुरा चाहिँ अब वचनले पनि अब दुईजना चाहिँ अब एक भन्दा असल हुन्छ भनेर होइन बताएको छ, र तीन डोरीले चाहिँ बाँधेको त्यो डोरी चाहिँ हतपत टुट्दैन भनेर पनि हामीले पढिरहेको हुन्छौँ। त्यसैले पति पत्नी र परमेश्वर यो केवल एउटा फर्मुला होइन, यो एउटा जीवनशैली हो, सबै हरेक जोडीहरूको लागि महत्वपूर्ण कुरा हो। सँगै प्रार्थना गर्ने, सँगै वचन पढ्ने, एकअर्काको लागि प्रार्थना गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ म आफ्नो जीवनसाथीलाई बदल्न चाहन्छु भन्दा पनि पहिले चाहिँ हे प्रभु मलाई बदल्नुहोस् भन्न चाहिँ सिक्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुराहरू रहेको छ। र परमेश्वरलाई विवाहमा पहिलो स्थानमा जहिले पनि राख्नु नै पर्छ, परमेश्वर विवाहको चाहिँ केन्द्रबिन्दु हुनु नै पर्छ भन्ने कुरालाई चाहिँ एकदमै जोड दिन चाहन्छु। र अझै धेरै कुराहरू राख्न चाहन्थे म, तर कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छु र मैले विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आदम एन्ड इभबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।